सहुलियतपूर्ण ऋण र नेपाल सरकारको 6 अर्ब रुपियाँ लगानी छ। करिब 5.5 अर्ब रुपियाँ ऋण थप गर्ने तयारी सहितको कागजात अर्थ मन्त्रालयमा पुगे पनि यसको प्रक्रिया पनि टुङ्गिसकेको छैन।

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98-510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन के। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ र जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
4: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
5: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 056-595-1174, मोबाइल 98।
6: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले आगामी आर्थिक वर्ष 83-84 को बजेट मार्फत निजी विद्यालय, निजी अस्पताल, सुनचादीका गरगहना तथा शेयर कारोबारमा नयाँ कर र शुल्कको व्यवस्था गरेको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयक मार्फत शिक्षा, स्वास्थ्य, पुँजी बजार र करगहना व्यवसायमा नयाँ कर संरचना लागू गरेका छन्। सरकारले अब निजी क्षेत्रबाट सञ्चालित विद्यालय र अस्पतालले लिने शुल्कमा 3% समता शुल्क असुल गर्ने व्यवस्था गरेको छ। आर्थिक विधेयक अनुसार निजी विद्यालय, कलेज, विश्वविद्यालय तथा प्राविधिक शिक्षालयले विद्यार्थीबाट लिने सबै प्रकारका शुल्कमा 3% शिक्षा समता शुल्क लाग्नेछ। त्यस्तै निजी अस्पताल तथा स्वास्थ्य सेवा प्रदायक संस्थाले बिरामीबाट असुल गर्ने सेवा शुल्कमा 3% स्वास्थ्य समता शुल्क लगाउने भएको छ। सरकारले यस्तो शुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार तथा पूर्वाधार निर्माणमा खर्च गर्ने जनाएको छ। सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित संस्थालाई भने शिक्षा समता शुल्क नलाग्ने व्यवस्था गरिएको छ।
7: सरकारले आगामी आर्थिक वर्षमा विभिन्न कर सहुलियत, छुट तथा सुविधा दिने घोषणा गरेको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले बजेट प्रस्तुत गर्दै विभिन्न छुटको घोषणा गरेका हुन्। नेपालभित्र कृत्रिम खुट्टा, हातखुट्टा र अपाङ्गता सहयोगी सामग्री उत्पादन गर्ने उद्योगको नाममा पैठारी हुने कच्चा पदार्थको आयातमा भन्सार महसुल छुट गरिएको छ। त्यसै गरी आवासीय भवनको बीमा बापत अधिकतम 10,000 रुपियाँसम्म आयकर प्रयोजनका लागि कट्टी गर्न पाउने व्यवस्था गरिएको छ। विकास निर्माण आयोजना सञ्चालनका लागि जग्गा प्राप्ति गर्दा घर जग्गा रजिस्ट्रेसनका लागि तोकिएको सरकारी मूल्याङ्कनसम्मको रकममा पुँजीगत लाभ कर नलाग्ने व्यवस्था गरिएको छ। कृषि प्रशोधन उद्योगमा पहिले 10 वर्षको आयकर पूर्ण रूपमा छुट र कोल्ड स्टोर, प्याकेजिङ तथा टेस्टिङ ल्याब सहितका मेसिनरी उत्पादन र उपकरणहरूको आयातमा लाग्ने मूल्य अभिवृद्धि करमा पनि छुट गर्ने व्यवस्था गरिएको छ। कर परिपालना गर्ने करदातालाई उच्च सम्मान, सुविधा र कार्यप्रणालीमा सरलीकरण गरिने पनि बजेटमा उल्लेख गरिएको छ।
6: संघीय सरकारले तराई मधेसका लागि सन्तुलित बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष 83-84 बजेट विनियोजनमा मधेस प्रदेशमा मिर्गौला रोग उपचार केन्द्र र ट्रमा सेन्टर निर्माण गर्ने तथा हुलाकी राजमार्ग, मध्य मधेस चतुर्भुज क्वाङजल र खानेपानी तथा कृषि उपजका लागि प्रशोधन केन्द्र स्थापना र चुरे तथा तराई मधेस क्षेत्रको जलचक्रलाई दिगो बनाउन पानीको स्रोत संरक्षण गर्ने लक्ष्य राखिएको छ। त्यस्तै जनकपुर धामलाई विभाग गन्तव्यका रूपमा विकास र ब्रान्डिङ गर्ने विषय बजेट प्राथमिकतामा परेको छ। अघिल्ला वर्षहरूमा समेत सो योजना परे पनि कार्यान्वयन फितलो छ। सरकारले बजेटमा राम जानकी पथ र राम जानकी परिक्रमा सड़क स्तर उन्नतिका लागि बजेट विनियोजन गरेको छ।
7: स्थानीय सरकारलाई अनुदान घटाएर प्रदेशमा वृद्धि गरिएको छ। सरकारले चालू आर्थिक वर्षको तुलनामा आगामी वर्ष प्रदेशलाई दिइने विभिन्न शीर्षकको अनुदान रकम बढाएको छ। तर स्थानीय तहमा पठाउने समानीकरण अनुदान बाहेक अन्य सबै अनुदान रकममा कटौती गरिएको छ। संघले प्रदेशलाई समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान शीर्षकमा बजेट उपलब्ध गराउने संवैधानिक व्यवस्था छ। उक्त व्यवस्था कार्यान्वयनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न मापदण्डमा टेकेर गर्ने सिफारिसका आधारमा सरकारले वित्त हस्तान्तरण गर्दै आइरहेको छ। आगामी वर्षमा संघ सरकारबाट प्रदेश र स्थानीय तहमा 6 खर्ब भन्दा बढी रकम परिचालन हुने प्रक्षेपण गरिएको छ। उक्त रकम चालू आर्थिक वर्षको भन्दा केही बढी हो।
6: त्रिभुवन विश्वविद्यालयको ओल्ड स्कोरमा सुधार आएको छ। सन् 2025 23.05 रहेको स्कोर 2026 बढेर 23.52 पुगेको छ। टाइम्स हायर एजुकेशनको ऱ्याकिङमा यथावत रहे पनि स्कोरमा पनि सुधार आएको छ। विश्व ऱ्याकिङमा भने त्रिवि 1507 प्लसमा छ। त्रिविले ऱ्याकिङ बढाउन भौतिक शास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्राध्यापक डाक्टर नारायण प्रसाद अधिकारीको समेत सहमतिमा समिति बनाएको थियो।
8: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
9: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
8: रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: नेपाली खबरमा अब विदेशका खबर। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखिको सहयोगी देश ओमानलाई नै आक्रमण गर्ने चेतावनी दिएका छन्। ट्रम्पले स्ट्रेट अफ हर्मुजको विवादमा इरानसँग सहकार्य गरे आफ्नै सहयोगी ओमानमाथि पनि सैन्य बल प्रयोग गर्ने चेतावनी दिएका हुन्।
6: अब खेल खबर। अपराजित रहँदै इरानले नेपालमा भएको काभा महिला भलिबल च्याम्पियनसिपमा च्याम्पियन भएसँगै उपाधि रक्षा पनि गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कबड हलमा शुक्रबार सम्पन्न फाइनलमा इरानले काजाकिस्तानलाई 3-1 सेटमा हराएको हो। प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गरेको इरान अपराजित रहँदै च्याम्पियन भएको हो। कुल 5 खेल खेल्दा इरानले एउटा सेट मात्र गुमाउन पुग्यो। प्रतियोगिता भर इरान विपक्षी टोलीमाथि पूर्ण हावी भएको थियो।
7: अब विचार विश्लेषणको पालो। इतिहासकै सबैभन्दा बलियो सरकार बनेपछि अर्थतन्त्रमा ठूलो डिपार्चर हुने अपेक्षा धेरैको थियो, तर तपाईँले सड़क वा यातायातमा कुनै रूपान्तरणकारी योजना देख्नुभयो त? देख्नु भएन। बरु गत वर्षभन्दा बजेट नै घट्यो। जलविद्युत वा सिंचाइमा त्यो कुनै ठूलो परियोजना देख्नुभयो? त्यो पनि देख्नु भएन। शिक्षाले देशको भविष्य निर्माण गर्छ। शिक्षामा त्यो रूपान्तरणकारी कुनै योजना आयो त? आएन। शिक्षामा बजेटको अनुदान घट्यो। शिक्षामा 20% बजेट विनियोजन हुनुपर्ने मान्यता छ, तर बजेट जम्मा 10% मात्रै विनियोजन भएको छ। सरकारले 5 वर्षमा 15 लाख रोजगारी सृजना गर्ने भनेको छ, अर्थात् हरेक वर्ष 3 लाख रोजगारी सृजना हुनु ठूलो मात्रामा स्वदेशी तथा विदेशी लगानी आकर्षित हुनुपर्छ, तर वैदेशिक लगानी ल्याउनका लागि कुनै आकर्षक योजना सुन्नुभयो त? त्यो पनि सुनिएन। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आफूले रूपान्तरणकारी बजेट ल्याउने भनेर पटक पटक भन्ने गर्थे। जेन्जी आन्दोलनको बलमा भएको चुनावले लगभग प्रचण्ड बहुमत दिएको यो सरकारलाई साँच्चै डिपार्चर गर्ने सुविधा पनि थियो, तर अर्थमन्त्री वाग्लेले डिपार्चरको त्यो अवसर गुमाएका छन्। राजनीतिक हैसियत अनुसार डिपार्चर भुलेको बजेट शीर्षकमा जनार्दन बरालले

0: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
1: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0556-93-495,
2: मोबाइल 98550-64-040 र 98550-65-260।
3: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 0556-53-69-53, 98550-77-061 र 98550-77-053।
4: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556-93-440, 93-580 र 98550-26-440।
5: It's 6 o'clock. अहिले 6 बजेको छ।
6: स्वदेश FM 93.2 MHz।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्याल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 16 गते शनिबार, सन 2026 मे 30 तारिक अधिक जेठ शुक्ल पक्षको चतुर्दशी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बजेटमा मध्यम वर्गका नागरिकलाई राहत तर निम्न वर्गका लागि भने सीमित कार्यक्रम। कर्मचारीको तलब बढाएर सुशासन र सेवा प्रवाहमा जोड।
0: कर नीतिमा व्यापक फेरबदल, व्यक्तिगत आयकरको छुट सीमा 10 लाख रुपियाँ, वृद्ध भत्ता यथावत, दलित बाल पोषण भत्ता दोब्बर।
1: बजेटको स्रोत व्यवस्थापन र कार्यान्वयनमा आशंका, निजी क्षेत्र र लगानीकर्ता उत्साहित।
0: इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुने, अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई। अमेरिकाले अत्यधिक माग त्याग्नुपर्ने, इरानी विदेश मन्त्रीको प्रतिक्रिया।
1: र काबा महिला भलिबल च्याम्पियनसिपको उपाधि इरानलाई, राजस्थानलाई हराउँदै गुजरात आइपिएल क्रिकेटको फाइनलमा।
4: नेपाल ब्याङ्क लिमिटेडका
5: साथमा रोजगारी हातमा
6: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
7: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माणिच चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
8: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
9: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
10: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
6: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-41122 र 98550-41123।
11: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ र जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
12: पहिला मलाई विश्वास लाग्दैन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिक दबाईले।
0: पत्रिकाहरूले बजेट

0: मध्यम वर्गलाई रिजाउने खालको आएको र कार्यान्वयन अस्पष्ट रहेको खबर छापेका छन्। सरकारले आउँदो आर्थिक वर्षको बजेटमा मध्यम वर्गका नागरिकलाई राहत पुग्ने गरी कर छुट, तलब वृद्धि, उद्यम व्यवसायका लागि नीतिगत वातावरण निर्माण गर्ने घोषणा गरेको छ। निम्न वर्गका लागि भने सीमित कार्यक्रमहरू मात्र ल्याएको छ। अर्थमन्त्री सोनिम वाग्लीले हिजो सङ्घीय संसदमा बजेट प्रस्तुत गर्दै मध्यम वर्गलाई रिजाउन व्यक्तिगत आयकर छुटको सीमा दोब्बर बढाएर 10 लाख रुपियाँ पुर्याउनु भएको छ भने आयकरको अधिकतम सीमा 39% 10% बिन्दुले घटाएर 29% मात्र कायम गरिदिनु भएको छ। यसको अर्थ 10 लाख रुपियाँसम्म आम्दानी गर्नेले 1% सामाजिक सुरक्षा कर मात्र तिरिपुग्नेछ भने धेरै कमाउनेले अब 29% भन्दा बढी कर तिर्नु पर्दैन। यसअघि यस्तो सीमा अविवाहितलाई 5 लाख र विवाहितलाई 6 लाख रुपियाँ थियो। अहिले विवाहित र अविवाहित भनेर छुट्याइएको छैन। अर्कोतर्फ सरकारी कर्मचारीको तलब 21% बढेर यसको लाभ पनि मध्यम वर्गलाई नै हुनेछ। यी दुवै व्यवस्थाले घर भाडादेखि बजारमा विभिन्न सामग्रीको मूल्य वृद्धि हुनेछ। यसको बढी मार न्यून आय भएका नागरिकलाई पर्नेछ। आयकरको अधिकतम दर घटाएर कर नलाग्ने सीमा 5 लाखबाट बढाएर 10 लाख रुपियाँ पुर्याउँदा मध्यम वर्गलाई राहत पुग्ने कर विज्ञ रूपक खड्काको भनाइरहेको छ। बजेटको असर निम्न वर्गका नागरिकलाई पर्ने पूर्व प्रधानमन्त्री तथा अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईको तर्क छ। किसान मजदुर वर्गको सुरक्षाको लागि कार्यक्रम आउनु पर्थ्यो। बजेट सुन्दा कर्णप्रिय भए पनि यसले निम्न वर्गलाई सम्बोधन गरेको पाइएन। उहाँले भन्नुभएको छ, हाम्रो अर्थतन्त्र अझै पनि कृषिमा निर्भर छ, त्यसैले कृषिलाई व्यवसाय गर्ने विस्तृत कार्यक्रम आउनु पर्थ्यो। सरकारमा रहेका व्यक्ति मन्त्रीहरू मध्यम वर्ग भएकाले पनि बजेट त्यही वर्गमा केन्द्रित रहेको हुनसक्ने उहाँको भनाइ छ। विशेष गरी आधारभूत वर्गलाई राज्यले हेर्नुपर्छ। तीव्र आर्थिक वृद्धिसँग सम्बन्धित कार्यक्रममा आधारभूत वर्गलाई जोड्न सक्नु पर्थ्यो, उहाँले भन्नुभयो। अर्थमन्त्री वाग्लेले भने करको बोझ घटाउन आयकर छुटको सीमा दोब्बर गर्नु परेको बताउनु भएको छ। बजेटमा निम्न वर्गलाई लक्षित गरेर केही सीमित कार्यक्रमहरू भने समेटेका छन्। देशभरिका दलित बाल बालिकालाई उपलब्ध गराउँदै आएको बाल पोषण भत्तालाई दोब्बर गरी मासिक 1,000 रुपियाँ पुर्याइएको छ। बाल पोषण भत्तामा वृद्धि गरी निम्न वर्गलाई समेट्न खोजिएको देखिन्छ। उच्च गरिबी भएका र मानव विकास सूचकाङ्कमा पछाडि परेका मुख्यत मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका 25 जिल्लाका बाल बालिकाहरूले पाउने पोषण भत्तालाई निरन्तरता दिएको छ। निजी क्षेत्र लक्षित कार्यक्रमहरू भने पर्याप्त छन्। सेयर कारोबारमा सूचीकृत कम्पनीका धितुपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था सरकारले गरेको छ। यसै पुँजीगत लाभकर अन्तिम टुङ्गो भनिए पनि राजस्व कार्यालयहरूले कर उठाउनको लागि दबाब दिँदै आएका थिए। सरकारले पुँजीगत लाभकर अन्तिम हुने नहुने अन्यल हटाएसँगै पुँजीगत लाभकरको सीमा बढाएको छ। दर बढे पनि पुँजी लाभकर नै अन्तिम हुने व्यवस्थाले मध्यम वर्गलाई राहत पुग्ने देखिन्छ। विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्न र ज्यान गुमाएका श्रमिकको सहज रूपमा स्वदेश ल्याउने प्रबन्ध मिलाउने र सिप सिकेर मात्र वैदेशिक रोजगारीमा जाने व्यवस्था मिलाइने सरकारले जनाएको छ। सरकारले डिजिटल भुक्तानी मार्फत खरिद गर्दा उपभोक्ताले तत्काल 10% ब्याज छुट पाउने व्यवस्था गरेको छ। यो व्यवस्थाले पनि मध्यम वर्गलाई राहत पुग्ने देखिन्छ। औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी माल वस्तु भन्दा कम्तीमा 1 तह न्यून हुने गरी 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर सरकारले घटाएको छ। विद्यमान 11 तहको भन्सार दरलाई 7 तहमा सीमित गरिएको छ। यो व्यवस्थाले आयातित वस्तु सस्तो हुन गई नागरिकले कम मूल्यमा वस्तु तथा सेवा खरिद गर्न पाउनेछन्।
1: तलब वृद्धि गरेर सरकारले सुशासन र सेवा प्रवाह सुधारमा जोड दिएको छ। कर्मचारीको तलबमा झन्डै 21%सम्म वृद्धि भएको छ। सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत सुरु तलब स्केलमा 10%ले वृद्धि गरेको हो। कार्य सम्पादनको आधारमा नयाँ तलबमानको 10% मासिक प्रोत्साहन भत्ता पनि व्यवस्था गरिएको छ। यसबाट अहिले खाइपाई आएको पारिश्रमिकमा झन्डै 21% वृद्धि हुने अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले बताउनु भएको छ। अर्थमन्त्री वाग्लेका अनुसार अब ग्रेडसहित कर्मचारीको पारिश्रमिक झन्डै 40,000 रुपियाँदेखि 1 लाख रुपियाँ माथिसम्म कायम हुनेछ। नयाँ तलब स्केल आउँदो साउन 1 गतेदेखि लागू हुनेछ। कर्मचारीको तलब पछिल्लो 4 वर्षदेखि बढेको थिएन। 2079 बजेटबाट कर्मचारीको तलब 15% बढाइएको थियो। सबै तहका कर्मचारीले पाउँदै आएको मासिक 5,000 रुपियाँ महँगी भत्तालाई सरकारले यथावत नै राखेको छ। अब कर्मचारीको न्यूनतम 38,401 रुपियाँ हुनेछ भने अधिकतम तलब 98,425 रुपियाँ हारारी हुनेछ। निजामती कर्मचारीको सबैभन्दा माथिल्लो पद मुख्य सचिव हो। अब मुख्य सचिवको तलब ग्रेड समेत जोड्दा 1 लाख रुपियाँ हारारीमा पुग्नेछ। यसै गरी सबैभन्दा तल्लो तहको कर्मचारीको तलब ग्रेड सहितको रकम जोड्दा 40,000 रुपियाँ हारा

0: आधारित हुनेछ।
1: बजेटमा कर प्रणालीमा व्यापक परिवर्तन भएको छ। बजेटले विद्युत उपभोगमा मूल्य अभिवृद्धि कर भ्याट लगाउने घोषणा भएको छ। अन्तिम तहका उपभोक्तालाई बिक्री गरिने मासिक 50 युनिट भन्दा बढीको खपतमा भ्याट लगाउने व्यवस्था गरेको हो। यस्तै सूचना प्रविधि उद्योगलाई राष्ट्रको नयाँ आर्थिक इन्जिनका रूपमा अगाडि बढाउने, यस्ता सेवा निर्यातबाट आर्जित आयमा 50% कर छुट दिने व्यवस्था भएको छ। सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिले प्राप्त गर्ने स्वेट इक्विटीको रकमलाई कर योग्य आय गणनामा 100% छुट हुने व्यवस्था बजेटले गरेको छ। नेपालभित्र पैठारी हुने केही वस्तुमा आन्तरिक उत्पादन प्रवर्धन शुल्क लगाइएको छ। नाफा नकमाउने गरी स्थापना भएका पूर्ण स्वामित्वमा विकास वित्त संस्थाले नेपालमा ऋण लगानी गरी आर्जन गरेको ब्याजमा आयकर नलाग्ने व्यवस्था बजेटले गरेको हो। महानगरपालिका र उपमहानगरपालिका बाहेक क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्नेलाई सुरुको 10 वर्षसम्म पूर्ण रूपमा आयकर छुट दिने व्यवस्था बजेटले गरेको छ। बजेटले दुर्गम क्षेत्रमा शिक्षा तथा स्वास्थ्य पूर्वाधार निर्माण र सेवा विस्तारमा सघाउन निजी क्षेत्रले प्रदान गर्ने शिक्षा तथा स्वास्थ्य सेवामा का न्यूनतम दरमा समता शुल्क लगाइएको छ। विद्युतीय गाडीमा भन्सार महसुल मूल्यका आधारमा लगाउने व्यवस्था बजेटले गरेको छ। यसअघि पिकावर क्षमताका आधारमा लाग्दै आएको थियो। यस्ता गाडीको स्वदेशमा उत्पादन, चार्जिङ स्टेसन निर्माण, ब्याट्री व्यवस्थापनका लागि पैठारी बिन्दुमा स्वच्छ पूर्वाधार लगानी शुल्क लागिनेछ। नेपाली ब्रान्डका मदिराको निकासी प्रवर्धन गर्न गुणस्तरीय स्प्रिट उत्पादन तथा मेचुरेसन कामलाई प्रोत्साहित गरिने बजेटमा उल्लेख छ। चुरोट र मदिरामा 10% अन्त शुल्क बढाइएको छ। यस्तै डिजिटल भुक्तानी मार्फत वस्तु तथा सेवा खरिद गर्दा मूल्य अभिवृद्धि कर 10% छुट दिइएको छ। सरकारले निर्धारण गरेको नयाँ दर संरचना अनुसार 20 लाख रुपियाँसम्म भन्सार मूल्य भएका विद्युतीय गाडीमा 2.5% स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्नेछ। यस्तै 30 लाखदेखि 40 लाख रुपियाँसम्मका विद्युतीय गाडीमा 17.5%, 40 लाखदेखि 50 लाख रुपियाँसम्मका गाडीमा 72.5% तथा 50 लाख रुपियाँभन्दा माथिका विद्युतीय गाडीमा 112.5% कर लाग्ने व्यवस्था गरिएको छ। सरकारले वृद्ध भत्ता यथावत राखेको छ भने दलित बाल पोषण भत्ता दोब्बर बनाएको छ।
0: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्षको बजेटमा कर प्रणालीमा व्यापक परिवर्तन गर्नुभएको छ। बजेटले विद्युत उपभोगमा मूल्य अभिवृद्धि कर भ्याट लगाउने घोषणा गरेको छ। अन्तिम तहका उपभोक्तालाई बिक्री गरिने मासिक 50 युनिट भन्दा बढीको खपतमा भ्याट लगाउने व्यवस्था गरेको छ। आउँदो आर्थिक वर्ष 2083-84 बजेटमाथि राजनैतिक दल, निजी क्षेत्र र आर्थिक विश्लेषकहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। बजेटले आत्मसात गरेको प्रशासनिक सुधार र डिजिटल अर्थतन्त्रको सोचलाई धेरैले सकारात्मक ठानेका छन्। बजेटको स्रोत व्यवस्थापन र कार्यान्वयन पक्षमा भने आशंका व्यक्त गरिएको छ। सत्ता पक्षका समर्थकले बजेटलाई अर्थतन्त्रको बोल्ड रूपान्तरणकारी कदमका रूपमा व्याख्या गरेका छन्। 31 वटा अनावश्यक सरकारी संरचना खारेज गर्ने, मन्त्रालय संख्या घटाएर 18 बनाउने, सूचना प्रविधि, आइटी र एआई क्षेत्रलाई प्राथमिकता, सनसेट ल मार्फत पुराना कानून सच्याउने घोषणा सकारात्मक भएको र यसले प्रशासनिक चुस्तता ल्याउने सत्तापक्षको दावी छ। पूर्व अर्थमन्त्री महेश आचार्य नीतिगत र कानुनी सुधारलाई बजेटले समेट्ने प्रयास गरे जस्तो देखिएको बताउनुहुन्छ। बजेट कार्यान्वयन र निजी क्षेत्रको आत्मविश्वास बढाउने कुरा सरकारको काममा भर पर्छ उहाँले भन्नुभएको छ। त्यस्तै एफएनसिसिआईका अध्यक्ष अञ्जन कुमार श्रेष्ठले समग्रमा बजेट सुन्दा हामी उत्साहित भएका छौँ भनेर प्रतिक्रिया दिनुभएको छ। बजेटले धेरैजसो समस्या सम्बोधन गर्न खोजेको उहाँले बताउनुभयो। करका दर घटाउन खोजेको जस्तो देखिन्छ उहाँले भन्नुभएको छ। त्यस्तै पूर्व अर्थमन्त्री वर्षमान पुनले ऋण लिएर घिउ खाने जस्तो गरी बजेट आएको प्रतिक्रिया दिनुभएको छ। बजेट वितरणमुखी देखिन्छ र स्रोत ऋण भनिएको छ। बजेटको आकार पनि वास्तविकतामा आधारित छैन उहाँले भन्नुभएको छ।
1: बजेट मार्फत आफ्ना मागहरू पूरा गरेपछि शेयर बजारका लगानीकर्ता उत्साहित देखिएका छन्। उनीहरूले विगतदेखि राख्दै आएको पुँजी बजारको पुँजीगत लाभ गर्ने, अन्तिम कर मान्ने व्यवस्था सरकारले बजेट मार्फत गर्ने घोषणा गरेसँगै उत्साहित भएका हुन्। काया कैरनमा निजी अस्पतालमा स्वास्थ्य बिमा सेवा बन्द गर्ने सरकारको निर्णयमा नागरिकको प्रतिक्रियासँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: महिला लघुवित्त वित्तीय संस्था
3: जागरूकता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
4: पहिलो मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934।
6: हेलो
7: हेलो बुढी, के छ खबर?
6: ठिकै छ, चलेकै छ।
7: ल भिडियो अन गर्दा तलाई हेरम।
6: भिडियो अनै छ त, देख्नु भएन र?
7: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
6: माडीको नेट यस्तै त हो नि।
7: के भन्छ यो माटीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल्छ।
8: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
9: सेवाका लागि माडी सम्पर्क 0656-1040 र 98-4252-0284, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
10: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइललाई। टेकमाइललाई
11: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
9: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा 11 शैक्षिक सत्र 2083 का लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
1: नागरिकलाई राहत तर निम्न वर्गका लागि भने सीमित कार्यक्रम, कर्मचारीको तलब बढाएर सुशासन र सेवा प्रवाहमा जोड, कर नीतिमा व्यापक फेरबदल, व्यक्तिगत आयकरको छुट सीमा 10 लाख रुपियाँ, वृद्ध भत्ता यथावत, दलित बाल पोषण भत्ता दोब्बर, बजेटको स्रोत व्यवस्थापन र कार्यान्वयनमा आशंका, निजी क्षेत्र र लगानीकर्ता उत्साहित लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। सरकारले चालु आर्थिक वर्षको तुलनामा आउँदो वर्ष प्रदेशलाई दिइने विभिन्न शीर्षकको अनुदान रकम बढाएको छ। पालिकामा पठाउने समानीकरण अनुदान बाहेक अन्य सबै अनुदान रकममा कटौती भएको छ। संघले प्रदेशलाई समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान शीर्षकमा बजेट उपलब्ध गराउने संवैधानिक व्यवस्था छ। यो व्यवस्था कार्यान्वयनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न मापदण्डमा टेकेर गर्ने सिफारिसको आधारमा सरकारले वित्त हस्तान्तरण गर्दै आएको छ। आउँदो वर्ष संघ सरकारबाट प्रदेश र स्थानीय तहमा 6 खर्बभन्दा बढी रकम परिचालन हुने प्रक्षेपण गरिएको छ। यो रकम चालु आर्थिक वर्षको भन्दा केही बढी हो। प्रदेश र पालिका तहको अधिकार कार्यान्वयनको विषयमा बजेट उत्साहजनक नभएको संघीय मामिलाका जानकार खिमलाल देवकोटाले बताउनुभयो। संघीय सरकारलाई रूपान्तरणकारी आयोजनामा केन्द्रित गर्ने भन्ने विषय बजेटको सिद्धान्त र प्राथमिकतामा उल्लेख भएको प्रसंग जोड्दै देवकोटाले बजेट भने सबै काम संघीय सरकारले नै गर्ने ढाँचाको देखिएको टिप्पणी गर्नुभएको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच वैदेशिक लगानी सहजीकरण, कच्चा पदार्थको भन्सार दरमा कमी, ठूलो संख्यामा अन्त शुल्क खारेजी, स्टार्टअप र साना उद्यम प्रवर्धन लगायत विषय समेटेर आर्थिक वर्ष 83-84 बजेट आएको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले संसदको संयुक्त सदनमा हिजो प्रस्तुत गरेको बजेटले निजी क्षेत्रलाई तत्कालका लागि उत्साहित बनाए पनि लगानी प्रवर्धन गर्ने नगर्ने विषय कार्यान्वयनको अवस्था हेरेर मात्र निक्योर गर्न सकिने उद्यमीहरूले बताएका छन्। सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत कच्चा पदार्थमा लाग्ने भन्सार महसुल घटाउने र अन्त शुल्क हटाउने सम्मको नीति लिएको छ। सँगै सरकारले लगानी प्रवर्धन गर्न कम्पनी खारेजी, विदेशी लगानी संरक्षण र दोहोरो कर मुक्तिदेखि विदेशमा सेवा शुल्क भुक्तानी, रोयल्टी र प्रविधि बापतको रकम पठाउने प्रक्रिया सरल बनाउने सम्मको नीति अप्नाएको छ। सरकारले एआई कारखाना र एआई कम्प्युट केन्द्र स्थापना गर्नुका साथै हजारौं एआई प्रोसेसिङ युनिट खरिद गर्ने घोषणा गरेको छ। संचारदेखि राजस्व प्रशासन, न्याय प्रणाली, अनुसन्धानसम्मको विविध क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रयोग गरी आर्थिक रूपान्तरण गर्ने महत्वाकांक्षी योजना बजेट मार्फत प्रस्तुत गरिरहँदा कार्यान्वयन मोडालिटी, जनशक्ति र स्रोत सुनिश्चितताको विषयमा विज्ञ एवं सरोकारवालाले प्रश्न उठाएका छन्। एआई केन्द्रित बजेटका कार्यक्रम नौला र सकारात्मक अवधारणा भए पनि स्पष्ट कार्यविधि र विद्युतको निरन्तर आपूर्ति जस्ता विषयलाई मुख्य चुनौतीका रूपमा लिएको खबर कान्तिपुरले छापेको छ।
1: सरकारले निजी अस्पतालहरूबाट प्रदान गरिँदै आएको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत आकस्मिक बाहेकका सबै सेवा स्थगित गरेपछि नागरिकमा चिन्ता बढेको छ। सरकारी अस्पतालको तुलनामा बढी व्यवस्थित, सहज र छिटो सेवा पाइने भएकाले पछिल्लो समय केही निजी अस्पतालहरूमा बिमा गराएका बिरामीको भिड बढेको थियो। तर स्वास्थ्य बिमा बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार आजदेखि लागू हुने गरी सबै निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरिएको छ। निजी अस्पतालहरूमा बिमा सेवा स्थगित गर्ने सरकारको यो निर्णय कतिको व्यावहारिक छ भनेर

0: साथी महेश गेवालीले काठमाडौँको एक निजी अस्पताल परिसरमा भेटिएका नागरिकलाई सोध्नु भएको छ।
1: म राजकुमार ढुङ्गाना हो हजुर, अहिले यहाँ हस्पिटल आएको स्थायी ओखल ढुङ्गा हो, अहिले हामी यहाँ गौरीघाट बस्छौँ। कुनै पनि देशको सरकार कस्तो छ भन्ने कुरा सरकारले गरेका निर्णयहरूबाट थाहा हुन्छ। यो स्वास्थ्य बिमाले नागरिकका अब नागरिकको संविधानमै व्यवस्था भएको स्वास्थ्य सम्बन्धीको हक नागरिकलाई छ, संविधानले प्रदत्त गरेको हक अधिकारलाई वञ्चित गरेर सरकार कतातिर हिँड्न खोज्नु भएको, त्यसैले एउटा सरकारले दिने अर्को सरकारले खोज्ने यो राम्रो हो त्यो होइन? त्यसकारण सरकार भनेको आम नागरिकलाई हेरेर गर्ने हो नि त, नागरिकलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्छ। त्यसैले सरकारले यसलाई गम्भीर ढङ्गले हेर्नुपर्छ, संशोधन गर्नुपर्छ, यो निर्णयलाई तत्काल ब्याक गरेर यही सुझाव दिन चाहन्छु।
2: सरस्वती घिमिरे, म गौरीघाट उमागुण्डम बस्छु। सर्वसाधारण सबैले स्वास्थ्य सुविधाहरू पाइरहेको थिए, सेवा सुविधा सहज रूपमा पाइरहेको थिए, त्यो रोक्नु भने त गलत हो नि त, पैसा हुनेलाई त मतलबै भएन। अब देशदेखि विदेश जहाँ पनि घर उपचार गराउँछन् नि, सरकारीमा भन्दा निजीमा अलिकति भिड कम हुन्थ्यो। टाइममा पैसा निकासा नदिएर त हो नि त्यो बन्द गर्न लागेको त, सहज रूपमा पैसा निकासा गरेर निजी हस्पिटललाई पनि सजिलो बनाइदिनु पर्यो।
3: शिव ढुङ्गाना, ओखल ढुङ्गा जिल्ला, चिसोडी गाउँपालिका तेन। यसरी स्वास्थ्य बिमा कार्यक्रम जुन थियो त्यसले चाहिँ दूरदराजका गरिब निमुखा विपन्न नागरिकहरूको लागि धेरै राम्रो काम गरेको थियो, राहत थियो। यसरी तुरुन्तै एउटा पहकाउ जस्तो ढङ्गले बन्द गरिनु चाहिँ आम नागरिकको लागि त्यति राम्रो विषय होइन, यसले चाहिँ आम नागरिकलाई राम्रो गरेन, यो चाहिँ तत्काल सरकारले सच्याउनु पर्छ भन्ने।
4: कविता खनाल, म चाबिलगढ स्थानमा बस्छु। बिमा त गऱ्यौँ तर साधारण कुनै रुखाखोकी यस्तो ज्वरोहरूको रोगको लागि चाहिँ ठिकै छ। दीर्घकालीन औषधिहरू खाने जुन जटिल समस्याहरू छ नि हाम्रो, त्यसको लागि चाहिँ त्यति प्रभावकारी देखिएन। बन्द गर्ने त ठिक होइन, यसलाई चाहिँ झन् अझै प्रभावकारी बनाएर अझै जनमासलाई अझै धेरै सुविधा दिनपर्ने हो। त्यो कुरा चाहिँ जहाँबाट परिचालित हो उहाँहरूले चाहिँ एउटा अनुगमन निरीक्षण गरेर यसलाई प्रभावकारी बनाउनु चाहिँ पर्यो।
5: कुमार तपाईँले बसाइ मूल पाँच चौर, निर्णय त अब स्वास्थ्य बिमा जनताले पाउने अधिकार हो, गर्नुपर्ने राज्यले होइन, यही भन्ने कुरो त अब यो गलत हो भन्ने कुरो मात्रै, निम्न स्तरको जनताहरूलाई त केही राहत बिल्ला थियो नि त, त्यो भएन भन्ने कुरो हो, त्यो हुन पर्यो भन्ने कुरो हो।
6: विष्णु प्रेती, घुम्लो गाउँपालिका, मेरो दलालघाट घर। नयाँ सरकारले स्वास्थ्य शिक्षा सबै दिने भनेर निर्णय गरिरहेको छ, अब न अस्पतालले नमानेको न बिमाको रकम नपुगेको के कारणले गर्दाखेरि यसबाट नै हामीलाई जटिल अवस्था होला जस्तो थियो। बिमाको अब एक वर्षसम्म 1,00,000 बिमा भनेर हामीलाई दिइरहेको थियो, अहिले हामीलाई नै समस्या छ। अब पहिला पनि हामीले पालिकाले पनि त धुलखेल भनेर दिएको थियो, त्यो धुलखेलले लिँदैन, नलिसकेपछि त्यो रकमहरू त्यसै नै सिद्धियो। हामीलाई भक्तपुर आइज भन्छ कता कता कता आइज भन्छ, एकदम अन्यल भयो। यो बिमाले गर्दाखेरि धेरै समस्या छ।
7: काभ्रे हो, कात्ति देउराली गाउँपालिका, चन्द्रप्रसाद चौलागाई, बालुहानी कपाल। साह्रै गरिबले त अब स्वास्थ्य बिमा पाउनै पर्ने हो होइन, हेर विचार गरेर गरिब भए त गरिब उसी मर्नु त भएन नि, स्वास्थ्य बिमा त चाहियो त, मार्नु पार्नु भएन।
8: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी। भाइब्रेन्ट, पुतली सडक, काठमाडौँ।
0: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
10: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
9: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
10: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
9: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
10: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
9: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
10: नियमित परामर्श तथा मार्गदर्शन,
9: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
10: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
9: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550-54206, 98511-0091, 98550-63387 वा 98141-5748 सम्पर्क गर्न सक्नुहुनेछ।
10: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
8: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद।
11: हेलो
12: हेलो बुढी, के छ खबर?
11: ठिकै छ, चलेकै छ।
12: ल भिडियो अन गर त, तलाई हेरौँ।
11: भिडियो अनै छ त, देख्नु भएन र?
12: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
11: माडीको नेट यस्तै त हो नि।
12: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल त।
9: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड।

0: अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
1: सेवाका लागि माडी सम्पर्क 0656 10 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
2: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइनलाई। टेकमाइनलाई
0: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
3: गुणस्तरीय स्टोर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। बर्खा सकिएपछि मुस्ताङका खेत फेरि बिउजिन्छन्। खेतीबालीमा रौसिएका किसान बिहानै हलो कोदालो र डोको बोकेर खेततिर लाग्छन्। यो बेला किसान कतै माटो पल्टाइरहेका हुन्छन्, कतै बिउ छरिरहेका। त्यसको प्रतिफल कार्तिक मङ्सिरतिर देखिन थाल्छ। त्यस बेला आलु बिस्तारै जमिनमाथि निस्किएर फैलिन थाल्छ। जाडो बढ्दै जाँदा खेतमा आलुका हरिया बोट हुर्किन्छन्। फुल फुलेपछि किसानको आँखामा आशाका किरण छाउँछन्। उनीहरूलाई थाहा हुन्छ माटोभित्र भविष्य पलाइरहेको छ। आलु खन्ने समयमा परिवार छिमेकी र साथीहरू सबैसँगै खेतमा जम्मा हुन्छन्। हिमाली क्षेत्रमा आलु फलाउन मौसमसँग लड्नुपर्छ, पानी जोगाउनुपर्छ, कहिलेकाहीँ कठिन हिमपातसँग पनि सम्झौता गर्नुपर्छ। त्यही आलु ट्रक चढेर पोखरा, काठमाडौँ र देशका अन्य बजारसम्म पुग्छ। तर यो यात्रामा चुनौती पनि कम छैनन्। सडक अवरोध, मौसम परिवर्तन, मलको अभाव र बजारको अस्थिर मूल्यले किसानसँग हरेक वर्ष परीक्षा लिन्छ। तैपनि मुस्ताङका खेत खाली हुँदैनन्, किनकि मुस्ताङीलाई थाहा छ माटो छोडे हिमाली जमिन पनि रित्तिन्छ। त्यसैले हरेक वर्ष फेरि आलु रोपिन्छ, फेरि सपना उम्रिन्छ र फैलिन्छ। मुस्ताङको आलु केवल खाद्य बाली होइन, यो हिमालीको धैर्य हो, किसानको सङ्घर्ष हो। मुस्ताङी आलुको सहरयात्रा शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको।
3: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले अन्तिम निर्णय गर्ने बताउनु भएको छ। ट्रम्पले सामाजिक सञ्जाल मार्फत इरान कहिले पनि आणविक हतियार नराख्न, इन्धन तथा अरू सामान ढुवानीका लागि हर्मुज जलमार्ग खोल्न सहमत हुनुपर्ने शर्त उल्लेख गर्नुभएको छ। इरानका विदेश मन्त्री अब्बास अरागचीले युद्ध विरामका लागि अमेरिकी अत्यधिक माग के हो भन्ने विषयले अन्त्यमा सम्झौता हुने वा नहुने भन्ने निर्भर रहने बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इरानका उच्च कूटनीतिज्ञ अरागाचीले आफ्नो ओमानी समकक्षीलाई मध्यपूर्व युद्धका लागि अमेरिकासँग सम्झौताका लागि उसले आफ्नो अत्यधिक माग त्यागेमा मात्र सम्भव रहेको बताउनु भएको छ। यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरान सम्झौताको निकट नजिक भएको दावी गर्नुभएको थियो। यद्यपि उहाँले युद्धबारे सम्झौता हुनुअघि अमेरिका र इरानले अझै धेरै पेचिला मुद्दा समाधान गर्न बाँकी रहेको पनि बताउनु भएको छ।
4: अब खेल खबर। काबा महिला भलिबल च्याम्पियनसिपको उपाधि लगातार इरानले दोस्रो पटक जितेको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कबडहलमा हिजो भएको खेलमा काजाकिस्तानलाई 3-1 सेटमा हराउँदै इरानले उपाधि जित्यो। गएको संस्करणको उपाधि पनि इरानले जितेको थियो। विजेता इरानले स्वर्ण र उपविजेता काजाकिस्तानले रजत पदक जितेको छ। त्यसँगै तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग 3-1 सेटमा पराजित भयो। खेलकै अर्को खबरमा आइपिएल क्रिकेटको फाइनलमा गुजरात टाइटन्स पुगेको छ। हिजो बेलुका न्यू चण्डीगढमा भएको दोस्रो क्वालिफायर खेलमा राजस्थान रोयल्सले दिएको 215 रनको लक्ष्य गुजरातले 18 ओभर 4 बलमा 3 विकेट गुमाएर भेटायो। गुजरातका कप्तान शुभमन गिलले 104 रन बनाए। साई सुदर्शनले 58 रन जोडे। त्यसँगै टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 214 रन बनाएको थियो। राजस्थानका वैभव सूर्यवंशीले 96 रन बनाए पनि टोली पराजित भयो। अब उपाधिका लागि गुजरातले साबिक विजेता रोयल च्यालेन्जर बेङ्गलुरु आरसिबीसँग खेल्नेछ। फाइनल खेल भोलि हुनेछ।
3: आया कैरनमा अब केही खबर संक्षेपमा। पर्साको ठोरीमा गैराती ठूलो पानी परेको छ। पछिल्लो 6 घण्टामा 169 मिलिमिटरसम्म पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती मधेश प्रदेशसहित बागमती, गण्डकी र कर्णालीका धेरै ठाउँमा हल्कादेखि मध्यमसम्मको पानी परेको छ। काठमाडौँ उपत्यकामा पनि बिहान पानी परेको छ। आज देशभर साधारणतया बादल लाग्नेछ। लुम्बिनी, सुदूरपश्चिम, मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको पानी पर्ने महाशाखाले जनाएको छ। तराई र पहाडी भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको छ। भोलि बेलुकीदेखि मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविदले बताएका छन्।
4: सरकारले पर्यटन तथा नागरिक उड्डयन क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा अघि सारेको छ। त्यसै गरी

0: बजेटको प्राथमिकतामा युको कालो सूचीबाट नेपाललाई हटाउने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताउनु भएको छ।
1: र सरकारले निजी विद्यालय कलेज र अस्पतालसँग पनि कर उठाउने भएको छ। काया कैरनमा अब पालो उखानको
0: ऋण काटेर घिउ खाने
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
0: बजेटमा मध्यम वर्गका नागरिकलाई राहत तर निम्न वर्गका लागि भने सीमित कार्यक्रम। कर्मचारीको तलब बढाएर सुशासन र सेवा प्रवाहमा जोड।
1: कर नीतिमा व्यापक फेरबदल। व्यक्तिगत आयकरको छुट सीमा 10 लाख रुपियाँ। वृद्ध भत्ता यथावत। दलित बाल पोषण भत्ता दोब्बर।
0: बजेटको स्रोत व्यवस्थापन र कार्यान्वयनमा आशंका। निजी क्षेत्र र लगानीकर्ता उत्साहित।
1: इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुने। अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई। अमेरिकाले अत्यधिक माग त्याग्नु पर्ने। इरानी विदेश मन्त्रीको प्रतिक्रिया।
0: र काबा महिला भलिबल च्याम्पियनसिपको उपाधि इरानलाई। राजस्थानलाई हराउँदै गुजरात IPL क्रिकेटको फाइनलमा।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौँ। बजेट र बजेट भाषणको बेला प्रधानमन्त्री बालेन्द्र शाह पुरै समय संसदमा बसेको विषयसँग यो कार्टुन सम्बन्धित छ। बजेट पछि सोधिएको प्रतिक्रियामा एकजनाले भन्दैछन्, बजेट नकुरा गरौँ, खुद प्रधानमन्त्री नै पुरै समय बस्नुभयो भनेपछि कति इपिग होला। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौँ। नमस्कार।
2: 93.2 स्वदेश FM। नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु र नेपाली बहस देशभरिका करिब करिब 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट यहाँहरूले सुनिराख्नु भएको छ र नेपाली बहस डिजिटल प्लेटफर्ममा हाम्रो patro.com र नेपाली network.com मार्फत सुन्दै हुनुहुन्छ भने काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट नेपाली बहस एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहस नेपाली जनताहरूले मन पराउने कार्यक्रम हो र हामी बिहानै नेपाली बहसमा विभिन्न क्षेत्रका विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौँ र सिधा प्रश्नको सिधा जवाफ पनि दिने गर्दछौँ। र यतिखेर बजेटको चर्चा छ। हिजो जेठ 15 गते बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार बजेट आएको छ र यो बजेटले जनताका आकांक्षाहरू जनताका भावनाहरू समेट्न सके कि सकेन, बजेट कस्तो किसिमको आयो र जुन 21.5 खर्ब बराबरको बजेट ल्याइएको छ यो बजेटले अब देशको विकास र समृद्धिमा कस्तो खालको काम गर्न सक्दछ, यसका मिश्रित प्रतिक्रियाहरू छन्। बजेट आइसके पछाडि विभिन्न अर्थविज्ञहरूले अर्थविदहरूले आफ्ना आफ्ना प्रतिक्रियाहरू दिने क्रम जारी पनि छ र कुल बजेट 21.24 अर्ब 34 करोड ल्याइएको छ। चालु खर्चतर्फ 12.70 अर्ब 58 करोड छ भने पुँजीगत खर्च 4.31 अर्ब 10 करोड छ र बजेटका स्रोतहरू यदि हेर्ने हो भने राजस्वबाट करिब 14.05 अर्ब 31 करोड अपेक्षा गरिएको छछ। वैदेशिक अनुदानबाट 61.74 करोड अनुदान अपेक्षा गरिएको छ। त्यसै गरी ऋण मार्फत 6.57 अर्ब 29 करोडको आशा छ। वैदेशिक ऋणमा 2.47 अर्ब 28 करोडको आशा छ। आन्तरिक ऋण 4.10 अर्बको आशा गरेर यतिखेर डाक्टर स्वर्णिम वाग्लेले अर्थमन्त्रीले करिब 21.24 अर्ब बराबरको बजेट ल्याउनु भएको छ। स्रोतको चापमा छ, मध्यम वर्गलाई रिझाउने बजेट छ तर यसको कार्यान्वयनको पाटो पनि एकातिर जटिल छ भने कार्यान्वयन यदि हुने हो भने यो बजेट कार्यान्वयन हुने भने देशको विकास र समृद्धिमा पनि यसले निकै ठुलो फर्को ल्याउन सक्दछ र नीतिगत आँट छ, कार्यान्वयनमा संशय पनि छ र विभिन्न प्रतिक्रियाहरू यतिखेर आएका छन्। आदरणीय श्रोता, हामी बहस गर्न चाहन्छौँ नेपाली बहसमा नीतिगत र कानुनी सुधारलाई बजेटले समेट्ने प्रयास गरेको जस्तो पनि छ र बजेट कार्यान्वयन र निजी क्षेत्रको आत्मविश्वास बढाउने कुरा सरकारको आफ्नो काममा समेत भर पर्दछ भन्ने विषयहरू आएका छन्। समग्रमा बजेट सुन्दा निजी क्षेत्रहरू बनेका छन्। बजेटले धेरैजसो समस्या सम्बोधन गर्न खोजेको जस्तो पनि छ, करका दर घटाउन खोजेको देखिन्छ र निजी क्षेत्रले पनि यसलाई स्वागत गरेको छ। आदरणीय श्रोता, ऋण लिएर घिउ खाने जस्तो गरी बजेट आएको पूर्व अर्थमन्त्री वर्षमान पुनको टिप्पणी रहेको छ। बजेट वितरणमुखी देखिएको छ, स्रोत ऋण भनिएको छ, बजेटको आकार पनि वास्तविक रूपमा आधारित छैन भन्ने खालका पनि टिप्पणीहरू यतिखेर आएका छन्। तर सरकारले बजेटलाई कार्यान्वयन गर्न र सबैले बजेटमा अर्थात् यसको कार्यान्वयनमा साथ दिनका निम्ति आग्रह पनि गरेको एउटा परिस्थिति छ। आज हामी बजेटको विषयमा केन्द्रित रहेर बहस गर्नेछौँ नेपाली बहसमा। अब यो बजेट कार्यान्वयनका चुनौती कार्यान्वयनका पाटाहरू, सरकारले ल्याएको बजेट, यो ठुलो आकारमा आएको यो पहिलो बजेटले दिन सक्ने डेलिभरीका विषयहरूमा आज हामी केन्द्रित

0: बाहिर बसेर चर्चा गर्नेछ, किनभने बजेट एउटा देशको सुशासनको एउटा मार्ग हो, बजेट एउटा देशको एउटा मेरुदण्ड हो। जब बजेट राम्रो आउँछ हरेक क्षेत्रलाई बजेटले समेट्न सक्छ, त्यसले राम्रो खालका भनौँ सुधारका कामहरू पनि हुन सक्छन्। हामी आज राम्रो भेषमा पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महत हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। सरकारले ल्याएको 2083-84 बजेटको विषयमा तपाईँको टिप्पणी के छ? सरकारले धेरै कुरा समेट्न खोज्यो यो बजेटमा, बजेट कार्यान्वयनका चुनौतीहरू त एकातिर छन् तर एम्बिसन चाहिँ ठुलो लिएर आयो भन्ने आयो क्या डाक्टर साहब?
1: अब ठुलो आकारको बजेट छ, त्यस अर्थमा अब त्यो एम्बिसन ठुलो लिएर आयो भन्न सक्नुहुन्छ। यो बजेटको जुन 21 अर्बको बजेट छ, यो कार्यान्वयन गर्न सम्भव छैन किनकि स्रोत त्यति जुट्दैन र स्रोत नजुटेपछि त्यो खर्च गर्ने सम्भावना पनि रहँदैन। यसै पनि जतिसुकै यो कार्यान्वयनमा सुधार गरे पनि त्यो बराबरको बजेट कार्यान्वयन गर्न गाह्रो हुन्छ। अब अवश्य पनि उहाँहरूले हामी चाहिँ फरक छौँ, स्रोत पनि धेरै जुटाउन सक्छौँ र खर्च पनि गर्न सक्छौँ भन्ने सन्देश दिन खोज्नुभएको होला। तर यो यथार्थपरक र व्यावहारिक छैन किनकि जुन राजस्वको लक्ष्य राखिएको छ त्यो राजस्व उठ्न पनि
0: 14 खर्ब 5 अर्ब 31 करोड राजस्व अहिले हामी करोड 11-12 खर्ब त उठाइरहेको छौँ नि डाक्टर।
1: हो हो, त्यति गाह्रो छ। अब अझ धेरै
0: आन्तरिक
1: ऋण त अब उठाएपछि उठिहाल्छ होइन, तर अब त्यसमा पनि हामीले एउटा लिमिट राखेका थियौँ, त्यो लिमिटलाई उहाँहरूले क्रस गर्नु भएको छ होइन। त्यसले गर्दा अब निजी क्षेत्रले लिने ऋणमा भविष्यमा प्रभाव पर्न सक्छ सरकारले नै लिदिएपछि होइन। अर्कोतिर चाहिँ विदेशी ऋण जुन लिने लक्ष्य राख्नु भएको छ त्यो लक्ष्य प्राप्त गर्न गाह्रो छ, राजस्व पनि त्यति उठ्न गाह्रो छ। त्यो भन्ने बित्तिकै यसै पनि पहिला पनि जति सम्भव थियो त्योभन्दा अलिकति बढी राख्ने गरेका थियो। अब यो दबाब, यो विभिन्न क्षेत्रमा बजेट राख्ने दबाब हुन्छ, तर अहिले चाहिँ त्यो सामान्यतया अलिकति बढी राख्ने भन्दा पनि निकै माथि जस्तो चाहिँ जो योजना आयोगले सिफारिस गरेका थियो त्यो सिफारिस गरेको सीमाभन्दा धेरै माथि प्रस्ताव गर्नुभएको छ। त्यसो हुनाले यो बजेटले राखेको लक्ष्य मिट गर्न चाहिँ गाह्रो हुन्छ र आर्थिक वृद्धि 7% पुग्न सक्दैन यो वर्ष किनकि अब यो अहिले 4%भन्दा कमको आर्थिक वृद्धि गर्दा 7% एकैपटक पुर्याउने भनेको सबै कोणबाट गाह्रो छ। र यो जुन ठुलो बजेट प्रस्ताव गर्नुभएको छ त्यसले अब यो मूल्य वृद्धि पनि बढ्ने देखिन्छ। उहाँहरूले आफैले पनि 6% हामी सीमित राख्छौँ भन्नुभएको छ। अहिले त अब मूल्य वृद्धि धेरै कम छ। अब यो त्यसले गर्दा सर्वसाधारणको क्रय शक्तिमा प्रतिकूल असर पर्छ। अर्कोतिर चाहिँ अब जुन यो कर्मचारीलाई तलब वृद्धि गरिएको छ अनि इन्कम ट्याक्समा छुट दिएको छ त्यसले त्यो वर्गलाई चाहिँ राहत हुन्छ, सुविधा हुन्छ। खास गरेर अब कर्मचारीलाई यो तलब बढाउनु पर्ने त
0: अब कार्यालय सहयोगीको पनि करिब करिब न्यूनतम तलब 40,000
1: अब यो बढ्नु त उपयुक्त थियो किनभने यो 3 साल यता बढाएको थिएन, 3-4 साल यता अहिले बढाउनै पर्ने थियो। त्यसले यो वर्गलाई राहत पुग्छ। तर सँगसँगै यसले चाहिँ
0: न्यून आय भएकाहरूलाई चाहिँ केही समस्या सृजना गर्न सक्छ,
1: मूल्य वृद्धि प्रभाव पार्छ, समग्रमा मूल्य वृद्धिमा प्रभाव पारेपछि अब सर्वसाधारणलाई यसले चाहिँ क्रय शक्तिमा प्रभाव पार्ने नै भयो,
0: अर्थमन्त्री वाग्लेले चाहिँ बजेट मार्फत अर्थतन्त्रमा नीतिगत सुधार गरी फरक खालको एउटा डिपार्चर गर्ने संकेत त दिएका छन्। यहाँलाई पनि अनुभव छ लामो समय होइन यो देशमा अर्थमन्त्री बस्नु भएको छ,
1: नयाँ डिपार्चर केही पनि छैन उहाँहरूले चाहिँ, अब
0: विज्ञान र प्रविधिमा त उहाँहरूले चाहिँ फड्को मार्नु खोज्नु भएको छ होइन,
1: केही पनि त्यस्तो छैन, किनभने पहिला आइटी सेक्टरमा यो छुट दिने धेरै हामीदेखि नै सुरुवात गरे हौ होइन, त्यस बेलामा अन्य सेक्टरलाई भन्दा यसलाई यो करको मा पनि सहुलियत दिने, यो चाहिँ युवाहरूलाई चाहिँ देशभित्रै यो रहन् उनीहरूले यहीँबाट यो सफ्टवेयरमा काम गर्न सकुन् भनेर त्यसले गर्दा धेरै ठुलो चाहिँ निर्यात पनि हुन थालेको छ यसमा आइटी सफ्टवेयरहरू होइन, त्यसलाई निरन्तरता दिनुभएको छ उहाँहरूले, त्यो ठिक छ होइन, तर फेरि यो छुट्टै पहिला गर्दै नगरेको कुरा अहिले चाहिँ आयो भन्ने कुरो चाहिँ होइन, अब एआई चाहिँ समय सान्दर्भिक रूपमा अब यो नयाँ प्रविधि चाहिँ अब भित्रिया छ ग्लोबल्ली, यो फ्युचर पनि हो, यसलाई चाहिँ प्राथमिकता दिनु पर्थ्यो, त्यो चाहिँ ठिक छ, तर फेरि अब यो यो विषयमा पहिला कसैले सोच्दै नसोधे गर्दै नगरेका कुरा यसपालो भयो भने चाहिँ होइन, त्यस कारण त्यस अर्थमा यो बजेटले चाहिँ एकदमै प्याराडाइम सिफ्ट भन्नुहुन्छ उहाँहरू होइन, एकदम चाहिँ डिपार्चर, यो एज युजुअल पहिलाको जस्तो कर्मकाण्डी होइन भन्ने कुरो चाहिँ मा कुनै सत्यता छैन,
0: निजी क्षेत्र त उत्साहित छ नि त डाक्टर साहब, किन आज करका दरमा केही हेरफेर भएको छ होइन, निजी क्षेत्रले स्वागत गरेको छ अहिले बजेटलाई,
1: निजी क्षेत्रले पहिला पनि स्वागतै गर्थे होइन, निजी क्षेत्र एउटा आर्थिक उत्पादनको महत्त्वपूर्ण एउटा एउटा इन्जिन हो, सेक्टर हो, किनकि अवश्य पनि हामी यो स्टेट लेड राज्यले नै सम्पूर्ण चाहिँ उत्पादनलाई नियन्त्रण गर्ने कुरामा हामी विश्वास गर्दैनौँ होइन, निजी क्षेत्र नै उत्पादनको चाहिँ त्यो वाहक हुनुपर्छ भन्ने कुरा विश्वास गर्ने भएको हुनाले धेरै जस्तो समय धेरै बजेटहरू अब खास गरेर चाहिँ अब हाम्रो चाहिँ एमाले माओवादीहरूले आफ्नो हिसाबले जस्तो 64 माओवादीहरूले उहाँहरू फेरि चाहिँ एमाले उहाँहरू मिलेर गर्दाखेरि बढी अलिकति यो चाहिँ वितरण मुखी चाहिँ प्रवृत्ति अलिक थियो निजी क्षेत्रलाई त्यो हिसाबको लिनुभएको थिएन होला, तर अन्यथा चाहिँ निजी क्षेत्रलाई त अब सेन्ट्रलमा राखेकै हो, यो 46 यतादेखि नै यो निजी क्षेत्रलाई चाहिँ उत्पादनको चाहिँ बाहक बनाउने यो प्रक्रिया अगाडि बढेको हो, त्यसैबाट यो अर्थतन्त्रको फाउन्डेसन बनाएको हो, त्यही फाउन्डेसनको आधारमा यो जाटकोमा सुधार भएको, कर प्रणालीमा सुधार भएको, त्यसैले राजस्वको यतिसम्म राजस्व उठ्ने परिस्थिति चाहिँ निर्माण भएको हो, त्यस कारण यो चाहिँ सुधारको प्रक्रिया पहिल्यैदेखि अगाडि बढेको हो, अहिले त्यसलाई निरन्तरता दिइएको छ, निजी क्षेत्रलाई अब घरको केही छुटहरू छ, तर अब भन्सार छुटका कुराहरू पनि आएको छ, भन्सार छुटको कुरा गर्दा फेरि अब सबै चिजमा छुट दिने कुन कुनमा दिनुभएको छ त्यो त हेर्ने बाँकी छ, तर कृषिजन्य वस्तुमा हामीले भन्सार छुटभन्दा भन्सार चाहिँ अलिकति बढाउनु पर्ने पनि आवश्यकता थियो, यदि चाहिँ हामीले आन्तरिक उत्पादनलाई चाहिँ प्रोटेक्सन गरिदियो भने, संरक्षण गरिदियो भने, किनकि अब बाहिरबाट आउने तरकारी फलफुल खाद्य वस्तुको सस्तो खाद्य वस्तुको कारणले यहाँ चाहिँ अब उत्पादन गर्न छोड्यो, जमिन बाँझो रहन थाल्यो, त्यो त वास्तविकता हो नि, त्यस कारण त्यसलाई चाहिँ अब प्रोत्साहन गरिदियो भने त बाहिरी आयातसँग त्यसलाई चाहिँ संरक्षण गर्नु पर्यो, प्रतिस्पर्धी बनाउनु पर्यो, त्यो भनेको एउटा त्यसलाई चाहिँ के छ भने भन्सार दर केही बढाउने, जस्तो मैले त्यस बेलामा आलु प्याज होइन यो स्याउमा हामीले चाहिँ घात लगाउँदाखेरि रात भएको थियो, त्यस्तै गरेर अनि उत्पादनमा

0: رئیس سعودی دینو پریو انوران دینو پریو
1: रोजगारीको वातावरण सिर्जना गर्ने, लगानी र नवपरिवर्तनलाई जोड दिने, होइन लाखौंलाई रोजगारी सिर्जना गर्ने भन्ने खालको जुन एउटा आकांक्षा छ, पुराना उद्योग कल कारखानाहरूलाई चाहिँ फेरि सञ्चालनमा ल्याउने गरी जुन किसिमले आएको छ नि त सरकारले, यो राम्रो काम हो नि त, होइन त्यसा?
0: अब हेर्नुहोस्, यो सरकारी यो बन्द भएका उद्योग व्यवसाय सरकारी चलाएर चल्दैन, उहाँहरूले चाहिँ निजी सरकारी साझेदारी भन्नुभएको छ, त्यो साझेदारी चाहिँ कस्तो हुने हो, सरकारले चलाएर चाहिँ चल्दैन, यो सरकारले आफैले चलाउनु खोज्दो भने चाहिँ सम्भव छैन, निजी क्षेत्र साझेदारी गर्नु भन्नुभएको छ, साझेदारी चाहिँ कुन अर्थको कस्तो खाले साझेदारी हो त्यो चाहिँ अब पछि उहाँले भन्नुहोला, तर चाहिँ मेरो दृष्टिकोणमा धेरैले यही कुराहरू भनिराखेका छन्, अहिलेसम्म अनुभव पनि त्यही हो। अब हामीले यो जग्गा जमिन त्यहाँको चाहिँ सरकारकै स्वामित्वमा रहनुपर्छ, त्यो हामीले माननीय अर्थमन्त्री हामीले त्यही किसिमको निर्णय गरेका छौँ, त्यो चाहिँ व्यक्ति होइन, तर यो उद्योग व्यवसाय यदि निजी क्षेत्र कसैले सञ्चालन गर्न चाहन्छ भने निश्चित शर्तको आधारमा लिजमा उनीहरूलाई चलाउनु दिनुपर्छ, र जुन दिन उनीहरूले चलाउनु सक्दैन, चलाउन अब सकिन भने चाहिँ त्यो बेला फेरि राज्यकै अधीनमा त्यहाँको जमिन त्यो आउने, उनीहरूले लगानी गरे बाहेक पुरानै लगानी चाहिँ फेरि रहने अब बजेटको आकार त केही उहाँले मर्जर गर्ने केही चाहिँ संरचनाहरू हटाउने भन्नुभएको छ, त्यसले केही सानसानो चाहिँ त्यसले चाहिँ उ गर्ला बचत गर्ला, धेरै ठुलो बचत गर्ने त होइन, हामीले पनि त्यो 20-30 चाहिँ मर्जर गर्ने हटाउने भनेर चाहिँ निर्णय गरेका छौँ, कार्यान्वयन गर्न सबै चाहिँ सम्भव भएन, किनभने त्यसको लागि संयुक्त सरकार अनेक खाले चाहिँ दबाब, अहिले चाहिँ उहाँलाई के सुविधा छ भने अब एउटै दलको सरकार छ, ठुलो म्यान्डेट छ, अहिले त्यो किसिमको दबाब उहाँले झेल्नु पर्दैन, त्यस कारण चाहिँ उहाँहरूलाई धेरै यो चेन्ज ल्याउने सुविधा चाहिँ छ, त्यसो हुनाले यो कार्यान्वयन गर्ने क्रममा जुन सुविधा उहाँहरूलाई छ त्यो चाहिँ उहाँले चाहिँ प्रयोग गर्नुभयो भने अवश्य पनि पहिलाको भन्दा केही सुधार आउँछ, हरेक सेक्टरमा सुधार आउँछ, अब त्यो कति उहाँले गर्नुहुन्छ कुन मोडलमा जानुहुन्छ अझ धेरै स्पष्ट भएको छैन, जस्तो यो नेपाल एयरलाइन्स यो सरकारले चलाएर चल्दै चल्दैन, तर अहिले पनि उहाँहरूले चाहिँ भेगली अब पुनर्संरचना गर्ने भन्नुभएको छ, तर अब यो चाहिँ सरकारले नै यो बहुमत यो सेयर 50% बढी स्वामित्व सरकारले राख्यो भने यो अगाडि बढ्दैन, त्यस कारण चाहिँ एउटा साझेदार ल्याएर सरकारले चाहिँ के छ भनेदेखि सेयर लिनै पर्यो पनि अल्पमत 50% कम सेयर राखेर सञ्चालन भयो भने मात्र यसको विस्तार पनि हुन्छ, इफिसियन्ट पनि हुन्छ, जुन घाटा अहिले बेहोरिराखेको छ त्यो घाटा कम हुन्छ, त्यसमा पनि सरकार स्पष्ट हुन जरुरी म देख्छु। शिक्षा स्वास्थ्यको क्षेत्रमा खासै त्यत्रो चाहिँ उहाँहरूले चाहिँ नयाँ किसिमको केही आएको छैन,
1: शिक्षा र स्वास्थ्यमा नयाँ करको विषयलाई उठान गर्नुभएको छ,
0: अब कर
1: विद्यालय निजी अस्पताल होइन सुनचाँदीका गरगना तथा सेयर कारोबारमा पनि नयाँ कर र शुल्कको पनि व्यवस्था गर्यो नि त बजेटले,
0: अब यो त्यो करको चाहिँ कुरा गर्नुभयो, अब त्यसमा अझै अब त्यसको प्रभाव के हुन्छ भन्ने हेर्ने बाँकी छ, त्यसमा चाहिँ अहिले तल्लो वर्गकाले पनि सकि नसकी अब निजी स्कुलहरूमा पढाइराखेका हुन्छन्, अब त्यो त करको भार त त्यहीँ चाहिँ जाने हो, त्यो चाहिँ लगानीकर्तालाई जाने होइन, त्यसो हुनाले त्यसको प्रभाव पनि के पर्छ त्यो हेर्नुपर्छ, तर चाहिँ सार्वजनिक स्कुल विद्यालयहरूलाई चाहिँ सुधार गर्ने सिपमूलक शिक्षामा केन्द्रित गर्ने कुराहरू चाहिँ कुनै नयाँ कुराहरू चाहिँ खासै केही आएको छैन, अरू अब पूर्वाधारमा लगानी बढाउने भन्नुभएको छ, बढाउन सक्दाखेरि राम्रो हो, तर अब कहाँबाट स्रोत सबै जुट्छ त्यो प्रश्नवाचक छ।
1: हस् डाक्टर साहब, यहाँको महत्त्वपूर्ण सुझाव र समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार,
0: धन्यवाद।
1: हस् त उहाँ हुनुहुन्थ्यो नेपाली

0: स्कानी ताइबम पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महत आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु। विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
1: सुरक्षित भविष्य
2: एघारमा नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
3: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा एघारमा शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
2: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
3: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
2: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
3: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
2: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
3: नियमित परामर्श तथा मार्गदर्शन,
2: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
3: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
2: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550 54206, 98511 0091, 98550 63387 वा 98141 5872 48 सम्पर्क गर्न सक्नुहुनेछ।
3: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
4: हेलो
5: हेलो बुढी, के छ खबर?
4: ठिकै छ, चलेकै छ।
5: ल भिडियो अन गर्दा तलाई हेरौँ।
4: भिडियो अनै छ त, देख्नु भएन र?
5: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
4: माडीको नेट यस्तै त हो नि।
5: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन जोडिहाल्छ।
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
3: सेवाका लागि माडी सम्पर्क 056501040 र 98452028840, साथै 24 घन्टा हटलाइन नम्बर 01597006।
6: सम्बन्ध सधैँ फरिकलाई साथमै राखौँ। टेकमाइनलाई
2: कक्षा एघारमा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
7: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा एघारमा बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
2: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
7: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453030169, 98450849899 र म्यानेजमेन्ट तर्फ 98550128024 र 98550325557।

0: सबैलाई मन पर्ने ओखति साबुन सधैं प्रयोग गर्नुहोस्।
1: मुङ्गुर पाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब।
2: ल हेर यिनका बुद्धि जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ, ल यो विजय प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
3: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855563172 र 9845512206।
3: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
5: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
6: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
5: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495,
7: मोबाइल 9855640 र 9855652060।
8: नेपालको एकमात्र डिटिएच सेवा डिस होम,
9: डिस होम, खुशीको कनेक्शन,
10: सुरक्षित भविष्यको लागि
11: जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नुको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ, 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले, अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला तो
12: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
13: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656595174, मोबाइल 9855505934।

0: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: 24 घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
2: जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदा
3: माडीवासीहरूका लागि खुसीको खबर
1: पानी पर्दा हावाहुरी चल्दा हुस्सु लाग्दा निरन्तर चलिरहने चितवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र साथै चितवन
4: सबैका लागि ब्याङ्क
5: यतिकै राम्रो बेसमा राजनैतिक विश्लेषक शङ्कर तिवारी हुनुहुन्छ तिवारीजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार तिवारी सर नेपाली बसमा यहाँलाई स्वागत छ नमस्कार
6: नमस्ते
5: अब अहिलेको अवस्थामा देशको ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमण हुँदैछ होइन अब प्रधानमन्त्रीको भारत भ्रमण चाहिँ अहिलेसम्म निश्चित छैन उहाँ चाहिँ जानु उहाँलाई चाहिँ निमन्त्रणा नै नआएको भन्ने विषय आइरहेको छ अब दुई देश बिचको कूटनीतिक सम्बन्ध छिमेकी राष्ट्रहरू बिचको सम्बन्धको आजको चर्चा गर्ने हो भने हामी कुन धरातलमा छौँ अहिले
6: यस्तो हुन्छ जस्तो तपाईँको हामीले अहिले जुन किसिमले विदेशी प्रतिनिधिहरू आउँदाखेरि कुटनीतिज्ञहरू आउँदाखेरि हाम्रो नवनिर्वाचित प्रधानमन्त्री बालेन शाहले भेटघाटका प्रति त्यति ज्यादा इच्छा देखाउनु भएको र उहाँले भारत भ्रमणका लागि पनि जुन किसिमको तयारी बैठकका लागि विदेश सचिवहरू आउने एउटा सन्देश लिएर आउने कुरा थियो त्यो कुरालाई उहाँले नै नभेट्ने जानकारी भइसकेपछि उता इन्डियाको परराष्ट्र मन्त्रालयका सचिवको भ्रमण पनि रोकियो त्यसले गर्दाखेरि नेपालका प्रधानमन्त्रीको भारतको भ्रमण अहिले केही कालको लागि रोकिएको छ

0: प्रकार सम्मेलन गरेर उहाँले मोदीको नाममा भारतीय प्रधानमन्त्री मोदीको नाममा उहाँले हिन्दीमै सम्बोधन गर्नुभएको थियो। म आपके साथ बात करना चाहता हूँ, मैं आपके साथ ये सन्देश पहुँचाना चाहता हूँ, मिडिल म्यानको साथ बात ना करो, हम आपके साथ प्रत्यक्ष बात करना चाहते हैं भनेर भन्नुभएको थियो होइन। त्यो सबैलाई याद नै छ। र त्यो नेतालाई अहिले प्रथम पार्टी भइसकेपछि उहाँलाई अहिले भारतले निम्तो गरिसकेपछि उहाँ जान हतारिनु स्वाभाविक हो। फेरि हामीले यसलाई अतिरञ्जना पनि नगरिकन हेर्दाखेरि के देखिन्छ भन्दाखेरि रवि लामी छानेजीलाई, किनकि नेपालमा फागुन 21 निर्वाचनको परिणाम आए लगत्तै नेपालका दुई नेताहरूलाई भारतीय प्रधानमन्त्रीले फोन गर्नुभएको थियो। ती नेता मध्ये एउटा चाहिँ प्रधानमन्त्रीमा प्रस्तावित भालेन शाह र अर्को राष्ट्रपतिका सभापति रवि लामिछाने हुनुहुन्थ्यो। त्यो सन्दर्भमा भारतको कूटनीतिको आफ्नै स्टाइल छ। त्यो स्टाइल के छ भन्दाखेरि उनीहरू एउटा चाहिँ बहालवाला प्रधानमन्त्रीलाई पनि इन्गेज गरिरहेका हुन्छन् र अर्को वेटिङ प्रधानमन्त्रीलाई पनि इन्गेज गरिरहेका हुन्छन्। त्यो हिसाबले हेर्दाखेरि उनीहरूले शक्तिशाली दलको पार्टी सभापति र वेटिङ प्राइम मिनिस्टरको रूपमा पनि उनीहरूले रवि लामिछानेलाई भारतले आफ्नो भारतले निम्त्याएको हुनसक्छ। यो निम्त्या फेरि भारतीय अहिले फेरि इन्डियामा सरकार र पार्टी सत्तारूढ दल र पार्टीको जुन किसिमको तारतम्यता छ एउटै छ, मन र मत होइन। त्यो हिसाबले भारतीय जनता पार्टीको निम्तोमा रवि
1: अहिले नेपाल भारत सम्बन्ध
0: राष्ट्रपतिको नीतिको बारेमा त्यहाँका मानिसहरूले नजिकबाट बुझ्न चाहेको हुनसक्छ।
1: नेपाल भारतको सम्बन्ध अहिले चिसिएको चिडिएको शङ्कर तिवारीजी,
0: नेपाल भारतको सम्बन्ध चिसिने र चिडिने भन्दा पनि जुन किसिमको नेपालमा
1: कूटनीतिक क्षमता कूटनीतिक सामर्थ्य अहिलेको सरकारले प्रधानमन्त्रीले राख्न सकेनन् भनेर आलोचना पनि भइरहेछ क्या?
0: त्यो कुरामा म सहमत छु, किनकि हाम्रो जुन किसिमको एक किसिमको कूटनीति सञ्चालन थियो नेपालमा प्रधानमन्त्री बनिसकेपछि इन्डिया भ्रमण गर्ने हतारपूर्वक र चिनको पनि भ्रमण गर्ने र उनीहरूले पनि हामीलाई चाहिँ स्वागत गर्न आतुरता देखाउने तत्परता देखाउने र त्यो कुरा चाहिँ हामीले पनि इन्भर्स गरेर जाने जुन किसिमको नीति थियो त्यसलाई चाहिँ प्रधानमन्त्री भालेन शाहले रोकिदिनु भएको छ केही टाइमको लागि। र मलाई के लाग्छ भन्दाखेरि जस्तो माओले कहिले पनि राष्ट्राध्यक्षका रूपमा बाहिर भ्रमण गर्नन्, उनका कूटनीतिक रूपमा त्यति बेला प्रधानमन्त्री चाउनलाई नै सबै विदेश भ्रमणहरू गर्थे र अहिले पनि प्रधानमन्त्री भालेन शाहले भ्रमणहरू गर्न जरुरी छैन, बाहिर नगए पनि हुन्छ। तर उहाँको प्रमुख कूटनीतिक को हो त? उहाँको परराष्ट्र मन्त्री हो कि उहाँले परराष्ट्र सल्लाहकार राख्नु भएको छैन होइन? र अहिलेको परराष्ट्र मन्त्रीसँग उहाँको सम्बन्ध के हो त? जस्तो परराष्ट्र मन्त्रीले भारतीय विदेश मन्त्रीलाई मरिससमा गएर भेट्नु भएको थियो त्यहाँ एउटा साइडलाइन मिटिङमा एउटा अन्तर्राष्ट्रिय सम्मेलनका तहतमा होइन? र त्यो सन्देश आएर त्यो उहाँको परराष्ट्र मन्त्री थ्रु प्रधानमन्त्रीमा पुग्यो कि पुगेन त? त्यो चाहिँ संशयको विषय छ। अहिलेको परराष्ट्र मन्त्री अहिलेको प्रधानमन्त्रीको विश्वास पात्र हो कि होइन त? होइन, किनकि उहाँले जस्तो हामीले जहिले पनि नेपालको म नयाँ छु, म कस्तो हुँ, मेरो नीति के हो, मेरो सरकार नीति के हो भनेर प्रधानमन्त्रीले आफ्नो जो कूटनीतिज्ञ हो या त उहाँको परराष्ट्र सल्लाहकारलाई नभए उहाँको परराष्ट्र मन्त्रीलाई चाहिँ उहाँले भारतमा चिनमा र युसम्म चाहिँ पठाएर मेरो नीति यो हो भनेर आश्वस्त विश्वस्त पार्नुपर्ने थियो। त्यो कुरामा चाहिँ प्रधानमन्त्री भालेनले अपरिपक्वता देखाएको भन्ने मलाई लाग्छ।
1: अब सरकार सही ट्र्याकमा सही ढङ्गले अगाडि बढिरहेको छ, त्यसमा सुशासन आउने, जनताहरूले विश्वास गर्ने जुन किसिमका एम्बिसनहरू बोकेर आएको छ बजेट मार्फत पनि होइन, ठुलो आकार भोल्युमको बजेट पनि आएको छ, यी यावत कुराले चाहिँ अब देशले सुशासन पाउँछ तिवारीजी, विश्वास गर्न सकिन्छ, त्यसलाई केही क्षणहरू छ?
0: सरकार गठन भएको झन्डै 2 महिनामा बजेट पनि आएको छ र सरकारको जुन सबैलाई यो हमिनको अवधि दिने एउटा राजनीतिक संस्कार पनि देखाउन खोजिएको छ र यही बिचमा बजेट पनि आइसकेपछि सरकारको जुन आर्थिक चेहरा हो त्यो पनि देखिएको छ। यसले चाहिँ त्यो सरकार देखाउन खोजेको जुन जलवा हो, जुन नीति हो, आर्थिक नीति, त्यसबाट चाहिँ अब यो सरकारको हिजो मात्रै अब जुन किसिमको आकर्षण अर्थमन्त्रीका प्रति थियो, यो सरकारका प्रति थियो, अब चाहिँ ओह्रालो लाग्छ भन्ने कुराहरूमा आएका छन् र यो सरकारले जुन किसिमको इन्फ्लेटेड बजेट ल्याएको छ यसले महत्त्वाकाङ्क्षी एउटा अपयोग छ, यसलाई प्रतिकारण गर्न सक्छ सक्दैन? जसरी त्यति बेला माओवादीको सरकार पहिलोपटक बनेको बेलामा बाबुराम भट्टराईले जुन बजेट पेस गर्नुभएको थियो त्यसले चाहिँ लक्ष्य अनुरूप चाहिँ त्यसले राजस्व चाहिँ सोच्यो भन्दा ज्यादा उठाएको पनि थियो त्यति बेला, अहिले पनि राजस्व उठ्दैन भनेर

0: भनौँ, तर जुन किसिमको एउटा सरकारले एउटा पोजिटिभ विल सहितको एउटा बजेट ल्याएको छ, त्यसले चाहिँ एउटा सकारात्मक आश जनतामा सिर्जना गरेर त्यो किसिमको ऊ गरोस् भन्ने छ। तर यसमा चाहिँ यसले चाहिँ त्यो जुन किसिमको ब्याङ्किङ सेक्टरमा र इन्सुरेन्स सेक्टरमा पोलिसी गर्छन् गर्यो कि भन्ने आशंकाहरू पनि छन् होइन। र त्यो सबै किसिमले हेर्दाखेरि यसले लक्ष्य अनुरूप चाहिँ सफलता पारेन भने के हुन्छ त, झन् ठुलो नागरिक निराशा हुन सक्छ। त्यही भएर अब चाहिँ यो ओपिनियन चाहिँ अब चाहिँ डिभाइड भएर जान्छ।
1: भनेपछि सरकारप्रतिको विश्वासलाई चाहिँ कायम राख्नुपर्छ अहिले अब मुलुक बन्दका निम्ति बनाउनका निम्ति भन्ने लाइनमै हुनुहुन्छ तपाईँ पनि होइन।
0: किनकि यो सरकारलाई अहिले यो बिचमै यसरी आफ्नै नीतिगत असफलताको कारणले जुन असफलता, किनकि हामीलाई त जुन जे कारणले मूल कारण जुन मूल कारणले गर्दा 2079 पार्लियामेन्ट, किनकि हामीले हिजो मात्रै 19 गणतन्त्र दिवस मनायौँ, 19 गणतन्त्र दिवस र भाद्र 23 र 24 पछिको पहिलो गणतन्त्र दिवस थियो, र यो भाद्र 23 र 24 घटना घटिसकेपछि भनेको त्यो 62-63 जनआन्दोलनलाई समेत धक्का दिएर अगाडि बढ्ने किसिमको जुन मुभमेन्ट भयो भारत, त्यसको जुन उथुल पुथुल भयो, त्यसपछि जुन निर्वाचन भयो, एक किसिमको मध्यावधि शैलीको जुन किसिमको निर्वाचन भयो, त्यो निर्वाचनपछि आएका प्रधानमन्त्रीले उहाँको नीति के हो, के गर्न खोजिरहेको भन्ने बारेमा उहाँले खुला मञ्चबाट बोल्नु पर्थ्यो, जनतालाई सम्मान गर्नु पर्थ्यो, संसदबाट सम्मान गर्नु पर्थ्यो। उहाँले चाहिँ संसद बारम्बार बङ्ग गर्नुभएको छ, धन्न उहाँले हिजो धीरतापूर्वक झन्डै 2 घन्टा बजेट बाहेक सुन्नुभयो होइन। त्यो बाहेक जनतासँग जसरी प्रत्यक्ष संवाद गर्नुपर्ने हो, एउटा चाहिँ त्यो रेस्पोन्सिबिलिटी हो, उहाँ चाहिँ इरेस्पोन्सिबल गभर्मेन्टतिर गएको हो कि भन्ने आशंका छ। र उहाँको यो सानसानो तुक्कामा बोलेर ड्रामा गरेर स्टेन्टबाजी गरेर यो डोपामिन इफेक्ट गरेर सरकार चलाउँछु भनेर उहाँले देख्नु भएको छ, उहाँले सोचिराख्नु भएको छ भने उहाँ चाहिँ भ्रममा हुनुहुन्छ। त्यसले चाहिँ हाम्रा संस्थाहरूलाई हाम्रो पद्धतिलाई बलियो बनाउँदैन।
1: शङ्कर तिवारी ज्याको महत्त्वपूर्ण सबै संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: धन्यवाद।
1: वहाँ हुनुहुन्थ्यो राजनैतिक विश्लेषक शङ्कर तिवारी। आदरणीय श्रोता, आजका लागि नेपाली बहसको समय सकिएको छ। खेम बम बिदा चाहन्छु। नमस्कार।
2: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556-5963-5855-77061 र 0855-77053।
3: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 स्थित भवन। फोन 0556-493-440, 493-580 र 98-550-26-440।
4: It's 7 o'clock, अहिले 7 बजेको छ।
5: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
6: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
7: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

बाढीको बरुवास्थित स्टार स्पोर्ट क्लबको अध्यक्षमा अरविन्द पौडेल छयन। आज बिहान 6 बजेदेखि माडीसहित पश्चिमी चितवनभर करिब 7 घण्टा बिजुली अवरुद्ध रहने। गणतन्त्र दिवसको अवसर पारी माडीको बसन्तपुरमा माडी मौलिक संस्कृति उत्सव सम्पन्न। जिल्ला हुलाक कार्यालय चितवनले घर घरमा राहदानी पुर्याउन सुरु। व्यक्ति वा दम्पतिको हकमा न्यूनतम आयकरको सीमा 10 लाख। सरकारी कर्मचारीको तलब सुरु स्केलमा 10% तलब वृद्धि। सरकारले स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गर्ने। सड़कको राष्ट्रव्यापी मर्मत अभियान सञ्चालन गर्ने। 286 अर्ब 52 करोड बजेट विनियोजन। र सरकारले नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट छिट्टै बाहिर निकाल्ने घोषणा। सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि 4 अर्ब 3 करोड बजेट विनियोजन। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोताबीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म दीप्ति विश्वकर्माको। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट अनलाइन मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। माडीको बरुवास्थित स्टार स्पोर्ट्स क्लबको अध्यक्षमा अरविन्द पौडेल चयन हुनुभएको छ। शुक्रबार सम्पन्न क्लबको 31 वार्षिक उत्सव तथा नव अधिवेशन कार्यक्रमबाट पौडेलको अध्यक्षतामा क्लबको 13 सदस्य नयाँ कार्य समिति चयन भएको हो। त्यस्तै उपाध्यक्षमा विकास भरत ढकाल चयन हुँदा सचिवमा सुनिल पौडेल पुनर्चयन हुनुभएको छ। सहसचिवमा सबिना लामिछाने अधिकारी र कोषाध्यक्षमा श्वेता वाग्ले बराल चयन हुनुभएको छ। सदस्यहरूमा पदमराज रेग्मी, सौरभ शिवम, देवनारायण लोहार, इन्द्रकुमारी महतो, मेनुका महतो, सन्दीप श्रेष्ठ, राजकुमार विक र विनिता पोखरेल तिमिलसिरा चयन हुनुभएको छ। क्लबका हाल निवर्तमान अध्यक्ष सन्देश बरालको अध्यक्षतामा क्लब कार्यालय बरुवामा सम्पन्न वार्षिक उत्सव एवं अधिवेशन कार्यक्रममा माडी एकका वडा अध्यक्ष अमित कुमार लामाको प्रमुख रहेको थियो। आज बिहान 6 बजेदेखि माडीसहित पश्चिमी चितवनभर करिब 7 घण्टा बिजुली अवरुद्ध रहेको छ। 132 केभी भरतपुर बसेनी सब स्टेशनभित्र रहेको भरतपुर चनौली 33 केभी फिडरमा अटोमेसन सम्बन्धी प्राविधिक कार्य गर्नुपर्ने भएकाले बिहान 6 बजेदेखि दिउँसो 1 बजेसम्म कुल 7 घण्टा विद्युत आपूर्ति अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रले जनाएको हो। यस सटडाउनमा कारण चनौली वितरण केन्द्र अन्तर्गतका सम्पूर्ण लाइनहरू र माडी नगरपालिका अन्तर्गतका सम्पूर्ण क्षेत्रहरूमा विद्युत आपूर्ति अवरुद्ध रहेको छ। नियमित मर्मत तथा प्रणाली सुधारको कार्य गर्दा ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति चनौली वितरण केन्द्रले क्षमा प्रार्थी रहेको जनाएको छ। गणतन्त्र दिवसको अवसर पारेर चितवनको माडीमा मौलिक सांस्कृतिक उत्सव 2083 सम्पन्न भएको छ। माडीको बसन्तपुर बजारस्थित खुल्ला चौरमा आयोजित उत्सवको उद्घाटन माडी नगरपालिकाकी नगर प्रमुख ताराकुमारी काजी महतोले गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख महतोले माडी नगरपालिकालाई सिकाई केन्द्रका रूपमा विकास गरी परिकल्पना अघि बढाइएको बताउनुभयो। गणतन्त्र दिवसको अवसरमा विभिन्न जात जातिका मौलिक संस्कृति संस्कार तथा परम्परालाई एउटै मञ्चमा प्रस्तुत गर्दा नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्ने उद्देश्य कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ थियो। जिल्ला प्रशासन कार्यालय चितवनबाट राहदानी प्राप्त गर्न चाहने सेवाग्राहीले रु 55 को हुलाक टिकट खरिद गरेकालाई जिल्ला हुलाक कार्यालय चितवनले घर घरमा राहदानी पुर्याउन सुरु गरेको छ। हाल दैनिक 20 देखि 30 स्थान राहदानी घर घरमा पुर्याउन थालिएको जिल्ला हुलाक कार्यालय चितवनका कार्यालय प्रमुख शालिग्राम बस्यालले जानकारी दिनुभयो। स्वदेश खबरमा अब केही समसामयिक राष्ट्रिय खबरहरू। सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि 21 खर्ब 24 अर्ब 34 करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। संघीय संसदको संयुक्त सदनमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले यो जानकारी दिनुभएको हो। बजेट चालू खर्चतर्फ 12 खर्ब 70 अर्ब 58 करोड र पुँजीगत खर्चतर्फ 10 खर्ब रुपैयाँ विनियोजन गरिएको छ। यस्तै वित्तीय व्यवस्थातर्फ 4 खर्ब 22 अर्ब 24 करोड रुपैयाँ विनियोजन गरिएको छ। सरकारले आर्थिक विधेयक 2083 मार्फत आयकर ऐनको व्यवस्था अनुसार कर योग्य आय गणना गर्दा व्यक्ति वा दम्पति दुवैको आय हेरेर कर
निर्धारण गर्ने व्यवस्था ल्याएको छ। यसअघि आयकरका दरहरू निर्धारण गर्दा प्राकृतिक व्यक्तिको हकमा भनिएका अहिले त्यसलाई संशोधन गरी प्राकृतिक व्यक्ति वा दम्पति भन्ने शब्दहरू राखिएका छन्। नयाँ व्यवस्था अनुसार कुनै आय वर्षमा प्राकृतिक व्यक्ति वा दम्पतिको 10 लाखसम्म कर योग्य आय भएमा 1% कर लाग्नेछ। यसअघि व्यक्तिको वार्षिक 5 लाखसम्मको रोजगारीको कर योग्य आयमा 1% आयकर लाग्ने गरेको थियो, तर एकलौटी फर्म दर्ता भएका करदाताको हकमा निवृत्ति भरण बापतको आय निवृत्ति भरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा यस बमोजिम कर लाग्ने छैन। सरकारले सड़कको राष्ट्रव्यापी मर्मत अभियान सञ्चालन गर्न 286.52 अर्ब बजेट छुट्याएको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री सोडिम वाग्लेले सो जानकारी गराउनु भएको हो। उहाँले आगामी वर्षदेखि सहरी सड़कको नियमित मर्मत गरेर खाल्डामुक्त गरिने पनि बताउनुभयो। यस्तै सरकारले पूर्व पश्चिम राजमार्गका लागि 37.46 अर्ब बजेट छुट्याएको छ।

आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री सोरिम वाग्लेले सो जानकारी गराउनु भएको हो। यसैगरी नेपाल सरकारले जिल्ला तहमा जग्गा बाँड्ने र भूमि समस्या समाधान गर्ने सम्पूर्ण अधिकार प्रमुख जिल्ला अधिकारी सीडीओलाई दिएको छ। भूमि सम्बन्धी 21 संशोधन नियमहरू 2083 मार्फत सरकारले विगतको राजनैतिक नियुक्तिको परम्परालाई ब्रेक गर्दै जग्गा सम्बन्धी सम्पूर्ण समस्याको जिम्मा सीडीओलाई दिएको हो। सरकारले कर्मचारीको तलब बढाएको छ। बजेट भाषण अनुसार कर्मचारीको तलब सुरु स्केलमा 10% तलब बढाएको छ। पछिल्लो 4 वर्षदेखि कर्मचारीको तलब नबढेको अवस्थामा हाल कायम रहेको महँगी भत्तालाई समेत कायम गरेर कर्मचारीको तलब वृद्धि गरिएको अर्थमन्त्री सोनिम वाग्लेले जानकारी दिनुभयो। सुरु स्केलमा 10% तलब वृद्धि गरिएको र कार्य सम्पादनको आधारमा पारिश्रमिकको सुरुवात गर्न नयाँ तलब मानको मासिक 10% मासिक प्रोत्साहन भत्ताको व्यवस्था समेत गरिएको अर्थमन्त्रीले बताउनुभयो। सरकारले सुर्तिरहित पान मसला र सुगन्धित सुपारीको अन्तशुल्क बढाएको छ। अर्थमन्त्री डाक्टर छोडिम वाग्लेले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक उक्त शुल्क वृद्धि गरिएको हो। यस्तै सुर्तिजन्य पदार्थमा लाग्ने कर पनि वृद्धि भएको छ। बजेट मार्फत चुरोटमा 10% अन्तशुल्क निर्धारण गरिएको छ। सरकारले विभिन्न तीन मुलुकमा रहेका नेपाली दूतावास खारेज गर्ने निर्णय गरेको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले शुक्रबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई आगामी आर्थिक वर्षको बजेट वक्तव्य वाचन गर्ने क्रममा बदलिँदो आर्थिक कूटनीतिलाई मध्यनजर गर्दै डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास बन्द गर्ने घोषणा गर्नुभएको हो। उहाँले चीनको छद्दु, अमेरिकाको सान फ्रान्सिस्को स्थित महावाणिज्य दूतावास तथा भारतको विशाखापट्टनमा रहेको दूतावासको शाखा पनि खारेज गरिएको जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट मार्फत कर प्रणालीमा वृहत पुनरावलोकन गर्दै व्यक्तिगत करदाताका लागि 10 लाख रुपैयाँको सीमाना तोक्नु भएको छ। यस्तै व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाइएको उहाँले जानकारी दिनुभयो। संघीय संसदको दुवै बैठकलाई आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उहाँले मध्यम वर्गको विस्तार मार्फत समग्र अर्थतन्त्रलाई गतिशील बनाउन कर प्रणालीमा वृहत पुनरावलोकन गरिएको बताउनुभयो। सरकारले आगामी आर्थिक वर्षमा खेलकुदको क्षेत्रका लागि 4.3 करोड बजेट विनियोजन गरेको छ। संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै आगामी 3 वर्षभित्र कम्तीमा 8,000 दर्शक क्षमताका 10 वटा फुटबल रङ्गशालालाई फ्लाइट लाइट सहित स्तरोन्नति गरिने बताउनुभयो। सरकारले आगामी 5 वर्षभित्र 100% नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्य राखेको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले 3 वर्षमा 65% नागरिक र 5 वर्षभित्र 100% नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानी सेवा उपलब्ध गराउने बताउनुभयो। सरकारले राजनैतिक दललाई अनुदान दिन तयारी गर्ने घोषणा गरेको छ। शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 बजेट वक्तव्य मार्फत अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले घोषणा गर्नुभएको हो। पछिल्लो निर्वाचनमा प्राप्त भएको मतको आधारमा यस्तो अनुदान दिने र यसको लेखा परीक्षण महालेखा परीक्षकले गर्ने जनाइएको छ र सरकारले सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट छिट्टै बाहिर निकाल्ने घोषणा गरेको छ। शुक्रबार अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले बजेट वक्तव्य मार्फत नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट बाहिर निकाल्ने घोषणा गर्नुभएको हो। सरकारले नेपाल टेलिकमको सेयर बेच्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री सोनिम वाग्लेले संघीय सरकारको 66% सेयर कायम राख्दै बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बेच्ने बताउनु भएको हो। त्यसबाट पाइने रकम नेपाललाई टेक हब बनाउन उपयोग गरिने वाग्लेले बताउनुभयो। उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ। दुई पार्टीबीच हिजो 7 बुँदे सहमति भएको हो। समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री ददीराम परियारले हस्ताक्षर गरेका छन्। बैङ्कक स्थित नेपाली राजदूतावासले कम्बोडियामा भिसाको समय अवधि समाप्त भएर पनि गैर कानूनी रूपमा बसिरहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई 1 हप्ताभित्र अनिवार्य रूपमा नेपाल फर्किन अनुरोध गरेको छ। विभिन्न माध्यमबाट कम्बोडियामा पुगी भिसा अवधि नागेर बसोबास गरिरहेका नेपालीहरूले नेपाल फर्कदा कम्बोडिया

या सरकारलाई तिर्नुपर्ने जरिवाना तथा शुल्क मिनाहा गराउने उद्देश्यले राजदूतावासले गत 1 मे 2026 देखि विवरण संकलन कार्य सञ्चालन गरेको थियो। अब पालो स्वदेश मौसम अपडेटको। आज माडीको अधिकतम तापक्रम 35 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस हुने आकलन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलले तापक्रम 27 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 10 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 64% मापन गरिएको छ। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यूनचापीय रेखाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल कोशी मधेस बागमती र गण्डकी प्रदेशमा पूर्णतया बादल तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी बागमती लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। माडीको बरुवास्थित स्टार स्पोर्ट्स क्लबको अध्यक्षमा अरुण पौडेल चयन आज बिहान 6 बजेदेखि माडीसहित पश्चिम चितवनभर करिब 7 घण्टा बिजुली अवरुद्ध रहने। गणतन्त्र दिवसको अवसर पारी माडीको बसन्तपुरमा माडी मौलिक संस्कृति उत्सव 2083 सम्पन्न। जिल्ला हुला कार्यालय चितवनले घर घरमा राहदानी पुर्याउन शुरू। व्यक्ति वा दम्पतिको हकमा न्यूनतम आयकरको सीमा 10 लाख। सरकारी कर्मचारीको तलब सुरु, स्केलमा 10% वृद्धि। र सरकारले स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गर्ने, सड़कको राष्ट्रव्यापी मर्मत अभियान सञ्चालन गर्न 286 अर्ब 52 करोड बजेट विनियोजन। र सरकारले नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट छिट्टै बाहिर निकाल्ने घोषणा। सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि 4 अर्ब 3 करोड बजेट विनियोजन। हवस् त, आजका लागि बिहान 7 बजेको स्वदेश खबर यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म दिप्ती विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।

0: 93.2 स्वदेश एफएम
1: यतिखेर हाम्रो बेसमा पूर्व गभर्नर अर्थवेद डाक्टर चिरञ्जीवी नेपाल हुनुहुन्छ. डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार.
2: धन्यवाद.
1: अब सरकारले हिजो बजेट भाषण गर्यो. करिब 21 अरब 24 अरब 34 करोड बराबरको ठुलो भोल्युमको बजेट यतिखेर ल्याएको छ. तपाईँको टिप्पणी के छ यसमा?
2: ठुलो भोल्युमको ल्याएको छ, हरेक चोटि ल्याउने नै हो नि. अब तपाईँले भनेको कुरा पहिला पनि बजेट यही अनुसार नै आउने हो, यस्तै हो, हामीले भन्दै रहन्थ्यौँ. किन भनेर बजेट भनेको चाहिँ अर्थ राजनीति हो, पूर्ण रूपमा चाहिँ आर्थिक भन्दैन, आर्थिक राजनीति. राजनीतिक रूपमा पनि प्रेसर पर्ने भएको हुनाले कति कुराहरू चाहिँ नि बाध्यता रूप राख्नु पनि पर्छ र स्रोतको व्यवस्थापन चाहिँ नि हुन गाह्रो हुन्छ हाम्रो जस्तो देशमा. त्यस कारणले गर्दाखेरि चाहिँ नि बजेट अलिकति ठुलो हरेक साल नै हुन्छ. त्यही हो कि यो साल पनि ठुलो बजेट आए कार्यान्वयन होस् भन्ने हो र मध्य अवधि समीक्षामा बजेट नघटाइयोस् भन्ने हो. र समस्या कहाँ छ भनेर भन्दा 21 अरब 24 अरबको जुन बजेट आयो यसमा पुँजीगत खर्चमा त खासै परिवर्तन देखिँदैन. बजेटको चाहिँ 20% पहिलाको जस्तै हो. त्यस्तै चाहिँ वित्तीय व्यवस्थापनमा पनि अब धेरै सार्वजनिक ऋण भएको हुनाले वित्तीय व्यवस्थापन व्यवस्थापनतर्फ पनि 19% छ कुल बजेटको. भनिसकेपछि बजेटको बाँडफाँडको दृष्टिकोणले हेर्दाखेरि विकास खर्चमा चाहिँ पुँजीगत खर्च सामान्य रूपमा पहिला जस्तै बजेटमा जति राखिन्थ्यो त्यही अनुसार छ. त्यति हो कि यो बजेट आए अब यो बजेटले चाहिँ नि जुन पुँजीगत खर्च छ त्यो पूर्ण रूपमा खर्च गर्न सकोस्. नेपालको अहिले 10 दशकसम्म हेर्दाखेरि पुँजीगत खर्च 64% भन्दा बढी खर्च हुन सकेको छैन. त्यस कारणले गर्दाखेरि अब अघिल्लो बजेट भन्दा 25% बढी हो, बढी भए पनि अब यसले जुन लिएको एउटा कुरालाई चाहिँ सैद्धान्तिक रूपमा हामी सहमत हुनै पर्छ. किन हामी यो भूमण्डलीकरणमा छौँ संसारमा, अहिले भनेको चाहिँ सूचना प्रविधिको युग हो. यसमा हामी प्रवेश गऱ्यौँ भनेर यसले चाहिँ नि फिल गराएको छ. किनभने

0: भन्दा खेरि सूचना प्रविधि मार्फत नै चाहिँ नि मुलुकको आर्थिक रूपमा चाहिँ नि ट्रान्सफर्मेसन चाहिँ नि अगाडि बढाउने परिवर्तन मुलुकलाई चाहिँ पूर्ण रूपमा परिवर्तन गरेर अगाडि जाने आर्थिक क्रियाकलापहरूदेखि लिएर सम्पूर्ण मुलुकको अर्थतन्त्र सूचना प्रविधिको आधार बेस लाइनबाट फाउन्डेसनबाट अगाडि बढ्ने भन्ने जुन लिएको छ त्यो चाहिँ नि अहिलेको स्थितिमा नेपाललाई अन्तर्राष्ट्रिय जगतमा आफू उभिनको लागि चाहिँ यो अत्यन्त आवश्यक थियो र यसलाई चाहिँ नि उनीहरू अहिलेको बजेटले प्रस्तुत गरेकोमा चाहिँ मलाई चाहिँ नि खुसी लाग्छ। जसले गर्दा हामीलाई पनि किन हामी पनि यही भूगोलमा बस्छौँ त्यसले गर्दा हामीलाई फिल हुनु पर्यो र हाम्रो जेनेरेसन यो पुस्तान्तरण भइसकेको अहिलेको स्थितिमा यो फिल चाहिँ नि यो बजेटले गराएको हुनाले यो अत्यन्त खर्चिलो पनि छ र उहाँहरूको कुरा जुन न एआई सेन्टर कम्प्युटिङ सेन्टर चाहिँ खोल्ने सुचा तारमा भनेर भनेको छन् र हजारौँ रूपमा चाहिँ कम्प्युटिङ खरिद गरेर चाहिँ नि अब स्टार्टअपदेखि लिएर सबै दक्ष जनशक्तिलाई लगाएर नेपालबाट नै सफ्टवेयर लगायतको चाहिँ कुराहरू चाहिँ जिपियु भनिन्छ जिपियु अत्यन्त महँगो हुन्छ त्यसलाई चाहिँ निर्यात गर्ने भन्ने अत्यन्त एम्बिसियस चाहिँ
1: राजस्वबाट चाहिँ 14 खर्ब 5 अर्ब 31 करोड अपेक्षा गरियो होइन, वैदेशिक अनुदानबाट 61 अर्ब 74 करोड, ऋण चाहिँ 6 खर्ब 57 अर्ब 29 करोड, वैदेशिक ऋण 2 खर्ब 47 अर्ब 28 करोड र आन्तरिक ऋण 4 खर्ब 10 अर्ब भनिया छ होइन, यसमा एम्बिसन चाहिँ छ। र अहिलेको परिस्थिति विश्व भूमण्डलीकरण र भइरहेका युद्धहरू तनावहरू नेपालमै पनि 72 सालको भूकम्प कोरोना त्यस पछाडिको भाद्र 23-24 को जेएनजी विद्रोह यी यावत कुराले कतिको प्रभाव पार्न सक्छ?
0: अनि यसले त निश्चय रूपमा प्रभाव त पारि नै हाल्छ किन भनेर भन्दाखेरि सबभन्दा पहिला कर्मचारीको मनोबल उठाउनको लागि उहाँहरूले चाहिँ तलब वृद्धि पनि गर्नु भएको छ जुन 21% भनिन्छ जुन भत्ता 5,000 अरू 10% चाहिँ नि तलब जस्तो लाग्छ मलाई जुन त्यसले चाहिँ एउटा एक किसिमले कर्मचारीको मनोबलमा अलिकति चाहिँ 4 वर्षदेखि नबढेको तलब चाहिँ नि अहिले बढ्ने भन्ने भन्ने अर्को चाहिँ निजी क्षेत्र अत्यन्त हतोत्साहित भएको स्थितिमा उहाँहरूले चाहिँ नि के गरिदिनु भएको छ भनेर भन्दाखेरि निजी क्षेत्रको मनोबल उकास्नको लागि करका दरहरूमा चाहिँ नि धेरै ठाउँमा हेरफेर गरेर र करका दर र दायरा बढाउने तर दरलाई चाहिँ नि उहाँहरूले घटाइदिनु भएको छ जसले गर्दाखेरि चाहिँ निजी क्षेत्र उत्साहित र मध्यम वर्गलाई चाहिँ आकर्षित गर्न मध्यम वर्गको जुन कमाइ छ कमाइमा पनि करका दरहरू घटाएको हुनाले यो शक्तिलाई चाहिँ उहाँहरूले आफ्नो फर्ममा लिएर आउन अहिलेको स्थितिमा खोज्नु भएको छ किन नेपालको तपाईँले एकदमै राम्रो भन्नुभयो किन यो धेरै वर्षदेखि नै देखिएको चाहिँ राजस्व र चाहिँ नि हाम्रो अनिवार्य दायित्वमा चाहिँ नि एकदमै एक 150 अरबको चाहिँ नि फरक भइ नै रहेछ कहिले पनि राजस्व हाम्रो अनिवार्य दायित्व पुरा गर्नको लागि पनि उठ्ने स्थिति छैन त्यसले गर्दाखेरि अहिले पनि 1400 अरबको चाहिँ जुन राजस्व उठाउने भनेका छौँ त्यो चाहिँ नि अहिलेको स्थितिमा र यसलाई इम्प्लिमेन्टेसन गरेर अगाडि लगेपछि र अत्यन्त भनौँ न अब आधैदेखि चाहिँ नि यी भनेका कुराहरूलाई चाहिँ नि कार्यान्वयनमा लगाएर र नियमन सुपर्यवेक्षण गर्दै र जुन बजेटहरू ठुला ठुला आयोजनाहरूमा राखिएको छ र केही ठुला आयोजनाहरूमा त्यो बजेटहरूलाई चाहिँ नि सही रूपमा सक्रिय रूपमा गर्न सक्नुभयो भने चाहिँ यो कुरा हुन्छ नै भने चाहिँ नि यो पटक पनि अस्तिसम्म पनि 1,500 राजस्व त्यसपछि अब हाम्रो अनिवार्य दायित्व जुन 1370 अरबको छ त्यसले गर्दाखेरि 1100-1200 अरब त छैन 1150 अरबसम्म राजस्व उठ्न सक्ने स्थिति छ अहिले भनिसकेपछि 150-200 अरबको हो राजस्व चाहिँ नि एक्स्ट्रा यो वर्षभित्र उठ्ने भनेको चाहिँ नि यही आन्तरिक रूपमा अर्थतन्त्र चाहिँ सबल भएर उद्योग व्यवसायीहरूले लगानी गरेर अगाडि बढ्ने यो बिचको दौरानमा जुन सरकारको के अरे लगानी पनि 39%बाट चाहिँ नि 28% रूपमा आएको भन्ने निज

0: 19% 14% झरेको स्थिति छ. त्यस कारणले गर्दाखेरि अहिलेको स्थिति हेर्दा के देखिन्छ भनेर भन्दा अत्यन्त अप्ठ्यारो स्थितिमा यो बजेट आएको छ. किन जुले खर्च गर्ने मान्छेको मनोबल छैन, भने निजी क्षेत्रको मनोबल बढेको छैन, र बजारमा चाहिँ नि अब यो मध्य पूर्व भनौँ कि यो गल्फ कन्ट्रीको चाहिँ नि जुन युद्धले गर्दाखेरि चाहिँ महँगी चरम रूपमा बढेको छ, र महँगी चरम रूपमा बढ्नु जसले तल्लसम्म भुइँ मान्छेलाई पनि यसले ठुलो असर गरेको स्थितिमा उहाँहरूको मेन के अरे भनौँ न टार्गेट चाहिँ नि निजी क्षेत्रलाई प्रोत्साहन गरेर निजी क्षेत्रलाई अगाडि लिएर जाँदाखेरि त्यसले अर्थतन्त्रलाई आर्थिक वृद्धि पनि हामीले 7% पाउन सक्छौँ र मुद्रास्फीतिलाई पनि राख्न सक्छौँ, र आर्थिक वृद्धि भइसकेपछि त्यो आर्थिक वृद्धिको आधारमा अरू जुन मध्यम वर्ग बाहेकका तल्ल भुइँ मान्छेहरूलाई चाहिँ छुन सक्ने सामाजिक सुरक्षा भत्ता जस्ताका कुराहरूलाई हेर्न सकिन्छ. सुरक्षा कि सहयोग गर कि छोड भन्ने खालले तरिकाले सामाजिक सुरक्षा चाहिँ नि अहिले बढाइएको पनि छैन. त्यसले गर्दाखेरि त्यो रूपमा राखिएको हुनाले अब यसलाई हामीले के लिउँ भनेर भन्दा यो बजेट पूर्ण रूपमा चाहिँ नि ट्रान्सफर्मेसन भनौँ न परिवर्तन अर्थतन्त्रको पूर्ण परिवर्तन कुन रूपमा भन्दा के को आधारमा भन्दा सूचना प्रविधिको आधारमा भनेर भन्न सकिन्छ.
1: अब जस्तो डाक्टर साहब यो जसरी यो बजेट आयो बजेट भाषण भयो त्यस पछाडि चाहिँ न्यून आय भएकालाई चाहिँ बजेटले समेट्न सकेन भन्ने एउटा विषय आएको छ. अब ऋणको भार बढ्ने कुरा त स्वाभाविक रूपमा बजेट पुँजीगत खर्चतर्फ भयो र लगानी मैत्री ढङ्गले बजेट अगाडि बढ्यो रकम चाहिँ त्यो ढङ्गले खर्च हुन थाल्यो भने ऋणले त त्यति धेरै असर नपर्ला. तर अब अहिले कर्मचारीको तलब बढ्दै गर्दा दैनिक ज्याला मजदुरी गरेर खाने कामदारदेखि लिएर अन्य व्यक्तिहरू जस्तो न्यून आय कम आय भएका बिहान काम गरेर साँझ खाने साँझ काम गरेर बिहान खानेहरूका लागि चाहिँ यो बजेट कतिको सम्बन्धित रह्यो?
0: त्यो बजेट यसरी बजेटलाई यसरी हेरौँ, तपाईँले भनेको प्रत्यक्ष रूपमा तिनीहरूलाई छुने खालले चाहिँ नि अब श्रम क्षेत्र लगायतको चाहिँ नि वैदेशिक रोजगार लगायतको कुराहरूलाई चाहिँ यसले एड्रेस गरेर चाहिँ प्रत्यक्ष रूपमा तिनीहरूलाई छुने भन्दा पनि तिनीहरूमा आधारित र तिनीहरू निर्भर हुने क्षेत्रलाई चाहिँ यसले छोएको छ. यसले छोएको भनेको मतलब चाहिँ नि अब निर्माण क्षेत्र लगायत नेपालको पूर्ण रूपमा तल्लो भुइँ मान्छेलाई फरक पार्ने भनेको 34% निर्माण क्षेत्रको ले चाहिँ रोजगारी दिने भाव हुनाले निर्माण क्षेत्रको रूपमा चाहिँ नि बाटोदेखि लिएर ठुला आयोजनाको लागि यो बजेटले चाहिँ नि मनकै पैसा राखेको र बजेटले राखेको हुनाले र त्यसमा कार्यान्वयन गर्ने उसमा त्यसमा जसले बसेर प्रोजेक्ट उ गर्छ त्यो चाहिँ प्रोजेक्ट नसिद्धुन्जेलसम्म भन्ने कुरा लगायत एक वर्षभित्र कति पुरा गर्ने कुराहरू चाहिँ नि प्रतिबद्धता भएको हुनाले त्यो आधारबाट भुइँ मान्छेहरूलाई चाहिँ नि रोजगारी सिर्जना गर्ने स्थिति चाहिँ नि त्यहाँबाट देखिन्छ भने अब त्यो तलब वृद्धि त भोलि सरकारले चाहिँ नि आफ्नो नीतिगत किन बजेटमा त देखिएका कुरा हुन् आन्तरिक रूपमा अब भनौँ न श्रम लगायतका क्षेत्रहरूमा तलब वृद्धिको आधार पनि अब निश्चय पनि यसले फरक पार्ने भाव हुनाले निजी क्षेत्रदेखि लिएर सबैमा सरकारको तलब वृद्धि हुने बित्तिकै प्रत्यक्ष असर त परि नै हाल्छ.
1: अब एउटा अर्को कुरा समृद्ध नेपाल स्मार्ट पूर्वाधार भनिएको छ होइन, यसमा चाहिँ अब ऊर्जा सम्पन्न नेपाल उज्यालो भविष्यका कुराहरू पनि सँगसँगै जोडिएका छन्, कृषि र उद्योगको कुरा पनि हामीले गरेका थियौँ हिजो नृत्य कार्यक्रममा जुन ढङ्गले कृषिलाई अलिकति कम समेटेको जस्तो आवाज भएको थियो, बजेटले कृषि क्षेत्रलाई अलिकति राम्रै ढङ्गले सम्बोधन गर्यो होइन डाक्टर साहब? अहिले चाहिँ आएर
0: अब होइन बजेटले कृषि क्षेत्रलाई कसरी गरेको छ भने बजेट वितरणदेखि लिएर भण्डारणदेखि लिएर उत्पादन बजारको पहुँच र भण्डारण लगायतका कुराहरूलाई र रासायनिक मलमा जुन छ अब त्यसमा एउटा विश्वास हो विश्वास दिने र त्यसलाई पनि अब प्रविधि मार्फत चाहिँ नि अगाडि बढाउने कृषि क्षेत्रलाई कृषिमा आश्रितलाई चाहिँ सरकारले आफैले चाहिँ नि मूल्य निर्धारण गरेर जसले गर्दाखेरि बिचौलियाबाट चाहिँ कृषि क्षेत्र नठगिउन् भनेर राखेको छ। अब हेर्नुहोस् हामीले कसरी बुझ्नु पर्यो भन्दा, मैले त अब दशकौँ भयो यस्तो बजेटमा बोलिरह, बजेट कहिले पनि नराम्रो आएन। तपाईँले एउटा बताउ, बजेट नराम्रो आएन तर कार्यान्वयन कहिले पनि भएन, र अर्को चिज के भयो भनेर बजेटमा कार्यान्वयन नहुँदाखेरि राजस्व जुन रूपमा उठ्नुपर्ने उठ्नु सकेन, खर्च हुन सकेन, खर्च गर्ने क्षमतै हाम्रो छैन। त्यसैले उत्पादकत्व बढाउनको लागि त हाम्रो चाहिँ नि उत्पादकत्व नै हाम्रो भनौँ एक किसिमले चाहिँ नि प्रोडक्टिभिटीको आधारमा हेर्दाखेरि पर घन्टा अहिले लक्जमबर्गको 145 छ, नेपालको पर घन्टा $7 छ। लक्जमबर्गको 145 डलर, हाम्रो पर घन्टा $7 चाहिँ नि उत्पादकत्व छ। उत्पादकको आधार जुन जुन घटेको स्थिति छ, अब त्यो स्थितिलाई हेर्ने हो भने त अब यो अत्यन्त मतलब एउटा जोस, नयाँ जोस, नयाँ परिस्थितिबाट सिर्जित यो अहिले आएको बजेट वातावरणमा अहिले आएको बजेटले साँच्चै नै आफ्नो तरिकाले चाहिँ नि काम गर्न सक्यो भने चाहिँ नि मुलुकलाई
1: धेरै पटक तपाईँ हामीले छलफल गरेका छौँ, डाक्टर साहब लामो समयदेखि चाहिँ अर्थ क्षेत्रमा काम पनि गरिरहनु भएको छ, हिजोको तुलनाको उत्साह आज अलिकति बढी छ, किनभने एउटा युवा सशक्त एउटा व्यक्ति डाक्टर सोनु आगलेको एउटा कन्सेप्ट चाहिँ हामी अलिकति राम्रै ढङ्गले ल्याएको जस्तो मान्न सकिन्छ, के फरक मान्न सकिन्छ आज?
0: उहाँले एउटा चिजलाई यो आवश्यक छ हुनै पर्छ भनेर रूपान्तरण सूचना प्रविधिबाट आर्थिक रूपान्तरण मुलुकको भनेर ल्याउन अहिलेको सरकारले ल्याएको र विश्वास विश्वास भनेको अब यसो बजेटमा त अब त्यो सरकारले बाहिरबाट पनि सपोर्टदेखि लिएर सबै हुनुपर्छ। समस्या हाम्रो कहाँ छ, स्रोतको अभाव हुन्छ, स्रोत चाहिँ नि हामीलाई साह्रै गाह्रो छ, किन भन्दा तपाईँले भने जस्तो हो अब यो 21-24 अरबको बजेटमा अब ऋण चाहिँ नि 247 अरब जुन हामीले पूर्ण लिन पनि सक्दैनौँ, जसले गर्दाखेरि खर्च गर्न पनि सक्दैनौँ। अर्को चाहिँ आन्तरिक ऋण परिचालन गर्ने 410 अरब, त्यसले बजारमा पैसा चाहिँ नि अभाव भएर ब्याज दर वृद्धि भए त फेरि निजी क्षेत्र त्रसित हुने हो कि भन्ने छ। तर अर्को कुरा के छ भन्दा, हामीले उहाँहरूले के स्पष्ट के भनिदिनु भएको थियो, 164 अरब मात्रै हो के अरे आन्तरिक ऋण परिचालन हुने भने, त्यही मात्रै भयो भने त सरकारले पहिला लिएको पैसा तिर्ने भनेको छ, अहिले 164 अरब मात्रै भनेर उहाँले भनिदिनु भएको छ। अब के हो त्यो भोलिको दिनमा थाहा हुन्छ। त्यसले गर्दाखेरि सबै आर्थिक कारोबार डिजिटल माध्यममा र स्वचालित प्रविधि मैत्री कर प्रशासन स्वैच्छिक कर सहभागिताको माध्यम र तिर्न सक्ने आधारमा गैर कर राजस्व परिचालन गरी राजस्व चाहिँ वृद्धि 4-5 अरबको जुन छ त्यो चाहिँ नि पुरा गर्छौँ भनेर एकदम उत्साहका साथ आएको हुनाले मलाई के लाग्छ भनेर भन्दा, साफ्टाको संवेदनशील सूचीबाट पुनरावलोकन गर्ने संवेदन सूचीमा कति चिजहरू के अरे निर्यात गर्न नपाउने, खोल्न नपाउने भन्ने छ, त्यसलाई पनि उहाँहरूले
1: अब हिजो चाहिँ वितरण के छ भन्नुभएको छ, समान वितरण छ डाक्टर साहब देशभरि, समान ढङ्गले वितरण भयो कि अलिअलि दोहोरियो उस्तै उस्तै?
0: होइन, यो तपाईँको यी कुराहरू त पहिला राजनीतिक दलहरूले ल्याएकै कुराहरू छ नि सबै, त्यसमा तपाईँ शङ्कै नगर्नुहोस्। नयाँ र अलि जोरदार तरिकाले ल्याएको भनेकै सूचना प्रविधि, त्यो आधारलाई राखेर यी पुराना दलहरूले लिएर आएका कुरालाई सूचना प्रविधिको बेसमा आधारमा चाहिँ नि नयाँ नेपालको आर्थिक रूपान्तरण गर्ने भने, त्यसले गर्दाखेरि उहाँहरूले पहिला ल्याएको दलहरूले ल्याएको सबै हटाएर पनि यही मुलुकको सबै उहाँहरूलाई पहिला दलहरूले पनि त समस्या सबै केलाएकै हो नि, केलाएको कुरालाई उहाँहरूले चाहिँ नि अब यसलाई यसरी समाधान गर्नु हो भने उहाँहरूले फरक तरिकाले समाधानको उपायहरू निकाल्नु भएको हो। त्यो फरक तरिका के हो भन्दा, सूचना प्रविधिको आधारलाई बढायो भने हरेक क्षेत्रमा त्यसले काम पनि छिटो हुन्छ, स्पष्ट हुन्छ, पारदर्शी हुन्छ र छिटो रिजल्ट पनि आउँछ भन्ने उहाँहरूको सोच पाउँछौँ। त्यसले गर्दाखेरि निश्चय पनि योभन्दा अगाडि जुन रूपमा नेतृत्वले गरे त्योभन्दा फरक तरिकाबाट चाहिँ आएको चाहिँ छ।
1: हस् डाक्टर साहब, यहाँको महत्त्वपूर्ण सुझाव र सबैका लागि धेरै धेरै धन्यवाद। नमस्कार।
0: धन्यवाद।
1: हुनुहुन्थ्यो नेपाल सरकारका पूर्व गभर्नर एवं वरिष्ठ अर्थविद डाक्टर चिरञ्जीव नेपाल, आदरणीय श्रोता नेपाली बसमा। छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: गणतन्त्र दिवसको दिनमा आएको बजेटले आम जनताको दैनिक जीवन र मुलुकको समग्र अर्थतन्त्रलाई कुन बाटोमा डोहोर्याउला? यी र यस्तै विषयमा कुराकानी गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ पूर्व अर्थमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता डाक्टर प्रकाश शरण महत। आउनुहोस् सुरु गरौँ डाक्टर प्रकाश शरण महतसँग, जनता जान्न चाहन्छन्।
3: डाक्टर महत, जनता जान्न चाहन्छन्, स्वागत छ यहाँलाई।
4: धन्यवाद।
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेद्वारा प्रस्तुत बजेट, त्यो बजेटले स्वर्णिम युगतर्फ प्रवेश गराउँछ कि विगतमा जस्तै ढुङ्गे युगको जस्तो बजेट भन्ने हुन्छ?
4: न, पहिला चाहिँ ढुङ्गे युगको बजेट थियो, होइन? अनेकौँ बाधा व्यवधानका बावजुद 46 साल यता त्यत्रो माओवादी द्वन्द्वबाट गुज्रियो, अस्थिरता, छिनछिनमा सरकार परिवर्तन, त्यसको बावजुद जुन देशले उपलब्धि हासिल गरेको छ त्यसलाई ढुङ्गे युग भन्नु मिल्दैन। जनतालाई नै केन्द्रबिन्दुमा राखेर जुन चाहिँ नेपाली जनताको जुन अवस्थामा थियो 46 साल पहिला, धेरै चाहिँ आर्थिक, सामाजिक, स्वास्थ्य, शिक्षा सबै क्षेत्रमा प्रगति भएको छ। यद्यपि हामीले चाहे जस्तो, हामीले सोचे जस्तो विविध कारणले, विविध अडचनका कारणले हुन सकेन, तर प्रगति भएकै हो। जुन बजेट अहिले प्रस्ताव भएको छ, अहिले उहाँहरूलाई एउटा एकल एउटै दलको सरकार छ, झन्नै दुई तिहाई बहुमत छ। पहिला चाहिँ त्यो हुँदाखेरि पनि दुई दल मिलेर अनेकौँ कन्फ्लिक्ट थियो, त्यो सुविधा उहाँहरूलाई छ। त्यस कारण चाहिँ पहिलाभन्दा सुधार गर्ने ठाउँ छ, यदि उहाँहरूले चाहिँ साँचो मानेमा काम गर्दै जानुभयो भने। जहाँसम्म अहिलेको
3: धेरै क्षेत्र उत्साहित छ नि त अहिलेको बजेटबाट, त
4: होइन, त्यो त समग्रमा आएपछि थाहा हुन्छ। तर अहिले जुन बजेट उहाँले पढ्नुभएको छ त्यसलाई सुन्दाखेरि उहाँले जुन चाहिँ ठुलो आकारको बजेट प्रस्ताव गर्नुभएको छ, 21 खर्ब 24 अर्बको बजेट प्रस्ताव गर्नुभएको छ, यो चाहिँ ठुलो बजेट हो। 21 खर्ब 24 अरब जोड्न पनि गाह्रो छ, स्रोत जुटाउनु पनि गाह्रो छ, स्रोत नजुटेपछि खर्च हुने कुरो भएन। एकछिनको लागि मानव स्रोतै जुटे पनि जतिसुकै उहाँहरूले हामी गभर्नेन्समा, अब त हाम्रो एकमना सरकार छ, एउटै दलको सरकार छ, हामी कार्यान्वयन गर्छौँ भने पनि कठिन छ।
3: तर विगतमा वितरणमुखी बजेट ल्याइन्थ्यो, खर्चमुखी बजेट ल्याइन्थ्यो, अहिले त स्पष्ट स्रोत खोज्ने सहितको बजेट छ, अनि खर्च कटौती पनि गरिएको छ।
4: कम्युनिस्ट नेतृत्वको सरकारहरूले, जहाँ उनीहरू दुईवटा कम्युनिस्ट पार्टी जोडेर अथवा चाहिँ 64 सालपछि माओवादीको एकमना सरकार थियो, त्यो बेला अवश्य पनि त्यस्तो प्रवृत्तिहरू चाहिँ त्यहाँ थियो। जुन बेला हामी समेत सहभागी भएर बजेट बन्यो, हामीले मूलभूत रूपमा अनुशासन, आर्थिक अनुशासनलाई नै मध्यनजर राखेर चाहिँ बजेट ल्याएको हो। र अहिले जुन बजेट प्रस्ताव भएको छ, यद्यपि कुनै पनि सरकारलाई, कुनै पनि अर्थमन्त्रीलाई अब विभिन्न सेक्टर क्षेत्रको चाहिँ माग हुन्छ, दबाब हुन्छ, त्यसको बिचमा बजेट बनाउनु पर्छ। त्यस कारण केही न केही आकार चाहिँ त्यो वास्तविक भन्दा अलि ठुलो हुन्छ, मैले त भन्ने पनि गरेको छु। अब अलिक ठुलो देखाउनु पर्ने हुन्छ, ठुलो
3: स्पष्ट रूपमा देखाइएको छ
4: क्या, भन्दैछु। अब त्यो त स्पष्ट त पहिला पनि स्पष्टै देखाएको हुन्छ, किनभने जति खर्च गर्छु भनेर हामी प्रस्ताव गर्छौँ, आम्दानी त्यति बराबरको देखाउनु पर्छ। त्यो त मैले पनि देखाएको छु, सबैले देखाएको छु। मैले देखाउँदा पनि के भन्थ्यो भने जुन हामीले चाहिँ खर्च देखाउनु पर्ने,
3: वित्तीय खर्च पनि त्यसरी नै देखाइन्छ,
4: खर्च देखाउनु पर्ने जुन चाहिँ बाध्यता छ, त्यो खर्च देखाउनको लागि आम्दानी देखाउनु पर्ने हुन्छ। त्यस कारण धेरै जस्तो बजेट चाहिँ त्यसको वास्तविक आकारभन्दा अलिक ठुलो हुने गर्छ, तर यसपालको बजेट त्योभन्दा पनि ठुलो। जस्तो चाहिँ योजना आयोगले नै 19 अरब चानचुनको बजेट प्रस्ताव गरेको थियो, 19 खर्ब प्लसको चाहिँ बजेट प्रस्ताव गरेका थियो, उहाँहरूले चाहिँ 21 खर्ब 24 अर्बको ल्याउनु हो।
3: यो त यथार्थको धरातलमा उभिएर ल्याइएको बजेट होइन र
4: त्यही भएन। त्यही त मैले के भनिराखेको छु भने उहाँले के देखाउनु खोज्नु भएको छ भने हामी आम्दानी खर्च जुटाउनु पनि सक्छौँ र खर्च गर्नु पनि सक्छौँ, पहिलाको भन्दा पहिलाको सरकारहरूभन्दा हामी आम्दानी पनि बढी जुटाउँछौँ, खर्च पनि हामी जुटाउने हामी खर्च पनि गर्छौँ। त्यो किसिमबाट उहाँहरू प्रस्तुत हुनुभएको छ।
3: माओवादी होइन तत्कालीन माओवादी लगायतका दलहरूको अर्थमन्त्री हुँदाभन्दा त अहिले त संरचनागत खर्च कटौती गरेर ल्याइएको बजेट त राम्रो छ नि होइन र
4: संरचनागत
3: संरचनात्मक सुधार पनि गरिएको छ।
4: संरचनागत खर्च कटौतीको प्रस्ताव त मैले पनि ल्याएको थिएँ होइन, 20 संरचनाहरू चाहिँ त्यसलाई मर्ज गर्ने अथवा चाहिँ हटाउने भनेको थिएँ। त्यस बेलाको चाहिँ संयुक्त सरकार भएको हुनाले पछि त्यसलाई कार्यान्वयनमा चाहिँ सबै कार्यान्वयन गर्नु चाहिँ कठिन भयो। जुन सुविधा अहिले उहाँहरूलाई छ, केही खर्च कटौती गर्ने सुविधा छ, केही हामी संरचनाहरू चाहिँ अनावश्यक संरचनाहरू मर्ज गर्छौँ हटाउँछौँ भन्नुभएको छ, त्यसमा चाहिँ केही त्यसले थोरै सेभ हुने हो। तर उहाँले जुन चाहिँ खर्च जुटाउने कुरा गर्नुभएको छ, राजस्व 14 खर्बभन्दा बढी उठाउँछौँ भन्नुभएको छ, विदेशी ऋणमा अत्याधिक हामी विदेशी ऋण जुटाउनु भन्नु जुटाउँछौँ भन्नुभएको छ, आन्तरिक ऋण अत्याधिक 4 खर्बभन्दा ज्यादा हामी आन्तरिक ऋण लिन्छौँ भन्नुभएको छ। त्यसले चाहिँ ऋणमा अत्याधिक निर्भरता उहाँले चाहिँ देखाइरहनु भएको छ। पहिला उहाँहरू के भन्नुहुन्थ्यो भने यो गत सरकारहरूले धेरै ऋण लिए, अब धेरै ऋण लिनु हुँदैन भन्नुहुन्थ्यो, तर उहाँहरूले झन् महत्त्वाकाङ्क्षी ऋण लिने योजना चाहिँ प्रस्ताव गर्नुभएको छ होइन। एकातिर
3: विगतमा चाहिँ ऋण लिने अनि अनुत्पादक क्षेत्रमा खर्च हुने गर्दथ्यो, अब चाहिँ अनुत्पादक खर्च रोक्ने उत्पादक क्षेत्रमा खर्च गर्ने।
4: हिजोको दिनमा पनि कतिपय संरचनामा अलिकति बढी खर्च भयो होला, अनावश्यक संरचनाहरू, त्यसले धेरै चाहिँ त्यसले चाहिँ बजेटको ठुलो चाहिँ हिस्सा लिँदैन थियो। मूलभूत रूपमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य यिनै क्षेत्रमा चाहिँ हामीले खर्च गरिराखेका हो र अहिलेको प्रस्तावमा पनि त्योभन्दा नयाँ खर्च गर्ने ठाउँ सदा पनि छैन। उहाँहरूले नयाँ किसिमबाट खर्च गर्छु भनेर देखाउनु पनि भएको छैन। मूल कुरो मैले के भन्दैछु भने जुन बजेट प्रस्ताव गर्नुभएको छ त्यो ठुलो आकारको छ, महत्त्वाकाङ्क्षी छ, व्यावहारिकतामा त्यो कार्यान्वयन गर्न सम्भव छैन। जतिसुकै उहाँहरूले कार्यान्वयन गर्छु भने पनि, किनकि राजस्व त्यति उठ्दैन, वैदेशिक ऋण त्यति जुट्दैन, त्यसले गर्दाखेरि त्यो स्रोत जुट्दैन, स्रोत नजुटेपछि खर्च पनि।
3: अहिलेको बजेट हेर्दाखेरि तपाईँलाई आर्थिक सुधारको रोड म्याप तर्फ उन्मुख बजेट लाग्छ कि लोकप्रिय घोषणाहरूको प्याकेज मात्रै लाग्छ सिधा भन्दाखेरि?
4: यसमा अब अहिले कर्मचारीहरूलाई केही राहत दिनुपर्ने थियो, तलब वृद्धि गर्नुपर्ने थियो, त्यो स्वाभाविक थियो। जुनसुकै सरकार आएको भए पनि यसपाल तलब बढाउनु पर्थ्यो, त्यसले केही थप त्यहाँ खर्च हुँदैछ। अर्को अब अहिले चाहिँ इन्कम ट्याक्समा केही राहत दिएको छ, जस्तो 5 लाखसम्म आम्दानी 6 लाखसम्म आम्दानी गर्नेलाई यो ट्याक्स नलाग्थ्यो भने अहिले 10 लाख पुर्याइएको छ होइन। त्यस्तै गरेर चाहिँ अब जसलाई ट्याक्स लाग्छ उनीहरूको पनि ट्याक्स दर चाहिँ 10% हामीले चाहिँ घटायौँ भन्नुभएको छ। यो माथिल्लो ब्राकेटको लागि चाहिँ त्यस्तो घटाउनु पर्ने आवश्यकता चाहिँ थिएन, यसले पनि केही चाहिँ राजस्वमा कमी गर्छ। त्यस्तै गरेर निजी क्षेत्रमा उहाँहरूले धेरै राहत, एक्साइज ड्युटी कतिपय वस्तुमा हटाउँछु भन्नुभएको छ, कुन कुन वस्तुमा हटाइएको छ त्यो त अब आएपछि देखिन्छ। त्यसले चाहिँ निजी क्षेत्रलाई केही चाहिँ थप प्रोत्साहन गर्ने चाहिँ लक्ष्य यो बजेटले राखेको छ। पहिला पनि त्यस्तो चाहिँ प्याकेजहरू, त्यस्ता खाले इन्सेन्टिभ्सहरू चाहिँ सरकारले प्रस्ताव नगरेको होइन। मूलभूत रूपमा निजी क्षेत्रले यसलाई कसरी चाहिँ लिन्छ भन्ने कुरा छ। अर्कोतिर चाहिँ जुन कृषि क्षेत्र छ, कृषि क्षेत्रमा जबसम्म बाहिरको खाद्यान्नदेखि तरकारीदेखि फलफुलहरू चाहिँ झन् चाहिँ ट्याक्स चाहिँ त्यसलाई कम गरिदिने हो भने, भन्सार कम गरिदिने हो भने झन् हाम्रो चाहिँ आन्तरिक उत्पादनमा प्रतिकूल असर पर्छ। उहाँले धेरै बजारमा हामी चाहिँ कम गर्दैछौँ भन्नुभएको छ, के केमा गर्दै हुनुहुन्छ त्यो हेर्नु छ। त्यसले गर्दाखेरि आन्तरिक उत्पादनमा हामी प्रेरित, जुन चाहिँ कृषि जन्मे उत्पादनमा हामीले प्रेरित गर्नुपर्ने आवश्यकता छ। त्यसमा हामी कति प्रेरित गर्न सक्छौँ त्यो क्वेसन मार्क छ। त्यसमा हामीले प्रोटेक्सनको जरुरत थियो, त्यस्तै गरेर चाहिँ उत्पादनमा आधारित सहुलियत अनुदान दिनु जरुरी थियो। त्यसमा ठोस कुरा उहाँहरूले चाहिँ बोल्नु भएको छैन। त्यसो हुनाले मलाई लाग्छ यो समग्रमा
3: कृषिमा
4: एउटा कृषिमा 2 करोडसम्म ऋण लिनेहरूलाई पछि चाहिँ 40% अनुदानमा कन्भर्ट गर्ने भन्नुभएको छ। त्यो कसरी कार्यान्वयन गर्नुहुन्छ त्यसमा निर्भर गर्छ, त्यसबाट कतिले फाइदा लिन सक्छन् या सक्दैनन् भन्ने कुरो हेर्नै बाँकी छ। तर अब यो चाहिँ जुन चाहिँ तपाईँले अहिले यो बन्द भएका उद्योगहरूलाई चाहिँ अब त्यसको मूल्याङ्कन गरेर अनि साझेदारीमा सञ्चालन गर्ने कुरा गर्नुभएको छ, यसमा मलाई लाग्छ सरकारले यसमा धेरै हात हाल्नु हुँदैन। सरकारले सिधै अब त्यो जमिनको त्यहाँको चाहिँ जुन भवन होला, मेसिनेरी होला, त्यसको चाहिँ सरकारकै अधीनमा त्यो रहन्छ। अब तर निजी क्षेत्रले कसैले चाहिँ चलाउन चाहन्छ भने सरकारले तोकेको निश्चित मापदण्ड र शर्तको आधारमा निजी क्षेत्रलाई पुरै चलाउन दिनुपर्छ। जुन दिन उसले चलाउन सक्दैन फेरि सरकारकै स्वामित्वमा फिर्ता हुने गरेर चलाउन दिने ठोस योजना ल्याउनु पर्थ्यो। त्यसमा अझ
3: उद्योगी व्यवसायीहरू विश्वस्त हुने ठाउँ छैन।
4: बन्द भएका सरकारी उद्योगहरू छन्, संरचनाहरू छन्, चाहे चाहिँ सिमेन्ट होस् चाहे चाहिँ कपडा उद्योग होस्, त्यसलाई चाहिँ अब फेरि सरकार र निजी क्षेत्र मिलेर चलाउने भन्ने त्यो सम्भव छैन। निजी क्षेत्रलाई चलाउनु दिनुपर्छ, तर त्यहाँको जमिन र चाहिँ भवन आदि इत्यादिको स्वामित्व सरकारकै रहने गरेर दिनुपर्छ। र आरए जुन उहाँले पुनर्संरचना त गर्ने भन्नुभएको छ, तर पुनर्संरचना मात्रै भनेर पुग्दैन। अब यसलाई चाहिँ निजी क्षेत्रलाई नै साझेदार नै ल्याएर सरकारले चाहिँ अब मेजोरिटी सेयर होल्ड गर्नु हुँदैन, त्यसमा पनि ठोस रूपमा चाहिँ सरकार चाहिँ आउनु पर्थ्यो, त्यसमा आउनु भएको छैन। र कृषकहरूलाई प्रोटेक्सन गर्न उत्पादनमा आधारित अनुदान र भन्सारमा पनि प्रोटेक्सन दिने जुन कुरा चाहिँ अलिक ठोस रूपमा चाहिँ आएको भएदेखि मलाई लाग्छ कृषि क्षेत्रमा चाहिँ केही त्यहाँ थप राहत र उत्पादनमा संलग्न हुनलाई त्यसले चाहिँ मद्दत गर्थ्यो। ती कुराहरू चाहिँ आउनु सकेका छैन।
3: बजेटमा स्टार्टअप, उद्यमशीलता र युवालाई सहुलियत ऋणको कुरा छ, तर व्यवहारमा बैङ्किङ पहुँच र ब्याजदरमै समस्या छ। सरकारले युवालाई सपना मात्रै बेचिरहेको छ कि अब चाहिँ केही विश्वस्त हुने वातावरण बनाउँदैछ?
4: अब यो कुरा चाहिँ पहिल्यैदेखि यो नीति आएको हो। हामीले पनि यो स्टार्टअप युवाहरूलाई चाहिँ प्रोत्साहन गर्नको लागि खास गरेर चाहिँ यो आइटी सेक्टरमा त अत्यन्त सहुलियतपूर्ण नीति ट्याक्समा चाहिँ धेरै ठुलो ब्रेक दिएको हुनाले चाहिँ धेरै युवाहरू चाहिँ हजारौँ युवाहरू अहिले चाहिँ यो सफ्टवेयरमा चाहिँ नेपालमै संलग्न छन्। सफ्टवेयर एक्सपोर्टमा उनीहरूको ठुलो योगदान छ, त्यसबाट चाहिँ एक्सपोर्ट अर्निङ पनि भइरहेको छ। यसमै यो सरकारले अब एआई अहिलेको नयाँ कन्टेक्स्टमा एआईलाई पनि प्रोत्साहन दिने कुरा गरिरहेको छ, त्यो ठिक छ। त्यो बाटो चाहिँ गत सरकारहरूले गरेको नीतिको थप निरन्तरताको रूपमा यो आएको छ, यो उपयुक्त नै छ।
3: नेपालमा हरेक वर्ष पुँजीगत खर्च कमजोर हुन्छ, समस्या कर्मचारी तन्त्रमा हो कि राजनीतिक हस्तक्षेपमा हो कि योजना छनौटमा हो?
4: अब योजना छनौटमा पनि समस्या छ। योजना छनौट गर्दाखेरि जुन चाहिँ राजनैतिक दबाव आउँछ, यहाँ पनि योजना चाहियो, त्यहाँ पनि योजना चाहियो भन्ने चाहिँ परिस्थिति थियो। त्यसले गर्दाखेरि कतिपय चाहिँ पूर्व तयारी नभएका अब त्यहाँको चाहिँ मुआब्जाका कुरा, वनको कुरा, त्यस्तै गरेर चाहिँ बिजुली पोलका कुराहरूले गर्दाखेरि त्यो चाहिँ ठेकदारले चाहिँ काम नगर्ने बाहना पाउने र चाहिँ त्यो आयोजना कार्यान्वयन गर्न लम्बिने अवस्था थियो। अहिले अब चाहिँ उहाँहरूले चाहिँ यो कानुन ल्याउँछौँ हामी, यो चाहिँ वन सम्बन्धी कानुन वातावरण सम्बन्धी कानुनमा चाहिँ सुधार ल्याउँछौँ भन्नुभएको छ, त्यसले अलि सहज हुनसक्छ। त्यहाँमाथि एकमना सरकार भएको हुनाले उहाँहरूलाई अहिले चाहिँ सांसद पार्टीबाट पनि धेरै धेरै दबाब छैन होला, त्यसको फाइदा उहाँले उठाउन सक्नुहुन्छ, त्यो फाइदा

0: उठाउन सक्नुभयो भने कार्यान्वयन क्षमता चाहिँ पहिलाको भन्दा वृद्धि हुन सक्छ। तर वृद्धि भए तापनि जुन लक्ष्य उहाँहरूले निर्धारण गर्नुभएको छ त्यो लक्ष्य अनुरूप चाहिँ हुने म देख्दिनँ।
1: तपाईँ पूर्व अर्थमन्त्री मात्र होइन प्रतिपक्षी दलको नेता पनि हुनुहुन्छ होइन, अहिलेको बजेटले जनताको महँगी बेरोजगारी र आर्थिक निराशालाई सम्बोधन गर्न सक्छ कि सक्दैन?
0: मलाई लाग्छ सर्वसाधारणलाई खासै सम्बोधनले गर्ने म देख्दिनँ तत्काललाई, किनकि मूल्य वृद्धि बढाउँदैछ, किनभने बजेट यो विस्तारकारी बजेट छ, ठुलो बजेट प्रस्ताव गरिएको छ। अब यो अहिले चाहिँ अब कर्मचारीदेखि लिएर अरू यो तलब बढेको छ, ट्याक्स राहत दिएको छ, त्यो अवस्थामा मूल्य वृद्धि हुन्छ, मूल्य वृद्धिको असर त सर्वसाधारणले भोग्छ। जस्तो कर्मचारीलाई केही राहत भयो किनभने तलब बढ्यो, आवश्यक पनि थियो, त्यस्तै गरेर जुन स्यालेरी
1: 21% तलब बढायो कर्मचारीहरूको, अब कर्मचारीहरू उत्साहित छन्, अहिले
0: भत्ता सब जोडेर 21% पुग्यो भनेर उहाँले चाहिँ व्याख्या गर्नुभएको छ। अब किनभने 3 सालदेखि नबढेको अवस्थामा
1: अहिले तपाईँहरूले बढाउन सक्नु भएन,
0: होइन त्यो बेलामा बढाउने अवस्था थिएन। अब यो
1: 4 वर्षदेखि रोकिएको थियो कर्मचारीहरूको तलब वृद्धि,
0: यो साल हरेक साल त बढाउन पनि सम्भव हुँदैन नि, किनभने 4 साल अगाडि राम्रै वृद्धि भएको थियो, त्यसपछि फेरि वृद्धि गर्नु केही वर्ष चाहिँ पुर्नु पर्थ्यो, र अहिले चाहिँ जुनसुकै सरकार आएको भए पनि यसपाल चाहिँ गलत कुरा हो। त्यो के हो भने 4 वर्ष अगाडि 3 वर्ष अगाडि चाहिँ बढ्या थियो, तुरुन्तै फेरि त्यही हिसाबले चाहिँ बढाउनु सम्भव थिएन। अब यो 3 वर्षमा जति पनि यो मूल्य वृद्धि भयो त्यसलाईसम्म ध्यानमा राखेर त्यसलाई जोडेर अहिले चाहिँ भत्ता र चाहिँ यो तलब गरेर चाहिँ 20-21% बढाउने हुने त्यो उपयुक्त कुरा हो, त्यहाँ चाहिँ उनीहरूलाई चाहिँ राहत भएको छ, र अरू यो ट्याक्समा पनि राहत भएको छ। तर चाहिँ आम जो चाहिँ अरू जुन चाहिँ त्यो तलब प्राप्त गर्ने क्लास छैन, अरू सर्वसाधारण छन्, उनीहरूलाई चाहिँ मूल्य वृद्धिको मार पनि यसले बेहोर्छ, र अरू चाहिँ लक्षित गरेर जुन चाहिँ राहत दिने कुराहरू पनि यो बजेटमा खासै छैन।
1: तपाईँ अर्थमन्त्री भएको भए चाहिँ कस्तो बजेट ल्याउनुहुन्थ्यो त यस्तो समयमा, तपाईँका प्राथमिकता के केमा हुन्थे
0: होइन
1: अहिलेको परिस्थितिलाई हेरेर?
0: अरू कुरा चाहिँ धेरै फरक हुँदैन कि, यसमा के कुरा हुन्थ्यो भने यति 21 खर्बको बजेट मैले ल्याउँदैनथेँ, यो 19 खर्बको हाराहारीमा नै हुन्थ्यो, र त्यो चाहिँ मोर व्यवहारिक हुन्थ्यो, र अरू
1: 2 खर्ब 24 अर्ब भन्दा बढी चाहिँ उहाँहरूले बजेट ल्याउनु भयो नि त, महत्त्वाकांक्षी बजेट,
0: त्यो ठुलो बजेट ल्याउनु भयो उहाँले, होइन हामी सक्छौँ खर्च जुटाउनु पनि सक्छौँ, खर्च गर्नु पनि सक्छौँ भनेर सन्देश दिनु खोज्नु भएको छ, तर त्यो चाहिँ व्यावहारिकतामा त्यो सम्भव छ।
1: नेपालमा चाहिँ यो भन्नै पर्ने है, सत्ता पक्षले बजेटको प्रशंसा गर्नुपर्ने, अनि विपक्षमा हुने बित्तिकै महत्त्वकांक्षी भयो, लोकप्रिय बजेट ल्याइयो, महत्त्वकांक्षी बजेट ल्याइयो भन्ने ठाउँ हुन्छ र?
0: अब मैले ल्याउँदाखेरि त यो सरकारमा बस्नेहरूले पनि बाहिरबाट पनि ठुलो मलाई पनि दबाब थियो, मैले त उहाँहरूले भनेभन्दा कम ल्याएँ, अहिले उहाँहरूले सायद धेरै दबाब पऱ्यो होला, ठुलै ल्याऊ, सबै क्षेत्रमा चाहिँ बढी बजेट विनियोजन गर्ने हो, गर्न सक्छौँ, उठाउन पनि सक्छौँ, खर्च गर्न पनि सक्छौँ भन्ने, हामी चाहिँ फरक छौँ, हामी ठुलो बजेट पनि ल्याउन सक्छौँ, खर्च पनि गर्न सक्छौँ देखाउनु खोज्नु भएको छ। अब पहिलाभन्दा त बढी खर्च गर्न सक्नुहुन्छ उहाँहरूले, किनभने अहिलेको जस्तो खाले सरकार छ, एकमना सरकार छ, त्यो सुविधा उहाँहरूलाई छ, तर उहाँले भने जस्तो चाहिँ हुँदैन।
1: अहिले तपाईँले भने जस्तो अर्थतन्त्रमा देखिएको सुस्तता चाहिँ अहिलेकै सरकारको कारणले भइरहेछ कि पहिलाकै सरकारको चाहिँ प्रतिउत्पादकका रूपमा देखिरहेछ?
0: होइन, अब देशमा यस्तो खाले चाहिँ भाद्र 23-24 जुन घटना भयो, यत्रो चाहिँ डिस्ट्रक्सन भएको छ, उहाँहरूले अब यो अब 24 गते जुन चाहिँ सिंहदरबारदेखि चाहिँ ठुल्ठुला संरचनाहरू चाहिँ विध्वंस भएको छ, त्यो पनि पुनर्निर्माण गर्ने भन्नुभएको छ, तर त्यसमा यति बजेट छुट्याएको छौँ चाहिँ भन्नुभएको छैन।

0: मैले के निर्णय गरेँ भने त्यो जमिनको र त्यहाँको मेसिन या घरको जुन चाहिँ प्रपर्टी छ त्यसको स्वामित्व चाहिँ सरकारकै हुने, तर कुनै निजी क्षेत्रले त्यसलाई सरकारले चाहिँ तोकेको शर्त अनुसार सञ्चालन गर्न चाहन्छ भने निजी क्षेत्रलाई सञ्चालन गर्न दिने र निजी क्षेत्रले पनि अब यति वर्ष अब म चलाउँदिनँ भन्यो भने फेरि त्यो सरकारकै अधीनमा आउने त्यो मोडेलमा जानुपर्छ भनेर चाहिँ हामीले भनेका हौँ। र त्योभन्दा अर्को विकल्प पनि छैन। त्यसकारण नेपाली काङ्ग्रेसले 46 सालपछि जुन चाहिँ आर्थिक सुधारका कुराहरू गर्यो, आर्थिक उदारीकरणको कुराहरू गर्यो, उदारीकरण मात्रै गरेन, उदारीकरणले के गर्यो भने राजस्व बढायो, आर्थिक वृद्धि बढ्यो, राजस्व र आर्थिक वृद्धि बढेपछि राजस्व बढेपछि अनि सामाजिक कल्याणमा पनि खर्च गर्ने पैसा भयो नि त। पैसा नभइकन कसरी गरिबलाई तपाईँले बाँड्नुहुन्छ, शिक्षामा कसरी लगानी गर्नुहुन्छ, बाटोघाटो कसरी बनाउनुहुन्छ? त्यस्तै गरेर चाहिँ यो चाहिँ जुन चाहिँ अब ज्येष्ठ नागरिक भत्तादेखि लिएर यो चाहिँ यो पिछडेको वर्गको समूह दलित अनिखेर चाहिँ निम्न आय भएका वर्ग महिला सुत्केरी ती तमामलाई चाहिँ आर्थिक सहयोग गर्ने अनुदान दिने सामाजिक सुरक्षाको एउटा सञ्जालमा जोड्ने जुन काम भयो त्यो चाहिँ यदि चाहिँ आम्दानी नै राज्यको चाहिँ राजस्व नै आम्दानी नै थिएन भने त कसरी गर्थ्यो? त्यस्तो चाहिँ सामाजिक सुरक्षामा खर्च गर्न त ऋण ल्याएर पनि गर्न पाइँदैन, विदेशी ऋण ल्याएर पनि गर्न पाइँदैन। त्यसकारण त्यो कसरी सम्भव भयो भनेदेखि आर्थिक सुधार जुन भयो, आर्थिक गतिविधि जुन बढ्यो, आर्थिक गतिविधि बढेपछि राजस्व चाहिँ अहिले चाहिँ अब हामी चाहिँ 14 खरब उठाउँछौँ भनिरहेको छौँ, त्यो बेला 14 अरब पनि उठ्दैन थियो। भनेपछि यो चाहिँ आर्थिक सुधार चाहिँ जुन निरन्तर भयो, पछिल्लो समयमा चाहिँ केही अप्ठ्याराहरू आए, कम्युनिस्ट नेतृत्व सरकारहरू आए, उनीहरूले अलिकति बढी चाहिँ खर्च गर्ने कुरामा ध्यान दिए, आम्दानीको स्रोत कसरी
1: जुटाउने
0: माओवादी माओवादी माओवादीले कतिपय एकल चलायो, एमाले चलायो, हामी हुँदा त हामीले चाहिँ त्यो रोक्यौँ नि त। हामी साझेदार हुँदा खास गरेर अर्थमन्त्री हामी हुँदाखेरि त्यो बेला हामीले चाहिँ अनेकौँ दबावको बावजुद प्रेसरको बावजुद यो चाहिँ गर्न सकिँदैन, हामीले जे गर्नुपर्ने हो जे सम्भव हो त्यो गर्नुपर्छ, हामीले आम्दानी नभए खर्चको कुरा मात्रै गर्न थाल्यौँ भने त्यसले चाहिँ झन् भोलि चाहिँ अर्थतन्त्रमा थप अप्ठ्यारो चाहिँ ल्याउँछ भनेर हामीले त्यस्तो कुरा चाहिँ गर्नबाट रोक्यौँ नि।
1: अब नेताहरूको कालो धन उत्खनन गर्ने अनि त्यसैलाई विकास बजेटमा लगाउने,
0: हेर्नुहोस् यी कुराहरू चाहिँ यो
1: अहिलेको सरकार
0: सुन्नुहोस्
1: स्पष्ट बटम लाइन।
0: अब हेर्नुहोस् हामी कानुनी शासनमा विश्वास गर्ने मान्छे, जसले दुरुपयोग गरेका छ यत्रा चाहिँ संरचनाहरू छन्, संवैधानिक संरचनाहरू छन् अनुसन्धान गर्ने, होइन संरचनाहरू छन् तिनीहरूले अनुसन्धान गरे भइहाल्यो, गरी पनि राखेका छ। त्यसमा सम्पूर्ण कुरो चाहिँ अब राजनीति गर्नेले मात्रै जम्मा भएको छ भन्ने कुरा सहमत छैन। कसैले
1: जिम्मेवारीमा पुगेका व्यक्तिहरूले
0: केही दुरुपयोग भयो होला, दुरुपयोग भएको छ भने त कानुनी दायरामा ल्याऊ न, कसले नल्याऊ भनेको छ? अनावश्यक खर्च गर्नु हुँदैन भनेर त हामीले भनेको छौँ, यो वितरण जथाभावी बाँड्नु हुँदैन भनेर त भनेको छौँ, तर कतिपय अवस्थामा त्यस्तो वितरण पनि भयो, दुरुपयोग पनि भयो, त्यो दुरुपयोग रोक्न त्यो वेलकम छ, यो सरकारले त्यो गरोस् होइन हामी
1: गर्दैनौँ। पैसा चाहिँ विदेशमा, विदेशी ब्याङ्कमा, स्विस ब्याङ्कमा, सिङ्गापुरमा लगानी, त्यसलाई चाहिँ कसरी नेपाल
0: कुन नेताको छ त्यो खोजेर ल्याए भइगयो भने हामी त चाहन्छौँ कि कसैले त्यसरी राखेको छ भनेदेखि उनीहरूलाई अवश्य पनि प्रमाण जुटाउन, सरकार प्रमाण जुटाउन लागोस् र चाहिँ त्यो चाहिँ त्यस्तो चाहिँ धन कसैले चाहिँ जम्मा गरेका छ भने, तर जसरी चाहिँ यहाँ धेरै ठुलो हौवा फैलाइएको छ मानौ कि त्यहाँ खरबौँ खरब छ भन्ने कुरा चाहिँ
1: सम्पत्ति शुद्धिकरणको अनुसन्धान गर्ने
0: त्यो त सम्पत्ति शुद्धिकरण चाहिँ समिति छ, अर्कोतिर अख्तियार छ, यति धेरै संरचनाहरू त्यही बेला बनाएको छ होइन, भनेपछि त्यो गर्नलाई कसरी रोकेकै छैन नि। त्यो कुरामा धेरै चाहिँ ठुल्ठुलो कुरा गर्नुभन्दा पनि प्रमाण छ।

0: स्पष्ट प्रमाण छ भने त्यो प्रमाणको खोजी गरेर गरेर भइहाल्छन्, त्यसमा चाहिँ कसैले नाइ भनेकै छैन। हामी त कानुन सबैको लागि हुनुपर्छ, तर कानुनले कसैलाई गर्ने डेलिबरेटली, कसैलाई चाहिँ डेलिबरेटली नगर्ने त्यो हुनुहुन्न।
1: अनि अब ग्रे लिस्टबाट पनि हटाउने,
0: ग्रे लिस्टबाट हटाउने त हामीले पनि भनिराखेका छौँ नि, त्यो
1: सम्भव छ कि छैन,
0: सम्भव छ किन छैन, त्यो चाहिँ प्रक्रियामै थियो। केही कुरा हामीले चाहिँ केही कन्डिसनहरू चाहिँ पुरा गर्ने बित्तिकै त्यो चाहिँ ग्रे लिस्टबाट हट्छ। पहिला चाहिँ हाम्रो कति कतिपय कानुनहरू जुन यी कानुनहरू चाहिँ तिमीहरूले चाहिँ पारित गरेर लागू गर भनेर भनेको थिए, ती कानुनहरू हामीले समयमा ल्याउन सकेनौँ। अब ल्याउन थाल्यो फेरि सरकार चेन्ज हुन्छ, अहिले उहाँलाई त्यो सुविधा छ, अहिले त हुँदाहुँदा उहाँले संसदमै छलफलै नगरिकन धेरै कानुन चाहिँ अध्यादेशबाटै पारित गरिरहनु भएको छ। अब त्यो छलफल नगरी ल्याएको कानुन चाहिँ कति चाहिँ वैज्ञानिक छ, कति दूरगामी रूपमा चाहिँ देशलाई फाइदा हुने छ छैन, त्यो त हेर्नै बाँकी छ। बढी छलफल भएको भएदेखि त्यहाँ चाहिँ कमी कमजोरी पनि पत्ता लाग्थ्यो। अझ होइन, यो यो यो बुँदाले त झन् अप्ठ्यारो पर्छ, यो दफाले झन् अप्ठ्यारो पर्छ, अझ यसमा चाहिँ सुधार गर्नुपर्ने छ भन्ने पनि आउन सक्थ्यो। ती कुराहरू चाहिँ हुन सकेन, तर पनि अब ती कुराहरू ती कानुनले त्यो कुरा एड्रेस भयो भने यो ग्रे लिस्टबाट चाहिँ हामी हट्न सक्छौँ। मेरै पालामा हामीले चाहिँ पहिला चाहिँ हाम्रो चाहिँ कन्ट्री रेटिङ, जस्तो विदेशी लगानी ल्याउन जरुरी छ भनेर छौँ हामी, होइन, त्यसमा चाहिँ कन्ट्री रेटिङको प्रक्रिया त्यस बेला मैले नै अगाडि बढाएँ, र अहिले चाहिँ हाम्रो बी माइनस भनेको चाहिँ रेस्पेक्टेबल नै हो, खराब होइन। भनेपछि त्यो उसमा चाहिँ अब विश्वले चाहिँ नेपालको ऱ्याङ्किङ के छ यो भन्दाखेरि यो ठिकै रहेछ भन्ने छ, त्यसले पनि अब मद्दत गर्ला।
1: अहिलेको सरकारले चाहिँ एआईलाई होइन, त्यसपछि अहिलेको नवप्रवर्धनलाई प्राथमिकतामा राखेको छ।
0: नवप्रवर्धनलाई मैले नि त्यही बेला चाहिँ 1% चाहिँ छुट्याउनु भने त्यही बेला सुरुवात गरे हो। धेरै धेरै स्टार्टअपमा चाहिँ अहिले चाहिँ एप्लिकेसन पनि हजारौँ हजारको आइ पनि राखेको छ।
1: जस्तो 20 अर्ब खर्च बचत गर्ने दावी गरिरहनु भएको छ उहाँहरूले,
0: बचत गर्न सकिन्छ किन सकिन्न, जस्तो चाहिँ अनावश्यक संरचनाहरूमा चाहिँ उहाँले चाहिँ खर्च त्यसलाई चाहिँ बन्द गर्ने, हटाउने,
1: सार्वजनिक संस्थानमा चाहिँ
0: त्यसको त म पक्षमै,
1: भर्ती केन्द्र नबनाउने,
0: एकदम
1: सबै रोक्ने,
0: त्यो त हिजै मैले प्रस्ताव गरे ल्याएको।
1: उहाँहरूले त एकै पटक राजनीतिक नियुक्ति पनि खारेज गर्नु भएको छ, त्यसबाट पनि खर्च कटौती हुन्छ नि।
0: राजनीतिक नियुक्ति त तपाईँले फेरि उहाँले नियुक्ति गर्नु होला नि,
1: गर्नुपर्ने ठाउँमा गर्ने, नगर्ने
0: नगर्ने, त्यही त मैले
1: मन्त्रालय खर्च कटौती भयो, दूतावास हटाइए,
0: त्यो ठिक छ। मैले जुन चाहिँ चारवटा राजदूतावास हटाएको कुरा छ त्यो धेरै आवश्यक थिएन। अब हामीले त्यस बेला चाहिँ एउटा संयुक्त सरकार भएको हुनाले एउटाले एउटा भन्छ, अर्कोले अर्को भन्छ, मैले गर्न पाएको भइदिएपछि मैले सबै कुरा यो चाहिँ गर्न मेरो आफू खुसी आफ्नो सोच अनुसार गर्नु पाएको भए चाहिँ मैले त्यही बेला हटाउँथेँ।
1: निश्चित हिसाबले अर्थविदको मात्रै हिसाबले हेर्दाखेरि चाहिँ अहिलेको बजेटले धेरै सुधार चाहिँ गर्न सक्छ होइन त,
0: होइन, यो
1: सोनी मगले ल्याएको बजेट
0: सुधारको क्रम
1: तपाईँको भनाइमा चाहिँ आकार चाहिँ ठुलो भयो, तर त्यसमा राखिएका प्राथमिकताहरू चाहिँ कार्यान्वयन योग्य नै छन्।
0: कार्यान्वयन गर्न खोज्दा कार्यान्वयन गर्न सकिन्छ, तर कार्यान्वयन गर्नको लागि स्रोत जुन चाहिँ उहाँहरूले यति जुट्छ भन्नुभएको छ त्यति जुट्दैन, त्यस कारण सबै कार्यान्वयन हुँदैनन्। तर उहाँहरूलाई सुविधा के छ भने अहिले चाहिँ एक मना सरकार, एक दलको सरकार भएको हुनाले चाहिँ पहिलाको सरकारहरू चाहिँ जुन लिमिटेसनमा, जुन सीमामा, जुन अप्ठ्यारोमा काम गर्नुपर्थ्यो त्यो अप्ठ्यारो उहाँहरूलाई छैन, त्यो सुविधा उहाँलाई छ। त्यस कारण पहिलाको भन्दा बेटर पर्फर्मेन्स, बेटर नतिजा उहाँले ल्याउन सक्नुहुन्छ। तर कसैले यो चाहिँ के छ भनेदेखि यो माइल स्टोन नै अर्कै यो डिपार्चर गर्यो,
1: यो चमत्कार हुँदैछ,
0: त्यो त्यस्तो चाहिँ केही पनि त्यस्तो चमत्कार भन्ने केही हुँदैन।
1: अहिलेको चमत्कारिक बजेट होइन र यो ऐतिहासिक बजेट, युग सुहाउँदो बजेट, माटो र मौसम सुहाउँदो बजेट
0: भन्न त जे भन्दा पनि हुन्छ।
1: अनि रूपान्तरणकारी बजेट,
0: कतिपय सुधारको, गत समयदेखि चलिआएको सुधारको प्रक्रियालाई अगाडि बढाएको छ, त्यो स्वागत योग्य छ। अब कतिपयले चाहिँ प्राथमिकता दिनुपर्ने पछाडि परेको क्षेत्र, सुदूरपश्चिम कर्णाली मधेस भनेर नाउँ त लिएको छ तर बजेट विनियोजन हेर्दा अब डिटेलमा अझ देखिएला त्यो देखिँदैन
1: समावेशी बजेट नै छ कि छैन त्यो
0: अब त्यसमा चाहिँ जुन पछाडि परेको वर्ग समूह क्षेत्रलाई निश्चित त्यस्तो राहत दिने विशेष त मैले केही देखाएको छैन अब जहाँ तपाईँलाई चाहिँ त्यो बजेट रकम उल्लेख गरिँदैन यो गरिनेछ भनिन्छ के बुझ्नुहोस् भने त्यहाँ चाहिँ न्यून बजेट विनियोजन छ
1: त्यो चाहिँ लेख्नको लागि मात्रै लेखिएको
0: कारण यो क्षेत्रलाई यसो गरिरहेछ यसो गर्छौँ यो चाहिँ चतुर्भुज यो अब यो त शब्दावलीहरू हुन् होइन मेन कुरो चाहिँ जहाँ चाहिँ यो पर्यटनका सम्भावना भएको क्षेत्रहरू छ उत्पादनको सम्भावना भएको
1: कृषि पर्यटन जल स्रोत
0: हो त्यसमा चाहिँ लगानी हामीले फोकस गरेर पूर्वाधार राम्रो पूर्वाधार चाहिँ क्रिएट गर्ने त्यसमा लगानी गर्ने त्यो कुरा चाहिँ हामीले चाहिँ गर्नुपर्छ यसमा अब ठुलो बजेट ल्याएको हुनाले उहाँले देखाउँदाखेरि धेरै बजेट विनियोजन भएको पनि कतिपय शीर्षकमा देखिन सक्छ तर वास्तविक रूपमा कार्यान्वयन गर्दा त्यो चाहिँ स्रोत नजुट्ने या कार्यान्वयन गर्न नसक्ने अवस्था आउँदा फेरि चाहिँ त्यही अनुसार परिणाम आउँदैन
1: स्रोत जुटाउनलाई चाहिँ वैदेशिक ऋण पनि लिन जरुरी छ होइन
0: वैदेशिक
1: एकपटक त उहाँहरूले ठुलो सङ्ख्यामा ऋण स्वीकार गर्ने भनिसक्नुभयो
0: पहिला त उहाँहरू यो विदेशी ऋण धेरै लियो गतको सरकारहरूले धेरै बोझ भयो यो लिनु हुँदैन भनेर स्वर्णिमजी नै भन्दै हुनुहुन्थ्यो अहिले चाहिँ आउँदा आउँदै उहाँले भट्टाभट विदेशी ऋण चाहिँ लिइरहनु भएको छ अहिले पनि धेरै विदेशी ऋण लिने झन्डै पाउने 3 खर्ब चाहिँ विदेशी ऋण बाट यो बजेट प्रस्तावको स्रोत जुटाउने भनेर भन्नुभएको छ त्यति लिने त सम्भव छैन लिए पनि हामीले चाहिँ बिना प्राथमिकता बिना एउटा टार्गेटेड यो क्षेत्रमा चाहिँ प्रतिफल आउँछ भन्ने सुनिश्चित नभइकन लिनु हुँदैन त्यसरी ऋण चाहिँ जथाभावी लिनुहुन्न भन्ने मलाई लाग्छ
1: सहकारी सम्बन्धी समस्या पनि समाधान हुने भयो होइन अब चाहिँ
0: अब सहकारी त उहाँहरूले अब अरू त
1: राज्य कोषबाट पनि अहिले प्रारम्भिक रूपमा लिइराख्ने
0: जसले दुरुपयोग
1: पीडितहरूको घाउमा मलम लगाउने
0: जसले दुरुपयोग गरे उहाँलाई त कानुनी कति सजाय गर्नुहुन्छ त्यसमा त अब क्वेसन मार्क छ होइन उहाँहरूको अहिले निर्णयहरू जुन आइरहेका छ तर अब त्यो सम्बन्धित जसले दुरुपयोग गर्यो त्यसबाट उठाएर जसले चाहिँ त्यहाँ जम्मा पुँजी आफ्नो चाहिँ सानो सानो पुँजी त्यहाँ बचत गरेका छन् उनीहरूलाई त्यो दिने व्यवस्था गर्छु भनेको छ त्यो चाहिँ गर्नुपर्छ
1: बजेट कार्यान्वयन हुनको लागि चाहिँ राज्यका सबै संयन्त्र संरचनाहरूबीच समन्वय हुनुपर्छ
0: एकदम दुई मात्रै छ
1: प्रधानमन्त्री अर्थमन्त्री
0: अहिले त्यो अवसर
1: नेपाल राष्ट्र बैङ्क राष्ट्रिय योजना आयोग मन्त्रालयहरू
0: त्यो अवसर छ
1: प्रदेश स्थानीय तह कसरी समन्वय सहकार्य गर्ने
0: त्यो अहिले उहाँलाई सुविधा छ एकमना एक दलको सरकार छ होइन
1: प्रदेश सरकारले असहयोग गर्छ स्थानीय तहले असहयोग
0: किन असहयोग गर्छ
1: त्यहाँ त तपाईँहरूकै छ नि त अहिलेसम्म
0: कस्तो कुरा गर्नुहुन्छ प्रदेशलाई स्थानीय निकायलाई जुन बजेट जान्छ त्यो अनुसार उनीहरूले अनि आफ्नो केही थोरै आफ्नो आम्दानी होला त्यो अनुसार उनीहरूले पनि आफ्नो बजेट बनाएर जान्छन् अब स्थानीय सरकार चाहिँ जनताप्रति जिम्मेदार हुँदैन खालि केन्द्र प्रदेश सरकार हुँदैन केन्द्र मात्रै हुन्छ भनेर कसरी निष्कर्षमा पुग्नुभयो तपाईँ सबै जनताबाट चुनिएर आएको सरकार हो उनीहरूले पनि आफ्नो जिम्मेवारी पुरा गर्छन्
1: अब उत्तरार्धमा नेपाली काङ्ग्रेसको विवाद नभित्र नबाहिर तपाईँहरू
0: बजेटको उसमा के फेरि यो पार्टी जोड्नुभयो यसमा हामीले धेरै कुरा गरेका छैनौँ अरू धेरै लामो कुरामा नजाउँ यो 15 महाधिवेशन निष्पक्ष र पारदर्शी ढङ्गबाट हुनको लागि एउटा साझा सहमतिको संयन्त्र जुन संयन्त्रले त्यो अधिवेशन निष्पक्ष हुन्छ भन्ने सुनिश्चितता गर्न आवश्यक छ किनभने अहिले आएको नेतृत्व विशेष अधिवेशनबाट आएको नेतृत्व हो त्यहाँ नियमित अधिवेशनको पक्षधर बहुमत सङ्ख्या भाग लिएका थिएनन् त्यसकारण त्यो पक्षलाई एउटा विश्वास दिलाउने हो भने र यसमा सहभागी गराउने हो भने र 15 महाधिवेशनबाट आएको नेतृत्व सर्वस्वीकार्य हुने परिस्थिति निर्माण गर्ने हो भने 15 महाधिवेशनमा आउने नेतृत्व सर्वस्वीकार्य गराउनको लागि एउटा साझा संयन्त्र सहमति संयन्त्र जरुरी छ र त्यसको रेखदेखमा अधिवेशन निर्वाचन भयो भने मात्रै त्यो सम्भव हुन्छ। यो चाहिँ सामान्य कुरा हो, बेसिक कुरा हो। यो चाहिँ गगनजी अहिले जुन चाहिँ आधिकारिक नेतृत्वमा हुनुहुन्छ उहाँहरूले यो गर्नुभयो भने सबै कुरो मिल्छ।
1: मानव अधिकार आयोगको प्रतिवेदनप्रति तपाईँहरूको टिप्पणी प्रति टिप्पणी चाहिँ के हो?
0: होइन, जहाँ चाहिँ मैले जसले सत्ताको दुरुपयोग गरेका छु त्यसको यथार्थताको आधारमा कारवाही हुने कुरामा हाम्रो कहिले पनि विमति हुँदैन। तर पूर्वाग्रह राखेर रा, कसैलाई चाहिँ आग्रहपूर्वक एउटा कानुनीको दायरामा ल्याउने मैले हेर्नुहोस्, यो सम्पूर्ण कुरा चाहिँ अब कतिपय त्यहाँ छुट्यो भन्ने पनि छ, होइन, कतिपय त्यसले पनि सबै कुरा भन्न सकेन भन्ने पनि आएको छ। अब कार्की आयोगले त अब 24 गतेको कुरालाई पुरै आँखा चिम्ल्यो,
1: आग्रह पूर्वाग्रह तर्फ उन्मुख छ कि छैन।
0: त्यस कारण अरू कुरा हेर्नुहोस्, कार्यान्वयन गर्ने कुरा भयो, सरकारले चाहिँ मुद्दा दायर गर्ने कुरा हो। त्यस कारण सरकारले चाहिँ दुइटै रिपोर्टमा कुनमा चाहिँ के कुराहरू छुट्यो, के कुराहरू चाहिँ इन्क्लुड भयो, त्यसलाई मध्यनजर राखेर प्रमाणसहित आधारसहित अनि त्यो कारवाही प्रक्रियालाई अगाडि बढाउनुपर्छ। बिना आधार चाहिँ हुँदैन।
1: प्रधानमन्त्री बालेन्द्र शाहले कारवाही प्रक्रियालाई अगाडि बढाउन सक्नुहुन्छ सक्नुहुन्न
0: गर्न चाहे
1: उहाँको कार्यक्षमतामाथि तपाईँलाई प्रश्न छैन होला?
0: होइन, यो कार्यक्षमताको कुरा होइन, सोचको कुरा हो, गर्ने कि नगर्ने भन्ने कुरा हो।
1: गर्ने एक्सन ओरिएन्टेड रफ्तारमा हुनुहुन्छ, कम बोल्ने बरु बोल्दै नबोल्ने काम गर्ने
0: एक्सन भने
1: आज पनि बोल्नु भएन प्रधानमन्त्री,
0: सुन न एक्सन
1: गणतन्त्र दिवस समारोहमा समेत गएर बोल्नु भएन,
0: सुन न एक्सन भने पनि कुन कुरामा एक्सन लिने कुन कुरामा नलिने भन्ने हुन्छ नि त, त्यस कारण यो कुरा चाहिँ सुन्नुहोस् होइन।
1: प्रधानमन्त्री बालेन्द्र शाह कम बोल्नुहुन्छ अनि काममा विश्वास गर्नुहुन्छ, संसदमा गएर पनि बोल्नु भएको छैन, आज गणतन्त्र दिवस समारोह राष्ट्रपतिले सम्बोधन गर्नुभयो प्रधानमन्त्री बोल्नु भएन।
0: अब किन बोल्नु भएन त्यो त कुनै बेला मौका पाउनु हो भने उहाँहरूसँग सोध्नु होला। मूलभूत रूपमा संसदीय व्यवस्थामा संसदप्रति सरकार उत्तरदायी हुनुपर्छ, प्रधानमन्त्री त्यसो सरकार प्रमुख भएको हुनाले चाहिँ संसदले खोजेको बेलामा संसदले उत्तर खोजेको बेला त्यहाँ चाहिँ उपस्थित भएर संसद मार्फत सम्बोधन गर्नुपर्छ, देशलाई पनि संसदलाई पनि।
1: अहिले विगतका दलहरूलाई पनि पाठ सिकाउने अनि नयाँ दलहरूलाई पनि खबरदारी गर्ने घचघच्याउने उद्देश्य सहित ऋषि धमलाको नेतृत्वमा नागरिक खबरदारी अभियान चलाइरहनु भएको छ, उहाँलाई के भन्नुहुन्छ?
0: ठिक छ, खबरदारी गरिरहनुपर्छ, उहाँले गर्नुभएको छ, त्यो स्वागत योग्य कुरा हो। जहाँ जहाँबाट हुन्छ सबैले गर्नुपर्छ खबरदारी, यो लोकतन्त्र रक्षाको लागि, यो देशलाई बलि बनाउनुको लागि र कानुनी शासन सुनिश्चित गर्नको लागि जहाँ जहाँबाट खबरदारी गर्न सकिन्छ त्यो गर्नुपर्छ।
1: ऋषि धमलाको नेतृत्वमा भएको
0: ऋषिजीले राम्रो काम गरेसम्म उहाँलाई समर्थन हुन्छ, अरूले पनि ज जसले राम्रो काम गर्छन् इभन सरकारले पनि राम्रो काम गरेकोलाई हाम्रो समर्थन हुन्छ, खराब काम गरेकोलाई खबरदारी हुन्छ।
1: जाँदा जाँदै प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री डाक्टर सोनी मगलेलाई के भन्न चाहनुहुन्छ? आज बजेट
0: राम्रो राम्रो गर्नुहोस्, देश र जनताको पक्षमा काम गर्नुहोस्, लोकतान्त्रिक संस्था लाई सम्मान गर्न, त्यसैबाट निर्वाचित त्यही चाहिँ व्यवस्था अन्तर्गत निर्वाचित भएर आउनु भएको छ, जनता नै सर्वोपरि हो। यो सुशासन भनेको कानुनी शासन हो, कानुनलाई अक्षरशः पालना गर्नु नै सुशासन हो, कानुनलाई चाहिँ म मान्दिनँ भनेर सुशासन हुँदैन। जब चाहिँ होइन मैले भनेकै कुरा चाहिँ ठिक छ कानुन हुने हेर्दै गरौँला भने त्यहीबाट चाहिँ यो सुशासनलाई कमजोर गर्ने कुरा सुरुवात हुन्छ।
1: समय र संवादका लागि यहाँलाई हार्दिक धन्यवाद।

0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँ माझ आइपुगेका छौँ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नु भएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनु भयो, तर पनि रोग 20 को 19 भएन।
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन के हेर्नुहोस्।
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नु भयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि

0: इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556-493-440, 493-580 र 98550-26-440।
1: It's 9 o'clock, अहिले 9 बजेको छ।
2: बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। शिक्षा र स्वास्थ्यमा समता शुल्क लाग्ने, सुर्तीजन्य पदार्थमा कर बढ्यो, घर जग्गा कारोबारमा लाग्दै आएको पुँजीगत लाभ करमा पनि वृद्धि। आज 8 राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण आजदेखि। आज पनि पानी पर्ने, तराई र पहाडी थोरै ठाउँमा हावाहुरी चल्ने सम्भावना, भोलि बेलुकादेखि मौसममा क्रमिक सुधार आउने अनुमान। दक्षिण सुडानमा 72 लाख नागरिकलाई तत्काल खाद्य सहायताको आवश्यकता, मानिसको जीवन बचाउने तर्फ ध्यान केन्द्रित हुनुपर्नेमा राष्ट्रसङ्घको जोड। र एसियाली खेलकुद महिला T20 छनौटको फाइनलमा पुग्न नेपालले आज मलेसियासँग खेल्दै, खेलकुद बजेटमा परेन एसियन गेम्सको तयारी। नेपाल खबरमा अब पूरा खबर। निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले विद्यार्थीबाट असुल गर्ने सबै प्रकारको शुल्कमा शिक्षा समता शुल्क लाग्ने भएको छ। त्यस्तो शुल्क गुणस्तरीय शिक्षामा पहुँच र शैक्षिक पूर्वाधार निर्माणमा खर्च गरिने भएको छ। निजी अस्पताल र स्वास्थ्य संस्थामा उपचार गर्न गएका बिरामीबाट असुल गरिने सबै प्रकारको सेवा शुल्कमा पनि स्वास्थ्य समता शुल्क लाग्ने भएको छ। यस्तो शुल्क गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र स्वास्थ्य सम्बन्धी पूर्वाधार निर्माणमा खर्च गर्ने प्रबन्ध गरिएको छ। यस्तै सरकारले सुर्तीरहित पान मसला र सुगन्धित सुपारीको अन्त शुल्क बढाएको छ। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले हिजो प्रस्तुत गर्नुभएको आर्थिक विधेयकमा शुल्क वृद्धि गरिएको हो। यस्तै सुर्तीजन्य पदार्थमा लाग्ने कर पनि वृद्धि भएको छ। बजेट मार्फत चुरोटमा 10% अन्त शुल्क निर्धारण गरिएको छ। अन्त शुल्कको वृद्धिपछि नेपालमा सुर्तीजन्य पदार्थको करको दर 51% बराबर पुगेको छ। विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थमा 75%सम्म कर लगाउनु पर्ने गर्दै आएको छ। स्वास्थ्य जोखिमलाई ख्याल गरेर करको दरमा वृद्धि गर्नुपर्ने विभिन्न सरकारवालाको माग रहँदै आएको थियो। यस्तै घर जग्गा कारोबारमा लाग्दै आएको पुँजीगत लाभ करमा पनि वृद्धि भएको छ। यसअघि 5% पुँजीगत लाभ कर लाग्दै आएकामा अब भने 7.5% कर लाग्नेछ। त्यस्तै विद्युतीय गाडीमा स्वच्छ पूर्वाधार लगानी शुल्क लगाई असुल गरिने व्यवस्था आर्थिक विधेयकमा गरिएको छ। सुन चाँदी तथा तिनका गर गहना र वस्तुको बिक्री गर्दा सिप प्रवर्धन शुल्क लाग्ने व्यवस्था गरिएको छ। आज 8 राष्ट्रिय महिला अधिकार दिवस मनाइँदैछ। नेपालमा हरेक वर्ष जेठ 16 गतेलाई राष्ट्रिय महिला अधिकार दिवसको रूपमा मनाइन्छ। 2063 साल जेठ 16 गते तत्कालीन पुनर्स्थापित प्रतिनिधि सभाले महिला अधिकार सम्बन्धी ऐतिहासिक 4 विशेष प्रस्ताव पारित गरेको दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ। यस वर्ष महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान नाराका साथ दिवस मनाउन लागि हो। दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सृजनशीलता र नेतृत्वलाई देश निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी समृद्धि तथा दिगो विकास हासिल गर्नु आजको आवश्यकता रहेको उल्लेख गर्नुभएको छ। यस्तै उपराष्ट्रपति रामसाय प्रसाद यादवले आमा वा बुवा मध्ये एकको नामबाट सन्तानलाई नागरिकता प्राप्त गर्ने व्यवस्था, राज्यका सबै संरचनामा कम्तीमा 1/3 महिलाको सहभागिता सुनिश्चितता गर्ने संवैधानिक प्रावधान, विभेदकारी कानूनको खारेजी तथा महिलामाथि हुने हिंसा अन्त्य गर्ने प्रतिबद्धता जस्ता उपलब्धि दिवसका आधार स्तम्भ भएका बताउनु भएको छ। कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ। आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुने सम्मेलन भोलिसम्म चल्नेछ। सम्मेलनमा कर्णाली प्रदेशका 79 पालिकाबाट 2-2 छोरीहरूको सहभागिता रहनेछ। साथै राउटे, राजी, कुसुन्डा, बादी र बोटे समुदायका छोरीहरू, अपाङ्गता भएका तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका गरी 250 धेरैको उपस्थिति रहने आयोजक श्रीज्योति फाउन्डेसनका अध्यक्ष ज्योति कटुवालले जानकारी दिनुभयो। बालिका, किशोरी तथा महिलामाथि हुने लैङ्गिक विभेद, बाल विवाह, छाउपडी, कुप्रथा, घरेलु हिंसा, यौन दुर्व्यवहार र मानव बेचबिखन लगायत सामाजिक कुरीति विरुद्ध आवाज उठाउने उद्देश्य सहित कर्णाली छोरी सम्मेलन 2083 दोस्रो संस्करण आयोजना गरिएको हो। सम्मेलनबाट प्राप्त निष्कर्षलाई 3 सरकार समक्ष सुझावका रूपमा प्रस्तुत गरिने आयोजकले जनाएको छ। 2 सम्मेलनमा कर्णालीका 75 छोरीहरूले आफ्नो जीवन संघर्षका अनुभव प्रस्तुत गर्नेछन्। सम्मेलनमा विज्ञहरूले सार्वजनिक नीति निर्माणसँग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्नुका साथै विभिन्न प्यानल छलफल सत्र समेत सञ्चालन हुनेछ। फाउन्डेसनले यसअघि 2082 वैशाख 27 देखि 29

0: गतेसम्म पहिलो कर्णाली छोरी सम्मेलन सम्पन्न गरेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज पनि देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। अस्ति बेलुकादेखि सुरु भएको पानी पर्ने क्रम आज र भोलि पनि रहने र भोलि बेलुकादेखि मौसममा क्रमिक सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यूनचापीय रेखाको प्रभाव छ। वर्षाको थोरीमा गैराति ठूलो पानी परेको छ। थोरीमा पछिल्लो 12 घण्टामा 169 मिलिमिटरसम्म वर्षा मापन भएको महाशाखाले जनाएको छ। गैराति मधेस प्रदेशसहित बागमती, गण्डकी र कर्णालीका धेरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भयो। काठमाडौँ उपत्यकामा पनि आज बिहान पानी परेको छ। उपत्यकामा अहिले पनि मौसम बदली छ। आज देशभर साधारणतया बादल लाग्नेछ। लुम्बिनी, सुदूरपश्चिम, मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका थोरै ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशको तराई र पहाडी भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको हिमाली र पहाडी भागका थोरै ठाउँ तथा कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली भागका 1-2 ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ। अछामको पञ्चदेवल विनायक नगरपालिका 4 थापा मोड मध्यपहाडी राजमार्गमा गैराती भएको जीप दुर्घटनामा 2 जनाको ज्यान गएको छ, 3 जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका मकवानपुरको हेटौँडा उपमहानगर बस्ने 41 वर्षीय नवीन तुलाधर र बर्दिया बाँसगारी नगरपालिका 5 बस्ने 45 वर्षीय रामप्रसाद थारूको उपचारको क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा ज्यान गएको अछाम प्रहरी प्रमुख प्रहरी नायब परीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ। उहाँका अनुसार घाइते सिराहा कल्याणपुर नगरपालिका 10 का सन्त कुमार शाह, स्याङ्जा फेदीखोला गाउँपालिका 4 का अर्जुन कुमार पौडेल र जीपका चालक नेपालगञ्ज उपमहानगरपालिका 5 बस्ने राज राजेन्द्र भीमराज चट्टान गुप्ताको उपचार भइरहेको छ। अब विदेशको खबर। संयुक्त राष्ट्रसङ्घले द्वन्द्वग्रस्त दक्षिणी सुडानमा 72 लाखभन्दा धेरै नागरिकलाई तत्काल खाद्यान्न सहयोगको आवश्यकता रहेको जनाएको छ। दक्षिण सुडानका लागि डब्लुएफपीका कन्ट्री डाइरेक्टर मुन्टिन्ता चिमुकाले 72 लाख नागरिकलाई तत्काल खाद्य सहयोगको आवश्यकता रहेको उल्लेख गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ। स्थिति गम्भीर रहेको र सहयोगको आवश्यकता भएका मानिसको जीवन बचाउन तत्काल ध्यान केन्द्रित गर्नुपर्नेमा उहाँको जोड छ। संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख प्लेचरले गएको महिना पूर्वी अफ्रिकी देश पूर्ण रूपमा भोकमरीको खतरामा पर्ने चेतावनी दिनुभएको थियो। दक्षिण सुडानले सन् 2011 सुडानबाट स्वतन्त्रता प्राप्त गरेको थियो, तर केही समयपछि नै गृहयुद्धमा फँसेको थियो। त्यहाँ चरम गरिबीसँगै भ्रष्टाचार र असुरक्षा बढ्दो छ। अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौटको सेमिफाइनलमा नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दैछ। खेल कुआलालम्पुरमा नेपाली समयअनुसार अहिले 12:15 बजे सुरु हुनेछ।

0: आजको खेलको विजेता फाइनलमा पुग्नेछ। नेपाल समूह चरणमा चीन र इन्डोनेसियालाई हराउँदै समूह विजेताको रूपमा सेमी फाइनलमा पुगेको हो। अर्को समूहबाट मलेसिया उपविजेताको रूपमा सेमी फाइनलमा पुगेको थियो। टी ट्वेन्टी खेलमा नेपाल र मलेसिया बीच अहिलेसम्म 18 खेल हुँदा नेपालले 12 खेल जितेको छ भने मलेसियाले 6 खेल जितेको छ। यो प्रतियोगिताबाट शीर्ष तीन देश एसियाली खेलकुदमा छनौट हुनेछन्। एसियाली खेलकुदमा आयोजक जापानसँगै आइसिसीका पूर्ण सदस्य भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्का छनौट भएका छन्। एसियाली खेलकुदको महिला क्रिकेट प्रतियोगितामा कुल 8 देश सहभागी हुनेछन्। यसैबीच आउँदो आर्थिक वर्ष 83-84 बजेटमा जापानमा आउँदो सेप्टेम्बरमा हुने 20 एसियन गेम्सको तयारी र बजेट समावेश भएको छैन। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले हिजो प्रस्तुत गर्नुभएको बजेटमा एसियन गेम्सको तयारी नपरेको हो। यद्यपि अर्थमन्त्री वाग्लेले खेल क्षेत्रका लागि 4.3 अर्ब रुपियाँ बजेट विनियोजन गर्नुभएको छ। अर्थ मन्त्रालयले खेलकुदलाई 3.20 अर्ब सिलिङ दिएको थियो, तर तोकिएको सिलिङभन्दा 82 करोड थप सहित बजेट आएको हो। एसियन गेम्स, 10 राष्ट्रिय खेलकुद र पारा खेलकुद जस्ता महत्त्वपूर्ण आयोजना कार्यक्रममा समावेशसहित बजेट प्रस्ताव भएको थियो। तीमध्ये जापानमा हुने 20 एसियन गेम्सको तयारीका लागि भने बजेटमा कतै उल्लेख छैन। राष्ट्रिय खेलकुद परिषद राखेपछि एसियन गेम्स तयारीका लागि 15-16 करोड रुपियाँ माग गरेको थियो। सरकारले प्रमुख 8 सहरमा आधुनिक क्रिकेट रङ्गशाला बनाउन आउँदो 5 वर्षको दीर्घकालीन योजना अघि सारेको छ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। शिक्षा र स्वास्थ्यमा समता शुल्क लाग्ने, सुर्तीजन्य पदार्थमा कर बढ्यो, घर जग्गा कारोबारमा लाग्दै आएको पुँजीगत लाभ करमा पनि वृद्धि। आज 8 राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण आजदेखि। आज पनि पानी पर्ने, तराई र पहाडी थोरै ठाउँमा हावाहुरी चल्ने सम्भावना, भोलि बेलुकादेखि मौसममा क्रमिक सुधार आउने अनुमान। दक्षिण सुडानमा 72 लाख नागरिकलाई तत्काल खाद्य सहायताको आवश्यकता, मानिसको जीवन बचाउने तर्फ ध्यान केन्द्रित हुनुपर्नेमा राष्ट्रसङ्घको जोड। र एसियाली खेलकुद महिला टी ट्वेन्टी छनौटको फाइनलमा पुग्न नेपालले आज मलेसियासँग खेल्दै खेलकुद बजेटमा परेन एसियन गेम्सको तयारी।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
4: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
3: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
4: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453-30169, 98450-49899 र म्यानेजमेन्ट तर्फ 98550-12824 र 98550-32557।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: हेलो
2: हेलो बुढी, के छ खबर?
1: ठिकै छ, चलेकै छ।
2: ल भिडियो अन गर् त, तलाई हेरम।
1: भिडियो अनै छ त, देख्नु भएन र?
2: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
1: माडीको नेट यस्तै त हो नि।
2: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल त।
3: काठमाडौँ 2040 दीर्घकालीन योजना कार्यान्वयन सुरु गर्ने भएको छ। हिजो सार्वजनिक भएको आउँदो आर्थिक वर्षको बजेटमा काठमाडौँ उपत्यकाको समग्र शहरी सेवा व्यवस्थापनका लागि अन्डरपास, फ्लाइओभर, इन्टरसेक्सन सुधार, नदी करिडोरको पूर्वाधार, पार्क निर्माण, फोहोर मैला व्यवस्थापन, युटिलिटी डक्ट, विद्युतीय तार भूमिगत गर्ने सहितको एकीकृत पूर्वाधार बनाउने उल्लेख छ। प्रदेश र पालिकासँगको सहकार्यमा वित्तीय प्रोत्साहन सहित खुला क्षेत्रको संरक्षण र विस्तारका लागि विशेष पहल लिने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताउनु भएको छ। काठमाडौँ उपत्यकामा विद्युतीय सार्वजनिक बस सञ्चालन, चार्जिङ स्टेसन, ट्र्याकिङ प्रणाली, स्मार्ट बस पार्क, सुदृढ संस्थागत व्यवस्था सहितको स्मार्ट अन मोबिलिटी कार्यक्रम सुरुवात गर्ने बजेटमा उल्लेख गरिएको छ। सरकारले आउँदो आर्थिक वर्षदेखि काठमाडौँ उपत्यका लगायत प्रमुख सहर धुलोमुक्त तथा खाल्डाखुल्डीमुक्त बनाउने लक्ष्य राखेको छ। सार्वजनिक भएको बजेटमा काठमाडौँ उपत्यका लगायत प्रमुख सहरी सडकको नियमित मर्मत सम्हार गरी धुलोमुक्त तथा खाल्डाखुल्डीमुक्त बनाउने उल्लेख छ। सडक मर्मत सम्हारलाई राष्ट्रव्यापी अभियानको रूपमा सञ्चालन गर्न 28,52,00,00,000 रुपियाँ बजेट विनियोजन गरिएको छ। मुख्य सडक चोकमा ट्राफिक सङ्केत, चोक सुधार, सडक रेखाङ्कन, डिभाइडर जडान एवं मर्मत कार्यलाई निरन्तरता दिँदै सडक सुरक्षालाई प्राथमिकतामा राखिएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बताउनु भएको छ। बजेटकै विषय, सरकारले नयाँ बजेट मार्फत काठमाडौँको सिउचटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट सेन्टर स्थापना गर्ने घोषणा गरेको छ। यो सेन्टर देशकै पहिलो सार्वभौम सेन्टर हुनेछ। यसबाट हजारौँ एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युट सेवा उपलब्ध गराउने सरकारले बताएको छ। गणतन्त्र दिवस पारेर सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूले हिजो काठमाडौँमा प्रदर्शन गरेका छन्। माइती घरमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले प्रदर्शन गरेका हुन्। नागरिकमाथि सरकारले बिना विकल्प डोजर चलाएको भन्दै उनीहरूले नागरिकको अधिकार सुनिश्चित हुनुपर्ने नारा लगाएका थिए। प्रदर्शनमा जेएनजी मुभमेन्ट अलायन्स, वृहत नागरिक आन्दोलन लगायतले समेत समर्थन गरेका छन्। र विभिन्न संस्करणको बेजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट ठहर भएका चिनिया चलचित्रहरू काठमाडौँमा प्रदर्शन हुने भएका छन्। बेजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रवर्धन कार्यक्रम टियान्तान अवार्ड प्यानोरामा अन्तर्गत रहेर आउँदो मङ्गलबारदेखि बिहिबारसम्म 6 अवार्ड विजेता चिनिया फिल्ड काठमाडौँमा देखाइने भएको हो। चीन चलचित्र प्रशासन र बेजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँग सहकार्य गरेर फिल्म प्रदर्शन गर्ने तयारी गरेको। यसका लागि काठमाडौँको चिनिया सांस्कृतिक केन्द्रसहित त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय र लुम्बिनी बुद्धिस्टका कन्फ्युसियस इन्स्टिच्युटहरूको पनि सहयोग रहेको छ। ठमेलको छाया सेन्टरमा 6 फिल्महरू प्रदर्शन गरिने आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ। बिहान 9 राष्ट्रिय र 4 खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज पनि पानी पर्ने, तराई र पहाडी थोरै ठाउँमा हावाहुरी चल्ने सम्भावना, भोलि बेलुकादेखि मौसममा क्रमिक सुधार आउने अनुमान। काठमाडौँ उपत्यकाको सहरी सेवा व्यवस्थापनका लागि भिजन काठमाडौँ 2040 आउँदो आर्थिक वर्षदेखि काठमाडौँ उपत्यका लगायत प्रमुख सहर धुलोमुक्त बनाइने र काठमाडौँको सिउचटारमा एआई कम्प्युट सेन्टर स्थापना हुने। बिहान 9 नेपाल खबर सकियो। बिहान 10 नेपाल भाषामा र दिउँसो 12 नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सडक र मौसमको अवस्थाबारे जानकारी दिने गरौँ। नमस्कार।

0: शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या यदि दिदी कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छाडेको देखिन्छ के अरे लडेको देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यही पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर सम्दिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभवु कपडा अब आशा छैन भनेर ल चाँडो हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचे किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लायन्स चौक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98550509334
3: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना
4: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ
3: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0556394495
5: मोबाइल 98550064 र 98550625260
4: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना
6: गुणस्तरीय शिक्षा व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायोसाइन्स कम्प्युटर साइन्स होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ
4: अनुभवी शिक्षकद्वारा अध्यापन आधुनिक प्रयोगशाला रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ
6: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन थप जानकारीका लागि साइन्स तर्फ 98453-30169 98450-49899 र म्यानेजमेन्ट तर्फ 98550-12824 र 98550-32557
4: Well guys, new खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट अन द स्पट फाइनान्स अभाइलेबल शून्य सर्भिस चार्ज र फ्री हेलमेट न्यूनतम मूल्याङ्कन रु 25,000 साथमा स्क्र्याच एन्ड विन अन्तर्गत रु 1,00,000 उपहार छिटो गर्नुहोस् यही जेठ 12-17 गतेसम्म स्थान बिकेएस मोटर्स फ्लिभल चोक बसन्तपुर बजार माडी फोन 98-27-27-38-89 98-011-034-55 98-011-16-372 र 97-650-73-877
7: अब त टेन्सनै छैन ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई झ्याम्मै
8: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ
4: बाढीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स

0: बजार माडी प्रोप्राइटर उद्धव थापा 98550-6172 र 98452-12206 छ।
1: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान। विजय पिलेट दाना।

0: बड़ी वॉलेट माँ
1: नेपाल
2: खाता माँ वहाँ 45,000 भन्दा बड़ी IME काउंटर मार्फत
0: आफन्त को हाथ हाथ माँ पुर्याउन आइए।
3: अनि रंगशालाको त्यो गर्जन जसले हाम्रो ढुकढुकी बढायो।
4: इन्टरनेटले दायरा त फराकिलो बनायो तर पनि हामी कतै न कतै बाँधिएकै थियौँ
5: र अब मनोरञ्जन
4: जहाँ करिब असीमित फिल्म कयौं लाइभ स्पोर्ट्स सिरिज र एक्सक्लुसिभ
5: मनोरञ्जन र खेलकुदको यात्रा जारी छ। दिगो तपाईको कथा तपाईको स्क्रिन।

0: तिस वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्ष चाहिँ कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ।
2: आयुर्वेद सेवा प्राली लाइन चौक नारगढ़, फोन 0956951174, मोबाइल 98550509034।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
3: कहाँ गएर के सिप सिकौ भन त। अब
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
3: हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
5: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
6: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
5: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
7: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
8: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयर का सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
9: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
10: हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अलपत्री छ, थाहा छ कि छैन हजुरलाई?
11: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
12: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी। यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य।
8: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।

0: कक्षा एघारमा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा एघारमा बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557। सिप हुन्छ साथमा, रोजगारी हातमा।
0: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
2: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय मारिछ चितवनमा एसईई, एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
3: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
4: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
1: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
0: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन, 98550 39122 र 98550 39123। कक्षा एघारमा नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
2: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा एघारमा शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
2: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
0: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
2: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
0: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
2: नियमित परामर्श तथा मार्गदर्शन,
0: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
2: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
0: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550 54206, 98511 0091, 98550 63387 वा 98141 5872 48 सम्पर्क गर्न सक्नुहुनेछ।
2: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
5: मैयादेवी कन्या कलेजको कक्षा एघारमा भर्ना सम्बन्धी सूचना।
0: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा एघारमा व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
5: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 056-493-495,
6: मोबाइल 98550 64040 र 98550 65260।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4993 580 र 98 550 26 440
3: It's 11 o'clock. अहिले 11 बजेको छ।

गर्नु भएको छ। महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान भन्ने मूल नाराका साथ 2083 जेठ 16 गते देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ। दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले नेपालको संविधानले लैंगिक विभेदको अन्त्य गर्दै समानुपातिक, समावेशी तथा समतामूलक समाज निर्माण गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्नु भएको छ। संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्पष्ट पार्थे उहाँले राज्यका सबै निकाय तथा संरचनामा महिलाको समानुपातिक र समावेशी प्रतिनिधित्व तथा अर्थपूर्ण सहभागितालाई प्रत्याभूत गरेको समेत बताउनु भएको छ। राज्यले महिलाको आर्थिक, सामाजिक, राजनीतिक तथा शैक्षिक सशक्तिकरणलाई आफ्नो नीतिगत प्राथमिकताका रूपमा अंगीकार गरेको सन्देशमा उल्लेख छ। राज्यद्वारा अवलम्बन गरिएको समावेशी नीति तथा कार्यक्रमहरूको सकारात्मक परिणाम देखिन थालेको प्रधानमन्त्रीको भनाई छ। त्यस्तै नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदिम्बेले महिला अधिकारको संरक्षण र प्रवर्धनका लागि राज्य, राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण समुदायले साझा प्रतिबद्धताका साथ काम गर्न आवश्यक रहेको बताउनु भएको छ। महिला अधिकार दिवसका अवसरमा शनिबार शुभकामना वक्तव्य जारी गरेर उहाँले राज्य, राजनीतिक दल, नागरिक समाज, सम्पूर्ण समुदायले साझा प्रतिबद्धताका साथ काम गरेर महिला अधिकारको संरक्षण र प्रवर्धन गर्नुपर्ने बताउनु भएको हो। महिलाको क्षमता, सृजनशीलता, नेतृत्व र योगदान राष्ट्र निर्माणका आधार स्तम्भ भएको उल्लेख गर्दै आङदिम्बेले राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता र नेतृत्वले मात्रै समावेशी, न्यायपूर्ण र समृद्ध समाज निर्माण गर्न सकिने बताउनु भएको छ। संविधानले सुनिश्चित गरेका महिला अधिकारहरूको प्रभावकारी कार्यान्वयन, समान अवसरको सुनिश्चितता, महिलाको आत्मनिर्भरता र सशक्तिकरण आजको प्रमुख आवश्यकता भएको उहाँको भनाइ छ। उत्तर दक्षिण कोशी राजमार्ग अन्तर्गत शङ्खुवा सभाको भोटे खोला गाउँपालिका चारमा सुक्खा पहिरो खसेको छ। खातबारी किमाथाङका सड़क खण्डमा सुक्खा पहिरो खस्दा सड़क अवरूद्ध भएको छ। माथिबाट खसेको सुक्खा पहिरोले सड़क अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय शङ्खुवा सभाका सूचना अधिकारी प्रहरी निरीक्षक धन बहादुर राजवंशीले बताउनुभयो। सड़कमा खसेको ठूल्ठूला ढुङ्गा सहितको सुक्खा पहिरोले सड़क अवरूद्ध भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो। उक्त पहिरोले करिब 15 मिटर कच्ची सड़क खण्ड पुरिएको पहिरो खसेपछि खादबारीबाट भोटे खोलाको चानताङ जाने यातायातका साधन वारपार गर्न सकेका छैनन्। पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कति वालेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। नेपाल थारू संघको प्रथम महाधिवेशन आजबाट काठमाडौँमा शुरू हुँदैछ। महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले दिउँसो 12-15 बजे ललितपुरको सानेपा स्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा गर्ने कार्यक्रम रहेको छ। महाधिवेशनले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र थारू समुदायको एकतालाई आधार मानेर संगठनलाई थप सुदृढ बनाउने लक्ष्य लिएको छ। साथै थारू समुदायका राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक मुद्दालाई संस्थागत रूपमा अघि बढ़ाउने उद्देश्य पनि राखिएको छ। उद्घाटनसँगै शुरू हुने विभिन्न सत्रहरूमा संगठनको भावी नीति, रणनीति र कार्यक्रममाथि छलफल हुनेछ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै थारू समुदायको प्रतिनिधित्व र भूमिकालाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ। देशभरबाट आएका सयौं प्रतिनिधि तथा कार्यकर्ताहरूको सहभागिता रहने महाधिवेशनलाई संगठन निर्माण र नेतृत्व हस्तान्तरणको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। र झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक पैदल यात्री

उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिका 13 निवासी 44 वर्षीय निमा तामाङ रहेका छन्। प्रहरीका अनुसार मेची राजमार्ग अन्तर्गत मेचीनगर 1200 टाँगी चोकमा जेठ 11 गते साँझ करिब 37 बजे चारालीबाट बुधबारीतर्फ जाँदै गरेको प्रयोग 01012635 नम्बरको मोटरसाइकलले पदलयात्री तामाङलाई ठक्कर दिएको थियो। दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका तामाङलाई तत्काल उपचारका लागि बिर्ता सिटी अस्पताल तामोट लगिएको थियो। आर्थिक अभावका कारण डिस्चार्ज गरी थप उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी लगिएकोमा उनको उपचारकै क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय छापाले जनाएको छ। दुर्घटनामा संलग्न मोटरसाइकल तथा चालक बुद्ध शान्ति गाउँपालिका एक निवासी 23 वर्षीय नारायण भट्टलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: नर्मल हुन्छ अब केही पनि हुँदैन अब त्यसो गर्दा चाहिँ कति बाँच्ने अब साथी कटिसकेको मान्छे भनेर भन्नु
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो। 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या। अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेको छ।
2: आयुर्वेद सेवा प्रणाली लाइन चौक नारगढ़ फोन 0556 95 174 मोबाइल 98 5 50 50 934

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी। सम्पर्क 98455 18705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 59 63 98 550 77 061 र 98 550 77 53।
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 93 440 493 580 र 98 550 26 440।
3: It's 12 o'clock. अहिले 12 बजेको छ।
4: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। निजी अस्पतालमा आजदेखि आकस्मिक बाहेक बिमाको सबै सेवा स्थगित, निर्णय पुनर्विचार गरी बिमा कार्यक्रमलाई निरन्तरता दिन सेवा गराहीको आग्रह। महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई, सबै प्रकारका भेदभाव अन्त्य गर्नुपर्नेमा जोड। आज अन्तर्राष्ट्रिय आलु दिवस, आलु जहाँ फल्छ त्यहाँ जीविकोपार्जन फस्टाउँछ नाराका साथ मनाइँदै। इरानसँगको युद्ध विराम र सम्झौताबारे ट्रम्प अझै अनिर्णित, अन्तिम निर्णय आउन अझै केही समय लाग्ने। र एसियाली खेलकुद महिला टी20 छनौटको फाइनलमा पुग्न नेपाल र मलेसिया

0: कार्यक्रममा आबद्ध रहेका सयौं निजी अस्पताल मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको परीक्षण ओपीडी सेवा औषधि तथा अन्य नियमित सेवा प्रभावित हुनेछ। बीमा बोर्डका अनुसार सेवा प्रदायक संस्थालाई 15 अर्ब भन्दा धेरै बक्यौता तिर्न बाँकी नै छ। निजी अस्पतालले पनि लामो समयदेखि सरकारले स्वास्थ्य बीमा बापतको भुक्तानी नगरेको दाबी रकम अड्काएको र प्रक्रियागत झन्झट बढाएको गुनासो गर्दै आएका थिए। तर निजी अस्पतालमा स्वास्थ्य बीमाको सेवा बन्द गर्ने निर्णयबाट सेवाग्राही मर्कामा परेका छन्। उनीहरूले निर्णय पुनर्विचार गरी बीमा कार्यक्रमलाई निरन्तरता दिन आग्रह पनि गरेका छन्। स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार पछिल्लो निर्णय अनुसार स्वास्थ्य उपचारको लागि सुविधा थैलीको परिवर्तित दर रेट पनि आजदेखि लागू भएको छ। सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिमार्जित नयाँ दर अनुसार औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालाको परीक्षण शुल्क लिन निर्देशन दिएको उहाँले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तिकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। 8 राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै राज्यका सबै निकायमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको प्रत्याभूति गरेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले बाल विवाह, छाउपडी, दाइजो तथा तिलक लगायतका कुप्रथा तथा लैङ्गिक, घरेलु र डिजिटल हिंसाको अन्त्यका लागि कानुनी व्यवस्थासँगै सामाजिक चेतना अभिवृद्धि आवश्यक रहेको बताउनु भएको छ। महिला अधिकारको संरक्षण र प्रवर्धनका लागि राज्य, समुदाय तथा सरकारवाला सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेकोमा उहाँको जोड छ। प्रधानमन्त्री शाहले आर्थिक, सामाजिक तथा शैक्षिक रूपमा पछाडि परेका महिलाको सशक्तिकरण मार्फत आत्मनिर्भर र समृद्ध समाज निर्माण गर्नुपर्नेमा जोड दिँदै महिला विरुद्ध हुने सबै प्रकारको हिंसा, शोषण र भेदभाव अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको सन्देशमा उल्लेख गर्नुभएको छ। यस वर्ष राष्ट्रिय महिला अधिकार दिवस महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियानको नाराका साथ मनाइँदैछ। आज अन्तर्राष्ट्रिय आलु दिवस। आलु जहाँ फल्छ त्यहाँ जीविकोपार्जन फस्टाउँछ नाराका साथ विभिन्न देशमा कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि संगठन याफियोको आह्वानमा सन् 2024 यो दिवस मनाउन थालिएको हो। यसपटक तेस्रो दिवस मनाइँदैछ। यो दिवसले आलु उत्पादन, वितरण तथा उपभोगसँग जोडिएका किसानदेखि मूल्य श्रृङ्खलासम्मको सबै सरोकार पाएकालाई समेट्दै दिगो तथा समावेशी कृषि खाद्य प्रणाली प्रवर्धन गर्ने उद्देश्य लिएको छ। आलु विश्वका अरबौं मानिसको नियमित आहारमा समावेश हुने प्रमुख बाली मध्येको एक हो। याफियोका अनुसार आलु विश्वका 159 देशमा खेती गरिन्छ। यसको झन्डै 5,000 प्रजातिहरू विश्वभर पाइन्छन्। आलु बाली खाद्य सुरक्षा र जीविकोपार्जनको आधारका रूपमा रहँदै आएको छ। यो दिवसले सन् 2008 मनाइएको अन्तर्राष्ट्रिय आलु वर्षको उपलब्धिलाई निरन्तरता दिँदै आलु बालीको महत्वलाई अझ उजागर गर्ने उद्देश्य राखेको छ। संयुक्त राष्ट्रसङ्घले बढ्दो भोकमरी, गरिबी र जलवायु परिवर्तन जस्ता चुनौती सामना गर्न दिगो कृषि प्रणालीको विकासमा आलु जस्ता बालीको योगदान महत्त्वपूर्ण हुने जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सशस्त्र प्रहरीद्वारा कञ्चनपुरको पुनर्वासमा बाढीमा फँसेका 20 जनाको उद्धार, इलामको माङसेबुङमा आज च्याम्रुङ महोत्सव लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511 77619 वा 98576213 1414 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले निजी अस्पतालमा आजदेखि आकस्मिक बाहेक बिमाको सबै सेवा स्थगित, निर्णय पुनर्विचार गरी बिमा कार्यक्रमलाई निरन्तरता दिन सेवा गराएको आग्रह, महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सशस्त्र प्रहरीबल नेपालको टोलीले कञ्चनपुरको पुनर्वासमा पर्ने दोदा नदी र बाहुन खोलामा आएको बाढीमा फँसेका 20 जनाको उद्धार गरेको छ। पुनर्वास नगरपालिका 9 सीताबस्ती दोदा नदीमा 81 पानीको बाह बढेपछि नदी तरेर नजिकैको जंगलमा निगुरो टिप्न गएका स्थानीय 5 जना महिलालाई सशस्त्र प्रहरी बल नेपाल बीओपी बीच फाँटाको टोलीले उद्धार गरेको हो। त्यस्तै पुनर्वास नगरपालिका 9 हरियाली टोलमा पर्ने बाहुन खोलामा पानीको सतह बढेपछि दाउरा घाँस गर्न गएका 15 जना महिलालाई सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बल नम्बर 7 वैद्यनाथका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिग्विजय सुवेदीले जानकारी दिनुभयो। पानी पर्दा तराईका नदीमा 81 पानीको बहाव बढेर बाढी आउन सक्ने जोखिमतर्फ सतर्क रहन सशस्त्र प्रहरी बल वैद्यनाथ वाहिनी मुख्यालयले आह्वान समेत गरेको छ। इलामको माङसेबुङ गाउँपालिकामा आज च्याम्रुङ महोत्सव केलाङ प्रदर्शन हुँदैछ। लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा च्याम्रुङ नाचको संरक्षण प्रवर्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा किराँत याक्थुङ चुम्लुङ माङसेबुङको आयोजनामा माङसेबुङ एक गजुरमुखी धाममा एक दिने महोत्सव हुन लागेको हो। किराँत याक्थुङ चुम्लुङ माङसेबुङ अध्यक्ष मनसर रिमुले महोत्सवमा 500 भन्दा धेरै च्याम्रुङ एकसाथ प्रदर्शन गरिने जानकारी दिनुभयो। महोत्सवमा इलामको 10 पालिका सहित झापा र 5 थरका किराँत याक्थुङ चुम्लुङको सहभागिता रहनेछ। स्थानीय जात जातिको कला संस्कृति र पहिचानको संरक्षणमा माङसेबुङ गाउँपालिकाको प्राथमिकता रहेको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताउनुभयो। राष्ट्रिय जनगणना 2078 तथ्याङ्क अनुसार नेपालमा लिम्बू जातिको जनसङ्ख्या 3,59,000 रहेकोमा इलाममा मात्रै 45,007 रहेको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने तथा हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने विषयमा सम्भावित सम्झौताबारे छलफल गरेको भए पनि अन्तिम निर्णय अझै गर्नुभएको छैन। व्हाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकारसँग झण्डै 2 घण्टा लामो बैठक सम्पन्न भएको छ, तर ठोस विषयमा कुनै अन्तिम निष्कर्ष नआएको अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले जानकारी दिएका बीबीसीले जनाएको छ। राष्ट्रपति ट्रम्पले अमेरिकी सुरक्षा चासोहरू सम्बोधन हुने तथा इरानको आणविक कार्यक्रमलाई नियन्त्रणमा राख्ने सुनिश्चितता भएको अवस्थामा मात्रै सम्झौता अगाडि बढाउने धारणा राख्दै आउनुभएको छ। यसबाट सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही समय लाग्ने देखिएको छ। इरानका विदेश मन्त्री अब्बास अरागाचीले यसअघि आफ्ना ओमानी समकक्षीलाई युद्धविरामका लागि अमेरिकी अत्यधिक माग के हुने भन्ने विषयले अन्त्यमा सम्झौता हुने वा नहुने भन्नेमा निर्भर रहने बताउनु भएको थियो। अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौटको सेमी फाइनलमा अहिले नेपाल र घरेलु टोली मलेसिया खेलिरहेका छन्। क्वालालम्पुरमा खेल केही बेर अघि सुरु भएको हो। नेपालले टस जितेर पहिला ब्याटिङ गरेको छ र ताजा अवस्थामा नेपालले खराब सुरुवात गरेको छ। 6 ओभर 5 बलको खेल सकिँदाखेरि नेपालले 3 विकेट गुमाएर 29 रन जोडेको छ। यो खेलको विजेताले फाइनलमा थाइल्यान्डसँग खेल्नेछ। आज भएको पहिलो सेमी फाइनलमा चीनलाई हराउँदै थाइल्यान्ड फाइनलमा पुगिसकेको छ। नेपाल समूह चरणमा चीन र इन्डोनेसियालाई हराउँदै समूह विजेताको रूपमा सेमी फाइनलमा पुगेको हो। अर्को समूहबाट मलेसिया उपविजेताका रूपमा सेमी फाइनलमा पुगेको थियो। टी20 खेलमा नेपाल र मलेसिया बीच अहिलेसम्म 18 खेल हुँदा नेपालले 12 खेल जितेको छ भने मलेसियाले 6 खेल जितेको छ। यो प्रतियोगिताबाट शीर्ष 3 देश एसियाली खेलकुदमा छनौट हुनेछन्। एसियाली खेलकुदमा आयोजक जापानसँगै आइसिसीका पूर्ण सदस्य भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्का छनौट भएका छन्। एसियाली खेलकुदको महिला क्रिकेट प्रतियोगितामा कुल 8 देश सहभागी हुनेछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। निजी अस्पतालमा आजदेखि आकस्मिक बाहेक बिमाको सबै सेवा स्थगित, निर्णय पुनर्विचार गरी बिमा कार्यक्रमलाई निरन्तरता दिन सेवा गराएको आग्रह, महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई सबै प्रकारको भेदभाव अन्त्य गर्नुपर्नेमा जोड, आज अन्तर्राष्ट्रिय आलू दिवस, आलू जहाँ फल्छ त्यहाँ जीविकोपार्जन फस्टाउँछ नाराका साथ मनाइँदै, इरानसँगको युद्ध विराम र सम्झौताबारे ट्रम्प अझै अनिर्णित, अन्तिम निर्णय आउन केही समय लाग्ने, र एसियाली खेलकुद महिला टी20 छनौटको फाइनलमा पुग्न नेपाल र मलेसिया बीचको खेल चल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी।

0: नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब त्यसो गर्दा चाहिँ कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइनचोक नारगढ़, फोन 0556951174, मोबाइल 98550509034।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
3: कहाँ गएर के सिप सिकौ भन त। अब
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 0556493074 98510 61356।
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
6: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
7: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
6: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
8: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
9: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयर का सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
10: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
11: हजुरको बिदा सकिन थालिसक्यो, तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
12: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
13: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य।
9: आधुनिक डिजाइन का कुखुरा का खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
14: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।

0: आदिवासीहरुका लागि खुशीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरु हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020235212।
3: म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
4: ए मेरो प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक हस्पिटल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
5: सम्पर्क 97625 73 09 98 0 74 46 182 र 98 4 91 95 225।
2: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
6: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
2: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
6: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
2: सानो लापरवाहीले वन डडेलोको कारण वन, वन्य जन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला मिलेर सहकार्य गरौँ।
6: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98 5 50 92 260 र वेबसाइट चितवन नेसनल पार्क .gov.np।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6553 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 1 o'clock. अहिले 1 बजेको छ।
4: नुन्छा रेडियो NRN 99.1 सबैका लागि सूचना।
5: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन
6: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी
5: नेपाली चाडपर्व तथा शुभसाइतको विस्तृत विवरण
6: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल
5: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार
6: नेपाली एफएम तथा अनलाइन रेडियोहरू
5: नेपाली विनिमय दर सुनचाँदीको दर रेट मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो हाम्रो समय हाम्रो गुण

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। सशस्त्र प्रहरी बल नेपालको टोलीले कञ्चनपुरको पुनर्वासमा बाढीमा फँसेका 20 जनाको सकुशल उद्धार गरेको छ। पुनर्वास नगरपालिका 9 स्थित दोदा नदी र बाहुन खोलामा आएको बाढीमा फँसेका सर्वसाधारणलाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो। दोदा नदीमा 81 पानीको बहाव बढेपछि जंगलमा निगुरो टिप्न गएका 5 जना महिला र बाहुन खोलामा दाउरा घाँस गर्न गएका 15 जना महिलालाई सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ। मनसून शुरू भएसँगै पहाड़ी क्षेत्र भेगमा वर्षा हुँदा तराईका नदीहरूमा 81 बाढी आउन सक्ने खतरा रहेकाले आम नागरिकलाई सतर्क रहन सशस्त्र प्रहरी बलले आह्वान गरेको छ। यति बेला देशका विभिन्न भागमा आएको बाढी र पहिरोका कारण मुख्य राजमार्गहरूको आवागमन नराम्ररी प्रभावित भएको छ। कोशी बागमती

कार्यका लागि करिब एक महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ। सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको खुरकोट नेपाल थोक सड़क खण्डमा पनि पूर्ण सवारी आवागमनमा रोक लगाइएको छ। गण्डकी प्रदेशतर्फ म्याग्दीको बेनी जोमसम सड़क खण्ड र स्याङ्जाको सिद्धार्थ राजमार्गमा पहिरोका कारण यातायात एकतर्फी मात्र सञ्चालनमा आएको छ। कर्णाली प्रदेशको हुम्ला स्थित हिल्सा सिमकोट सड़क खण्डमा पनि सम्भावित पहिरोको जोखिमका कारण यातायात सञ्चालनमा रोक लगाइएको नेपाल प्रहरीले जानकारी दिएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएपछि अस्पताल भर्ना हुनुभएको छ। उहाँलाई निमोनिया भएपछि ललितपुरको भैंसेपाटे स्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो। अहिले उहाँको चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको प्रचण्डका मुख्य स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभएको छ। नेकपा एमालेको केन्द्रीय सदस्यहरूको कार्य विभाजन गरिएको छ। आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर एमाले पार्टी जागरण अभियान अन्तर्गत पदाधिकारी बाहेका नेताहरूलाई पालिका केन्द्र जिम्मेवारी तोकेको हो। हालै सम्पन्न एमाले सचिवालयको बैठकको म्यान्डेट अनुसार अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले यो कार्य विभाजनलाई अन्तिम रूप दिनुभएको हो। अध्यक्ष ओलीले अन्तर पार्टी निर्देशन जारी गर्दै पार्टीको एघारौं राष्ट्रिय महाधिवेशन पछिको पहिलो कार्य विभाजन र अभियान घोषणा गर्नुभएको छ। नयाँ कार्य विभाजन अनुसार अध्यक्ष ओलीले समग्र कामको नेतृत्व गर्नुहुनेछ भने महासचिव पोखरेलले संगठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्नुहुनेछ। यस्तै उपाध्यक्ष र उपमहासचिवहरूलाई पार्टीका विभिन्न विभाग तथा फाँटहरूको संयोजनको जिम्मेवारी दिएको छ। एमाले आफ्ना 9 जना सचिव मध्ये 6 जनालाई प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको छ। जस अनुसार सचिव शेरधन राईलाई कोशी प्रदेश, महेश बस्नेतलाई बागमती प्रदेश, खगराज अधिकारीलाई गण्डकी प्रदेश, छविलाल विश्वकर्मालाई लुम्बिनी प्रदेश, यमलाल कडेललाई कर्णाली प्रदेश र डाक्टर राजन भट्टराईलाई राजधानी विशेष प्रदेशको इन्चार्ज तोकिएको छ। बाकी 3 जना सचिवहरूमध्ये हिक्मत कार्कीलाई विपद व्यवस्थापन तथा स्वयं सेवा विभाग, पद्मा अर्याललाई संसदीय मामिला र भानुभक्त ढकाललाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिएको छ। यसै गरी एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख जिम्मेवारी नीरज आचार्यले पाउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। परदेश

0: बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। खानी तथा भूगर्भ विभागले नेपालमै पेट्रोलियम पदार्थको व्यावसायिक उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृह कार्य शुरू गरेको छ। चीन सरकारको प्राविधिक सहयोगमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजना अन्तर्गत विभाग र चाइना जियोलोजिकल सर्भे बीच थप सम्झौताका लागि आन्तरिक तयारी भइरहेको हो। परियोजनाका अनुसार दैलेखको भैरवी गाउँपालिका एक जलजलीमा पहिलो चरणको ड्रिलिङ र अन्वेषण सम्बन्धी कामहरू सम्पन्न भइसकेका छन्। व्यावसायिक उत्पादन शुरू गर्नका लागि आवश्यक थप सम्झौता र सहयोग जुटाउन विभागले यति बेला सरकारसँग समन्वय गरिरहेको छ। र हिमाली जिल्ला मनाङको नासो गाउँपालिकामा नयाँ अस्पताल भवनको शिलान्यास गरिएको छ। आज एक विशेष समारोहका बीच काठमाडौँ स्थित भारतीय दूतावास नियोग उपप्रमुख डाक्टर राकेश पाण्डे र नासो गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले संयुक्त रूपमा भवनको शिलान्यास गर्नुभएको हो। भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण हुन लागेको यो अस्पतालका लागि भारत सरकारले करिब 5,60,00,000 रूपियाँ आर्थिक सहायता उपलब्ध गराएको छ। यो स्वास्थ्य आयोजना नासो गाउँपालिकाकै प्रत्यक्ष रेखदेख र समन्वयमा कार्यान्वयन गरिने भारतीय दूतावासले जनाएको छ।

तपाईँलाई काठमाडौँ उपत्यका सहित रेडियो एनआरएन 99 रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब त्यसो गर्दाखेरि त कति बाँच्ने अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेको छ।
2: आयुर्वेद सेवा प्रणाली लाइन चौक नारगढ़, फोन 0556-595-174, मोबाइल 98-550-50-934।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
3: कहाँ गएर के सिप सिकौ भन त। अब
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिंग, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
6: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
7: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
6: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
8: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
9: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
10: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98-550-63938 र 98-550-65542।
11: हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
12: ल, किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
13: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी। यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्ची, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य।
9: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
14: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98-550-51-584, 98-651-54998।

0: नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 मा बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा

0: भर्ना खुल्ला भएको छ।
1: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
0: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
2: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
3: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
4: होइन, बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
0: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
1: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
0: सम्पर्क 98119 32811 र 98653 73687।
1: Well guys, new खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स अभाइलेबल, शून्य सर्भिस चार्ज र फ्री हेलमेट, न्यूनतम मूल्याङ्कन रु 25,000, साथमा स्क्रैच एन्ड विन अन्तर्गत रु 1,00,000 सम्मको उपहार। छिटो गर्नुहोस्, यही जेठ 12-17 गतेसम्म स्थान बिकेएस मोटर्स, फ्लिमहल चोक, बसन्तपुर बजार माडी। फोन 98 27 27 38 89, 98011 0034 55, 98011 16372 र 97650 73877।
5: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। सभामुख डोलप्रसाद अर्यालले देशलाई समृद्ध र भ्रष्टाचार मुक्त बनाउन सरकार गलत दिशामा गएको खण्डमा घण्टी बजाएर सचेत गराउन आग्रह गर्नुभएको छ। काठमाडौँमा आयोजित लायन्स क्लबको कार्यक्रममा बोल्दै सभामुख अर्यालले सरकारको काममा ढिलाइ गरेमा वा गल्ती गरेमा नागरिक समाजले खबरदारी गर्नुपर्ने बताउनु भएको हो। उहाँले जनताको आवश्यकता अनुसारको कानून निर्माणका लागि व्यवस्थापिकालाई आवश्यक सुझाव दिन र सांसदहरूलाई निरन्तर घस घस्याउन समेत आह्वान गर्नुभएको छ। हाम्रै पुस्ताले देशमा सुशासन कायम गर्नुपर्नेमा जोड़ दिँदै सभामुख अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गरी विदेशिएका युवाहरूलाई स्वदेश फर्काउने वातावरण बनाउनुपर्ने उल्लेख गर्नुभएको छ। साथै उहाँले लुम्बिनी, सगरमाथा, पशुपतिनाथ र जानकी मन्दिर जस्ता नेपालका अथाह प्राकृतिक तथा धार्मिक सम्पदाहरूलाई विश्व सामु चिनाएर पर्यटनको प्रमुख केन्द्र बनाउनुपर्ने समेत बताउनु भएको छ। नेकपा एमालेको संसदीय दलको बैठक शुरू भएको छ। सिंहदरबार स्थित एमाले संसदीय दलको कार्यालयमा केही बेर अघि बैठक शुरू भएको हो। बैठकमा सरकारले भर्खरै ल्याएको नयाँ बजेट र संसदका आगामी रणनीतिबारे छलफल भइरहेको जनाइएको छ। यसका साथै राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदनका विषयमा पनि एमाले सांसदहरूबीच छलफल हुने एमाले संसदीय दलको कार्यालयले जनाएको छ। यस वर्ष वसन्त ऋतुमा सगरमाथा लगायतका हिमाल आरोहणका क्रममा हालसम्म 7 आरोही र पथ प्रदर्शकको ज्यान गएको छ। पर्यटन विभागका अनुसार मृत्यु हुनेहरूमा 2 भारतीय सहित 4 विदेशी नागरिक र 3 नेपाली माउन्टेन गाइड रहेका छन्। सगरमाथाको सफल आरोहण गरी फर्कने

90 लाख रुपियाँसम्म खर्च हुने भएपछि परिवारले सबलाई देवभूमिका रूपमा हिमालयमै छाड्ने निर्णय गरेको पर्यटन विभागले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: आपकी वॉलेट मा।
1: नेपाल को कुने पनी बैंक खाता मा वहाँ 45,000 भन्दा बड़ी IME काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन IME गरौं।
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका एक भारदहमा आज खेरा बगानमा करेन्ट लागेर एकजना किसानको मृत्यु भएको छ। स्थानीय 48 वर्षीय सहदेव लौगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभएको छ। उहाँका अनुसार खेरा बगानमा धानको बिउ छर्न विद्युतीय मोटरबाट पानी पठाउनका लागि तार जडान गर्ने क्रममा लौगीलाई करेन्ट लागेको थियो। यता डडेलधुराको आलिताल गाउँपालिका एक वनतालका 16 वर्षीय किशोर अनिल विकको करेन्ट लागेर मृत्यु भएको छ। चार्ज भइरहेका बेला अनिलले मोबाइल चलाउँदा उनको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। आफ्नै घरको सुत्ने कोठामा मोबाइल चार्जमा लगाएर चलाइरहेका बेला उनलाई करेन्ट लागेको प्रहरीको भनाइ छ। करेन्ट लागेर गम्भीर घाइते भएका विकलाई उपचारका लागि डडेलधुरा अस्पताल पुर्याइएकोमा चिकित्सकले परीक्षण गर्दा उनलाई मृत घोषणा गरेका हुन्। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो NRN 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: तयारी हाथ मा
1: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगर मा भर्ना खुला सम्बन्धी सूचना
2: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
3: अध्यापन हुने विषयहरू डिप्लोमा कृषितर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
4: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
5: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-39122 र 98550-39123।
6: एक्जाम सकेर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
1: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भएपुग्छ, IELTS पनि 5.5 भएपुग्छ, अनि स्कलरसिप पनि 100%को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
6: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
1: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
7: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656-5569-53, 98550-77061 र 98550-77053।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
8: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थलहरूमा मात्र व्यवस्थापन गरौ।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउनिवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।

0: कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
1: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0564-93-495,
2: मोबाइल 98550-64-040 र 98550-65-260।
1: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
3: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
4: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
3: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
4: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
3: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
4: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
5: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564-93-738, मोबाइल 98550-88-002।
6: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
7: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पनि चित्त बुझाउनु त होला नि।
8: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।
9: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
10: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
11: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। महिला अधिकार र मानवाधिकार एक अर्काका परिपूरक, कार्यान्वयन र पहुँच मुख्य चुनौती रहेका महिला आयोगका अध्यक्ष पराजुलीको भनाई। पालिका चुनावलाई लक्षित गरी एमालेका केन्द्रीय सदस्यहरूको कार्य विभाजन, पार्टी पुनर्गठन हुने भएकाले निराश नहुन अध्यक्ष ओलीको अपील। काठमाडौँमा भएको सम्मेलनबाट दिगो चरण भूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी कार्ययोजना तय, परम्परागत ज्ञानको मान्यता र जलवायु न्याय साझा प्राथमिकतामा। अफगानिस्तानमा ट्रक दुर्घटना हुँदा 18 जनाको ज्यान गयो, 29 जना घाइते। र एसियाली खेलकुद महिला T20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिला अधिकार र मानवाधिकार एक अर्काका परिपूरक भएको बताउनु भएको छ। महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महिला अधिकारको सम्मान र सफल कार्यान्वयन बिना समग्र मानवाधिकारको अवस्था सबल बन्न नसक्ने बताउनुभयो। बाल विवाहको कानूनी उमेर हद 20 वर्ष बारे भइरहेको बहसप्रति संकेत गर्दै अध्यक्ष मगरले आयोगले यस विषयमा राष्ट्रिय स्तरको जाँचबुझ गरिरहेको जानकारी दिनुभयो। कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले संविधानले महिला अधिकारको सुनिश्चितता गरे पनि प्रभावकारी कार्यान्वयन र पहुँचमा अझै चुनौती रहेको बताउनुभयो। संविधान संशोधनको बहसमा लैङ्गिक पक्ष सुदृढ गर्न सुझाव प्राप्त भइरहेको उल्लेख गर्दै उहाँले इतिहासमै पहिलो पटक मन्त्री परिषद 40% महिला उपस्थित र महिला मन्त्रालयका लागि पर्याप्त बजेट विनियोजनलाई सकारात्मक उपलब्धिका रूपमा चित्रण गर्नुभयो। यसै गरी महिला बाल बालिका तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले महिलाहरूको सार्वभूत सशक्तिकरण र सहभागिता बिना समृद्ध नेपाल, सुखी नेपालीको

0: थियो। अध्यक्ष ओलीले हिजो अन्तर पार्टी निर्देशन अपानी जारी गर्दै यो अभियान घोषणा गर्नुका साथै पार्टीको 11 राष्ट्रिय महाधिवेशन पछिको पहिलो कार्य विभाजन पठाउनु भएको हो। कार्य विभाजनमा जिल्ला इन्चार्ज र जनसंगठनका इन्चार्ज पनि तोकिएको छ। अध्यक्ष ओलीले समग्र कामको नेतृत्व र महासचिव पोखरेलले संगठनात्मक कामको संयोजन तथा केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी पाएका छन्। उपाध्यक्ष र उपमहासचिवहरूलाई पार्टीका विभाग तथा फाँटहरूको संयोजन र 9 मध्ये 6 सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ। अन्तर पार्टी निर्देशनमा ओलीले पार्टी पुनर्गठन तथा पुनर्जागरणको कार्ययोजना अघि बढाइने बताउनुभयो। चुनावमा बेहोर्नु परेको गम्भीर पराजयका कारण पार्टीको एक हिस्सा निराश र पलायन हुन खोजेको उल्लेख गर्दै पार्टी पंक्तिमा आशा र उत्साह जगाउन आवश्यक रहेको बताउनुभयो। आगामी केन्द्रीय कमिटी बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्ययोजना अघि बढाइने उहाँले जानकारी दिनुभयो। नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना हुनुभएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई आज बिहान मेडिसिटी अस्पताल लगेको प्रचण्डको सचिवालयले जनाएको छ। निमोनिया भएको आशंकामा चिकित्सकहरूले अस्पतालमै भर्ना हुन सल्लाह दिएका मुख्य प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो। काठमाडौँमा सम्पन्न पशुपालक महिलाको अन्तर्राष्ट्रिय सम्मेलनले दिगो चरण भूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी कार्ययोजना तय गरेको छ। जेठ 12 देखि हिजोसम्म आयोजित सम्मेलनमा 40 देशका 100 भन्दा बढी पशुपालक महिलाको सहभागिता रहेको थियो। सम्मेलनले अधिकार संरक्षण, जलवायु परिवर्तनसँग जोड्ने क्षमता अभिवृद्धि र विश्वव्यापी पशुपालक महिला सञ्जाल गठनको निर्णय गर्दै काठमाडौँ घोषणा पत्रको मस्यौदा तयार पारेको हो। यस घोषणा पत्रमा भूमि तथा प्राकृतिक स्रोतमा अधिकार, राजनीतिक सहभागिता, परम्परागत ज्ञानको मान्यता र जलवायु न्यायलाई साझा प्राथमिकताका रूपमा समेटिएको छ। इसिमोडको समन्वयमा भएको यो सम्मेलन अन्तर्राष्ट्रिय चरण भूमि तथा पशुपालक वर्ष 2026 महत्त्वपूर्ण उपलब्धि मानिएको छ। सम्मेलनले तय गरेको एजेन्डालाई संयुक्त राष्ट्र सङ्घ लगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रस्तुत गर्ने इसिमोडले जनाएको छ। चरण भूमिले पृथ्वीको झन्डै आधा भूभाग ओगटेको छ र नेपालमा पनि झन्डै 22% चरण भूमि छ। विश्वभरका पशुपालक जनसङ्ख्याको आधा हिस्सा महिला तथा किशोरीको रहेको छ, जो भूमि संरक्षण, खाद्य सुरक्षा र परम्परागत ज्ञान हस्तान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्। तर असुरक्षित भूमि अधिकार, सीमित राजनीतिक प्रतिनिधित्व र जलवायु परिवर्तनको असमान असर अझै उनीहरूका प्रमुख चुनौती बनिरहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्देऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, काठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ ल, अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छ।

0: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
1: फोन 0556943334955 सीधा कुरा प्रश्न विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू सप्तरीमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ हनुमान नगर कङ्कालिनी नगरपालिका वडा नम्बर 1 भारदहमा धानको बिउ छर्न विद्युतीय मोटर मार्फत पानी तान्ने क्रममा करेन्ट लागेर 48 वर्षीय सहदेव लौगीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो खेतीको समयमा सप्तरीसहित मधेस प्रदेशमा विद्युतीय मोटरबाट खेतमा पानी हाल्ने र मोटर जडान गर्ने क्रममा धेरैजसो किसानको ज्यान जाने गरेको छ यस्ता जोखिमबाट ज्यान जाने किसानप्रति सरकारले ध्यान दिएर न्यूनीकरण गर्नुपर्ने किसानले माग गरेका छन् उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले आउँदो आर्थिक वर्षको बजेटमा मासिक 50 युनिट भन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% मूल्य अभिवृद्धि कर लगाउने सरकारको निर्णयको कडा विरोध गर्नुभएको छ सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घिसिङले यो निर्णय आम उपभोक्ताको हित विपरीत मात्र नभई स्वदेशमा उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढाउने राष्ट्रिय अभियानको विरुद्ध पनि रहेको बताउनु भएको छ खाना पकाउने र पानी तताउने जस्ता घरायसी कामका लागि विद्युत प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बेलामा यस्तो करले लाखौं परिवारको मासिक खर्च बढाउने र मानिसहरू फेरि एलपी ग्यासतर्फ फर्किन बाध्य हुने उहाँको भनाइ छ अब विदेशको खबर अफगानिस्तानमा एउटा ट्रक पल्टिएर दुर्घटना हुँदा 10 जना बालबालिका सहित 18 जनाको ज्यान गएको छ अरू 29 जना घाइते भएका छन् पाकिस्तानबाट फर्केका अफगान परिवारहरू चढेको ट्रक पल्टिएको प्रान्तीय अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ लगमान प्रान्तका गभर्नरका प्रवक्ता अब्दुल मलिक नियाजयका अनुसार 10 जना बालबालिका 5 जना महिला र 3 जना पुरुषसहित 18 जनाको ज्यान गएको हो पाकिस्तानले आफ्नो देशमा अफगान आप्रवासी र शरणार्थीहरूमाथि कडा नियम लागू गरेसँगै धेरै अफगानहरू आफ्नो सामान लिएर ट्रकमा स्वदेश फर्किने क्रम बढेको छ संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त र आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनको तथ्याङ्क अनुसार यस वर्षको सुरुदेखि 4,47,400 अफगानीहरू पाकिस्तानबाट स्वदेश फर्किएका छन् यसअघि अगस्तमा पश्चिमी अफगानिस्तानमा इरानबाट फर्किएका अफगान आप्रवासीहरू बोकेको बस र अन्य 2 सवारी गाडी ठोक्किँदा 19 बालबालिका सहित 78 जनाको ज्यान गएको थियो अब खेल खबर एसियाली खेलकुद महिला टी20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ आज भएको सेमी फाइनल खेलमा नेपाल मलेसियासँग 2 विकेटले पराजित भएको हो नेपालले दिएको 127 रनको लक्ष्य पछ्याएको मलेसियाले 8 विकेट गुमाएर भेटायो मलेसियाकी एल्सा हन्टरले 48 रन बनाइन् नेपालकी रिया शर्माले 3 तथा मनिषा उपाध्याय र रुबिना छेत्रीले समान 2 विकेट लिए त्यसअघि क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको नेपालले 6 विकेट गुमाएर 127 रन बनायो नेपालकी कप्तान इन्दु वर्माले अभिजित 46 रन बनाइन् मलेसियाकी विनिफ्रेड डुराई सिंघमले 2 विकेट लिइन् अब मलेसियाले उपाधिका लागि थाइल्यान्डसँग खेल्नेछ भने नेपालले तेस्रो स्थानका लागि चीनसँग खेल्नेछ आज भएको अर्को सेमी फाइनलमा थाइल्यान्डले चीनलाई 83 रनले हराउँदै फाइनलमा पुगेको छ यो प्रतियोगिताबाट शीर्ष 3 देश एसियाली खेलकुदमा छनौट हुनेछन् एसियाली खेलकुदमा आयोजक जापानसँगै आइसिसीको पूर्ण सदस्य भारत बङ्गलादेश पाकिस्तान र श्रीलङ्का छनौट भएका छन् एसियाली खेलकुदको महिला क्रिकेट प्रतियोगितामा कुल 8 देश सहभागी हुने चार बन्चाङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक महिला अधिकार र मानव अधिकार एकअर्काका परिपूरक कार्यान्वयन र पहुँच मुख्य चुनौती रहेका महिला आयोगका अध्यक्ष पराजुलीको भनाई पालिका चुनावलाई लक्षित गरी एमालेका केन्द्रीय सदस्यहरूको कार्य विभाजन पार्टी पुनर्गठन हुने भएकोले निराश नहुन अध्यक्ष ओलीको अपील काठमाडौँमा भएको सम्मेलनबाट दिगो चरण भूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी कार्ययोजना तय परम्परागत ज्ञानको मान्यता र

0: अफगानिस्तानमा ट्रक दुर्घटना हुँदा 18 जनाको ज्यान गयो, 29 जना घाइते। र एसियाली खेलकुद महिला टी20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: साली नदीको शिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: शहरबाट नजिकै।
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841294181। वेबसाइट झुले.com.np।
3: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालय मा जानु भई छुट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेसन, अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। पछिल्लो 24 घण्टामा 1773 गाडी चालक सवारी नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 6,44,502 रुपियाँ राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाड रक्सी खाएर गाडी चलाउने 100 जना, नियम विपरीत राइड सेयरिङ गरेका 118, संकेत बत्ती उल्लङ्घनकर्ता 136 र तीव्र गतिमा गाडी हुइकेका 237 जनालाई कारवाही गरिएको हो। यसै गरी लेन अनुशासन पालना नगर्ने 82, निषेधित क्षेत्रमा हर्न बजाउने 89, सड़क पेटीमा गाडी पार्किङ गर्ने 120, एकतर्फी सड़कमा गाडी चलाउने 91 र अन्य गाडी नियम पालना नगरेका 800 जनालाई कारवाही गरिएको हो। दोस्रो भक्तपुर औद्योगिक प्रवर्धन व्यापार मेलाको पहिलो दिन 15,000 भन्दा बढी दर्शकले अवलोकन गरेका छन्। भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा हस्तकला, मौलिक, सांस्कृतिक र दिगो पर्यटन विकसित तथा व्यावसायिक भक्तपुर हाम्रो चिन्तन नाराका साथ हिजोदेखि शुरू भएको दुई दिने मेला आज पनि चलिरहेको छ। मेलाको हिजो नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुर कृष्ण वैद्यले उद्घाटन गर्दै सरकारले युवा रोजगार प्रवर्धन महासंघसँग साझेदारीमा कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभयो। सांस्कृतिक एवं पर्यटकीय नगरी भक्तपुरको भक्तपुर औद्योगिक क्षेत्र परिसरमा आज बेलुकासम्म आयोजना हुने मेलाको झण्डै 50,000 जनाले अवलोकन गर्ने अपेक्षा रहेको मेलाका संयोजक एवं संघका कोषाध्यक्ष रञ्जित मारिखुले जानकारी दिनुभयो। मेलामा विभिन्न 48 स्टल रहेको आयोजकले जनाएको छ। नेपालमा आज पहिलो पटक विश्व मल्टिपल स्क्लेरोसिस एमएस दिवस मनाइएको छ। मल्टिपल स्क्लेरोसिस सोसाइटी नेपाल र अल्का अस्पतालले संयुक्त रूपमा ललितपुरमा कार्यक्रम गरी दिवस मनाएका हुन्। यो दिवस संसारभर मे 30 मनाउने गरिन्छ। विश्वभर 8 करोड भन्दा बढी मानिस यस रोगबाट प्रभावित रहेको अनुमान छ। नेपालमा बिरामीको यकिन तथ्याङ्क भने छैन। विशेषज्ञका अनुसार नेपालमा यो रोग 20-40 वर्षका उमेर समूहमा बढी देखिएको छ। पुरुषको तुलनामा महिलाहरू यसबाट बढी प्रभावित हुने गरेको पाइएको छ। शरीरभित्र रहेको एन्टिबडीले शरीरलाई नै नचिनेर नसाको झिल्ली बिगार्ने रोगलाई मल्टिपल स्क्लेरोसिस भनिन्छ। काठमाडौँको टोखा नगरपालिका 9 गोङ्गबुबाट लागु औषध सहित 2 प्रहरीले पक्राउ गरेको छ। यसै गरी प्रहरीले भक्तपुरको सूर्य विनायक नगरपालिका कटुन्जे चोकबाट, मध्यपुर ठिमी नगरपालिका 9 बोडेबाट र मध्यपुर ठिमी 5 राधे राधे डेरा गरी बस्ने जुम्ला घर भएका 1 पनि लागु औषध सहित पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिकाले आयोजना गरेको बुद्धिचाल प्रतियोगितामा 5 226 खेलाडी प्रतिस्पर्धामा छन्। काठमाडौँ महानगर वडा नम्बर 24 आयोजनामा नवीन्द्र राज जोशी स्मृति तेस्रो फिडे ऱ्यापिड चेस प्रतियोगितामा नेपाल, भारत, अमेरिका, बेलायत र फ्रान्सका 101 गरी 226 खेलाडी सहभागी छन्। नेपालमा 48 जिल्लाबाट खेलाडी सहभागी छन्। धर्मपथमा रहेको सांस्कृतिक द्योछेमा हिजोदेखि खेल सुरु भएको हो। वडाले विश्व बुद्धिचाल महासंघ, एसियन चेस फेडरेसन र नेपाल चेस फेडरेसनसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो। दिउँसो 3 राष्ट्रिय र 4 भन्चाङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँमा भएको सम्मेलनबाट दिगो चरण भूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी कार्ययोजना तय। परम्परागत ज्ञानको मान्यता र जलवायु न्याय साझा प्राथमिकतामा। काठमाडौँ उपत्यकामा 24 घण्टामा 1,700 भन्दा धेरै चालक कारवाहीमा झण्डै 6,50,000 रुपियाँ राजस्व सङ्कलन। र काठमाडौँमा आयोजित बुद्धिचाल प्रतियोगितामा 5 खेलाडी। अहिलेलाई 4 भन्चाङभित्रका खबर यति नै। बेलुकी 6 नेपाल दर्पण लिएर फेरि आउने नै छौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त
7: मारिकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

Swadesh FM, Tirana Pithuplo, 2 MHz.

नेपाली रेडियो नेटवर्कको अपराह्न 4 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। आकर्षक आमदानी र सुरक्षित भविष्यको प्रलोभनमा पारेर मानव तस्करीको फन्दामा पुर्याइएका 453 जना नेपाली नागरिकलाई एकैसाथ सकुशल उद्धार गरिएको छ। राम्रो काम र मोटर कमाई हुने झुटो आश्वासन देखाएर भारत तस्करहरूले भारतको कुशीनगर क्षेत्रमा पुर्याई अलपत्र पारेका उनीहरूलाई नेपाल र भारतका सुरक्षा निकायको संयुक्त प्रयासमा उद्धार गरिएको हो। उद्धार गरिएका सबैलाई रूपन्देहीको बेलहिया नाका हुँदै स्वदेश फिर्ता ल्याइएको छ। हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीको प्रत्यक्ष संरक्षणमा सुरक्षित राखिएको प्रहरीले जनाएको छ। यति ठूलो संख्यामा नेपालीहरूलाई प्रलोभनमा पारेर सीमा पारी पुर्याउने यो भयानक गिरोह र मानव तस्करीको सञ्जालबारे प्रहरीले अहिले सूक्ष्म रूपमा थप अनुसन्धान अघि बढाएको छ। गत वैशाख 1 गतेदेखि आजसम्म 1.5 महिनाको अवधिमा विपदका कारण देशभर 75 जनाको मृत्यु भएको छ। यस अवधिमा भएका 1684 विपदका प्रमुख घटनाहरूमा परि 414 जना घाइते भएका छन् भने 2281 परिवार प्रभावित भएका छन्। 1.5 महिनाको तथ्याङ्क हेर्दा सबैभन्दा बढी लेक लागेर 17 जना, चट्याङमा परेर 14 जना, हावाहुरीबाट 13 जना र आगो लागेका कारण 11 जनाको ज्यान गएको प्राधिकरणको बुलेटिनमा उल्लेख छ। प्राधिकरणका अनुसार पछिल्लो 24 घण्टामा देशका विभिन्न 27 जिल्लामा 35 विपदका घटनाहरू भएका छन्। यस अवधिमा आगलागी, हावाहुरी, बाढी, अविरल वर्षा, पहिरो, सर्पदंश र चट्याङका घटनाहरू भएका हुन्। घटनामा परि 3 जना घाइते भएका छन् भने 13 चौपायाको क्षति भएको छ। अमेरिकी विदेश मन्त्रालयकी सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री सारा बी रोजर्स 3 दिने भ्रमणका लागि आज साँझ नेपाल आउँदै हुनुहुन्छ। हिजो भारत आइपुग्नु भएकी उहाँ नयाँ दिल्ली हुँदै काठमाडौँ आउन लाग्नु भएको हो। वर्तमान बालिन सरकार गठन भएपछि अमेरिकाबाट हुन लागेको यो नै सबैभन्दा उच्च

0: कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। आर्थिक वर्ष सकिन डेढ महिना मात्र बाँकी रहँदा गण्डकी प्रदेश सरकारको बजेट खर्च निकै निराशाजनक देखिएको छ। चालू आर्थिक वर्षका लागि 31,97,09,00,000 रूपियाँको कुल बजेट ल्याएको गण्डकी सरकारले अहिलेसम्म 10,58,00,000,000 रूपियाँ अर्थात कुल बजेटको जम्मा 33.09% मात्र खर्च गर्न सकेको छ। अघिल्लो वर्ष यही अवधिमा 40% भन्दा बढी खर्च भएकोमा यस वर्ष बजेट खर्च 7% भन्दा बढीले घटेको हो। सरकारको विकास खर्च अर्थात पुँजीगत खर्चको अवस्था झनै कमजोर छ। पुँजीगत तर्फ 19,10,00,000,000 रूपियाँ विनियोजन भएकामा 10.5 महिनाको अवधिमा जम्मा 30% अर्थात 5,74,00,000,000 रूपियाँ मात्र खर्च हुन सकेको छ। र झापाको रतुवा खोलामा प्लास्टिकको बोरामा पोको पारेर फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। खोलामा शंकास्पद रूपमा फालिएको उक्त शवको पहिचान गर्न र मृतकका आफन्त पत्ता लगाउन जिल्ला प्रहरी कार्यालयले आम नागरिकसँग सहयोगको अपील गरेको छ। प्रहरीका अनुसार मृत फेला परेकी महिलाको उमेर अन्दाजे 30-32 वर्षको रहेको छ। रातो रंगको भेस्ट र जीन्सको प्यान्ट लगाएकी ती महिलाको बायाँ हातमा ट्याटो समेत खोपिएको छ। बोरामा बाँधेर फालिएको अवस्थामा शव फेला परेकाले घटना अत्यन्तै शंकास्पद रहेको र हत्या गरेर प्रमाण लुकाउन खोलामा फालिएको हुन सक्ने प्रहरीको आशंका रहेको छ। यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। साँझ 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

Strādājiet nispokšā. Sodies FM, Tirana Petrilo, 2 MHz.

नेपाली रेडियो नेटवर्कको साँझ पाँच बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। नेपाली कंग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह निर्वाचनमा पार्टीबाट उम्मेद्वार बन्नका लागि लिडरसिप एकाडेमीको कोर्स पूरा गर्न अनिवार्य हुने बताउनु भएको छ। आज नेपाल थारू संघको प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति थापाले उक्त कोर्स पूरा नगरेका नेताहरूलाई उम्मेद्वार नबनाइने प्रश्न पार्नु भएको हो। नेतृत्व विकासका लागि छुट्टै युनिट गठन गरिएको जानकारी दिँदै उहाँले 753 वटै पालिकामा चुनाव लड्न चाहने पुराना तथा नयाँ आकांक्षीहरूले अनिवार्य रूपमा एकाडेमीमा भर्ना भएर तोकिएको कोर्स पूरा गर्नु परेर त्यसपछि मात्र उनीहरू उम्मेद्वारका लागि योग्य हुने बताउनु भएको छ। सभापति थापाले आगामी स्थानीय तह निर्वाचनमा 753 पालिकामध्ये कम्तीमा पनि 100 वटा पालिकामा महिलालाई मेयर वा अध्यक्षको उम्मेद्वार बनाउने पार्टीको तयारी रहेको खुलासा गर्नुभएको छ। यसका लागि पार्टीले इलेक्सन ब्यूरो गठन गरिसकेको र त्यसको नेतृत्व पुष्पा भूषालले गरिरहनु भएको जानकारी दिनुभएको छ। जेएनजी आन्दोलनका क्रममा पक्राउ परेका बन्दीहरूलाई तत्काल रिहाको माग गरिएको छ। विभिन्न युवा समूह र अभियन्ताहरूले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै बन्दीहरूको तत्काल तथा बिना शर्त रिहाई र उनीहरूमाथि लगाइएका सम्पूर्ण मुद्दाहरू फिर्ता लिन सरकारसँग माग गरेका हुन्। भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा पक्राउ परेका 100 युवाहरू अझै पनि विभिन्न मुद्दामा थुनामा रहेका छन्। आन्दोलनमा सहभागी भएकै आधारमा मात्रै युवाहरूमाथि 900 भन्दा बढी मुद्दा चलाइएको, करोडौंको बेगो र वर्षौं कैद माग गरिएको भन्दै युवा समूहहरूले आपत्ति जनाएका छन्। राज्यको यो कदम संविधानले ग्यारेन्टी गरेको विचार अभिव्यक्ति र शान्तिपूर्ण प्रदर्शनको स्वतन्त्रताको विरूद्धमा रहेको उनीहरूको ठहर रहेको छ। कोशी प्रदेश सभामा विगत एक सातादेखि जारी अवरोध दलहरूबीचको सहमतिसँगै अन्त्य भएको छ। आज प्रदेश सभाको बैठक बस्नु अगाडि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सभामुख र राजनैतिक दलका नेताहरूबीच संसदको गतिरोध अन्त्य गर्ने सहमति भएको हो। विपक्षी दलको असहमतिका बावजूद प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत ढंगले पारित भएको भने सभामुखले गर्नुभएको घोषणा सच्याउने सहमति भएसँगै सदनको कार्यवाही अघि बढेको हो। सोही सहमति अनुरूप सभामुख अमर बहादुर विष्टले संसद बैठकमा उक्त विषय पढेर सुनाउनु भएको छ। विपक्षी दलले आफ्नो असहमतिका बावजूद नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरे भएको घोषणा गरिएको र संशोधनको समय समेत नदिएको भन्दै जेठ 12 गतेदेखि लगातार प्रदेशसभा बैठक अवरूद्ध गर्दै आएका थिए। संसद अवरोधका कारण प्रदेश सरकारले बजेटलाई ल्याउनु, 15 दिनअगावै सदनमा पेश गर्नुपर्ने बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्न सकेको थिएन। यो गतिरोध अन्त्य भएसँगै आज कोशी प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता र सिद्धान्त

0: खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।

0: नवसरमा सेंसे का होम अप्लायंसर को खरीद में आकर्षक उपहार तथा कैश बैक। फ्रंट लोड वॉशिंग मशीन में 6 केजी एरियल, सेमी ऑटोमेटिक में 1 केजी एरियल, एयर कंडीशनर में इंस्टॉलेशन साथ इंस्टेंट कैश बैक बनी र बम्पर में हीरो स्प्लेंडर प्लस मोटरसाइकिल। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। तनह पृथ्वी राजमार्ग अन्तर्गत तनहुको म्यागदे गाउँपालिका एक गुणाधीमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ। पोखराबाट काठमाडौँका लागि छुटेको पर्यटक बसले पैदल यात्रीलाई ठक्कर दिँदा स्थानीय 78 वर्षीय समर बहादुर राणा भाटको ज्यान गएको प्रहरीले जनाएको छ। र आर्थिक वर्ष सकिन डेढ़ महीना मात्र बाँकी रहँदा गण्डकी प्रदेश सरकारको बजेट खर्च निकै निराशाजनक देखिएको छ। चालू आर्थिक वर्षका लागि 31,97,09,00,000 रूपियाँको कुल बजेट ल्याएको गण्डकी सरकारले अहिलेसम्म 10,58,00,000,00,000 रूपियाँ मात्र बजेट खर्च गर्न सकेको छ। अघिल्लो वर्ष यही अवधिमा 40% भन्दा बढी खर्च भएकोमा यस वर्ष बजेट खर्च 7% भन्दा बढीले घटेको हो। हस्तेशका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशन

0: पर्यावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
2: कहाँ गएर के सिप सिकौ भन त अब।
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: बारिस्टा,
2: बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
0: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
3: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
3: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
0: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
3: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
0: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
3: नियमित परामर्श तथा मार्गदर्शन,
0: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
3: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
0: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550-54206, 98511-0091, 98550-63387 वा 98141-5872 सम्पर्क गर्न सक्नुहुनेछ।
3: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
1: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुवर, फोन 98042-21343 र 98184-29230।

0: कुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिरेर खुन्न घुमा मा फाउन्द खुन्न घुमा क्या एक दिदी कता गयौँ कता गएन होइन घर वरिपरि हेर्छ नि गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छादेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्टी आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर सम्दिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भएको छ किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लायन्स चौक आनन्द मार्ग नयनगढ चितवन मोबाइल 98 550 50 934
3: सो लवली मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
4: तर के डियर
3: आजै गएर कहाँ बस्ने हो र
4: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
5: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
6: हामी कहाँ एक दिनमै घरघर निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
5: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
7: कहाँ गएर के सिप सिकौ भन त अब
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
9: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangad Phone 056-490-374-98510-61-356
7: बारिस्टा बेकरी कुक सुसी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा
10: तपाईँ उत्कृष्ट तपाईँको विचारले तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
11: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
12: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्यालढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
9: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550-83852 98453-72852 र 98065-68852

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: अत्यधिक गर्मी भइरहेको पश्चिम तराईमा पनि वर्षा केही शीतल अनुभव। पश्चिम र मध्य नेपालमा प्रभाव पार्न सक्ने अर्को मौसमीय प्रणाली विकास भइरहेको मौसमविदको भनाई।
0: बजेटले बजार चलायमान बनाउनेमा निजी क्षेत्र आशावादी। विद्युत खपतमा मूल्य वृद्धि कर र निजी शिक्षामा 3% कर प्रति सरकारवालाको असन्तुष्टि।
1: किमको 23 संस्करणमा कूटनीति संस्कृति र हिमालदेखि विश्व मनसम्मका कथाहरू देखाइँदै एकै थलोमा स्वदेशी र विदेशी चलचित्र हेर्ने बुझ्ने सिक्ने र जान्ने अवसर।
2: एउटा उत्सवको हिसाबले होइन एउटा रमाइलो तरिकाले ठाउँ त बनाउन खोजेका हौँ जहाँ विभिन्न समुदाय ब्याकग्राउन्डको मान्छेहरू आएर यी मुद्दा विषय वस्तु कथाहरू बारे बहस पनि गर्न सकुन्।
0: मोबाइलको लतले किशोर किशोरीहरूमा ढिला सुत्ने बानी विकास भइरहेको अध्ययनको निष्कर्ष। परिवारका लागि स्क्रिन समयको योजना बनाउन सुझाव।
1: र एसियाली खेलकुद महिला T20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित।
3: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड। ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
3: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
4: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511 77619 वा 98576 21314 सम्पर्क गर्नुहुन अनुरोध छ।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख

0: गर्मी बढेर केही समयदेखि जनजीवन प्रभावित भइरहेको पश्चिम तराईमा पनि आज वर्षा भएको छ। आज दिउँसोपछि लुम्बिनीदेखि पश्चिमतर्फको तराईमा वर्षा भएको हो। पछिल्लो 24 घण्टामा मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका सबैसो ठाउँमा पानी परेको छ। कोशी, लुम्बिनी, सुदूरपश्चिमका पनि धेरै ठाउँमा पानी परेको छ। पानी परेपछि तराई मधेसको गर्मी निकै घटेको छ। कैलाली र कञ्चनपुरमा भने आज पनि वर्षा नहुँदा गर्मी कायमै छ। देशमा सक्रिय वर्षा गराउने मौसम प्रणाली गैरातीदेखि पश्चिमतर्फ सर्दै गएको हो। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी क्षेत्रमा अझै केही घण्टासम्म थप वर्षा हुने सम्भावना छ। प्री मनसुन गतिविधि सक्रिय रहेकाले अझै केही दिन देशका विभिन्न ठाउँमा वर्षाको क्रम जारी रहने पनि विभागको अनुमान छ। यसैबीच नेपालको पश्चिम तथा मध्य नेपालमा प्रभाव पार्न सक्ने खालको मौसमीय प्रणाली विकास भइरहेको मौसमविदले बताएका छन्। मौसमविद उज्जवल उपाध्यायका अनुसार भारतको उत्तरी मैदान क्षेत्रमा विकसित भइरहेको प्रणालीले पश्चिम तथा मध्य नेपालमा प्री मनसुन वर्षा सक्रिय हुन सक्छ। हिमाली तथा उच्च पहाडी तराई भूभागमा समेत केही दिन मेघगर्जन सहित वर्षा, चट्याङ र हावाहुरीको सम्भावना रहेको उहाँले बताउनुभयो। केही ठाउँमा अत्यधिक वर्षा र चट्याङ तथा हावाहुरीको घटना बढ्न सक्ने भएकोले सतर्कता आवश्यक रहेको उहाँको भनाइ छ।
1: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्षको बजेटले देशको अर्थतन्त्र र बजारलाई चलायमान बनाउन सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ। आयकरको दरमा गरिएको सुधार, मध्यम आय स्तरका नागरिकलाई प्रोत्साहन र युवा लक्षित कार्यक्रमलाई बजेटका सकारात्मक पक्षका रूपमा लिएको अध्यक्ष श्रेष्ठको भनाइ छ। सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिएका प्रोत्साहनका कार्यक्रमहरूले डिजिटल अर्थतन्त्रमा राम्रो प्रभाव पार्ने उहाँको भनाइ छ। लगानी सुरक्षाका लागि कर्जा असुली ऐन अगाडि बढाउने र पूर्वाधार परियोजनाका अवरोध हटाउन सनसेट क्लज ल्याउने सरकारको घोषणालाई निजी क्षेत्रले स्वागत गरेको छ। उद्योगीहरूका अनुसार सरकारले बजेट मार्फत समस्याग्रस्त साना तथा मझौला उद्योगीलाई कर राहत दिएको छ। भ्याट तथा अन्तशुल्कमा दर्ता भएर पनि कर दाखिला नगरेका व्यवसायीले 2083 साल पुस मसान्तभित्र बाँकी कर र 1% थप रकम बुझाएमा सम्पूर्ण ब्याज, जरिवाना र थप दस्तुर पूर्ण रूपमा मिना हुनेछ। वर्षौंदेखि कर विवादमा रहेका उद्योगीले पनि विवादित कर र 1% थप रकम बुझाएर मुद्दा फिर्ता लिएमा जरिवाना र ब्याज मिनाहा पाउनेछन्। यो व्यवस्थाले जरिवाना र ब्याजको दरले प्यान निष्क्रिय बनाएर बसेका हजारौं व्यवसायी पुनः औपचारिक अर्थतन्त्रमा फर्किने र लगानीको वातावरण सुधार हुने अपेक्षा छ।
0: यसैबीच उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले आउँदो आर्थिक वर्षको बजेटमा मासिक 50 युनिट भन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% मूल्य वृद्धि कर लगाउने सरकारको निर्णयको कडा विरोध गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घिसिङले निर्णय आम उपभोक्ताको हित विपरीत मात्र नभई स्वदेशमा उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढाउने राष्ट्रिय अभियानको विरुद्ध पनि रहेको बताउनु भएको छ। खाना पकाउने र पानी तताउने जस्ता घरायसी कामका लागि विद्युत प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बेलामा यस्तो करले लाखौं परिवारको मासिक खर्च बढाउने र मानिसहरू फेरि एलपी ग्यासतर्फ फर्कन बाध्य हुने उहाँको भनाइ छ। घिसिङले विद्युत महसुललाई उपभोक्ता मैत्री बनाउँदै लैजान र लगाएको 5% कर तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ।
1: यसैबीच सरकारले निजी विद्यालय र क्याम्पसले लिने शुल्कमा 3% शैक्षिक कर लगाउने व्यवस्था गरेपछि निजी शैक्षिक क्षेत्रका सरकारवालाहरूले तीव्र असन्तुष्टि जनाएका छन्। आज काठमाडौँमा आयोजित अपेनको तेस्रो महाधिवेशनमा वक्ताहरूले यो करले निजी शिक्षा क्षेत्रलाई हतोत्साही र आर्थिक रूपमा थप कठिनाईमा पार्ने चेतावनी दिएका हुन्। एनप्याप्सनका अध्यक्ष सुभाष न्यौपाने र हिसानका महासचिव रामहरि सिलवाल सहित विभिन्न शैक्षिक व्यक्तित्वहरूले यस नीतिगत व्यवस्थाको आलोचना गर्दै यसले शिक्षा क्षेत्रमा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने बताउनुभयो।
0: सरकारको निर्णय अनुसार निजी अस्पतालमा आजदेखि आकस्मिक बाहेक स्वास्थ्य बिमाको सेवा कटौती भएको छ। स्वास्थ्य बिमा बोर्डले गएको 12 गते यो निर्णय सार्वजनिक गर्दै अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट आकस्मिक बाहेकका सबै बिमा सेवा बन्द हुने जनाएको थियो। जेठ 11 गतेको बोर्ड बैठकले गरेको निर्णय कार्यान्वयनसँगै देशभरका सयौं निजी अस्पताल तथा मेडिकल कलेजहरूबाट बिमित नागरिकले पाउँदै आएको ओपिडी, परीक्षण, औषधि र अन्य नियमित सेवा स्थगित भएको छ। बिमा बोर्डका अनुसार सेवा प्रदायक संस्थालाई 15 अर्ब रुपियाँभन्दा बढी बकौती जता भुक्तानी बाँकी छ। निजी अस्पतालहरूले पनि लामो समयदेखि भुक्तानी अड्किएको र प्रक्रियाको झन्झट बढेको गुनासो गर्दै आएका छन्। तर यो निर्णयबाट सेवाग्राही भने मर्कामा परेका छन्। उनीहरूले निर्णय पुनर्विचार गरी बिमा कार्यक्रमलाई निरन्तर राख्न आग्रह गरेका छन्। बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार आजदेखि सुविधा थैलीको परिमार्जित दर रेट पनि लागू भयो।

0: नेपाली काङ्ग्रेसका सभापति गगन थापाले आउँदो पालिका चुनावमा पार्टीबाट उम्मेद्वार हुन लिडरसिप एकेडेमीमा भर्ना भएर कोर्स पूरा गर्नु अनिवार्य हुने बताउनु भएको छ। नेपाल थारू संघको पहिलो महाधिवेशन उद्घाटन सत्रमा बोल्दै सभापति थापाले लिडरसिप एकेडेमीको कोर्स पूरा नगरेका नेतालाई उम्मेद्वार नबनाइने बताउनु भएको हो। उहाँका अनुसार लिडरसिप एकेडेमी भनेको नेतृत्वको छुट्टै युनिट हो जसमा केही दिनमा खुला आह्वान हुनेछ। 753 पालिकाको अध्यक्ष वा मेयरको पदमा प्रतिस्पर्धा गर्न अनिवार्य रूपमा लिडरसिप एकेडेमीमा भर्ना भएर कोर्स पूरा गर्नुपर्ने उहाँको भनाइ छ। नयाँ उम्मेद्वार वा दोहोरिन चाहने सबैका लागि कोर्स आवश्यक रहेको उहाँको भनाइ छ। यसपटक 753 पालिका मध्ये कम्तीमा पनि 100 पालिकामा मेयर वा अध्यक्ष महिला उम्मेद्वार बनाउने पार्टीको तयारी रहेको भन्दै सभापति थापाले कोर्स पूरा गर्न महिलाहरूलाई आग्रह गर्नुभयो।
1: यसैबीच नेकपा एमाले आउने पालिका चुनावलाई लक्षित गरी केन्द्रीय सदस्यहरूको कार्य विभाजन गरेको छ। चुनाव लक्षित पार्टी जागरण अभियानका लागि पदाधिकारी बाहेकका नेताहरूलाई पालिका केन्द्रित जिम्मेवारी तोकिएको हो। जेठ 11 गते सम्पन्न सचिवालय बैठकले कार्य विभाजनको प्रस्तावलाई अन्तिम रूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेललाई अधिकार दिएको थियो। अध्यक्ष ओलीले अन्तरपार्टी निर्देशन अपानी जारी गर्दै यो अभियान घोषणा गर्नुका साथै पार्टीको 11 राष्ट्रिय महाधिवेशन पछिको पहिलो कार्य विभाजन पठाउनु भएको हो। अन्तरपार्टी निर्देशनमा ओलीले पार्टी पुनर्गठन तथा पुनर्जागरणको कार्ययोजना अघि बढाउने बताउनु भएको छ। आउँदो केन्द्रीय कमिटी बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्ययोजना अघि बढाइने उहाँको भनाइ छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य, अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: यस्तो सुविधा रहेछ, ल अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
8: बेटर अप्लायन्सेस का AC, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अत्यधिक गर्मी भइरहेको पश्चिम तराईमा पनि पानी पर्यो, पश्चिम र मध्य नेपालमा प्रभाव पार्न सक्ने अर्को मौसमीय प्रणाली विकास हुँदै, बजेटले बजार चलायमान बनाउनेमा निजी क्षेत्र आशावादी, विद्युत खपतमा मूल्य वृद्धि कर र निजी शिक्षामा 3% कर प्रति सरकारवालाको असन्तुष्टि, निजी अस्पतालमा आजदेखि आकस्मिक बाहेक बिमाको सबै सेवा स्थगित, पालिका चुनावमा प्रतिस्पर्धाका लागि नेतृत्व तालिम अनिवार्य गर्ने काङ्ग्रेस सभापति थापाको भनाई, पालिका चुनावलाई लक्षित गरी एमालेका केन्द्रीय सदस्यहरूको कार्य विभाजन लगायतका खबर प्रस्तुत गर्यौं।
0: नेपाल दर्पणमा अब बाँकी खबर। दाङमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको ज्यान गएको छ। बबई नदीमा माछा मार्ने क्रममा करेन्ट लागेर शान्तिनगर गाउँपालिका 4 हिरापुरका 47 वर्षीय भोजराज केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। ब्याट्रीबाट करेन्ट प्रवाह हुँदा घाइते भएका केसीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगेकोमा उपचारकै क्रममा ज्यान गएको हो। यसैबीच 70 करेन्ट लागेर एकजनाको ज्यान गएको छ। हनुमान नगर कङ्कालिनी नगरपालिका वडा नम्बर 1 भारदहमा धानको बिउ छर्न विद्युतीय मोटर मार्फत पानी तान्ने क्रममा करेन्ट लागेर 48 सहदेव लौगीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो।
1: हेटौँडा काठमाडौँ जोड्ने चितलाङ थानकोट मार्गमा भोलिदेखि 30 गतेसम्म 14 दिन गाडी आवागमन बन्द हुने भएको छ। सडक ढलान, कालोपत्र र टेवा पर्खाल निर्माणका लागि झन्डै 7.5 किलोमिटर सडक खण्डमा काम हुनेछ। यस्तै कुलेखानी फाखेल सडकमा पनि आजदेखि 1 महिनासम्मका लागि बन्द भएको छ। हेटौँडाबाट काठमाडौँ आउजाउ गर्ने यात्रुले कुलेखानी सिस्नेरी दक्षिणकालीको मार्ग प्रयोग गर्न सक्नेछन्।
0: प्रहरीले भारतको उत्तर प्रदेशको कुशी नगर क्षेत्रबाट 453 नेपालीको उद्धार गरेर रूपन्देही ल्याएको छ। भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको टोली गैराती कुशी नगर पुगेर 453 नेपालीलाई उद्धार गरेर ल्याएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक एसपी जनक बहादुर शाहीले जानकारी दिनुभयो। आकर्षक जागिर र राम्रो कमाई हुने प्रलोभन देखाएर उनीहरूलाई भारतको कुशी नगर क्षेत्रमा पुर्याएर राखिएको जानकारी पाएपछि भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याएको उहाँले जानकारी दिनुभयो। 8 बसमा राखेर उनीहरूलाई बिहान बेलहिया नाका हुँदै रूपन्देही ल्याइएको हो। अहिले उनीहरूको व्यक्तिगत विवरण र पहिचान संकलनको काम भइरहेको छ। उद्धार गरिएका मध्ये आधा महिलाहरू छन्। एउटा गिरोहले उनीहरूलाई उत्तर प्रदेशको कुशी नगर पुर्याएको सूचना पाएपछि प्रहरीले विशेष अपरेसन सुरु गरेको थियो।
1: राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले महिला अधिकार र मानव अधिकार एक अर्काका परिपूरक भएका बताउनु भएको छ। महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महिला अधिकारको सम्मान र सफल कार्यान्वयन बिना समग्र मानव अधिकारको अवस्था सबल बन्न नसक्ने बताउनुभयो। बाल विवाहको कानुनी उमेर हद 20 वर्षबारे भइरहेका बहसप्रति सङ्केत गर्दै अध्यक्ष मगरले आयोगले यस विषयमा राष्ट्रिय स्तरको जाँचपुछ गरिरहेको जानकारी दिनुभयो। कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले संविधानले महिला अधिकारको सुनिश्चितता गरे पनि प्रभावकारी कार्यान्वयन र पहुँचमा अझै चुनौती रहेको बताउनुभयो। संविधान संशोधनको बहसमा लैङ्गिक पक्ष सुदृढ गर्न सुझाव प्राप्त भइरहेको उल्लेख गर्दै उहाँले इतिहासमै पहिलो पटक मन्त्री परिषदमा 40% महिला उपस्थिति र महिला मन्त्रालयका लागि पर्याप्त बजेट विनियोजनलाई सकारात्मक उपलब्धिका रूपमा चित्रण गर्नुभयो।
0: काठमाडौँमा सम्पन्न पशुपालक महिलाको अन्तर्राष्ट्रिय सम्मेलनले दिगो चरण भूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी कार्ययोजना तय गरेको छ। जेठ 12 हिजोसम्म आयोजित सम्मेलनमा 40 देशका 100+ पशुपालक महिलाको सहभागिता रहेको थियो। सम्मेलनले अधिकार संरक्षण, जलवायु परिवर्तनसँग जोड्ने क्षमता अभिवृद्धि र विश्वव्यापी पशुपालक महिला सञ्जाल गठनको निर्णय गर्दै काठमाडौँ घोषणा पत्रको मस्यौदा तयार पारेको छ। घोषणा पत्रमा भूमि तथा प्राकृतिक स्रोतमा अधिकार, राजनीतिक सहभागिता, परम्परागत ज्ञानको मान्यता र जलवायु न्यायलाई साझा प्राथमिकताका रूपमा समेटिएको छ। इसिमोडको समन्वयमा भएको यो सम्मेलन अन्तर्राष्ट्रिय चरण भूमि तथा पशुपालक वर्ष 2026 महत्त्वपूर्ण उपलब्धि मानिएको छ र तय गरिएका एजेन्डा संयुक्त राष्ट्रसङ्घ लगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रस्तुत गरिनेछ।
1: नेपाल दर्पणमा रङ्गदर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलङ्कीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा
9: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेसन, अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
10: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
11: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
10: हाम्रा सेवाहरू
11: ओपिडी सेवा,
10: विशेषज्ञ ओपिडी सेवा,
11: निशुल्क औषधि वितरण,
10: सशुल्क फार्मेसी सेवा,
11: फिजियोथेरापी सेवा,
10: अकुपंचर सेवा,
11: योग परामर्श सेवा,
9: क्रियाकल्प सेवा,
11: पूर्व कर्म पञ्चकर्म सेवा,
9: छार सूत्र सेवा,
11: जलौका सेवा,
9: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
11: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
9: विस्तृत जानकारीका लागि
11: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-696, 98-514-24063।
12: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेसन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर नेपाल दर्पणमा, अब विदेशका खबर। अमेरिकामा गरेको एउटा अध्ययनले मोबाइलको लतका कारण किशोर किशोरीहरूमा ढिला सुत्ने बानी विकास भइरहेको देखाएको छ। युनिभर्सिटी अफ क्यालिफोर्नियाको नेतृत्वमा भएको अध्ययनमा सहभागी आधाभन्दा बढी किशोर किशोरीहरूले सुत्नु अघि कम्तीमा 1 घन्टा मोबाइलको प्रयोग गर्ने गरेको पाइएको छ। यसले उनीहरूको निन्द्रा, मानसिक स्वास्थ्य र पढाइमा नकारात्मक असर पारिरहेको जामा पेड्रियाट्रिक्स जर्नलमा प्रकाशित लेखलाई उद्धृत गर्दै समाचार संस्था सिएनएनले जनाएको छ। पर्याप्त निन्द्रा नपाउँदा मस्तिष्कले दिनभर सिकेका कुराहरू राम्रोसँग भण्डारण गर्न नसक्ने र भावनात्मक नियन्त्रण कमजोर हुने प्रतिवेदनमा भनिएको छ। अमेरिकन एकाडेमी अफ पेड्रियाट्रिक्सले किशोर किशोरीहरूलाई हरेक रात 8-10 घन्टा निन्द्राको सिफारिस गरेको छ। प्रतिवेदनमा विज्ञहरूले यो समस्या समाधान गर्न अभिभावकहरू आफैले राम्रो उदाहरण प्रस्तुत गर्नुपर्ने बताएका छन्। अभिभावकहरूले स्क्रिन प्रयोगकै सिको गरेर बाल बालिका तथा किशोर किशोरीहरूले प्रयोग बढाउने गरेको भन्दै अमेरिकन एकाडेमिक अफ पेड्रियाट्रिक्सले पुरै परिवारका लागि मिलेर स्क्रिन प्रयोग सम्बन्धी योजना बनाउन सुझाव दिएको छ। यस्तै सुत्ने कोठाबाट फोन र अन्य उपकरणहरू बाहिर राख्न पनि विज्ञको सिफारिस छ।
1: संयुक्त राष्ट्रसङ्घको मानवाधिकार कार्यालयले बालबालिकाको अनलाइन सुरक्षा सम्बन्धी नयाँ निर्देशिका सार्वजनिक गरेको छ। संयुक्त राष्ट्रसङ्घका मानवाधिकार उच्च आयुक्त भोल्कर ट्रकले सरकार तथा प्रविधि कम्पनीहरूलाई बालबालिकाका लागि अनलाइन माध्यमलाई अझ सुरक्षित बनाउन प्रभावकारी नियम, निगरानी तथा जवाबदेहिताको व्यवस्था गर्न आग्रह गर्नुभएको छ। उहाँले डिजिटल संसारले बालबालिकालाई शिक्षा, सृजनशीलता तथा सामाजिक सम्बन्ध विस्तारका अवसर प्रदान गरे पनि उनीहरूको सुरक्षा, गोपनीयता तथा मानसिक स्वास्थ्यमा विभिन्न जोखिम उत्पन्न गरिरहेको बताउनुभयो। उहाँका अनुसार अनलाइनमा देखिएका जोखिम स्वाभाविक नभई प्रविधि कम्पनीहरूको डिजाइन तथा व्यवसायको अभ्यासका कारण बढिरहेका छन्। अन्तत स्क्रोल, स्वत चल्ने भिडियो तथा निरन्तर सूचना जस्ता सुविधाले बालबालिकालाई अनलाइन प्रयोगको निर्भरता बढाउने गरेको उहाँले बताउनुभयो। उच्च आयुक्त रकले सामाजिक सञ्जालमाथिको पूर्ण प्रतिबन्ध मात्र पर्याप्त समाधान नभएको स्पष्ट पार्दै अनलाइन प्लेटफर्महरूलाई नै सुरक्षित बनाउने दिशामा व्यापक पहल आवश्यक रहेको उल्लेख गर्नुभयो।
0: नेपाल दर्पणमा अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ। आज भएको सेमी फाइनल खेलमा नेपाल मलेसियासँग 2 विकेटले पराजित भएको हो। नेपालले दिएको 127 रनको लक्ष्य पछ्याएको मलेसियाले 8 विकेट गुमाएर भेटायो। मलेसियाकी एल्सा हन्टरले 48 रन बनाइन्। नेपालकी रिया शर्माले 3 तथा मनिषा उपाध्याय र रुबिना छेत्रीले समान 2 विकेट लिए। त्यसअघि क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको नेपालले 6 विकेट गुमाएर 127 रन बनायो। नेपालकी कप्तान इन्दु वर्माले अभिजित 46 रन बनाइन्। मलेसियाकी विनिफ्रेड डुराई सिङ्घमले 2 विकेट लिइन्। अब मलेसियाले उपाधिका लागि थाइल्यान्डसँग खेल्नेछ भने नेपालले तेस्रो स्थानका लागि चीनसँग खेल्नेछ। आज भएको अर्को सेमी फाइनलमा थाइल्यान्डले चीनलाई 83 रनले हराउँदै फाइनलमा पुगेको छ। यो प्रतियोगिताबाट शीर्ष 3 देश एसियाली खेलकुदमा छनौट हुनेछन्।
1: खबरको सिलसिला यति नै। आज शनिबार, अब रङ्गदर्पणको पालो। रङ्गदर्पणको साथमा हुनुहुन्छ साथी महेश केवाली।
9: आजको रङ्गदर्पण 23 काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव केम्पमा केन्द्रित छ। काठमाडौँको पर्यटन केन्द्र ठमेलको क्यूएफएक्स छाया सेन्टरमा गएको बुधबारदेखि काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव किम्फ 2026को 23 संस्करण चलिरहेको छ। भोलिसम्म चल्ने यो सिने उत्सव केवल पर्दामा चल्ने केही चल्तीका दृश्यहरूको सङ्गालो मात्र होइन, यो ग्लोबल स्टोरीज लोकल भोइसेस अर्थात् विश्वका कथा स्थानीय आवाजको जीवन्त चौतारी बनेको छ, जहाँ हिमालका थुम्का, दूरदराजका गाउँ, पग्लिँदै गरेका हिमनदी र ती दुर्गम भूगोलमा बाँचेका मानिसहरूको अदम्य साहसलाई काठमाडौँसम्म ल्याएर जोड्ने माध्यम बनेका छन्।
13: हिमाल जिल्लाको उत्तरी भेगमा पर्ने तिल गाउँमा हिमताल फुटेर गएको चाहिँ यो बाढीबाट होइन तिल गाउँमा यति धेरै अब मानवीय क्षति नभए पनि त्यहाँको चाहिँ इन्फ्रास्ट्रक्चरहरू जस्तै अब खानेपानी, बत्ती, हाइड्रो पावर, त्यहाँ भएको पाँचवटा काठे पुलहरू, थुप्रै खेतीयोगी जग्गा।
9: यसपटक महोत्सवको ढोका एउटा यस्तो कथाले खोल्यो जसले आधुनिक पुस्ताको भित्री द्वन्द्वलाई बडो मिठो तरिकाले कोट्याएको छ। भारतीय प्रख्यात निर्देशक त्रिवेणी राईको चलचित्र छोरा जस्तै सेप अफ मोमोको नेपाल प्रिमियरसँगै किम्फको औपचारिक सुरुवात भयो, जसले सहरको झिलिमिली त्यागेर एउटा हिमाली गाउँ फर्किएकी पात्रको कथा बोलेको छ। आफ्नै माटोमा फर्किएपछि परम्पराको साँगुरो घेरालाई आत्मसात गर्ने कि आफ्नो स्वतन्त्र पखेटा फैलाउने भन्ने विषयले नेपाली समाजको ऐना देखाएको छ। नाम छोरा जस्तै भए पनि यसले समाजले महिलालाई हेर्ने र महिलाले आफूलाई बुझ्ने दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाएको छ।
14: तैले जब छोडिस? अब तेरो चाहिँ के प्लान छ भन त?
15: नानी, यसले मोमो चाहिँ राम्रै बनाउँछ कि तर अलिकति सेचे अलिकति यताउता हुन्छ।
9: यस वर्षको किम्फ कलाको उत्सव मात्र होइन, कूटनीतिक सम्बन्धको एउटा ऐतिहासिक पुल पनि बनेको छ। नेपालले स्विजरल्यान्ड र जापानसँगको कूटनीतिक सम्बन्ध स्थापना गरेको अवसरलाई किम्फले सिनेमाकै माध्यमबाट उत्सवमय बनाएको छ। नेपाल स्विजरल्यान्ड कूटनीतिक सम्बन्धको 70 वर्षगाँठको अवसरमा विशेष कार्यक्रम आयोजना भयो। त्यस्तै क्लाइम्बिङ फर लाइफ नेपाल जापान सम्बन्धको 70 वर्षगाँठ मनाउन चर्चित जापानी निर्देशक साकामोटो जुन्जी निर्देशित यो चलचित्रको विशेष प्रदर्शन भयो। यो चलचित्र सगरमाथाको शिखरमा पाइला टेक्ने विश्वकै पहिलो महिला जुनको ताबेईको सङ्घर्ष र जीवनयात्रामा आधारित छ। नेपाली खण्ड अर्थात् नेपाली पानोरमामा यसपटक समकालीन नेपालका ज्वलन्त मुद्दाहरू समेटिएका छन्। चाहे त्यो सूरज कटुवालको साँझका रङहरू होस्, उषा रजक र अर्नेस्टको गर्ल फ्रम नेपाल होस्, वा भीमसेन लामाको लाखे, हरेक चलचित्रले नेपालको बदलिदो सामाजिक, सांस्कृतिक र राजनीतिक रङलाई पर्दामा उतारेका छन्। त्यस्तै जलवायु परिवर्तन र महिलाका मुद्दा समेटिएको हर क्लाइमेट स्टोरी तथा युवाका सपनाहरू बोकेको आशा ड्रिम्स इन मोसन जस्ता विशेष स्क्रिनिङले समाजको ऐना र चेतनालाई अझ फराकिलो बनाएका छन्।
16: It's kind of like being up in the mountains. There's nobody else to ask, so you have to figure this out yourself.
9: 29 देशका 50 भन्दा बढी कथाहरू बोकेका चलचित्र, वृत्तचित्र र छोटा फिल्महरू यो महोत्सवको मुख्य आकर्षण हुन्। महोत्सवमा देखाइने देश विदेशका वृत्तचित्र र चलचित्रले नेपाली फिल्मको स्तर बुझ्न सजिलो बनाएको छ। यस्तै महोत्सव मार्फत नेपाली चलचित्रलाई पनि अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र प्रचार गर्न सजिलो हुने विश्वास लिइएको छ। नेपाली सिने क्षेत्रलाई उभो लगाउन यस्ता महोत्सवले धुरी खम्बाको काम गरेको छ। यसलाई निरन्तरता दिन सकेमा महोत्सव मार्फत नेपाली समाज र संस्कृतिलाई विश्वमा चिनाउन र विश्वका संस्कृतिलाई नेपालमा बुझ्न समेत सजिलो हुन्छ भन्नुहुन्छ महोत्सवका निर्देशक रम्यता लिम्बु।
17: अब त मेनली नेपाली दर्शकहरूलाई बाहिर कस्तो फिल्म बनिरहेछ, के छ होइन, ग्लोबल सिनेमा के हो, कस्तो हो, नयाँ ट्रेन्डहरू के छन् भनेर एउटा ठाउँमा ल्याएर एउटा उत्सवको हिसाबले होइन एउटा रमाइलो तरिकाले ठाउँ त बनाउन उठाउन खोजेका हौँ, जहाँ विभिन्न समुदाय ब्याकग्राउन्डको मान्छेहरू आएर यी मुद्दा विषय वस्तु कथाहरू बारे बहस पनि गर्न सकुन्। फिल्म मेकर भएर बाहिर नेपालको मौलिक कथाहरू लैजाँदै हुनुहुन्छ अन्तर्राष्ट्रिय स्तरमा, त्यो पनि मेरो विचारमा एउटा त्यो अभ्यास भइरहेको छ, कन्टिन्यू पनि हुन्छ। हाम्रो प्रयास त यही हो।
1: दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: अत्यधिक गर्मी भइरहेको पश्चिम तराईमा पनि वर्षा केही शीतल अनुभव। पश्चिम र मध्य नेपालमा प्रभाव पार्न सक्ने अर्को मौसमीय प्रणाली विकास भइरहेको मौसमविदको भनाई।
1: बजेटले बजार चलायमान बनाउनेमा निजी क्षेत्र आशावादी। विद्युत खपतमा मूल्य वृद्धि कर र निजी शिक्षामा 3% कर प्रति सरकारवालाको असन्तुष्टि।
0: किमको 23 संस्करणमा कूटनीति संस्कृति र हिमालदेखि विश्व मनसम्मका कथाहरू देखाइँदै एकै थलोमा स्वदेशी र विदेशी चलचित्र हेर्न
1: मोबाइलको लतले किशोर किशोरीहरूमा ढिला सुत्ने बानी विकास भइरहेको अध्ययनको निष्कर्ष। परिवारका लागि स्क्रिन समयको योजना बनाउन सुझाव।
0: र एसियाली खेलकुद महिला T20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी सम्झना महर्जन र भोजेन्द्र बसित पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 98450 र म्यानेजमेन्ट तर्फ 98550 र 98550 सिप हुन्छ साथमा रोजगारी हातमा।
0: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
2: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसईई, एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
3: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
1: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र। सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
0: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550 39122 र 98550 39123।
4: स्वदेश एफएम 93.2 मेगाहर्ज।
5: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
0: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
6: तपाई हाम्रै गाउँघरको खबर अनि
5: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
0: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
6: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र
5: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
0: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
6: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

बाढीको बरुवा स्थित स्टार स्पोर्ट्स क्लबको अध्यक्ष मार्विन पौडेल चयन शिक्षा सहित नारा सहित माडीमा फुटबल तथा भलिबल प्रतियोगिता सुरु गैर नाफामूलक संस्थाहरूलाई सरकारको राहत दान र जनता भुक्तानीमा कर्मिनाहा सोनमा दोस्रो संस्करणको बागमती साहित्य महोत्सव 2083 भारतबाट उद्धार गरिएका 453 नेपाली बेलहिया नाका हुँदै स्वदेश फिर्ता जेएनजी आन्दोलनका बन्दीहरूलाई तत्काल रिहा नगरे सशक्त आन्दोलन गर्ने चेतावनी र झापाको रतुवा खोलाको पुलमुनि बुरामा महिलाको सफेला अफगानिस्तानमा एउटा ट्रक पल्टेर दुर्घटना हुँदा 10 बालबालिका सहित 18 जनाको ज्यान गयो। नमस्कार, माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोताबीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। खबर विस्तारमा, माडीको बरुवा स्थित स्टार स्पोर्ट्स क्लबको अध्यक्षमा अरविन्द पौडेल चयन हुनुभएको छ। शुक्रबार सम्पन्न क्लबको 31 वार्षिक उत्सव तथा नव अधिवेशन कार्यक्रमबाट पौडेलको अध्यक्षतामा क्लबको 13 सदस्यीय नयाँ कार्य समिति चयन भएको हो। यस्तै उपाध्यक्षमा विकास ढकाल चयन हुँदा सचिवमा सुनिल पौडेल पुनः चयन हुनुभएको छ। सचिव सहसचिवहरूमा सबिना लामिछाने अधिक सहसचिवमा सबिना लामिछाने अधिकारी र कोषाध्यक्षमा सोहित बागले बराल चयन हुनुभएको छ। सदस्यहरूमा पदमराज रेग्मी, सौरभ जयसवाल, देवनारायण लोहार, इन्द्रकुमारी महतो, मेनुका महतो, सन्दीप श्रेष्ठ, राजकुमार विक, विनिता पोखरेल तिमिलसिन्हा चयन हुनुभएको छ। यसबाहेक मन्त्री सदस्यहरूमा रामचन्द्र महतो र सलिम मिया रहनु भएको छ। क्लबका अध्यक्ष सन्देश बरालको अध्यक्षतामा क्लबका निवर्तमान अध्यक्ष सन्देश ब्रालको अध्यक्षतामा क्लब कार्यालय बरुवामा सम्पन्न वार्षिक उत्सव एवं अधिवेशन कार्यक्रममा माडी एक काउडा अध्यक्ष अमित कुमार लामाको प्रमुख आतिथ्य रहेको थियो। शिक्षासँगै खेलकुद भन्ने नारासहित माडीमा विद्यालय स्तरीय छात्र छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ। नगर शिक्षा तथा खेलकुद विकास समिति माडी नगरपालिकाद्वारा आयोजित सो खेल प्रतियोगिताको शनिबार दिउँसो माडी नगर प्रमुख तारा कुमारी काजी महतोले रेफ्रीलाई बल हस्तान्तरण गरी समुद्घाटन गर्नुभयो। बसन्तपुर बजार स्थित माडी माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन सुरु भएको प्रतियोगिताको समुद्घाटन खेल जनजीवन माध्यमिक विद्यालय खरकटा र देवाकर स्मृति माध्यमिक विद्यालय बीच भएकोमा 4-2 गोल अन्तरबाट जनजीवन विजयी भएको छ। प्रतियोगिताको ट्राई सिट अनुसार छात्र तर्फ माडीका 9 मावि स्कूलको सहभागिता रहँदा छात्रातर्फ भने माडी मावि, जनजीवन मावि, सोमेश्वर मावि, दिवाकर स्मृति मावि र जनखलाड मावि बीच मात्रै प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा छात्र तथा छात्रा दुवै विधामा प्रथम हुने टीमले 15,000 रुपियाँ र उपविजेताले 7,500 रुपियाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताले विद्यार्थीहरूमा खेलप्रतिको रुचि बढाउने, अनुशासन र सहकार्यको भावना विकास गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ। यसैबीच राष्ट्रिय भलिबल स्थापना दिवस 2083 अवसर पारी माडीको बसन्तपुरमा महिला तथा विद्यालय स्तरीय नकार्ड भलिबल प्रतियोगिता पनि सुरु भएको छ। नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालित सो प्रतियोगिताको पनि माडी नगर प्रमुख तारा कुमारी काजी महतोले रेफ्रीलाई बल हस्तान्तरण गरी समुद्घाटन गर्नुभयो। प्रतियोगितामा माडीका 9 वडाबाट छात्रहरू एवं महिलाहरूको टीमको सहभागिता रहेको छ। प्रतियोगिता ज्येष्ठ 24 गतिसम्म सञ्चालन भई मेयर कप फुटबलसँगै एकैसाथ समापन हुने सो खेल प्रतियोगिताका संयोजक नारायण पौडेलले बताउनुभयो। बागमती प्रदेश विकास खेलकुद परिषद बागमती प्रदेशद्वारा आयोजित 16 राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता प्रदेश प्रतियोगिता 2083 माडीका 5 खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्न सफल भएका छन्। गत जेठ 13 15 गतेसम्म सञ्चालित सो प्रतियोगितामा वरदान काफले हाइजम्पतर्फ रजत पदक विजेता बनेका छन् भने अजित बोर्ड 3,000 मिटर दौडमा रजत पदक जित्न सफल भएका छन्। यस्तै गरी 4x400 मिटर रिले दौडमा सहभागी सचिन दराई र विश्वास गुरुङ समिरे टोलीले रजत पदक जितेको छ। यसै गरी 800 मिटर दौडमा सोनम बोटले काँस्य पदक हात पारेकी छिन् भने 4x100 मिटर रिले दौडमा सहभागी विश्वास गुरुङले टोली मार्फत काँस्य पदक प्राप्त गरेका छन्। माडीका 11 खेलाडीहरू एथलेटिक्सतर्फ कृष्ण महतो र कान्ति महतोको प्रशिक्षणमा प्रतियोगितामा सहभागी भएका थिए। राष्ट्र स्वतन्त्र पार्टी राजसपाका महामन्त्री भूपदेव शाहले पार्टीले गरेको चुनावी वाचापत्रलाई सरकारी प्रतिबद्धता पत्र हुँदै बजेटमा ढालेकाले देश विकास हुनेमा ढुक्क रहन आग्रह गर्नुभएको छ। शनिबार चितवनको भरतपुरमा आयोजित राजसपा भरतपुर महानगर कमिटिको प्रथम अधिवेशनको समुद्घाटन गर्दै महामन्त्री शाहले नियत सफा भए सबै कुरा सम्भव हुने भन्दै जनतालाई गरेको वाचा सरकारले पूरा गर्ने दावी गर्नुभयो।
साउनमा दोस्रो संस्करणको बागमती साहित्य महोत्सव 2083 शुरू भएको छ। नारायणगढस्थित चेतन उद्योग वाणिज्य संघको सम्हालमा साहित्य कला र संस्कृतिको प्रबन्धन बागमती सभ्यताको सम्वर्धन भन्ने मूल नारासहित शनिबारदेखि साहित्य महोत्सव शुरू भएको हो। बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना तथा भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानको संयोजनमा शुरू भएको महोत्सवको बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले समुद्घाटन गर्नुभयो। सरकारले आर्थिक वर्ष 2083-84 का लागि सार्वजनिक गरेको बजेटपछि यहाँका उद्योगी व्यवसायीले बजेट सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्। उद्योगी व्यवसायसँगै पेसाकर्मी पनि बजेटबाट लाभान्वित भएको सरकार भएकाहरूले भन्दै खुसी व्यक्त गरेका छन्। उद्योगलाई लक्षित गरी सरकारले भन्सार दर घटाउने, अन्तशुल्क हटाउने लगायतका नीति लिएसँगै प्रत्यक्ष रूपमा उद्योगी व्यवसाय लाभान्वित भएको उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुमन कुमार श्रेष्ठले बताउनुभयो। प्रदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। कोशी प्रदेशसभामा जेठ 12 गतेदेखि जारी अवरोध दलहरूबीचको सहमतिसँगै अन्त्य भएको छ। प्रदेशसभाको बैठक बस्नु अगाडि शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख र दलका नेताहरूबीच गतिरोध अन्त्य गर्ने सहमति भएको हो। प्रदेश सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम प्रदेशसभाले सर्वसम्मत ढंगले पारित भएको भन्ने सभामुखको घोषणा सच्याउने र उक्त सहमति सभामुखले प्रदेशसभाको बैठकमा वाचन गर्ने सहमति भएसँगै गतिरोध अन्त्य भएको हो। राप्रपाका महामन्त्री धवल शमशेर राणा नयाँ पार्टी गठनको होमवर्कमा जुट्नु भएको छ। उहाँले राप्रपा महामन्त्री पद परित्यागको घोषणा गरेर पार्टी गठन गर्ने तयारी गर्नुभएको हो। विगत लामो समयदेखि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनको कार्यशैलीप्रति असन्तुष्टि पुग्दै आउनुभएका उहाँले नयाँ पार्टी निर्माणको प्रायोजनका लागि सोमबार राजधानीको येल्लो प्यागोडामा निकटस्थको भेला बोलाउनु भएको छ। उक्त भेलाबाट औपचारिक रूपमा आफूहरूले बाटो तय हुने उहाँ निकटका नेता दमन बस्नेतले बताउनुभयो। नेपाली कंग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह निर्वाचनमा पार्टीबाट उम्मेद्वार हुन लिडरसिप एकाडेमीमा भर्ना भएर कोर्स पूरा गर्नु अनिवार्य हुने बताउनु भएको छ। शनिबार नेपाल थारू संघको प्रथम महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्दै सभापति थापाले लिडरसिप एकाडेमीको कोर्स पूरा नगरेका नेतालाई उम्मेद्वार नबनाइने बताउनु भएको हो। नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामप्रति आशंका व्यक्त गर्नुभएको छ। शनिबार काठमाडौँमा आयोजित अखिल नेपाल महिला संगठनको राष्ट्रिय एकता भेलालाई सम्बोधन गर्दै उहाँले निर्वाचन निष्पक्ष भएकोमा प्रश्न उठाउनु भएको हो। प्रदेशस्थित कुशीनगरबाट उद्धार गरिएका 453 नेपालीलाई बेलहिया नाका हुँदै स्वदेश फर्काइएको छ। भारतीय प्रहरीको सहयोगमा लुम्बिनी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय रूपन्देहीको टोलीले कुशीनगर पुगेर उनीहरूको उद्धार गरेको हो। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूमध्ये केही अलपत्र परेको, केही हराएको तथा केहीलाई विभिन्न प्रलोभनमा पारेर नेपालबाट भारत पुर्याई बन्धक बनाएको हुन सक्ने आशंका प्रहरीले गरेको छ। उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले विद्युतको खपत बढाउन प्रोत्साहनमूलक नीति ल्याउनु पर्नेमा सरकारले उठ्लै विद्युत प्रयोगलाई निरुत्साहित गर्ने कदम चालेको आरोप लगाउनु भएको छ। नेपाल विद्युत पहुँच विस्तार भएसँगै घरायसी प्रायोजनमा विद्युतको प्रयोग बढ्दै गएको अवस्थामा खाना पकाउने, पानी तताउने तथा अन्य घरेलु प्रायोजनमा विद्युतको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बेला सरकारले करको अतिरिक्त भार थपेर उपभोक्तालाई दण्डित गर्ने प्रयास गरेको उहाँले बताउनुभयो। आन्दोलनका बन्दीहरूलाई तत्काल रिहा गर्न माग गर्दै विभिन्न युवा समूह र अभियन्ताले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्। आन्दोलनका क्रममा पक्राउ परेका सय युवाहरू अझै पनि विभिन्न मुद्दामा थुनामा रहेको विषयप्रति उनीहरूले सरकारको ध्यान आकर्षण गराएका हुन्। विज्ञप्ति अनुसार गत भदौ 23 र 24 गते भएको ऐतिहासिक जेएनजी आन्दोलन सुशासन र लोकतान्त्रिक अधिकारका लागि युवाहरूले उठाएको आवाज थियो, तर सो समयमा राज्यले अत्याधिक बल प्रयोग र दमन गर्दा दर्जनौ प्रदर्शनकारीले ज्यान गुमाएका थिए भने हजारौं घाइते र सयौं पक्राउ परेका थिए। सरकारले गैर नाफामूलक संस्थाहरूलाई लक्षित गर्दै कर व्यासता शुल्क मिनाहाको विशेष व्यवस्था गरेको छ। सरकारले ल्याएको नयाँ आर्थिक विधेयक अनुसार निश्चित शर्त पूरा गर्ने संस्थाहरूले यस्तो सुविधा पाउने भएका हुन्। संस्था दर्ता ऐन 2034 वा अन्य प्रचलित कानून बमोजिम दर्ता भएका र संस्था खारेजी हुँदा बाँकी रहेको सम्पत्ति नेपाल सरकारको हुने गरी विधानमा व्यवस्था गरेका गैर नाफामूलक संस्थाहरूले यो सुविधा उपयोग गर्न पाउनेछन्।
झापाको दमकमा बोराभित्र एक महिलाको शंकास्पद सफेला परेको छ। दमक नगरपालिका वडा नम्बर 10 सेती माडी स्थित रतुवा खोलाको पुलमुनि बगिरहेको पानीमा एक महिलाको सफेला परेको जिल्ला प्रहरीकारले झापाले जनाएको छ। बिहान अन्दाज 11 बजेको समयमा स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। फेला परेको शव रातो भेस्ट र जिन्सको प्यान्ट लगाएको अनुमानित 30-32 वर्ष जस्तो देखिने महिलाको रहेको छ। अफगानिस्तानमा एउटा ट्रक पल्टेर दुर्घटना हुँदा 10 बालबालिका सहित 18 जनाको ज्यान गएको छ। 29 घाइते भएका छन्। पाकिस्तानबाट फर्केका अफगान परिवारहरू चढेको ट्रक पल्टिएको प्रान्तीय अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। लगमान प्रान्तका गभर्नरका प्रवक्ता अब्दुल मलिक न्याजयका अनुसार 10 बालबालिका, 5 महिला र 3 पुरुष सहित 18 जनाको ज्यान गएको हो। आज माडीको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 26 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 5 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 75% मापन गरिएको छ। माडीको बरुवा स्थित स्टार स्पोर्ट्स क्लबको अध्यक्षमा अरविन्द पौडेल छन्। खेलकुद भन्ने नारासहित माडीमा फुटबल तथा भलिबल प्रतियोगिता छ। चितवनमा दोस्रो संस्करणको बागमती साहित्य महोत्सव 2083 सुरु। गरी नाफामूलक संस्थाहरूलाई सरकारको राहत दान र जनताको आमदानीमा कल्पना। भारतबाट उद्धार गरिएका 453 नेपाली बेलहिया नाका हुँदै स्वदेश फिर्ता। जेएनजी आन्दोलनका बन्दीहरूलाई तत्काल रिहा नगरे सशक्त आन्दोलन गर्ने चेतावनी। र झापाको रतुवा खोलाको पुलमुनि बोरामा महिलाको सफेला। अफगानिस्तानमा एउटा ट्रक पल्टेर दुर्घटना हुँदा 10 बालबालिका सहित 18 जनाको ज्यान गयो। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु।

0: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 53।
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 98 550 26 440।
2: It's 7 o'clock. अहिले 7 बजेको छ।
3: टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
4: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
4: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: अब समाचार विस्तारमा। आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटले शिक्षा क्षेत्रमा पूर्वाधार विकास, नीतिगत सुधार, प्रविधिको उपयोग र सुशासनका सवाललाई महत्व दिएको विज्ञ तथा सरोकारवालाको धारणा रहेको छ। शिक्षामा एआईको उपयोग र सूचना प्रविधिको अवधारणाले 21औं शताब्दीका लागि नेपाली बालबालिकालाई प्रविधि योग्य बनाउने अवसर मिल्ने विज्ञ तथा सरोकारवालाको धारणा रहेको छ। काठमाडौँ विश्वविद्यालयको स्कूल अफ एजुकेशनका डिन प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलले बजेटमा शिक्षामा केही पूर्वाधार र सुधारका पक्षहरू राखिनुले शिक्षकको मनोबल बढाउने र सुशासन कायम गर्न सकेमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो। त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक शिक्षाविद डाक्टर मनप्रसाद वाग्लेले नेपाली बालबालिकालाई समय सापेक्ष प्रविधि योग्य बनाउने अवसर मिल्ने तथा गणित, विज्ञान र प्रविधिमा सुधार हुने आशा व्यक्त गर्नुभयो। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षामा कुल बजेटको 20% विनियोजन हुनुपर्ने आवाज उठ्दै आएकामा अहिले 10.27% मात्रै बजेट निर्धारण भएको बताउनुभयो। सरकारले सहज यातायात सञ्चालनका लागि आगामी आर्थिक वर्षको बजेटमा सुरुङ मार्गलाई विशेष प्राथमिकतामा राखेर थप स्थानमा सुरुङ निर्माण गर्ने योजना अगाडि सारेको छ। मुलुकभित्र नागढुङ्गा नौबिसे सुरुङ मार्ग निर्माण सम्पन्न भई सञ्चालनका लागि आवश्यक प्राविधिक तयारीको काम भइरहेको छ भने सिद्धबाबा सुरुङ मार्ग निर्माण सम्पन्न गरी आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी पुगेको बेला सरकारले थप स्थानमा सुरुङ निर्माण गर्ने योजना बजेटमा समावेश छ। काठमाडौँ तराई मधेश द्रुत मार्गमा पनि 6 वटा सुरुङ निर्माणको क्रममा छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा टोखा छरे सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने विषयलाई समावेश गरेको छ भने कर्णालीको जनजीवनलाई सहज बनाउन जाजरकोटको मूलमासदेखि जुम्लाको टोप्लासम्म सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने योजना बजेटमा समावेश गरिएको छ। खुर्कोट चियाबारी, थानकोट चितलाङ, मजिमटार शक्तिखोर र चिसापानी बबई सुरुङ निर्माण सम्बन्धी अध्ययन गर्ने उल्लेख छ। बजेटमा खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दुधकोशी स्थित रम्भुवा घाट, 670 मेगावाट क्षमताको दुधकोशी जलाशय युक्त जलविद्युत आयोजना अघि बढाउने पनि घोषणा भएको छ। त्यसै गरी संघीय सरकारले बाँकेमा निर्माणाधीन सिक्टा सिंचाई आयोजनाका लागि 2.5 अर्ब बढी रकम विनियोजन गरेको छ। यो रकमबाट पूर्वी र पश्चिमी नहरको काम गरेर 5000 हेक्टरमा सिंचाई सुविधा पुर्याउने लक्ष्य रहेको छ। आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर मनोज कुमार शाहका अनुसार गत आर्थिक वर्षको बजेटमा भन्दा यस वर्ष करिब 1 अर्ब बढाएर बजेट विनियोजन भएको छ। सिक्टा सिंचाई आयोजना अन्तर्गत अहिले डुडुवा शाखा नहर निर्माण भइरहेको छ भने सिधनिया, प्रसेनीपुर र अकलघरुवा शाखा नहरमा ठेक्का सम्झौता गरी निर्माण कार्यलाई तीव्रता दिइएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले निर्वाचनका क्रममा जनता सामु गरिएका प्रतिबद्धता कार्यान्वयन गर्नेतर्फ सरकार दृढतापूर्वक अघि बढ़िरहेको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम पालिका अधिवेशनका अवसरमा नुवा

0: थियो। भारत को उत्तर प्रदेश स्थित कुशीनगर बाट उद्धार गरिएका 453 जना नेपालीलाई आज रूपन्देही को बेलैया नाका हुँदै नेपाल ल्याइएको छ। उद्धार गरिएका नेपालीलाई 8 भारतीय बस मार्फत सुनौली बेलैया नाका हुँदै भैरवा ल्याएर उनीहरूको विवरण संकलन स्क्रिनिङ तथा सोधपूछको काम भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर साईले बताउनुभयो। उद्धार गरिएका मध्ये केही व्यक्ति अलपत्र परेको, केही हराएको तथा केहीलाई विभिन्न प्रलोभनमा पारेर भारत पुर्याइएको हुन सक्ने उहाँले बताउनुभयो। उहाँका अनुसार उद्धार गरिएका मध्ये आधा महिला रहेको र अनुसन्धानपछि पीड़ितलाई आफन्तको जिम्मा लगाएर घर पठाइने तथा घटनामा संलग्न व्यक्तिमाथि कानूनी कार्यवाही अघि बढाइनेछ। सभामुख डोल प्रसाद अर्यालले मुलुकलाई समृद्ध, सुशासित र भ्रष्टाचार मुक्त बनाउन सबै क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित कार्यक्रममा सभामुख अर्यालले सुशासन, समृद्धि र भ्रष्टाचार अन्त्य गर्ने लक्ष्य वर्तमान पुस्ताले नै पूरा गर्नुपर्ने र कानून निर्माण प्रक्रियामा रचनात्मक सुझाव दिन तथा सरकारका कमजोरीप्रति समयमै सजग गराउन आग्रह गर्नुभयो। निजी क्षेत्रलाई प्रोत्साहन गर्दै लगानी मैत्री वातावरण सृजना गर्नुपर्नेमा जोड़ दिँदै सभामुख अर्यालले वैदेशिक रोजगारीमा रहेका युवालाई स्वदेश फर्काउने अवस्थाको निर्माण गर्नुपर्ने र नेपाललाई लगानीका लागि नेपाललाई लगानीका लागि उपयुक्त राष्ट्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो। मोरङ जिल्लाको उत्तरी भेगमा पर्ने जेफाले डाँडा पछिल्लो समय प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको छ। भौतिक पूर्वाधारको विकासको खाँचो रहेको त्यस क्षेत्रमा समुचित विकास निर्माणका काम गरेर पर्यटक थप बढाउन सकिने सम्भावना छ। त्यसका लागि तीनै तहको सरकारले विशेष ध्यान दिनुपर्ने स्थानीयको माग छ। विराटनगरबाट कुमोद अधिकारीको रिपोर्ट।
1: समुद्री सतहबाट करिब 1800 मिटर उचाइमा अवस्थित केराबारी गाउँपालिका 2 रहेको जेफाले डाँडा प्राकृतिक सौन्दर्य, हिमाली दृश्य अवलोकन, सांस्कृतिक विविधता र सामुदायिक होमस्टेका कारण पर्यटकहरूको रोजाइमा पर्न थालेको छ। तराईमा अत्याधिक गर्मी हुँदा पनि मोरङ, सुनसरी तथा धनकुट्टा जिल्लाको सिमानामा पर्ने जेफाले डाँडाको चिसो मौसम तथा त्यहाँ लाग्ने बाक्लो हुसोले पर्यटकको मन लोभ्याउने गरेको छ। पर्यटकहरूको आगमनले सो ठाउँमा होमस्टे व्यवसाय समेत फस्टाउन थालेको छ। 25 घर रहेको जेफालेमा 9 घरमा सञ्चालित सामुदायिक होमस्टेले जीविकोपार्जनमा मदत पुर्याएको होमस्टे सञ्चालक अस्मिता कठायतको भनाइ छ।
2: आयार्जनको स्रोत बनिने देखियो, आफूलाई घर खर्च चलाउन हामी महिलाहरूको लागि चाहिँ मेन चाहिँ अब घरमै बसेर पनि यसो कमाउने बाटो आउने बाटो चाहिँ देखिन्छ। कसैले अब सब्जी खेती होमस्टेकै पाहुनाहरू आउनुहुन्छ भनेर अत्याधिक सब्जीहरू पनि लगाइराख्नु भएको हुन्छ।
1: गाउँका महिलाहरूसँगै युवाहरूलाई समेत होमस्टे व्यवसायले रोजगारी दिएको स्थानीय राजु खड्काको भनाइ छ।
3: एकदमै राम्रो छ। पछिल्लो समय मान्छेलाई चाहिँ यसो घुम्नलाई, वरपर जाउँ भन्नलाई र तराईसँग जोडिएको नजिकै चिसो ठाउँमा पुगौँ भन्नलाई उहाँहरूलाई पनि राम्रो छ र हामी व्यवसायलाई पनि पछिल्लो समयमा पर्यटन प्रवर्तन सँगसँगै आफ्नो जीविकोपार्जनलाई पनि यसले राम्रो मद्दत गरेको छ। एकदमै राम्रो छ।
1: त्यहाँ निर्माण गरिएको 4 भ्यू टावरबाट पूर्वको 14 जिल्लाको दृश्य अवलोकन तथा मौसम सफा भएको बेला विश्वकै सर्वोच्च शिखर सगरमाथा र कञ्चनजङ्घा हिमालको दृश्य समेत देख्न सकिन्छ। भ्यू टावरबाट सूर्योदय दृश्य हेर्न सकिन्छ भने पाथिभरा माताको मन्दिर, मोरङ जिल्लाको एकमात्र चिया बगान मातृभूमि टी इस्टेट, तीनचाने ढुङ्गा तथा अजङ्गको रुख हेर्न पर्यटकहरू त्यहाँ पुग्ने गरेका छन्। जेफाले डाँडा प्रमुख पर्यटकीय गन्तव्यको रूपमा चिनिन थाले पनि पर्यटन पूर्वाधार, शान्ति सुरक्षा, बिजुली बत्ती तथा फोन नलाग्ने समस्याले पर्यटकहरूलाई असुविधा हुने गरेको जेफाले सामुदायिक होमस्टेका सचिव भीम ठकुरीको भनाइ छ।
4: यो बाटोको समस्या चाहिँ एकदमै बढी भएको कारणले गर्दाखेरि पनि हाम्रा पाहुनाहरूलाई आउनलाई असुविधा भएको छ। यो बाटोको चाँडो भन्दा चाँडो पलोस् भन्ने अनुरोध गर्न चाहन्छु। बाटोलाई चाहिँ स्तर उन्नति पिस गरिदिएदेखि चाहिँ एकदमै राम्रो हुने थियो।
1: वार्षिक 4-5 हजारको हाराहारीमा आन्तरिक पर्यटकहरू त्यहाँ पुग्ने गर्दछन्। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
0: नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले हिमालय क्षेत्रको संरक्षण नेपालको मात्र नभई विश्वकै साझा दायित्व भएको बताउनु भएको छ। एएमएस एभरेस्ट टुरिज्म अवार्ड 2026 सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनका कारण हिमाल हिमनदी र परिस्थितिकीय प्रणालीमा परिरहेको असरप्रति चिन्ता व्यक्त गर्दै यसको

0: संरक्षणमा विश्वव्यापी सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभयो। प्रथम राष्ट्रपति यादवले सगरमाथालाई मानवीय साहस, दृढ़ संकल्प र अन्तर्राष्ट्रिय मित्रताको प्रतीक मान्दै डाक्टर यादवले पर्यटन क्षेत्रले विभिन्न संस्कृति र राष्ट्रहरू बीच आपसी समझदारी अभिवृद्धि गर्ने धारणा राख्नुभयो। कार्यक्रममा यस वर्षको प्रतिष्ठित लाइफ टाइम अचिभमेन्ट अवार्डबाट दिग्गज पर्वतारोही पेटेम्बा शेर्पालाई सम्मानित गरिएको छ। शेर्पाले सन् 1975 दक्षिण पश्चिम मार्गबाट सगरमाथाको शिखरमा पहिलो सफल आरोहण गरेका थिए। पर्यटन क्षेत्रमा उहाँको योगदानको उच्च कदर गर्दै पूर्व राष्ट्रपति यादवले उहाँलाई दोसल्ला ओढाएर प्रमाणपत्रका साथै 51,151 रुपियाँ नगद पुरस्कार सहित सम्मान गर्नुभयो। चरन तथा पशुपालनमा संलग्न महिलाको अन्तर्राष्ट्रिय सम्मेलनले दिगो चरन भूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी एजेण्डा र कार्ययोजना तय गरेको छ। यही जेठ 12 15 गतेसम्म काठमाडौँमा भएको सम्मेलनले एकजुट भएर अधिकार संरक्षण, जलवायु परिवर्तनसँग जुझ्ने क्षमता अभिवृद्धि गर्ने लगायत विषयमा कार्ययोजना तय गरेको छ। यो पहल अन्तर्राष्ट्रिय चरन भूमि तथा पशुपालक वर्ष 2026 महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड र आईवाईआरपी कार्य समूहको पास्टोरालिज्म एण्ड जेन्डर समूहद्वारा संयुक्त रूपमा आयोजित सम्मेलनको उद्देश्य उनीहरूको नेतृत्वलाई सम्मान गर्नु, अनुभव र ज्ञान साटासाट गर्नु तथा पशुपालन, चरणभूमि र जलवायु न्यायका विषयमा विश्वव्यापी सहकार्यलाई बलियो बनाउनु रहेको छ। नेपाल चिकित्सक संघको आयोजनामा चितवनमा अल नेपाल मेडिकल कन्फरेन्स एनएमए कन 2026 शुरू भएको छ। भोलिसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल सहित भारत र चीनका विशेषज्ञ चिकित्सकहरू, नर्स, स्वास्थ्य कर्मीको सहभागिता छ। यसै गरी विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूको समेत सहभागिता रहेको छ। यस्तै सम्मेलनमा देशभरबाट 350 जना सहभागी छन्। सम्मेलनमा प्राथमिक स्वास्थ्य सेवा सुधार, डिजिटल हेल्थ, ग्रामीण स्वास्थ्य पहुँच, स्वास्थ्य बीमा र मानव संसाधन व्यवस्थापन जस्ता विषयमा विशेष सत्रहरू सञ्चालन गरिएको संघका अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीले जानकारी दिनुभयो। हरेक दुई दुई वर्षमा हुँदै आएको सम्मेलन अब तीन तीन वर्षमा गर्न थालिएको छ। यस वर्षको सम्मेलनको मूल नारा आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नव प्रवर्तन मार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण भन्ने रहेको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना हुनुभएको छ। उहाँलाई ज्वरो रुगाखोकी बढेपछि आज बिहान ललितपुर स्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो। संयोजक दाहाललाई टाइफाइडको लक्षण देखिएपछि अझै केही दिन अस्पतालमै राखेर उपचार गरिने उहाँको सचिवालयले जनाएको छ। बागलुङका महिलाहरू विभिन्न प्रकारका हाते तालिम लिएपछि सफल उद्यमी बन्नुका साथै आर्थिक रूपले पनि सबल बन्न थालेका छन्। बागलुङबाट संवाददाता कोपिला कडेलको रिपोर्ट।
1: बागलुङ हस्तकला संघले विभिन्न समयमा बुट्टे नली, कुसन बनाउने, गुडिया, हाते छोला, सिलाई, कताई, क्रिस्टलका गहना बनाउने लगायतका तालिम सञ्चालन गर्दै आएको छ। यस्ता खालका तालिम लिएपछि यहाँका महिलाहरू पनि सफल उद्यमी बनेर राम्रो आमदानी गर्दै आएका छन्। संघले उद्यमी उत्पादन मात्र नभई बजारीकरणमा समेत सहयोग गर्दै आएको छ। बागलुङ हस्तकला संघका अध्यक्ष ज्योति श्रेष्ठ:
2: हामीले कुसन, ह्यान्डब्याग, क्रिस्टलका ब्यागहरू, पार्टीवेयर ब्याग, क्रिस्टलका गहना बनाउने तालिमहरू, ती सेल रोटी, फिनी रोटी, चिनी रोटी, झर, अनासा, जुम्ले, यो हामीलाई बागलुङ हस्तकलाले हजारौं उद्यमीहरू, हजारौंलाई सिप प्रदान गरेर उद्यमीहरू बनाएका छौँ।
1: यहाँका महिला तथा पुरुषलाई विभिन्न तालिम मार्फत जागरण ल्याउने र कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले संस्थाको स्थापना गरेको बताउनुहुन्छ बागलुङ हस्तकला संघका अध्यक्ष इन्द्र कुमारी श्रेष्ठ।
3: यस संस्थाको स्थापना भएकै यस ठाउँको कला संस्कृतिको संवर्धन प्रवर्धन होस् भन्नको लागि हो। अर्को कुरा, यस ठाउँका उद्यमी व्यवसायी दाजुभाइ दिदीबहिनीहरूलाई आए भने सिपमूलक तालिमहरू दिएर उहाँले सक्षम बनाएर आफूलाई केही गर्न सकोस् भन्ने यस संस्थाको मुख्य
1: श्रम र सिपले जो कोहीलाई आत्मनिर्भर बन्न सिकाउँछ। हस्तकला संघले गर्ने हरेक कार्यक्रममा उद्योग वाणिज्य संघले सबै प्रकारका सहयोग गर्न तत्पर रहेको बताउनुहुन्छ बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार साक्य।
4: एउटाको कमाइले सबैले खान्छ भन्दाखेरि घरको पनि प्रगति हुँदैन र राष्ट्रको प्रगति पनि हुँदैन। अरूले सरकारले मात्रै गरेला भनेर हामी आत्मनिर्भर हुनु पर्यो। भएको साउन पनि हामीले कसैले घर खोलेका छौँ, तपाईँलाई साउन पनि ल्याउनु, साउन राम्रो चाहिँ क्वालिटीको बनाउनु पर्यो। हस्तकला सङ्घले चलाउने हो भने आउनु, तपाईँसँग सबैसँग सहकार गरेर जानुपर्छ।
1: श्रम र शिल्प जीवन बदल्ने शक्ति हो, अत तिनीहरूको विदेश पलायन रोक्न तथा युवालाई स्वदेशमै आत्मनिर्भर बनाउनका लागि श्रम र शिल्पको विकास गरी युवाहरूलाई आत्मनिर्भर बनाउनका लागि राज्यको ध्यान जानुपर्ने देखिन्छ। कुपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
0: काठमाडौँ महानगरपालिका भित्र सञ्चालनमा रहेका 1186 वटा सहकारी संस्था सम्पर्कविहीन रहेको महानगरले जनाएको छ। महानगर सहकारी विभागका अनुसार दर्ता भएका मध्ये 726 वटा सहकारी संस्थाले मात्रै सम्पर्कमा रही नियमित रूपमा वार्षिक प्रतिवेदन पेश गर्ने गरेका छन्। विभागका प्रमुख ध्रुव कुमार काफ्लेले यसरी सम्पर्कमा नरहेका सहकारीलाई कानून अनुसार कारवाही गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। नियमनका लागि महिला सञ्जाललाई विभागबाट जिम्मेवारी दिइएको छ। पछिल्लो 24 घण्टामा पर्सा जिल्लाको ठोरीमा 191.2 मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विज्ञान विभागका अनुसार यो धेरै भारी वर्षा भएको र अन्य केही जिल्लामा मकवानपुरको भोरलेनी गढी र रजैयामा पनि भारी वर्षा 50 मिलिमिटर भन्दा माथिको वर्षा भएको छ। विभागका अनुसार पछिल्लो 2 दिनदेखि मौसममा थप बदली भई ठाउँ ठाउँमा भारी वर्षा भइरहेको र देशभर नै बदली भएकाले तापक्रम आज उल्लेख्य रूपमा घटेको छ। अब अन्तर्राष्ट्रिय समाचार। भियतनामले हालै भएको संसदीय निर्वाचनको अवसरमा विदेशी सहित करिब 10,000 कैदीलाई रिहा गर्ने घोषणा गरेको छ। साइगोनको पतनको 50 वर्षगांठ र स्वतन्त्रताको घोषणाको 80 वर्ष पूरा भएको अवसरमा गत वर्ष 22,000 भन्दा बढी कैदीलाई रिहा गरिएको थियो। भियतनामका महासचिव तथा राष्ट्रपति तो लामद्वारा हस्ताक्षरित दस्तावेजमा यस वर्षको आम माफीको एक हिस्साका रूपमा जुन महिनाको शुरूमा 9,950 जना बन्दीलाई रिहा गरिने उल्लेख छ। भियतनामले मार्चमा राष्ट्रिय सभाका लागि निर्वाचन गरेको थियो। यसको शीर्ष विधायिकाले मुख्य रूपमा सत्तारूढ कम्युनिस्ट पार्टीको निर्णयहरू अनुमोदन गर्दछ। भियतनामी कानून अनुसार सरकार अपदस्थ गर्ने प्रयास वा आतंकवादका लागि दोषी ठहरिएका कैदीहरू भने रिहाईका लागि योग्य छैनन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्धविराम लम्ब्याउने ढाँचाबारे छलफल गर्न आफ्ना मुख्य सहयोगीहरूसँग भएको बैठक निष्कर्षविहीन भएको छ। वाशिङटनको अन्तिम धारणा बनाउन आफ्ना मुख्य सहयोगीहरूसँग उहाँले बैठक गर्नुभएको थियो। व्हाइट हाउसको सिचुएसन रूममा भएको बैठकमा उहाँले इरानले कहिल्यै परमाणु अस्त्र वा बम राख्न नपाउने, हर्मुजको साँगुरो जलमार्गमा दुईतर्फी रूपमै बिना अवरोध पारवहन पुनः सञ्चालन गर्ने र जलमार्गमा रहेका सबै खानीहरू नष्ट गर्न तेहरान सहमत हुनुपर्ने बताउनु भएको छ। इरानले यसअघि आफ्नो परमाणु कार्यक्रम बारे वार्ता नभएको जनाएको छ। उसले आफ्नो परमाणु कार्यक्रम पूर्णतः नागरिक उद्देश्यका लागि भइरहेको बताउँदै आएको छ। अफगानिस्तानमा आज एउटा ट्रक पल्टिएर दुर्घटना हुँदा ट्रकमा सवार 10 बालबालिका सहित 18 जनाको मृत्यु भएको छ। लगमान प्रान्तका गभर्नरका प्रवक्ता अब्दुल मलिक नियाजयका अनुसार ट्रकमा पाकिस्तानबाट फर्केका अफगान परिवारहरू सवार थिए। पूर्वी अफगानिस्तानको जलालाबाद र राजधानी काबुल बीचको सड़कमा भएको ट्रक दुर्घटनामा 10 बालबालिका, 5 महिला र 3 पुरुष सहित 18 जनाको मृत्यु भएको हो। पाकिस्तानका अधिकारीहरूले आफ्नो देशमा अफगान आप्रवासी र शरणार्थीहरूमाथि कडा नियम लागू गरेसँगै धेरै अफगानहरू स्वदेश फर्कने क्रम बढेको छ। संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त र आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनको तथ्याङ्क अनुसार यस वर्षको सुरुदेखि 4,47,400 अफगानीहरू पाकिस्तानबाट स्वदेश फर्केका छन्। अब आर्थिक समाचार।
5: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत पुँजीगत खर्च बढाउन गरेको प्रयासबाट निजी क्षेत्र उत्साहित रहेको बताउनु भएको छ। नेपाल जग्गा तथा आवास विकास संघले शनिबार काठमाडौँमा गरेको 19 वार्षिक साधारण सभामा महासंघका अध्यक्ष श्रेष्ठले सरकारको पुँजीगत खर्च बढ्दा अर्थतन्त्र चलायमान हुने र निजी क्षेत्रले समेत त्यसको लाभ लिन सक्ने बताउनु भयो। पूर्वाधार क्षेत्रको बजेट बढ्नु, आयकर घट्नु र प्रविधिलाई जोड सपोर्ट दिनुलाई निजी क्षेत्रले सकारात्मक रूपमा लिएको उल्लेख गर्नुहुँदै अध्यक्ष श्रेष्ठले विदेशी नागरिकले लिजमा घर किन्न पाउने व्यवस्था गर्नुले नेपालको घर जग्गा व्यवसाय चलायमान हुने विश्वास लिएको पनि बताउनुभयो। त्यस अवसरमा नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले बजेटमा एकीकृत शहरी पूर्वाधार विकासको कल्पना समेटिनुलाई महासंघले सकारात्मक रूपमा लिएको उल्लेख गर्नुहुँदै जग्गा हदबन्दी र किताकाट सम्बन्धी समस्या समाधानका लागि समेत सरकार लचक हुनुपर्ने बताउनुभयो। नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले मुलुकको समग्र अर्थतन्त्र सकारात्मक भए पनि लगानीको वातावरण नबन्दा समस्या परेको बताउनुभयो। नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले लामो समयको अन्यलपछि स्थिर सरकार बनेकोले सरकारसँग निजी क्षेत्र आशावादी रहेको बताउनुभयो। खानी तथा भूगर्भ विभागले दैलेखमा पेट्रोलियम पदार्थ उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृह कार्य गरेको छ। विभागले व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्वे बीच थप सम्झौताका लागि आन्तरिक तयारी गरिरहेको पेट्रोलियम अन्वेषण परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काले बताउनुभयो। पेट्रोलियम पदार्थको आन्तरिक उत्पादनका लागि चीन सरकारको प्राविधिक सहयोगमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाले दैलेखको भैरवी गाउँपालिका वडा नम्बर 1 जलजलीमा पहिलो चरणको ड्रिलिङ र अन्वेषणको काम सम्पन्न गरिसकेको छ। पेट्रोलियम पदार्थको उत्पादन सम्भाव्यता र भण्डारण परिमाणको अध्ययनका लागि गरिएको नमुना परीक्षणले समेत पेट्रोल र प्राकृतिक ग्यासको सम्भावनालाई पुष्टि गरेको विभागले जनाएको छ। यस परियोजनाको सफल कार्यान्वयन हुन सके पेट्रोल र प्राकृतिक ग्यासको आयातमा खर्च भइरहेको ठूलो रकम कटौती हुन गई मुलुकको आर्थिक विकासमा समेत सहयोग पुग्ने यस क्षेत्रका जानकारहरूको भनाइ छ। धान उत्पादनका लागि परिचित झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचन कबलमा पहिलो पटक व्यावसायिक रूपमा मखना खेती सुरु गरिएको छ। कचन कबल 4 केचनाका 39 वर्षीय कृषक चन्द्र राजवंशीले भारतको बिहारबाट प्रविधि सिकेर 20 बिघा क्षेत्रफलमा मखना खेती गर्नुभएको छ। पानीमा फल्ने कमल प्रजातिको पौष्टिक खाद्य वस्तु मखनाको नेपालमै व्यावसायिक खेती हुन थालेपछि स्थानीयको चासोको विषय बनेको छ।
0: अब खेल समाचार। नेपाल मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनौटको सेमी फाइनलमा पराजित भएको छ। मलेसियाको वायुमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग 2 विकेटले पराजित भयो। यस हारसँगै नेपालले एसियन गेम्समा छनौट हुने अवसर गुमाएको छ। अब नेपालले छनौट चरण पार गर्न तेस्रो बन्नुपर्नेछ। तेस्रो स्थानका लागि नेपालले चीनसँग खेल्नेछ। फाइनलमा पुगेको मलेसिया र थाइल्याण्ड छनौट भएको छ। काठमाडौँ महानगरपालिकाले आयोजना गरेको बुद्धिजाल प्रतियोगितामा 5 देशका 226 जना खेलाडी प्रतिस्पर्धामा रहेका छन्। काठमाडौँ महानगरपालिका वडा नम्बर 24 को आयोजनामा नवीन्द्र राज जोशी स्मृति तेस्रो फिडे ऱ्यापिड 1900 मुनि चेस टुर्नामेन्ट सुरु गरेको खेलमा 5 देशका 226 सहभागी रहेका छन्। ओडाले विश्व बुद्धिचाल महासंघ, एसियन चेस फेडरेशन र नेपाल चेस फेडरेशनसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा नेपाल, भारत, अमेरिका, बेलायत र फ्रान्सका 1 गरी 226 जना खेलाडी सहभागी छन्। पोखरामा आइतबारदेखि गण्डकी प्रदेश स्तरीय पुरुष बास्केटबल प्रतियोगिता सुरु हुने भएको छ। गण्डकी प्रदेश बास्केटबल संघको आयोजनामा र प्रदेश खेलकुद परिषद गण्डकीको विशेष सहयोगमा सञ्चालन हुने दोस्रो संस्करणको पोखरा कप 2083 प्रतियोगिता आइतबारदेखि पोखरा रंगशालामा हुने संघ गण्डकीका अध्यक्ष धोज कुमार गुरुङले बताउनुभयो। प्रतियोगितामा कास्की पर्वत, लमजुङ, म्याग्दी, तनहुँ र स्याङ्जा गरी 6 जिल्लाका पुरुष टोलीहरूले सहभागिता जनाउनेछन्। प्रतियोगिता 2 दिनसम्म सञ्चालन हुने र लिग कम नकआउटका आधारमा खेलाइने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा विजेताले 50,000 रुपियाँ नगद प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले 30,000 रुपियाँ नगद सहित प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन्। अब मौसम। आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा र मधेस प्रदेश सहित कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागका 1-2 स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरी सहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। साथै लुम्बिनी र कर्णाली प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 29.3 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। काठमाडौँको अधिकतम 25.3 डिग्री सेल्सियस, न्यूनतम 17.2 डिग्री सेल्सियस, वर्षा 38.8 मिलिमिटर। पोखराको अधिकतम 23.5 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 0.5 मिलिमिटर। विरेन्द्रनगरको अधिकतम 29.2 डिग्री सेल्सियस, न्यूनतम 18.5 डिग्री सेल्सियस, वर्षा फाटफुट। र दिपालको अधिकतम 29.8 डिग्री सेल्सियस, न्यूनतम 19.2 डिग्री सेल्सियस, वर्षा 1.6 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। आगामी आर्थिक वर्षको बजेट युवा पुस्ताको सुशासन, समृद्धि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने गरी आएको विभिन्न क्षेत्रका विज्ञहरूको भनाई। भारतको उत्तर प्रदेश स्थित कुशीनगरबाट उद्धार गरिएका 453 जना नेपालीलाई वेलैया नाका हुँदै स्वदेश ल्याइयो। हिमालय क्षेत्रको संरक्षण विश्वकै साझा दायित्व भएकोमा प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवको जोड। र भियतनामले हालै सम्पन्न संसदीय निर्वाचनको अवसरमा विदेशी सहित करिब 10,000 कैदीलाई रिहा गर्ने। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
7: अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
8: दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश, देश परदेश।
7: रेडियो नेपालबाट हरेक शनिबार राति 10 बजेको समाचारपछि कार्यक्रम घर देश परदेश।

0: ओहो धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन।
1: मैया दिदी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
2: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
1: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0556-93-495,
3: मोबाइल 98550-64-040 र 98550-65-260।
4: सिप हुन्छ साथमा, रोजगारी हातमा।
2: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
5: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय मारिछ चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
6: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
7: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
8: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
2: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-39122 र 98550-39123। कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
5: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
2: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
5: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
2: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
5: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
2: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
5: नियमित परामर्श तथा मार्गदर्शन,
2: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
5: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
2: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550-54206, 98511-0091, 98550-63387 वा 98141-5748 सम्पर्क गर्न सक्नुहुनेछ।
5: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। रासोपा सभापति लामिछानेले भारतमा नेपालीसँग अन्तर्क्रिया गर्ने, उच्च स्तरीय भेटवार्ता पनि तय। प्रतिपक्षीको साझा निशानामा सरकार, बजेट र शासन शैली दुवैमाथि प्रश्न।
1: जे नारा दिएर चुनाव जितेर आएको थियो त्यो नारा, त्यो उसको महत्वपूर्ण जुन एजेन्डा थियो, एजेन्डाबाट विमुख भएको हो कि भन्ने चाहिँ आम बुझाइ हो।
0: निजी शिक्षामा 3% कर प्रति असन्तुष्टि बढ्दो, कृषि नीति र बजेट बीच पनि ठूलो अन्तर, साना किसान जोखिममा, कृषिको विकास बिना अर्थतन्त्र सुधार्न मुस्किल हुने विज्ञको दावी।
2: बाँसले गर्ने क्षेत्र भनेको कृषि क्षेत्र नै हो, कृषिमा बजेट घट्नु चाहिँ राम्रो संकेत हो।
0: भारतको उत्तर प्रदेशबाट 453 जना नेपालीको उद्धार, बाढी पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, जनमुखी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक।
3: प्रदेशमा उपलब्ध स्रोत साधनको सन्तुलित तथा समन्यायिक ढंगले परिचालन एवं सम्भावनाको खोजीका लागि आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता तय गरेको छु।
0: अमेरिका, बेलायत र अस्ट्रेलियाले समुद्र मुनिका केबलहरूको सुरक्षाका लागि ड्रोन विकास गर्ने। एसियाली खेलकुद महिला T20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: सरकारले न्यूनतम पारिश्रमिक 40,000 रुपियाँ तोके पनि यसको प्रभावकारी कार्यान्वयन नै मुख्य चुनौती रहेको छ। यसअघि तोकिएको न्यूनतम पारिश्रमिक समेत धेरै निजी क्षेत्रमा कागजमै सीमित रहनु श्रमिक अधिकार कार्यान्वयनको कमजोर पक्ष हो। नीति घोषणा मात्र नभई त्यसको कडाईका साथ सरकारले अनुगमन र नियमन गर्न आवश्यक छ, नत्र न्यूनतम पारिश्रमिक तोक्नु औपचारिकता मात्रै बन्नेछ। सरकार, रोजगारदाता र श्रमिक बीचको जिम्मेवार समन्वय बिना यो व्यवस्था सफल हुन सक्दैन। अब खबर सन्तोष गन्धर्वबाट।
5: आगामी आर्थिक वर्षका लागि सरकारले लिएको कृषि नीति र बजेटमा ठूलो अन्तर देखिएको छ। सरकारको नीति तथा कार्यक्रममा अर्ग्यानिक खेती प्रवर्धन, रैथानीय बिउ संरक्षण, माटोको उर्वरा शक्ति वृद्धि र जैविक कृषि विकास जस्ता विषय प्राथमिकतामा राखिए पनि बजेटमा ती कार्यक्रमका लागि आवश्यक स्रोत भने छैन। प्राङ्गणिक कृषि प्रवर्धनका लागि चालू आर्थिक वर्षको 40 करोड रुपियाँ बजेट घटेर 36 करोड रुपियाँमा झरेको छ। पहाड़ी क्षेत्रका किसानले वर्षौंदेखि भोग्दै आएको बाँदर र बदल आतंक नियन्त्रणका लागि पनि बजेटले ठोस कार्यक्रम ल्याएको छैन। सांसदहरूले बारम्बार उठाउँदै आएको बन्द्याकरण तथा अनुसन्धान कार्यक्रममा बजेटमा समावेश गरिएको छैन भने चालू वर्ष सञ्चालन भएका साना किसान लक्षित धेरै कार्यक्रमहरू आगामी बजेटमा काटिएका छन्। तर सरकारले कम्तीमा 2 करोड रुपियाँ लगानी गर्ने व्यवसायिक कृषि कृषकलाई 40% अनुदान दिने नयाँ व्यवस्था पनि ल्याएको छ। कृषि अर्थविज्ञका अनुसार बजेटले कृषि क्षेत्रलाई साना किसान भन्दा ठूला लगानीकर्तामुखी बनाउने संकेत गरेको छ। देशका अधिकांश किसान साना तथा सीमान्तकृत वर्गका छन्, तर सरकारको नीतिले साना किसानलाई क्रमशः बाहिर धकेल्ने जोखिम रहेको विज्ञहरूको तर्क छ। कृषिमा लगानी नगरी देशको अर्थतन्त्र सुधार्न नसकिने वरिष्ठ अर्थविद डाक्टर चन्द्रमणि अधिकारीले सीआईएनसँग बताउनुभयो।
2: आइटीको क्षेत्रमा काम गर्ने, रिमोट वर्क गर्ने भन्ने कुरा सीमित नीतिले मात्रै गर्न सक्छ। बाँसले गर्ने क्षेत्र भनेको कृषि क्षेत्र नै हो र कृषिमा आधारित, खनिजमा आधारित उद्योग नै हो। त्यस कारणले उद्योग र साना मझौला उद्योगहरूको विकास र कृषिको विकास नहुन्जेल चाहिँ हामीले भनेको आर्थिक वृद्धिको लक्ष्य हासिल पनि हुन सक्दैन र मास मान्छेले वृहत मात्रामा रोजगारी पनि प्राप्त गर्न सक्दैनन्। त्यस कारणले कृषिमा बजेट घट्नु चाहिँ राम्रो सङ्केत हो।
5: चैत्य धान उत्पादन वृद्धि कार्यक्रम, उच्च मूल्यका बाली प्रवर्धन कार्यक्रम, प्राङ्गारिक कृषि प्रवर्धनका विशेष कार्यक्रम जस्ता योजनाहरू हटाइएका छन्। सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रमुख प्रतिपक्षी दलहरूले तीव्र असन्तुष्टि जनाएका छन्। नेपाली काङ्ग्रेसले बजेटलाई जहाँ भोट त्यही बजेटको नीति भएको आरोप लगाएको छ भने एमाले सरकारमाथि प्रतिशोध स्वेच्छाचारिता र अधिनायकवादी शैलीमा शासन सञ्चालन गरेको आरोप लगाउँदै सशक्त प्रतिकार गर्ने निर्णय समेत गरेको छ। काङ्ग्रेसले बजेटलाई आर्थिक रूपमा बोझिलो, वितरणमुखी र उत्पादन विमुख दस्तावेज भएको पार्टी प्रवक्ता देवराज चालिसेले बताउनु भयो। त्यस्तै एमाले भने सरकारको आर्थिक नीति मात्र होइन समग्र शासन प्रणाली शैलीमाथि नै प्रश्न उठाएको छ। पार्टी सचिवालय बैठकपछि जारी अन्तरपार्टी निर्देशिकामा सरकारले संविधान, संसद, राजनैतिक दल र लोकतान्त्रिक मूल्य मान्यतालाई व्यवस्था गर्दै शासन सञ्चालन गरिरहेको एमाले नेता विशाल भट्टराईले सिआइएनलाई बताउनुभयो।
1: यो सरकारले अहिले जे जस्ता क्रियाकलापहरू गरिरहेको छ, गतिविधि गरिरहेको छ, त्यो गतिविधिहरू चाहिँ नारा सुशासनको छ तर व्यवहारमा सुशासनको ठ्याक्कै विपरीत छ। त्यसो भएको हुनाले चाहिँ यो अहिलेको सरकार अब त्यत्रो ठुलो गम्भीर आलोचना गर्ने अलिक बेला भइसकेका छैन। अब समयक्रममा हामी त्यो भन्छौँ भन्नलाई, तर अहिलेलाई हेर्दाखेरि प्रारम्भिक चरणमा हेर्दाखेरि चाहिँ जनताको जे म्यान्डेट प्राप्त गरेर जे नारा दिएर चुनाव जितेर आएको थियो त्यो नारा, त्यो उसको महत्त्वपूर्ण जुन एजेन्डा थियो, एजेन्डाबाट विमुख भएको हो कि भन्ने चाहिँ आम बुझाइ हो।
5: यसैबीच एमाले सरकारका गतिविधिको भण्डाफोर गर्दै देशव्यापी प्रतिवाद अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत निजी शैक्षिक संस्थाले लिने शुल्कमा 3% शैक्षिक कर लगाउने व्यवस्था गरेपछि निजी क्षेत्रका सरकारवालाले असन्तुष्टि व्यक्त गरेका छन्। आज काठमाडौँमा आयोजित पूर्व विद्यालय शिक्षा सङ्घ नेपालको कार्यक्रममा बोल्दै निजी विद्यालय सञ्चालकहरूले सरकारको उक्त निर्णयले निजी शिक्षा क्षेत्रलाई हतोत्साहित बनाउने बताएका हुन्। एन प्याफसनका अध्यक्ष सुभाष न्युपानेले चौमासिक रूपमा वितरण अध्यावधि गर्नुपर्ने, विवरण अध्यावधि गर्नुपर्ने र नबुझाए 15% जरिवाना तिर्नुपर्ने व्यवस्थाले निजी शैक्षिक संस्था थप अप्ठ्यारोमा पर्ने बताउनु भयो। स्थानका महासचिव राम हरि सिलवालले शिक्षा क्षेत्रमा नयाँ कर लगाउनु निजी संस्थाको घाँटी निमुट्ने कदम भएको समेत टिप्पणी गर्नुभएको छ। अर्थमन्त्री डाक्टर स्वनिम वाग्लेले बजेटसँगै प्रस्तुत गरेको आर्थिक विधेयक मार्फत निजी शिक्षण संस्था तथा स्वास्थ्य संस्थाले लिने शुल्कमा 3% शिक्षा स्वास्थ्य समाता कर लगाउने प्रस्ताव समेत गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेले भारतमा रहेका नेपालीसँग अन्तर्क्रिया गर्ने हुनुभएको छ। जेठ 21 गते भारतको लाजपतमा नेपाली सम्पर्क मञ्च भारतको आयोजनामा हुने कार्यक्रममा उहाँले नेपाली समुदायसँग भेटघाट तथा अन्तर्क्रिया गर्ने कार्यक्रम तय भएको छ। कार्यक्रम दिउँसो 3 बजे सुरु हुनेछ। लामिछानेले जेठ 18 गते भारत जाने कार्यक्रम तय भएको छ। भ्रमणका क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर लगायतका उच्च स्तरीय भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको हो। यसैबीच भारतको उत्तर प्रदेश स्थित कुशीनगरबाट उद्धार गरिएका 453 जना नेपालीलाई बेलरिया नाका हुँदै स्वदेश फर्काइएको छ। भारतीय प्रहरीको सहयोग र नेपाल प्रहरीको टोलीको समन्वयमा उनीहरूको उद्धार गरिएको हो। उनीहरूलाई हाल जिल्ला प्रहरी कार्यालयमा राखेर विवरण संकलन तथा स्वास्थ्य परीक्षणको काम भइरहेको छ। उद्धार गरिएका मध्ये धेरै जस्तो महिला रहेका छन्। प्रहरीका अनुसार केही व्यक्ति अल्पत्र परेका, केही हराएका तथा कोहीलाई प्रलोभनमा पारेर भारत पुर्याएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको छ। देशका विभिन्न भेगमा बाढी, पहिरो र सडक मर्मतका कारण प्रमुख राजमार्गहरू प्रभावित भएका छन्। सडक विभागका अनुसार 5 थरको याङवरक क्षेत्रमा बाढी र पहिरोले मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ भने भोजपुर र सङ्खुवा सभाका सडक खण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेका छन्। मकवानपुरको कुलेखानी फाकेल फर्पिङ सडक खण्ड ढलानका कारण करिब 1 महिनाका लागि बन्द गरिएको छ। काभ्रे पलाञ्चोक स्थित बिपी राजमार्गको केही खण्डमा पनि सवारी साधन सञ्चालनमा आएका छैनन्। त्यस्तै म्याग्दीको बेनी जोमसुम सडक र स्याङ्जा स्थित सिद्धार्थ राजमार्गमा पनि पहिरोका कारण एकतर्फी यातायात सञ्चालनमा छ। हुम्लाको हिल्सा सिमिकोट सडक खण्डमा भने पहिरोको जोखिमका कारण सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। उपत्यका ट्राफिक प्रहरी प्रवक्ता नरेश राज सुवेदीले सिआइएनलाई भन्नुभयो,
6: फाखेल र कुलेखानीको बिचमा रहेको महालक्ष्मी खोलामा नयाँ पुल निर्माण भएको र त्यहाँ चाहिँ अब सडक मर्मत लगायतको निर्माण कार्य भइरहेको हुनाले सुकार्य सम्पन्न नहुन्जेलसम्मको लागि चाहिँ सडखण्ड बन्द गरिएको छ। त्यस्तै गरी यो कान्ति लोकपथको पनि आवागमनलाई चाहिँ अहिले बन्द गरिएको अवस्था छ भने फर्पिङ सडक खण्डमा पनि साँझ 6 बजेदेखि बिहान 5 बजेसम्मको लागि चाहिँ बन्द गरिएको छ। त्यस्तै गरी बिबी राजमार्ग पनि बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म चाहिँ बन्द गरिएको छ।
5: कोशी प्रदेश सरकारले जनतासँग प्रत्यक्ष सरकार राख्ने विषयलाई प्रमुख बनाउँदै बजेटका सिद्धान्त र प्राथमिकता सार्वजनिक गरेको छ। स्वच्छ सुखी र समुन्नत प्रदेश निर्माणको लक्ष्यलाई केन्द्रमा राख्दै प्रदेशले जनमुखी सेवा प्रवाह, दिगो भौतिक पूर्वाधार निर्माण, कृषि क्षेत्रको सबलीकरण, स्वास्थ्य, शिक्षा र सामाजिक न्याय सहितको समावेशी विकासलाई बजेटको प्राथमिकतामा राखेको हो। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि आफ्नो नीतिगत प्राथमिकता सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेपले आज कोशी प्रदेश सभामा प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन डिजिटलाइजेसनमा जोड दिने बताउनुभयो।
7: सुशासन, विकास, समृद्धिको चाहनालाई सार्थक बनाउँदै स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माण गर्न जनमुखी सेवा प्रवाह, दिगो भौतिक पूर्वाधार निर्माण, कृषि क्षेत्रको सबलीकरण, स्वच्छ खानेपानी आपूर्ति, दिगो तथा भरपर्दो सिँचाइ प्रणाली, पर्यटन क्षेत्रको विकास, पहुँचयोग्य र विशेषज्ञ सहितको स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा, सामाजिक न्याय सहितको समावेशी विकास र रोजगारीका अवसर सिर्जना गर्न प्रदेशमा उपलब्ध स्रोत साधनको सन्तुलित तथा समन्वयिक ढङ्गले परिचालन एवं सम्भावनाको खोजीका लागि आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता तय गरेको छु।
5: साझा खबरमा अब विदेशका खबर। अमेरिका, बेलायत र अस्ट्रेलियाले समुद्र मुनिका केबलहरूको सुरक्षाका लागि पानी मुनि सञ्चालन हुने मानव विहीन ड्रोन प्रविधि विकास गर्ने घोषणा गरेका छन्। सिङ्गापुरमा आयोजित सुरक्षा सम्मेलनमा तिनी देशका रक्षा मन्त्रीहरूले उक्त घोषणा गरेका हुन्। र अन्त्यमा खेल खबर। एसियाली खेलकुद महिला T20 छनौटको सेमिफाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ। आज भएको सेमिफाइनल खेलमा नेपाल मलेसियासँग 2 विकेटले पराजित भएको हो। नेपालले दिएको 127 रनको लक्ष्य पछ्याएको मलेसियाले 8 विकेट गुमाएर भेट्टायो। त्यसअघि क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको नेपालले 6 विकेट गुमाएर 127 रन बनाएको थियो। अब मलेसियाले उपाधिका लागि थाइल्यान्डसँग खेल्नेछ भने नेपालले तेस्रो स्थानका लागि चीनसँग प्रतिस्पर्धा गर्नेछ।
0: व्यावसायिक आलु खेतीबाट बझाङका किसान लाखौंमा कमाउँदै
8: अहिले हाम्रो यहाँ 200-300 घरधुरी जति लगभग आलु खेतीमा आबद्ध छन्।
9: घरको राशन खानु, छोरा छोरीलाई पढाउनु, कापी किताब ल्याउनु, ड्रेस ल्याउनु, सबै कृषकहरू खुसी छौँ।
0: तर बर्खायामा आलु भण्डारण गर्न समस्या। सरकारको सहयोग कुर्दै किसान रिपोर्टसँगै कलाकारिता क्षेत्रमा डिजिटल संसारको अध्ययारो पक्ष विशेष संवाद सहितको शनिवार्य विशेष सामग्री बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
10: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
11: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन प्याकेट बनाउन सकिन्छ।
12: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
10: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
12: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
10: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
13: बाली अवशेष चलाउँदा धुवा, प्रयोग गर्दा आम्दानी र स्वस्थ भविष्य।
14: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
13: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुखा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। बझाङको विथरचिर गाउँपालिका अहिले कृषि उत्पादनमा नयाँ उदाहरण बन्दै गएको छ। विशेष गरी वडा नम्बर एकमा यति बेला खेतबारीभरि लटरममा आलु फलेका छन्। कृषि ज्ञान केन्द्र बझाङको स्थानीय तह विशेष पकेट क्षेत्र कार्यक्रम अन्तर्गत विभिन्न कृषक समूह र व्यक्तिगत फार्म मार्फत व्यावसायिक आलु खेती विस्तार गरिएको छ।
16: बझाङको बिथरतिर गाउँपालिका वडा नम्बर एकका स्थानीय किसान महेश्वरी बोहराले यो वर्ष एक क्विन्टल बिउ लगाएर 10 क्विन्टलसम्म आलु बिक्री गरेको अनुभव सुनाउनु भयो। आलु खेतीबाट अहिले दैनिक खर्च चलाउन सहज भएको उहाँको भनाइ छ।
9: एक क्विन्टल लगाउनेले 15-16 क्विन्टल बेच्यो। एक कट्टा मकै फलाउने ठाउँमा 16-17 क्विन्टल आलु फले। यसरी कृषकहरूले आफ्नो आमदानीको अनुभव गर्यो। घरको राशन खानु, छोरा छोरीलाई पढाउनु, कापी किताब ल्याउनु, ड्रेस ल्याउनु, सबै कृषकहरू खुसी छु।
16: कराइसी उपभोगमा मात्रै सीमित रहेको आलु खेती अहिले आमदानीको मुख्य स्रोत बन्न थालेको छ। उत्पादन बढेसँगै किसानहरूको जीवनशैलीमा पनि परिवर्तन आउन थालेको छ। जय केदार कृषक समूहका अध्यक्ष नरेश बोहराका अनुसार यस वर्ष मात्रै समूह मार्फत करिब 140 क्विन्टल आलु उत्पादन गरिएको छ। आलु खेतीबाट वार्षिक 7-8 लाख रुपियाँसम्म आमदानी हुने गरेको उहाँ बताउनुहुन्छ।
17: सुरु सुरुमा त यहाँ पहिलेदेखि सामान्य आफूलाई तरकारी खान 1-2 गाडो लगाउँथे किसानहरू होइन, र विगत 3 वर्षदेखि यहाँ हाम्रो कृषि ज्ञान केन्द्र बझाङको 50% लगानीमा र जय केदार कृषक समूहको 50% लगानीमा देखि निरन्तर रूपमा भइरहेछ। समूहमा भन्दा 140 क्विन्टल आलुको बिउ लगाएको छ। तर यो वर्ष अब वर्षाको कारणले गर्दाखेरि आलु चाहिँ यसपालि उत्पादन कम हुने भन्ने किसानहरूमा साह्रै चिन्ता, किनभने वर्षा धेरै भयो।
16: केदार कृषक समूहका उपाध्यक्ष सुरेन्द्र बोहराका अनुसार अहिले गाउँका करिब 250 स्थानीय व्यावसायिक आलु खेतीमा सक्रिय छन्। मेहनत अनुसार राम्रो आमदानी हुन थालेपछि किसानहरू थप उत्साहित बनेका छन्।
8: विशेष गरी हाम्रो यहाँको बालीमा आलु, बन्दा, काउली, मुला, यो विषयमा हामीले विशेष पहल हाम्रो कृषि ज्ञान केन्द्रबाट आएको छ। कृषि ज्ञान केन्द्रले 100%मा अनुदान आलुको बिउ उपलब्ध गराइदिएको थियो। त्यतिखेर राम्रो इन्कम भएको थियो त्यो 20-25 परिवारको सिको सिकेर। अहिले हाम्रो यहाँ 200-300 घरधुरी जति लगभग आलु खेतीमा आबद्ध छन्। यसको लागि पहिला एउटा समूह थियो 20-25 जनाको। विशेष गरी हामीले आलु लाउँदाखेरि, तरकारीहरू लाउँदाखेरि विशेष समस्या
16: कृषि ज्ञान केन्द्र बझाङको स्थानीय तह विशेष पकेट क्षेत्र विकास कार्यक्रम अन्तर्गत विभिन्न कृषक समूह र व्यक्तिगत फार्म मार्फत व्यावसायिक आलु खेती विस्तार गरिएको हो। सामूहिक सहभागिता, आधुनिक कृषि सोच र स्थानीय तहको सहयोगले बिथरचिरका किसानहरूलाई आत्मनिर्भर बन्न प्रेरित गरिरहेको छ। तर उत्पादन बढेसँगै बजारीकरण र भण्डारणको समस्या पनि थपिएको छ। वर्षायाममा उचित भण्डारणको व्यवस्था नहुँदा आलु बिग्रिने जोखिम बढ्ने गरेको छ। यसका लागि केन्द्रले कस्तो सहयोग गर्न सक्छ? कृषि ज्ञान केन्द्र बझाङका प्रमुख जनक बहादुर सिंह:
18: वर्षायामका लागि आलु भण्डारण गर्नका लागि बझाङ जिल्लामा करिब 4 वटा चाहिँ कोल्ड स्टोरहरू निर्माण भइरहेका छन्। 2-4 कोल्ड स्टोरहरू निर्माण सम्पन्न भइसकेको छ। केदार सिंह गाउँपालिका र जय पृथ्वी नगरपालिकामा सुरमा गाउँपालिकामा कोल्ड च्याम्बर सञ्चालनमा छ, जसले गर्दाखेरि बर्सातमा आलुलाई भण्डारण गर्नका लागि कोल्ड स्टोरमा राख्न सकिने व्यवस्थाका लागि पनि ज्ञान केन्द्र लगायत कृषि विकास निर्देशनालय र स्थानीय तहहरूले कल गरिराख्नु भएको छ।
16: उत्पादन सँगै व्यवस्थित बजार र सिसान केन्द्रको व्यवस्था भए आलु उत्पादनबाट मनग्ञ आमदानी गर्न सक्ने किसानहरू बताउँछन्। सुनिल मण्डेल, CIN, रेडियो खप्तड आवाज, बझाङ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सामाजिक सञ्जालमा नकारात्मक कमेन्टको मारमा महिला कलाकार।
19: राम्रो र नराम्रो कमेन्टमा पनि कस्तो फरक पर्छ भने, यस्तो नेगेटिभ कमेन्ट भन्ने बित्तिकै फेरि त्यो रियाक्टिङ मलाई मन परेन, बन्दी त राम्रो हो क्या, मलाई साँच्चै मन परेको छैन भने त्यसले सिक्न पाउँछ, मौका पाउँछ। तर त्यहाँ मुखै छारेर गाली गर्नुहुन्छ भने चाहिँ त्यसले साँच्चीकै चित्त दुख्छ।
0: मानसिक दबाव कति गहिरो, विशेष संवाद शनिवार विशेष बाँकी नै छ। CIN-को साझा खबर सुन्दै गर्नुहोला।
20: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
21: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
22: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटेना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपैया मा साथमा आईपीटीवी मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरु लागू हुनेछ क्लासिक टेक छोयो कि चल्यो
23: उच्च गति भरपर्दो कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिंग का लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्ट को आईपीटीवी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माय डिश होम एप
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब शनिवारी विशेष सामाजिक सञ्जालको लाइक र कमेन्टको दुनियाँमा प्रशंसासँगै नकारात्मक प्रतिक्रियाको दबाव पनि बढ्दो छ यस्ता नकारात्मक टिप्पणीले नयाँ महिला कलाकारको आत्मविश्वासमा कस्तो प्रभाव पार्छ कलाकारिताको प्रारम्भिक यात्रामा देखिने यस्ता दबाव बारे कलाकार सरस्वती खत्रीसँग साथी सन्तोषी रावलले कुराकानी गर्नुभएको छ
19: राम्रो र नराम्रो कमेन्टमा पनि कस्तो फरक पर्छ भने यस्तो नेगेटिभ कमेन्ट भन्ने बित्तिकै फेरि त्यो रियाक्टिङ मलाई मन परेन बन्दी त राम्रो हो क्या मलाई साँच्चीकै मन परेको छैन भने त्यसले सिक्न मौका पाउँछ तर त्यहाँ मुखै छारेर गाली गर्नुहुन्छ भने चाहिँ त्यसले साँच्चीकै चित्त दुख्छ अरूहरूलाई के हुन्छ थाहा भएन तर मलाई चाहिँ साँच्चीकै चित्त दुख्छ म अहिलेसम्म मैले नेगेटिभ कमेन्ट त्यति धेरै देखेको छैन एक दुईवटा तिम्रो एक्टिङ सुधार भन्ने चाहिँ होला नि सायदै कता कता त्यो पनि देखेको छैन यदि आयो भने चाहिँ मलाई साँच्चीकै चित्त दुख्छ मैले एकचोटि चाहिँ मलाई एउटा कमेन्ट आएको थियो क्या इन्टरभ्यू लिँदै गर्दा हाम्रो पल्स आएको एउटा ऊ गराएको थिएँ क्या मैले एउटा समाचार बनाएको थिएँ त्यतिखेर चाहिँ मलाई भुखै छरेर गाली गर्नुभएको थियो कि म रात पुरै सुतिनँ निदाउनै सकिनँ भगवान् के भयो कहाँ आएछु किन आएछु टाइपको भयो अनि बिहानैखेरि गएँ म सुत्दै नसुत्रै खानै नखाएर गएर त्यहाँ अफिसमा काम गर्ने सरलाई डिलिट गर्न पठाएको मलाई चाहिँ साँच्चीकै त्यो अति नै मन दुख्छ मलाई नेगेटिभ कमेन्ट आयो भने चाहिँ मेरो परिवार सम्झिन्छु गाउँ समाज सम्झिन्छु वरिपरि साथी सङ्गी सम्झिन्छु अनि मैले भोलि आज जिइरहेको जिन्दगी र पछि जिउने जिन्दगीको बारेमा सोच्छु कि थाहा पछि जोडिने मान्छेले पनि त्यही कुरालाई लिएर मलाई यस्तो आउँथ्यो त नै त के हो र होइन एउटा छोरी मान्छेको जिन्दगीमा के हुन्छ भन्ने कुरा त हामी सोच्न पनि सक्दैनौँ नि त अहिले पो हामी जोस छ जागर छ हिम्मत छ रूप छ रङ्ग छ सबै छ नि त यो सधैँ रहने कुरा त हुँदै होइन कुन दिन गएर कहाँ गएर नष्ट हुने हो भनिन्छ सत्य भनेकै मृत्यु हो भन्छ हामी बाँचिरहने म पनि पढ्दिनँ मृत्यु त हाम्रो अवश्य नै छ भनेपछि त्यो कमेन्टले गएर त्यो प्रतिक्रियाले गएर साँच्चीकै भोलि बिहान त्यो महिलामाथि ठुलो किसिमको झट्का लाग्छ क्या घरको परिवारले त बुझ्ला नि आफ्नो माइती घरको परिवारले बुझ्ला नि तर घरका परिवारले पनि बुझ्छन् भन्ने चाहिँ जस्तो लाग्छ मलाई चाहिँ त्यस्तो लाग्दैन है
24: यो सामाजिक सञ्जालमै आएर अब त्यसो जथाभावी लेखिदिनुहुन्छ अब यो चाहिँ एकदमै बढ्दो क्रममा नै छ होइन यो एउटा विकृति नै हो
19: मैले अस्ति भर्खरै अब भन्न मन लागिहाल्यो होइन लाइभमा गएको थिएँ एकजना साथी र म गेम खेलिरहेको थियौँ, एकजना बहिनी र म, त्यसमा आउनुभयो, उहाँको गेस्टमा आउनुभयो, माथि नै आउनु भएको छ, आफ्नो अनुहार पनि देखाइराख्नु भएको छ, डरै छैन क्या, कस्तो जोस हो उहाँलाई होइन, डरै छैन। अनि मलाई डटडट के कमेन्ट भन्नुभयो, तिमी पनि त्यस्तो भयो भने टाइपको कमेन्ट गर्नुभयो। अनि मलाई त्यो शब्दले लास पिरोल्यो, मैले उहाँलाई म केही पनि छोइनँ, तल जाएर है बहिनी भने, उसले तल झारे होइन, एकैछिनमा म लाइ बसिरहेको स्किन सर्ट गरेर उहाँले यति नराम्रो त्यो नामै सुन्न भन्न लाग्छ होइन, त्यो नामैले उल्लेख दिनुभयो क्या, आइडी बनाइदिनु भयो सरस्वती खत्री, अनि निकनेममा त्यस्तो गलत, अनि फोटो मेरो, आइडी खोलिदिनु भयो ठाउँको ठाउँ एक मिनटमा। कस्तो सोचको मान्छे छन्, कस्तो सोचको मान्छे, मैले भने त अगाडि पनि क्षेत्र गलत होइन क्या, कुनै पनि क्षेत्र गलत होइन, त्यो सोच गलत हो, सोचले मान्छेलाई गलत बनाउँछ। कहिलेकाहीँ धेरै पैसा कमाउने मान्छेहरू पनि गलत भइदिन सक्छन् नि, कहिलेकाहीँ एकदमै धेरै गरिब मान्छे पनि गलत भइदिन सक्छन् नि, गलत भन्ने को चाहिँ सही भन्ने कुरा कसैले पनि छुट्याउन सक्दैन। त्यसैले आफ्नो सोच परिवर्तन गरौँ, छोरी मान्छेलाई आफूले के तरिकाले हेर्ने, कुन नजरमा हेर्ने, त्यसरी यो गलत कमेन्ट गर्ने काम चाहिँ कसैले पनि नगरौँ। कसैलाई सच्याउने कुराहरू भन्नुहोस्, मन परेको छैन भन्नुहोस्, त्यो गलत हो कि, त्यो पनि गलत हो नि त, त्यसरी गलत लिनुहुन्छ भने हामी सजिलो हिसाबले लगेर सच्याउने तरिकाले जान्छौँ, तर चित्तै दुख्ने, घरभरै टुट्ने होइन, त्यो आफ्ना आफ्ना फ्यामिलीलाई गाली गरिसकेपछि त्यो आफूले पचाउन नसके हुन्छ नि, त्यस्तो टाइपले मान्छेलाई दुश्मनी तरिकाले चाहिँ नहेरिदिनुहोस् भन्छु म चाहिँ, कसैको जिन्दगी बर्बाद हुनसक्छ त्यो कुराले गर्दा।
24: तपाईँको पर्सनल म्यासेजमा यस्ता कुराहरू कति आउँछ नि?
19: मलाई त्यही अस्ति पहिलोचोटि मेरो भिडियोहरूको प्रतिक्रियाहरूमा देखेको छैन, मलाई मेरो नामै कमेन्ट गरेर पनि कतिले कमेन्ट गर्नुहुन्छ तर राम्रो भन्नुभएको छ मेरो भिडियो। अब तपाईँलाई थाहा छ मैले भिडियोहरू त्यस्तो छाडै खालको होइन, समाजले पचाउनै नसक्ने गरेकै छैन, रेलकै बाटो हो,
24: रेलको बाटो।
19: हजुर,
24: के थियो त्यसमा खास, त्यो गीतको भाव के हो? यो अति धेरै सुनिएको पनि हो, कर्णाली प्रदेश सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा हुने गरी भएका त्यहाँ समस्याहरूलाई दर्शाइएको छ त्यो भिडियोमा होइन। त्यसमा तपाईँले मेन क्यारेक्टरको रूपमा खेल्नु भएको छ, खासमा त्यो त्यसको भाव चाहिँ के हो?
19: भाव चाहिँ अब त्यहाँको त्यहाँको अवस्थालाई देखाएको हो, त्यहाँको अवस्था साँच्चीकै नै त्यतिखेरको, अहिले अब कस्तो छ थाहा छैन होइन, तर त्यहाँको अवस्था साँच्चीकै नाजुक थियो क्या होइन, त्यहाँ बिरामी पऱ्यो भनेपछि छिट्टै हस्पिटल लिन नपिल्ने, प्लेनमै हेलिकप्टरमै लिनुपर्ने, प्लेनमै लिनुपर्ने, प्लेन त त्यहाँ पुग्नलाई पनि लगभग हामी गएर सुटिङ गरेको ठाउँबाट प्लेन चढ्नलाई आउनलाई धेरै टाइम लाग्थ्यो, त्यहाँ आउँदासम्म मान्छे यति सिकिस्तै छ भने मृत्यु नै हुने हो कि, त्यही हो त्यहाँको दुर्दशालाई देखाएको हो, त्यहाँको अवस्थालाई देखाएको हो, त्यहाँ यति दुःख गर्छन् मान्छेहरू होइन, तर कति मान्छेहरू दुःख गर्दा गर्दा पनि धेरै नै सुखी हुनुहुन्छ त्यहाँ होइन, खुसी हुनुहुन्छ, त्यही त्यही रमाइलो छ उहाँहरूको लागि। तर त्यो बिरामी हुँदाखेरि एउटा मान्छेले पाउनुपर्ने दुःख, गरिबी मान्छेले पाउनुपर्ने दुःखलाई देखाएको हो।
0: रासोपा सभापति लामी छानेले भारतमा नेपालीसँग अन्तर्क्रिया गर्ने उच्च स्तरीय भेटवार्ता पनि तय भएको छ। प्रतिपक्षको साझा निशानामा सरकार, बजेट र शासनशैली दुवैप्रति गम्भीर प्रश्न गरेका छन्। निजी शिक्षामा 3% करप्रति असन्तुष्टि बढ्दो देखिएको छ। कृषि नीति र बजेट बीच पनि ठूलो अन्तर साना किसान जोखिममा परेका छन्। कृषिको विकास बिना अर्थतन्त्र सुधार्न मुस्किल हुने विज्ञको दावी छ। भारतको उत्तर प्रदेशबाट 453 जना नेपालीको उद्धार गरिएको छ। बाढी पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित भएका छन्। र अमेरिका, बेलायत र अस्ट्रेलियाले समुद्र मुनिका केबलहरूको सुरक्षाका लागि ड्रोन विकास गर्ने भएको छ। एसियाली खेलकुद महिला T20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 17 बिहान 6 साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: बजेटले आम नागरिकलाई नछोएको विपक्षी दलको टिप्पणी, अर्थमन्त्रीले भोलि संचारकर्मीसँग छलफल गर्ने।
0: 3% शिक्षा समता शुल्क लगाउने घोषणाको विरोध, बजेटले कर्णाली प्रदेशलाई उपेक्षा गरेको सत्ता पक्षकै सांसदको गुनासो।
1: यो वर्षमा करिब 51,000 घरधुरी प्रभावित हुने प्रक्षेपण, पछिल्लो दुई दिनमा वर्षाको ठोरीमा 191.2 मिलिमिटर वर्षा।
0: दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा परि 3 जनाको मृत्यु, लेबनानको 3 क्षेत्र खाली गर्ने इजरायलको आदेश।
1: र एसियन गेम्स छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग 2 विकेटले पराजित, च्याम्पियन्स लिगको उपाधिका लागि आज आर्सेनल र पीएसजी भिड्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकारले सार्वजनिक गरेको बजेटको विपक्षी दलले विरोध गरेका छन्। सरकारले 21,24,34 करोडको बजेट सार्वजनिक गरेको भोलिपल्ट प्रमुख प्रतिपक्ष नेपाली कङ्ग्रेसले बजेट आर्थिक रूपमा बोझिलो भएको टिप्पणी गरेको छ। सभापति गगन थापाले नै बजेटले न्यून आय भएका र विपन्न वर्गका समस्या सम्बोधन गर्न नसकेको टिप्पणी गर्नुभएको छ। उहाँले सरकार गरिबी हटाउँछु भन्नुपर्ने ठाउँमा गरिब मास्नतिर लागेको बताउनु भयो।
3: म गरिबी हटाउँछु होइन, म गरिबलाई हटाइदिन्छु। मेरो अगाडि जो गरिब पर्छ त्यसलाई माफ दिन्छु, हटाइदिन्छु भनेपछि गरिबी हट्छ भन्ने गलत सोचबाट यो ग्रसित छ। हिजोको बजेटमा पनि हामीले कुरा देख्यौँ।
0: सभापति थापाले आर्थिक मन्दी र बढ्दो महँगीका कारण न्यून आय भएका नागरिकको जनजीवन कष्टकर बनिरहेका बेला उनीहरूप्रति सरकार उदासीन देखिएको टिप्पणी गर्नुभयो। सरकारका कतिपय निर्णयको सामाजिक सञ्जालमा प्रशंसा भइरहे पनि प्रतिपक्षको धर्म सस्तो लोकप्रियतामा बहकिने नभई राज्यको ढुकुटी र नीतिमा सबै वर्गको पहुँच सुनिश्चित गराउनु रहेको बताउनुभयो।
3: कतै गएर बोल्दै गर्दा गाली खाइन्छ भने तर्सेर भाग्ने पनि हाम्रो ड्युटी छ। हामी अपोजिसन हो, सरकारले संविधान मास्छ, काङ्ग्रेस उभिन्छ। सरकार कानुनका विरुद्धमा बोल्छ, काङ्ग्रेस उभिन्छ। सरकारले राज्यको स्रोत र साधन कुनै एउटा पक्षलाई मात्रै पुग्ने गरिकन उसले त्यो त्यसको नीति, स्रोत, साधन, नियम, कानुन त्यतातिर लिएर जान्छ भने सबै समाजका खास गरिकन निम्न वर्गका मानिसहरूले कुरा प्राप्त गर्नुपर्छ भने त्यहाँ काङ्ग्रेस उभिन्छ। यो अपोजिसनको ड्युटी।
1: काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदिम्बेले संसदमा संख्याभन्दा उठाइने मुद्दा र विचार महत्वपूर्ण हुने बताउनु भएको छ। आज नेपाल थारू संघको अधिवेशनमा आङदिम्बेले संसदमा काङ्ग्रेसको संख्या कम भए पनि आफूहरूले उठाउने मुद्दा महत्वपूर्ण हुने बताउनु भएको हो। संख्याको बलमा मात्रै लोकतन्त्र सञ्चालन हुन नसक्ने उहाँको भनाइ थियो। संसदीय मर्यादा र लोकतान्त्रिक अभ्यासको संरक्षणका लागि काङ्ग्रेसले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने उहाँले बताउनुभयो। संसदमा अलग अलग ढंगले हेर्ने प्रवृत्तिको अन्त्य गर्दै दुवैलाई एउटै सोच र ट्र्याकमा अघि बढाइने वातावरण निर्माण गरिएको उहाँको भनाइ छ। संसदमा लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्न काङ्ग्रेसले निरन्तर आवाज उठाइरहेको उहाँले बताउनुभयो। उहाँले काङ्ग्रेसभित्र देखिएको समस्याको समाधान गर्नुपर्नेमा पनि जोड़ दिनुभएको छ। प्रवक्ता देवराज चालिसेले सामाजिक सञ्जाल मार्फत बजेटले जहाँ भोट त्यही बजेटको नीति लिएको बताउनु भएको छ। सामाजिक सञ्जालबाट उदाएको सरकारले सामाजिक सञ्जाललाई नै खुसी पार्ने गरी बजेट ल्याएको छ, प्रवक्ता चालिसेले बताउनु भएको छ।
0: अर्को प्रतिपक्षी दल नेकपा एमाले बजेट गैर जिम्मेवार र हावादारी भएको निष्कर्ष निकालेको छ। सिंहदरबारमा आज बसेको एमाले संसदीय दलको बैठकले सरकारले ल्याएको बजेटले आम जनताको भावना र देशको वर्तमान आवश्यकतालाई समेट्न नसकेको ठहर गरेको

0: को दावी गर्दै अहिलेको सरकारसँग कुनै विचार सिद्धान्त र नीति नरहेको टिप्पणी गर्नुभयो।
1: पञ्चायत खार्न पनि कुनै योगदान दिया छैन, राजतन्त्रको विरुद्ध पनि लडेको कुनै योजना कुनै भूमिका छैन। त्यो आज अहिले देशको प्रधानमन्त्री मन्त्री संसद सबै ठाउँमा जिम्मा लिएर बसेका छन्। उनीहरूलाई यो आन्दोलन हामीले रगत बगाएको लडेको दुःख गरेको भूमिगत बसेको अप्ठ्यारा भोगेको जनयुद्ध जनआन्दोलन लडेको कुनै अनुभव छैन र उनीहरूलाई त्यो माया पनि छैन।
2: अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले आर्थिक वर्ष 2083-84 बजेटका विषयमा संचारकर्मीसँग अन्तर्क्रिया गर्नुहुने भएको छ। अर्थ मन्त्रालयले जारी गरेको सूचना अनुसार उक्त अन्तर्क्रिया कार्यक्रम भोलि दिउँसो 3 बजे अर्थ मन्त्रालय स्थित सुमडा हलमा हुनेछ। कार्यक्रममा बजेटका प्राथमिकता, राजस्व तथा व्यय व्यवस्थापन लगायत समसामयिक विषयमा अर्थमन्त्री वाग्लेले संचारकर्मीहरूसँग छलफल गर्नुहुने जनाइएको छ। अर्थ मन्त्रालयले कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण संचार माध्यम तथा संचारकर्मीहरूलाई अनुरोध गरेको छ।
0: सरकारले निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले विद्यार्थीबाट असुल गर्ने सबै प्रकारका शुल्कमा 3% शिक्षा समाता शुल्क लगाउने घोषणा गरेपछि यसको कार्यान्वयनबारे बहस सुरु भएको छ। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले हिजो प्रस्तुत गरेको बजेटमा दुर्गम क्षेत्रमा शिक्षा तथा स्वास्थ्य पूर्वाधार निर्माण तथा सेवा विस्तारमा सहयोग पुर्याउने उद्देश्यले निजी क्षेत्रले प्रदान गर्ने शिक्षा तथा स्वास्थ्य सेवामा न्यूनतम दरमा समता शुल्क लगाउने घोषणा गर्नुभएको थियो। शिक्षामा समता शुल्क लगाउने सरकारी निर्णयप्रति निजी विद्यालय सञ्चालकले अनौपचारिक रूपमा विभिन्न प्रश्न उठाएका छन्। एक सामग्री सहकर्मी माधव तिमिल सेनाबाट।
3: निजी विद्यालय सञ्चालकहरूको संस्था प्याप्सनले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ। प्याप्सन महासचिव आरबी कटुवालले यसअघि बाबुराम भट्टराई नेतृत्वको सरकारका बेला पनि 5% शुल्क लगाउने प्रस्ताव आएको तर कार्यान्वयनमा कठिनाई भएको स्मरण गर्दै अहिलेको 3% शुल्क कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो। उहाँले केही दिनभित्रै संस्थाको आधिकारिक धारणा सार्वजनिक गरिने जानकारी दिनुभयो।
4: यो विषयमा चाहिँ अब त्यहाँ अभिभावकसँग लिनुभएको देखिए तापनि अभिभावकको विषय पनि छ, त्यसले चाहिँ अभिभावकले कसरी लिनुहुन्छ, विद्यालयहरूले कसरी लिन्छन्, अनि हामीसँग फेरि स्टेक होल्डरहरू प्याप्सन निकासन हिसाब फेरि हाम्रै प्याप्सनभित्र धेरै हामी छलफलमा छौँ। केही दिनमा त्यसलाई कसरी काम गर्न सकिन्छ या सकिँदैन भन्ने विषयमा हामी सार्वजनिक गर्छौँ।
3: शिक्षाविद मिन बहादुर साईले शिक्षा समता शुल्कको भार अन्ततः अभिभावकमै पर्ने टिप्पणी गर्नुभएको छ। उहाँले अभिभावकमाथि प्रत्यक्ष शुल्क थप्नुको सट्टा संस्थागत विद्यालयलाई अन्य नीतिगत व्यवस्था मार्फत नियमन गर्नु उपयुक्त हुने धारणा राख्नुभयो।
5: खासै त्यो शुल्क चाहिँ अभिभावकमा नै हो होइन, उसले आफ्नो तिर्नेट होइन। अब अभिभावकमै त्यसरी इन्डाइरेक्ट हिसाबले त्यो शुल्क लगाउनुभन्दा बरु त्यो संस्थागत स्कुलहरूलाई अन्य खालको सर्तमा राख्दा राम्रो हुन्थ्यो जस्तो लाग्छ मलाई। त्यो किनभने पहिलो एकचोटि बाबुराम अर्थमन्त्री भएको बेला त्यो अभ्यास गरेर फेरि अभ्यास भइसकेको केस पनि थियो, त्यस कारण संस्थागत विद्यालयलाई त्यो वा त्यो कर्नरबाट दबाबमा राख्नुभन्दा स्पष्ट नीति ल्याएर उनीहरूलाई चाहिँ व्यवस्था
3: शिक्षाविद साईले विगतमा पनि यस्ता अभ्यास सफल हुन नसकेको उल्लेख गर्दै स्पष्ट र दीर्घकालीन शिक्षा नीति आवश्यक रहेको बताउनुभयो। उहाँले सरकारले शिक्षा क्षेत्रमा आवश्यक सुधार र व्यवस्थापन गर्न नसके भविष्यमा ठूलो असन्तुष्टि उत्पन्न हुन सक्ने चेतावनी समेत दिनुभयो।
5: केही समयसम्म तपाईँले अनिवार्य हिसाबमा बाध्यात्मक हिसाबले कार्यान्वयन गर्नुहुन्छ होला, तर यो पछि चाहिँ यो सरकारको केही यस्तो कुराहरू चाहिँ खपिने गएपछि यो ठुलो विस्फोट हुन्छ, किनभने शिक्षामा चाहिँ सरकारले अहिले गर्नुपर्ने कुरा त्योभन्दा महत्त्वपूर्ण धेरै कुराहरू गरेको छैन, त्यो नगरेको कारणले धेरै ठुलो विस्फोट हुन्छ, त्यो विस्फोट चाहिँ सरकारले धान्न सक्दैन।
2: संघीय सरकारले बजेट मार्फत कर्णाली प्रदेशलाई उपेक्षा गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 लागि कर्णाली प्रदेशका सड़कहरूको स्तरोन्नतिका लागि करिब 4 अर्ब रुपियाँ छुट्याइएको छ। कर्णाली करिडोरको कालोपत्रे कार्य सम्पन्न गर्न 2 अर्ब रुपियाँ तथा सुर्खेत जुम्ला गमगढी सड़क र मध्य पहाड़ी लोकमार्ग तथा कर्णाली राजमार्गको स्तरोन्नति लगायतका कार्यका लागि करिब 1-1 अर्ब रुपियाँ विनियोजन गरेको हो। यी बाहेक अन्य केही साना योजना समेटिए पनि कुल बजेटको प्रतिशतका आधारमा कर्णालीलाई उपेक्षा गरिएको कर्णाली प्रदेशबाट संघीय संसद प्रतिनिधि सभामा

0: प्रतिनिधित्व गरेका सांसदहरूले बताएका छन्। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।
1: फागुन 21 को चुनावपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा चुनावी वाचापत्र सार्वजनिक गर्दै आफूहरूको प्राथमिकतामा कर्णाली रहेको बताएको थियो। 5 वर्ष योजनाहरू सार्वजनिक गर्दै रासोपाका सभापति रवि लामिछाने, वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह र वर्तमान अर्थमन्त्री स्वर्णिम वाग्ले सहितका नेताहरूले कर्णालीका समस्याहरूको मुख्य कारक पुरानो दल भएको आरोप लगाउँदै त्यसबाट पार पाउन रासोपालाई मत दिन आग्रह गरेका थिए। कर्णालीबाट आशातीत नतिजा नल्याए पनि रासोपा अहिले झण्डै 2/3 बहुमत सहितको सरकारको नेतृत्वमा छ। देशभरको उबारले हाल बालेन प्रधानमन्त्री र वाग्ले अर्थमन्त्री बन्नु भएको छ। सरकार बनेको 2 महिनापछि हिजो बजेट ल्याउनुभएका अर्थमन्त्रीले कर्णालीलाई नसमेटेको भन्दै स्वयं रासोपाकै सांसद रमेश सापकोटाले असन्तुष्टि व्यक्त गर्नुभएको छ। सुर्खेत क्षेत्र नम्बर 2 प्रत्यक्ष जित्नुभएका कर्णालीका रासोपाका एकमात्र सांसद सापकोटाले आफूले भनेकै योजना नपरेको सुनाउनु भयो।
2: मैले आफै पनि सिफारिस गरेको कुरा चाहिँ यो चाहिँ अब यो पछि आउँछ कि अब जस्तो वक्तव्य मात्रै भयो, 5 वर्षसम्म पनि केही कुराहरू परिमार्जन गर्न सकिन्छ। त्यसमा कालीकोटको पलादादेखि तपाईँको मुगु त्यो बाटोबाट तपाईँको नयाँ ट्र्याकको योजना थियो कि मैले प्रस्ताव गरेको। मैले जुन भनेको ट्र्याक छ त्यो ट्र्याक खोलेर रारा जानी हो भनेपछि लगभग तपाईँको दूरीको हिसाबले केही नभए पनि 80-90 किलोमिटर चाहिँ कम पर्ने बाटो चाहिँ प्रति हुन्थ्यो भन्ने हो। अब हिजो चाहिँ बजेट त्यो आएन होइन, थप अब के छ मन्त्रालयले कुरा गरेर त्यसलाई चाहिँ जोड्न सकिन्छ भन्ने त्यो चाहिँ आएन कि भन्ने हो।
1: कर्णालीबाट प्रतिनिधित्व गर्ने विपक्षी दलका सांसदहरूले त झन् चित्त बुझाउने कुरै भएन। नेपाली काङ्ग्रेस प्रमुख सचेतक समेत रहनुभएकी दैलेख क्षेत्र नम्बर 1 निर्वाचित सांसद वासना थापाले अक्षरमा कर्णाली शब्द समेटे पनि अङ्कमा हराएको टिप्पणी गर्नुभएको छ।
3: शब्दमा भन्यो नि अङ्कमा चाहिँ केही छैन क्या, भन्नलाई त कर्णाली कर्णाली भनेर चाहिँ हेर्दाखेरि चाहिँ छैन। त्यत्रो बजेट ल्याइराख्दाखेरि हजुरको जम्मा 4 अरब छुट्याइएको छ कर्णालीलाई कि सबैभन्दा पिछडिएको ठाउँ यसलाई अगाडि बढाउनु पर्छ। यो चाहिँ अब स्वयं यो जो अर्थमन्त्री हुनुहुन्छ उहाँ ज्ञान भएको अर्थ विशेषज्ञ भएको कारणले अलिकति नयाँ आउँछ कि भन्ने ठुलो आशा हामीले पनि राखेको थियौँ। भनेको जस्तो सोचेको जस्तो चाहिँ आएन कर्णालीले 4 अरब अलि अगाडि एउटा सुने पनि थियौँ सांसदै हुनुहुन्न होइन, त्यहाँ हामीले विशेष तरिकाले हेरिरहेको भन्नुभएको थियो सुनेर चाहिँ ए होला जसले हेऱ्यो पनि जे संसद नभए पनि कर्णालले हेर्ने विशेष तरिका छ होला उहाँको भन्ने हामीले त्यो एउटा आकाङ्क्षा ल्याएको सोचिरहेको थियौँ, त्यो पनि भएन।
1: जुम्लाबाट दोस्रो पटक चुनाव जित्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञान बहादुर शाही भने आक्रोशित देखिनु भएको छ। अहिलेसम्मका सबै अर्थमन्त्रीले कर्णालीलाई हेपिरहेको भन्दै उहाँले अर्थमन्त्रीहरूले नै धनीका लागि मात्रै बजेट ल्याउने गरेको बताउनु भयो।
4: अहिले अर्थमन्त्रीजीलाई धेरै मान्छेलाई के लाग्छ भने अर्थमन्त्री पढेका हुन् जस्तो लाग्छ। नेपालमा जहिले पनि अर्थमन्त्री पढेकै भएको छ है, डाक्टर रामशरण महत, डाक्टर प्रकाश शरण महत, डाक्टर प्रकाश चन्द्र लोनी उहाँहरूको एउटा विद्यार्थी मात्रै हो श्री महोदय है, धेरै विद्वान त्यस्तो केही पनि होइन। उहाँ जुन हिसाबमा बाहिर प्रचार गरिएको छ नि त, उहाँ राष्ट्रिय योजना आयोगमा बस्दाखेरि नेपाल धराशयी भएको सबैलाई थाहा छ बुझ्नु हो। सेवा हुनाले अहिले के हो भने यो कुनै अब उहाँले सैद्धान्तिक रूपमा उहाँले के गर्नुभयो इन्सुरेन्स रोकेर दिनुभयो प्राइभेट अस्पतालको, मलाई भन्नुहोस् यो कहाँसम्मको दिव्यता। यो चाहिँ कस्तो छ भने मध्यम वर्गीय र अब ठुला वर्गका लागि चाहिँ यो बजेट सही हो, धनी मानीका लागि चाहिँ यो बजेट ठिक छ।
5: नेपाल परिवेशमा दैलेखमा पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृह कार्य लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर सम्बन्धी जानकारी। ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशील हुन सक्छ। स्थिर ब्याजदर तोकिएको अवधिसम्म बढ्दैन भने परिवर्तनशील ब्याजदर संस्थाको आधार दर अर्थात् बेस रेटमा आएको परिवर्तन अनुसार थप घट हुने गर्दछ। परिवर्तनशील ब्याजदरमा कर्जा प्रदान गर्दा ब्याङ्क तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा प्रिमियम थप गरी ब्याजदर तोक्ने गर्दछन्। यस्तो प्रिमियम ऋणीको जोखिम मूल्याङ्कन गरी तय गर्नुपर्दछ। एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा स्वीकृत गरे पश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजना लागू गर्न नपाइने व्यवस्था छ। परिवर्तनशील ब्याजदरमा कर्जा लिने ग्राहकले आफूले लिने कर्जामा तोकिएको आधार दर र प्रिमियम दर सम्बन्धमा कर्जा प्रस्ताव पत्र लिँदाको बखतमै प्रष्ट हुनुपर्छ। तत्पश्चात आधार दरमा भएको परिवर्तनका कारण ब्याजदरमा के कति परिवर्तन भएको हो र कुन मितिदेखि लागू हुने हो भन्ने बारे सम्पूर्ण जानकारी सम्बन्धित कर्जा प्रदान गर्ने संस्थाबाट लिई प्रष्ट हुनुपर्दछ। सचेत ग्राहक बनौ, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
7: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
8: मार्बल का सीपीवीसी प्रोडक्टहरू अमेरिकन लाइसेंस अंतर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमता का साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रांड साथै मार्बल का यूपीवीसी प्रोडक्टहरू लीड फ्री यूवी रेसिस्टेंट र हाई इम्प्याक्ट स्ट्रेंथ भएको
9: सुरक्षा घरको साथ जीवन भरको
10: यो हो हाँ संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
5: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
0: यस वर्षको मनसुनबाट देशभर करिब 51,668 घरधुरीका 226,661 जनसङ्ख्या प्रभावित हुन सक्ने अनुमान गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले केही दिन अघि सार्वजनिक मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय योजना 2083 सो क्षतिको अनुमान गरिएको जानकारी दिनुभयो।
11: करिब 51,000 घरधुरी चाहिँ प्रभावित हुने जान्नु छ भने 226,000 चाहिँ जनसङ्ख्या चाहिँ प्रभावित हुने भन्दछ र त्यो चाहिँ तुलनात्मक रूपमा पोहोरको अलिकति कम पनि हो र यो वर्ष मनसुनको आउटपुटमा पनि केही सरदर भन्दा अलिकति कम पानी पर्ने भन्नेको भएर पनि केसलोडहरूलाई चाहिँ अलिकति व्यवस्थित रूपमा पहिलेको भन्दा थप व्यवस्थित रूपमा चाहिँ अध्ययन र फोरकास्ट गरिएको भएर अहिले चाहिँ अलिक पोहोरको भन्दा अलिकति कम पनि छ अनुमान भने।
0: मनसुनको 4 महिनाको अवधिमा प्राकृतिक विपदका घटनाबाट क्षति र नोक्सानी हुने गरेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित निकायलाई तयारी अवस्थामा रहने गरी जिम्मेवारी तोकिएको उहाँले बताउनुभयो।
11: भएसम्म हामीले एकजना पनि व्यक्तिको मृत्यु नहोस् र अर्को भौतिक सम्बन्ध खुलेर कुनै पनि विपदबाट कुनै क्षति नहोस् भन्ने नै हुन्छ हाम्रो प्रयत्न। त्यसको लागि हाम्रो पूर्व तयारी स्वरूप सबै निकायहरूको चाहिँ तिन भएका सरकारी निकाय गैर सरकारी संस्थादेखि लिएर सबै नागरिक समाज र समुदायसम्मको जिम्मेवारीहरू के हुने कसले के कुन बेला खटिने भन्ने विषयहरू जस्तो अब हामीले नाइन मिनिस्ट्रीहरूले चाहिँ स्वास्थ्य शिक्षा विद्युतका लगायतका कुराहरू पूर्वाधारका विषयहरू होइन कुन कुन ठाउँमा कुन कुन क्षेत्र चाहिँ अग्रसर भएर काम गर्ने भन्ने विषयहरू छन् होइन। त्यसै गरी विपद सम्बद्ध हाम्रो गृह मन्त्रालय हामी प्राधिकरण पनि भयो त्यसै गरी प्रदेश सरकार स्थानीय पालिकाहरूको पनि आफ्नो भूमिका उल्लेख गरेको छ र सहयोग निकायहरू पनि त्यसरी लिएको छ भने सँगसँगै अब मनसुनमा अवधि सुरु भएपछि त्यसमा खटिने हाम्रो सुरक्षा कर्मीहरू के कति खटिने उहाँहरूलाई तालिमसहितमा पूर्व तयारी अवस्था राखेको छ।
0: मनसुनजन्य विपदबाट कसरी जोगिने भनेर नमूना अभ्यासहरू पनि गरेको प्राधिकरणले जनाएको छ। त्यसले सामाजिक सञ्जाल मार्फत पनि जनचेतनाका सामग्रीहरू प्रचार प्रसार गरिएको छ। नेपालमा सामान्यतया मनसुन जुन 13 अर्थात जेठ अन्तिममा शुरू भएर अक्टोबर 2 समाप्त हुन्छ तर यस वर्ष भने नेपालको पूर्वी भागबाट जेठ मध्यतिर नै मनसुन प्रवेश गर्ने अनुमान गरिएको छ। यस वर्षको मनसुन बिस्तारै भारत हुँदै आउने क्रम रहेको विभागले जनाएको छ। अहिलेको वर्ष भने मनसुनको वर्षा भएको मौसमविद वरुण पौडेलले बताउनुभयो।
12: यो जेठको अन्तिम साता असारको पहिलो हप्ताभित्रमा चाहिँ हुने हो सिमाना र बिस्तारै अब इन्डिया आउने क्रम छ। मनसुनको एक्टिभिटिजहरू भोलिएको विभागमा पहिला चाहिँ सक्रिय रहन्छ त्यसपछि बिस्तारै चाहिँ नेपालतिर प्रवेश गर्छ। जसलाई पनि अहिले मनसुन चाहिँ भएन अहिलेको वर्षा भनेको स्थानीय वायुभाव पनि छ साथसाथै पश्चिम वायुको प्रभावले गर्दाखेरि पनि अलिकति देशका विभिन्न स्थानमा चाहिँ वर्षा भएको अवस्था छ अहिले त्यसरी बुझ्न सकिन्छ। मनवर्षा चाहिँ होइन त्यही मनसुनकै अवस्थामा छौँ अहिले चाहिँ उहाँले मनसुनको लागि चाहिँ अझै केही समय कुर्नुपर्ने देखिन्छ।
0: पछिल्लो 2 दिनदेखि मौसममा थप बदली भई ठाउँ ठाउँमा भारी वर्षा भइरहेको छ। देशभर नै बदली भएकाले तापक्रम आज उल्लेख्य रूपमा घटेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो 24 घण्टामा पर्सा जिल्लाको ठोरीमा 191.2 मिलिमिटर वर्षा भएको छ। यो धेरै भारी वर्षा नजिक हो।
5: नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मासिक 50 युनिट भन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% मूल्य अभिवृद्धि कर भ्याट लगाउने निर्णय तत्काल फिर्ता लिने माग गर्नुभएको छ। सरकारले बजेट मार्फत मासिक 50 युनिट भन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% भ्याट लगाउने जनाएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले उक्त निर्णय आम उपभोक्ताको हित विपरीत भएको बताउनु भएको छ।
0: खानी तथा भूगर्भ विभागले दैलेखमा पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृह कार्य गरेको छ। विभागले व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्वे बीच थप सम्झौताका लागि आन्तरिक तयारी गरेको हो। भैरवी गाउँपालिका एक जलजलीमा पहिलो चरणको ड्रिलिङ अन्वेषण कार्य लगायत सकिएको जनाएको छ। पेट्रोलियम पदार्थको ड्रिलिङ र अन्वेषण कार्यहरू सम्पन्न गरेको विभागले व्यावसायिक उत्पादन सुरु गर्न उक्त सम्झौताका लागि विभागले आवश्यक सहयोग प्राप्त गर्न सरकारसँग समन्वय गरेको हो। विभागले चीनको प्राविधिक टोलीसँगको सहकार्यमा हालै सिस्मिक सर्वे, जियोलोजिकल सर्वे, म्याग्नेटोट टेल्युरिक सर्वे र जियो केमिकल स्याम्पलिङ सर्वे सम्पन्न गरेको पेट्रोलियम अन्वेषण परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काले जानकारी दिनुभयो। परियोजनाको सफल कार्यान्वयन हुन सके पेट्रोल र प्राकृतिक ग्यासको आयातमा खर्च भइरहेको ठूलो रकम कटौती गर्न सकिने बताइएको छ। यसले आयात प्रतिस्थापनका साथै मुलुकको आर्थिक विकासमा सहयोग पुग्नेछ।
5: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छ।

0: तो DTH सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: यू हो हाँ संचार नेटवर्क र तपाई सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार नेपाल चिकित्सक संघको आयोजनामा चितवनमा अल नेपाल मेडिकल कन्फरेन्स एनएमए कन 2026 सुरु भएको छ भोलिसम्म सञ्चालन हुने सम्मेलन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहालमा सुरु भएको हो संघका अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीका अनुसार सम्मेलनमा नेपाल सहित भारत र चीनका विशेषज्ञ चिकित्सकहरू नर्स र स्वास्थ्य कर्मीहरू सहभागी छन् सम्मेलनको औपचारिक उद्घाटन भोलि बिहान हुनेछ
3: तनहुँमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ म्याग्दी गाउँपालिका एक गुणादीमा पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बसको ठक्करबाट 69 वर्षीय पैदलयात्री समर बहादुर राणा भाटको मृत्यु भएको हो दुर्घटनामा गम्भीर घाइते राणा भाटको दमौल स्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो यस्तै सप्तरीमा करेन्ट लागेर एकजना किसानको मृत्यु भएको छ हनुमान नगर कङ्कालिनी नगरपालिका एक भारदहमा आज केरा बगानमा करेन्ट लागेर स्थानीय 48 वर्षीय सहदेव लौगीको मृत्यु भएको प्रहरीले जनाएको छ यता झापामा खोलामा बगिरहेको अवस्थामा महिलाको शव फेला परेको छ दमक नगरपालिका 10 सेतुमाणी स्थित रतुवा खोलामा आज प्लास्टिकको बोरामा युवतीको शव भेटिएको हो
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा परि 3 मृत्यु भएको छ लेबनानको सरकारी समाचार एजेन्सी एनएनएका अनुसार आज दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा 3 मृत्यु भएको हो भने केही मानिस घाइते भएका छन् टायर सहरको एक घरमा भएको हवाई आक्रमणमा एक पुरुष र उनको छोराको मृत्यु भएको छ परिवारका अन्य 7 सदस्य पनि घाइते भएका छन् इजरायली सेनाले शरीफा हब्बुस नवातीह सडकमा गरेको आक्रमणमा 1 मृत्यु भएको छ भने अर्को 1 गम्भीर घाइते भएका छन् यसैबीच इजरायलले लेबनानको 3 क्षेत्रहरू खाली गर्न आदेश दिएको छ इजरायलले दक्षिणी लेबनानको नवातीह जिल्लाका मेफादुन चौकिन र जेदहिन सहर र गाउँका बासिन्दाहरूलाई खाली गर्न आदेश दिएको हो इजरायली सेनाले सबैलाई नागरिकलाई तुरुन्तै आफ्नो घर छोडेर जहरानी नदीको उत्तरतिर सर्न आग्रह गरेको छ यो क्षेत्र इजरायल लेबनान सीमाबाट लगभग 40 किलोमिटर टाढा रहेको छ
3: उता अफगानिस्तानमा ट्रक पल्टिँदा 18 जनाको मृत्यु भएको छ पूर्वी अफगानिस्तानमा ट्रक पल्टिँदा 10 बालबालिका सहित 18 जनाको मृत्यु भएको एएफपीले जनाएको छ लगमान प्रान्तका गभर्नरका प्रवक्ता अब्दुल मलिक निया जयका अनुसार ट्रकमा पाकिस्तानबाट फर्केका अफगान परिवार सवार थिए 10 बालबालिका 5 महिला र 3 पुरुष सहित 18 जनाको मृत्यु पुष्टि गर्दै 29 घाइते भएको प्रवक्ता मलिक निया जयले बताउनुभयो पूर्वी अफगानिस्तानको जलालाबाद र राजधानी काबुल बीचको सडकमा ट्रक दुर्घटनामा परेको थियो
4: नेपाल परिवेशमा अब खेल समाचार महिला एसियन गेम्स छनौटको सेमिफाइनलमा नेपाली टोली मलेसियासँग 2 पराजित भएको छ नेपालले दिएको 127 रनको लक्ष्य मलेसियाले 18 ओभर 4 बलमा 8 गुमाएर पूरा गरेको हो मलेसियाको जितमा एल्सा हन्टरले सर्वाधिक 48 रन बनाइन् धनुश्री महुननले 21 आइन हमिजहा हामिसले 18 रन थपिन् नेपालकी रिया शर्माले 3 मनिषा उपाध्याय र रुबिना छेत्रीले समान 2 विकेट लिए यसअघि मलेसियाको बायोमास क्रिकेट ओभलमा पहिले ब्याटिङ गरेको नेपालले 6 गुमाएर 126 रन बनाएको थियो नेपालका लागि कप्तान इन्दु वर्माले 46 रनको विजित इनिङ्स खेलिन् कविता कुमारले 33 रन जोडिन् रुबी पोदार 17 तथा पूजा महतो 15 रनमा आउट भइन् मलेसियाका लागि ब्रिनफार्ड दुराई सिंघमले 2 तथा माहिरा इस्माली र आइसा एलिसाले समान 1-1 विकेट आफ्नो नाममा गरे जितसँगै मलेसिया यही वर्ष जापानमा हुने एसियाली खेलकुदका लागि छनौट भएको छ
3: युईएफए च्याम्पियन्स लिगको फाइनलमा आज आर्सेनल र पेरिस सेन्ट जर्मन पिएसजी आमने सामने हुँदैछन् हंगेरीको बुडापेस्टमा हुन लागेको खेल नेपाली समयअनुसार राति पौने 10 बजे सुरु हुनेछ। आर्सनल 2006 पछि पहिलो पटक च्याम्पियन लिगको फाइनलमा पुगेको हो। आर्सनल प्रिमियर लिग उपाधि जितिसकेको आत्मविश्वासका साथ फाइनलमा उत्रदैछ। पिएससी पनि लगातार दोस्रो उपाधि जित्ने दाउमा छ। यो सिजन प्रतियोगितामा पिएससीले सर्वाधिक 44 गोल गरेको छ भने आर्सनलले सबैभन्दा कम केवल 6 गोल मात्रै खाएको छ। त्यसैले आक्रमण र रक्षा बीचको यो भिडन्त निकै रोचक हुने अनुमान गरिएको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: बजेटले आम नागरिकले नछोएको विपक्षी दलको टिप्पणी, सरकार नै षड्यन्त्रको परिणामबाट बनेको दावी।
3: 3% शिक्षा समता शुल्क लगाउने घोषणाको विरोध, बजेटले कर्णाली प्रदेशलाई उपेक्षा गरेको सत्ता पक्षकै सांसदको गुनासो।
4: यो वर्षमा करिब 51,000 घरधुरी प्रभावित हुने प्रक्षेपण, पछिल्लो 24 घण्टामा पर्साको ठोरीमा 191.2 मिलिमिटर वर्षा।
3: दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा परि 3 जनाको मृत्यु, लेबनानको 3 क्षेत्र खाली गर्ने इजरायल।
4: र एसियन गेम्स छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग 2 विकेटले पराजित, च्याम्पियन्स लिगको उपाधिका लागि आज आर्सेनल र पीएसजी भिड्दै।
3: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
2: संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्।
0: स्वदेश FM 93.2 MHz।

0: जहाँ हजारों किसिम का जड़ीबुटी पाइन्छन्, हरेक नेपाली को विश्वासिलो नाम जसले आयुर्वेदिक चिकित्सालाई हरेकको घर घरमा पुर्याउँदैछ। वैदिक आयुर्वेद सेवा प्रणालीको विश्वास, प्राकृतिक स्रोत शुद्धता, त्यसैले हाम्रा जडीबुटीहरू आफैले संकलन गरी आफ्नै प्रशोधन केन्द्रमा तयार गरिन्छ, जसको फलस्वरूप उपचारपछि निको भइसकेका बिरामी के भन्दै हुनुहुन्छ।
1: मेरो नाम पार्वती सुवेदी, रत्ननगर एक बकुलर हो घर मेरो। म पहिला एकदम ग्यास्ट्रिकले पीडित थिएँ, धेरै हस्पिटल गएँ, पुरा भरतपुरका हस्पिटल जति सबै सकेको है, सबै कुनमा गए राम्रो हुन्छ भने त्यहाँ गयो, चेक गर्यो, फेरि औषधि एक झोला लयो खायो, अनि त्यो खानुन्जेरी हुन्छ डक्टरी औषधि, अनि त्यसपछि उस्तै हो। अब कहीँ गयो नि भने काठमाडौँ नर्विकमा जान पऱ्यो एकपटक भन्दा भन्दै, त्यहाँ वैदिक जानुहोस् त भनेपछि वैदिक आएँ। वैदिक आएर त्यति बेला सबै चेक गरेँ, हलबडी नै चेक गरेर आयो, अनि त्यसपछि यो औषधि खानुहोस् भनेर दिनुभयो। यो औषधि खान थालेपछि त यति राम्रो भयो कि मैले सो आफैले पताएको थिइनँ कि यहाँ आएर यत्रो यत्रो खाना त नभएको, अब यसले मलाई के काम गर्ला र भनेर त आश नलगाई गरे कामले अहिले सधैँभरि यही औषधि हो। मैले त खाने डक्टरी औषधि खाँदिनँ, यही हो। अझ कोही कोहीले भन्नुहुन्छ धुलाले असर गर्छ नखाने भन्नुहुन्छ, खै यस्तो राम्रो गरिराखे खा के को असर गर्ला र भन्नुहुन्छ, त्यस्तो छैन केही।
2: नमस्कार, मेरो नाम रमेश सुवेदी, मेरो घर भरतपुर एघार पोखरी चोकमा रहेको छ। र पहिला समस्या मेरो चाहिँ यो ग्यास्ट्रिक, अम्लपित्त, पानी आउने, पेट दुख्ने, एसिडिटी बढ्ने लगायतको चाहिँ समस्या रहेको थियो। विगत 8-10 वर्षदेखि मैले अस्पतालमा देखाउने, चेक गर्ने, औषधि खाने गरिरहेको थिएँ। त्यसपछि यो टिभीमा विभिन्न विज्ञापनमा प्रचार सामग्रीमा त्यो वैदिक आयुर्वेदिक हस्पिटलको नाम सुनेपछि म यो 15 दिन अगाडि आएर चेक गराएँ। त्यसपछि 15 दिन औषधि खाँदा केही कम भयो, कम भएपछि अब अहिले पहिलाभन्दा कम भएपछि अवश्य नै हुन्छ भनेर फेरि अहिले आज दोहोऱ्याएर चेक गर्न आएर 1 महिनाको औषधि लिएर गएको छु। विश्वास चाहिँ अहिले मलाई सन्चो हुन्छ।
3: नमस्ते, मेरो नाम पुनम गुरुङ, म लमजुङ बेसी सरबाट आएको। यहाँ यो के अरे यो अस्पतालमा राम्रो छ भनेर घुँडा दुखेको, मेरो आमा घुँडाको पीडित हुनुहुन्थ्यो, अनि यहाँ टिभीमा आमाले देख्नुभएछ, अनि यहाँ आएको, अनि 15 दिन भयो आमालाई चेकअप गरेको, राम्रो भयो, अहिले पहिलाको भन्दा धेरै सुधार भएर यहाँ आमालाई लिएर आएको। डक्टरले राम्रै सल्लाह दिनुभयो, मुख यो के खानु हुँदैन, मुख बार्न लाउनु भयो, अनि त्यही अनुसार गरे आमाले, राम्रो भयो, पहिलाको भन्दा धेरै सुधार भयो अहिले।
4: मेरो नाम मिनबहादुर घिमिरे हो, माडी कीर्तनपुर नगरपालिका 7 मैले बुवालाई पनि पहिला पास भएर लिएर आएको थिएँ, त्यो पास राम्रो भयो। अहिले म पनि अरू ठाउँ ठाउँमा गर्दाखेरि पनि यो मेरो छातीको अलिकति छाती गरुङ्गा हुने, दुख्ने भएको हुँदा बौद्धिक आयुर्वेदले अरूहरूले पनि प्रचार गरेको हुँदा सन्चो हुन्छ भनेपछि म एकपल्ट विचार गर्नुपऱ्यो भनेर बौद्धिक आयुर्वेदमा आएको हुँ।

0: Kiss FM 93.2 MHz.
1: New Khajuraho. Oh, New Khajuraho. New Khajuraho. Oh, New Khajuraho.
2: वेल गाइज न्यू खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट अन द स्पट फाइनान्स एभाइलेबल शून्य सर्भिस चार्ज र फ्री हेलमेट न्यूनतम मूल्याङ्कन रु 25,000 साथमा स्क्र्याच एन्ड विन अन्तर्गत रु 1,00,000 उपहार छिटो गर्नुहोस् यही जेठ 12 17 गतेसम्म स्थान बिकेएस मोटर्स फिल्म हल चोक बसन्तपुर बजार माडी फोन 9827 2738 89 9801104355 9801116372 र 9765073877
3: अब त टेन्सनै छैन ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई झ्याम्मै
4: क्यामराम्यान खसेछ हेत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ ल होस् पनि छैन तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
5: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
4: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
6: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
7: हेलो
8: हेलो बुढी के छ खबर
7: ठिकै छ चलेकै छ
8: ल भिडियो अन गर् त तलाई हेरौँ
7: भिडियो अनै छ त देख्नु भएन र
8: खै देखिन त मैले त नेट सोलो भयो क्या हो
7: माडीको नेट यस्तै त हो नि
8: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
9: सेवाका लागि माडी सम्पर्क 0656 10 40 र 9852 0828 40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
10: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई टेकमाइललाई
2: मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोड
11: वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
12: शल्य चिकित्सा पेट छाती सुगर थाइराइड एवं मुटु रोग सहितको आइसियु सेवा
11: एनआइसियु पिआइसियु सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
12: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी इसिटी सहितको मनोरोग सेवा
11: युरोलोजीमा एमसिएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
12: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
13: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 0656-93-7338 मोबाइल 9855-88-002

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5569 53 98550 77061 र 98550 77053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4493 580 र 98550 26 440
3: It's 9 o'clock अहिले 9 बजेको छ।

यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। सुरुमा प्रमुख समाचार। आगामी आर्थिक वर्षको बजेट युवा पुस्ताको सुशासन, समृद्धि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने गरी आएको विभिन्न क्षेत्रका विज्ञहरूको भनाई। भारतको उत्तर प्रदेश स्थित कुशीनगरबाट उद्धार गरिएका 453 जना नेपालीलाई बेलैया नाका हुँदै स्वदेश ल्याइयो। हिमालय क्षेत्रको संरक्षण विश्वकै साझा दायित्व भएकोमा प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवको जोड। र भियतनामले हालै सम्पन्न संसदीय निर्वाचनको अवसरमा विदेशी सहित करिब 10,000 कैदीलाई रिहा गर्ने। अब समाचार विस्तारमा। आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटले शिक्षा क्षेत्रमा पूर्वाधार विकास, नीतिगत सुधार, प्रविधिको उपयोग र सुशासनका सवाललाई महत्व दिएको विज्ञ तथा सरोकारवालाको धारणा रहेको छ। शिक्षामा एआईको उपयोग र सूचना प्रविधिको अवधारणाले 21 शताब्दीका लागि नेपाली बालबालिकालाई प्रविधि योग्य बनाउने अवसर मिल्ने विज्ञ तथा सरोकारवालाको धारणा रहेको छ। काठमाडौँ विश्वविद्यालयको स्कूल अफ एजुकेशनका डिन प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलले बजेटमा शिक्षामा केही पूर्वाधार र सुधारका पक्षहरू राखिनुले शिक्षकको मनोबल बढाउने र सुशासन कायम गर्न सकेमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो। त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक शिक्षाविद डाक्टर मनप्रसाद वाग्लेले नेपाली बालबालिकालाई समय सापेक्ष प्रविधि योग्य बनाउने अवसर मिल्ने तथा गणित, विज्ञान र प्रविधिमा सुधार हुने आशा व्यक्त गर्नुभयो। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षामा कुल बजेटको 20% विनियोजन हुनुपर्ने आवाज उठाउँदै आएकामा अहिले 10.27% मात्रै बजेट निर्धारण भएको बताउनुभयो। सरकारले सहज यातायात सञ्चालनका लागि आगामी आर्थिक वर्षको बजेटमा सुरुङ मार्गलाई विशेष प्राथमिकतामा राखेर थप स्थानमा सुरुङ निर्माण गर्ने योजना अगाडि सारेको छ। मुलुकभित्र नागढुङ्गा 900 सुरुङ मार्ग निर्माण सम्पन्न भई सञ्चालनका लागि आवश्यक प्राविधिक तयारीको काम भइरहेको छ भने सिद्ध बाबा सुरुङ मार्ग निर्माण सम्पन्न गरी आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी पुगेको बेला सरकारले थप स्थानमा सुरुङ निर्माण गर्ने योजना बजेटमा समावेश गरेको छ। काठमाडौँ तराई मधेश द्रुत मार्गमा पनि 6 सुरुङ निर्माणको क्रममा छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा टोखा छहरे सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने विषयलाई समावेश गरेको छ भने कर्णालीको जनजीवनलाई सहज बनाउन जाजरकोटको मूलमासदेखि जुम्लाको टोप्लासम्म सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने योजना बजेटमा समावेश गरेको छ। त्यसै गरी संघीय सरकारले बाँकेमा निर्माणाधीन सिक्टा सिँचाई आयोजनाका लागि 2.5 अर्ब बढी रकम विनियोजन गरेको छ। यो रकमबाट पूर्वी र पश्चिमी नहरको काम गरेर 5,000 हेक्टरमा सिँचाई सुविधा पुर्याउने लक्ष्य रहेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले निर्वाचनका क्रममा जनता सामु गरिएका प्रतिबद्धता कार्यान्वयन गर्नेतर्फ सरकार दृढतापूर्वक अघि बढ़िरहेको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम पालिका अधिवेशनका अवसरमा नुवाकोटको तादी गाउँपालिका 5 आयोजित कार्यक्रममा संचार मन्त्री तिमल सिन्हाले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत बजेट युवा पुस्ताको सुशासन, समृद्धि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने गरी आएको बताउनुभयो। महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले लोकतन्त्र, सामाजिक न्याय, मानवाधिकार तथा राष्ट्रिय स्वाधीनताको आन्दोलनमा नेपाली महिलाले पुर्याएको योगदान गौरवपूर्ण रहेको बताउनु भएको छ। 8 राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले नेपालको संविधानले सुनिश्चित गरेका महिला अधिकार तिनै ऐतिहासिक संघर्ष, त्याग र योगदानको उपलब्धि भएको बताउनुभयो। राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिला अधिकारको सम्मान र सफल कार्यान्वयन बिना मानव अधिकार सबल बन्न नसक्ने बताउनुभयो। राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले संवैधानिक तथा राजनीतिक रूपमा महिलाले प्राप्त अधिकारको कार्यान्वयनमा देखिएको समस्या अहिलेको प्रमुख चुनौती भएको बताउनुभयो। कार्यक्रममा उत्कृष्ट छनौट भएका महिला उद्यमीहरूलाई सम्मानसहित पुरस्कृत गरिएको थियो।
भारतको उत्तर प्रदेश स्थित कुशीनगरबाट उद्धार गरिएका 453 जना नेपालीलाई आज रूपन्देहीको बेलैया नाका हुँदै नेपाल ल्याइएको छ। उद्धार गरिएका नेपालीलाई 8 भारतीय बस मार्फत सुनौली बेलैया नाका हुँदै भैरवा ल्याएर उनीहरूको विवरण संकलन स्क्रिनिङ तथा सोधपुछको काम भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर साईले बताउनुभयो। उद्धार गरिएका मध्ये केही व्यक्ति अलपत्र परेको, केही हराएको तथा केहीलाई विभिन्न प्रलोभनमा पारेर भारत पुर्याइएको हुन सक्ने उहाँले बताउनुभयो। उहाँका अनुसार उद्धार गरिएका मध्ये आधा महिला रहेका र अनुसन्धानपछि पीड़ितलाई आफन्तको जिम्मा लगाएर घर पठाइने तथा घटनामा संलग्न व्यक्तिमाथि कानूनी कार्यवाही अघि बढाइनेछ। सभामुख डोल प्रसाद अर्यालले मुलुकलाई समृद्ध, सुशासित र भ्रष्टाचार मुक्त बनाउन सबै क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित कार्यक्रममा सभामुख अर्यालले सुशासन, समृद्धि र भ्रष्टाचार अन्त्य गर्ने लक्ष्य वर्तमान पुस्ताले नै पूरा गर्नुपर्ने र कानून निर्माण प्रक्रियामा रचनात्मक सुझाव दिन तथा सरकारका कमजोरीप्रति समयमै सजग गराउन आग्रह गर्नुभयो। नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले हिमालय क्षेत्रको संरक्षण नेपालको मात्र नभई विश्वकै साझा दायित्व भएको बताउनु भएको छ। एएमएस एभरेस्ट टुरिज्म अवार्ड 2026 सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनका कारण हिमाल, हिमनदी र पारिस्थितिकीय प्रणालीमा परिरहेको असरप्रति चिन्ता व्यक्त गर्दै यसको संरक्षणमा विश्वव्यापी सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभयो। प्रथम राष्ट्रपति यादवले सगरमाथालाई मानवीय साहस, दृढ संकल्प र अन्तर्राष्ट्रिय

0: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9.80 रुपैयाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS
1: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस
0: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
2: नेपाल टेलिकम राष्ट्रको संचार
3: अब बाँकी समाचार नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले नागरिक सर्वोच्चता आफू नेतृत्वको पार्टीको पहिलो प्राथमिकता भएकाले जनताका पक्षमा निरन्तर वकालत गर्ने बताउनु भएको छ कंग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पार्टीको भातृ संस्था नेपाल थारू संघको प्रथम महाधिवेशनमा उहाँले थारू समुदायका नागरिकका लागि राज्यका निकायमा सहज पहुँच पुर्याउन आफू लागि पर्ने बताउनुभयो पार्टीका महामन्त्री प्रदीप पौडेलले संविधानबाट प्राप्त भएको अधिकारलाई गर्दै थारू समुदायलाई मूल धारमा स्थापित गर्न मिलेर जानुपर्ने आवश्यकता उल्याउनुभयो नेपाल चिकित्सक संघको आयोजनामा चितवनमा अल नेपाल मेडिकल कन्फरेन्स एनएमए कन 2026 शुरू भएको छ भोलिसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल सहित भारत र चीनका विशेषज्ञ चिकित्सकहरू नर्स स्वास्थ्यकर्मीको सहभागिता छ सम्मेलनमा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूको समेत सहभागिता छ सम्मेलनमा देशभरबाट 350 जना सहभागी छन् अब अन्तर्राष्ट्रिय समाचार भियतनामले हालै भएको संसदीय निर्वाचनको अवसरमा विदेशी सहित करिब 10,000 कैदीलाई रिहा गर्ने घोषणा गरेको छ साइगोनको पतनको 50 वर्षगाठ र स्वतन्त्रताको घोषणाको 80 वर्ष पूरा भएको अवसरमा गत वर्ष 22,000 भन्दा बढी कैदीलाई रिहा गरिएको थियो भियतनामका महासचिव तथा राष्ट्रपति तो लामद्वारा हस्ताक्षरित दस्तावेजमा यस वर्षको आम माफीको एक हिस्साका रूपमा जुन महिनाको सुरुमा 9,950 जना बन्दीलाई रिहा गरिने उल्लेख छ अफगानिस्तानमा आज एउटा ट्रक पल्टिँदा ट्रकमा सवार 10 बालबालिका सहित 18 जनाको मृत्यु भएको छ ट्रकमा पाकिस्तानबाट फर्केका अफगान परिवारहरू सवार थिए पूर्वी अफगानिस्तानको जलालाबाद र राजधानी काबुल बीचको सडकमा भएको ट्रक दुर्घटनामा परि उनीहरूको मृत्यु भएको हो अब आर्थिक समाचार केशव ढुङ्गानाबाट
4: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत पुँजीगत खर्च बढाउन गरेको प्रयासबाट निजी क्षेत्र उत्साहित रहेको बताउनु भएको छ नेपाल जग्गा तथा आवास विकास संघले शनिबार काठमाडौँमा गरेको 19 वार्षिक साधारण सभामा महासंघका अध्यक्ष श्रेष्ठले सरकारको पुँजीगत खर्च बढ्दा अर्थतन्त्र चलायमान हुने र निजी क्षेत्रले समेत त्यसको लाभ लिन सक्ने बताउनुभयो पूर्वाधार क्षेत्रको बजेट बढ्नु आयकर घट्नु र प्रविधिलाई जोड दिनुलाई निजी क्षेत्रले सकारात्मक रूपमा लिएको उल्लेख गर्नुहुँदै अध्यक्ष श्रेष्ठले विदेशी नागरिकले लिजमा घर किन्न पाउने व्यवस्था गर्नुले नेपालको घर जग्गा व्यवसाय चलायमान हुने विश्वास लिएको पनि बताउनुभयो त्यस अवसरमा नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले बजेटमा एकीकृत शहरी पूर्वाधार विकासको कल्पना समेटिनुलाई महासंघले सकारात्मक रूपमा लिएको उल्लेख गर्नुहुँदै जग्गा हदबन्दी र किताकाट सम्बन्धी समस्या समाधानका लागि समेत सरकार लचक हुनुपर्ने बताउनुभयो नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले मुलुकको समग्र अर्थतन्त्र सकारात्मक भए पनि लगानीको वातावरण नबन्दा समस्या परेको बताउनुभयो नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले लामो समयको अन्यलपछि स्थिर सरकार बनेकोले सरकारसँग निजी क्षेत्र आशावादी रहेको बताउनुभयो खानी तथा भूगर्भ विभागले दैलेखमा पेट्रोलियम पदार्थ उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृह कार्य गरेको छ विभागले व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्वे बीच थप सम्झौताका लागि आन्तरिक तयारी गरिरहेको पेट्रोलियम अन्वेषण परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काले बताउनुभयो पेट्रोलियम पदार्थको आन्तरिक उत्पादनका लागि चीन सरकारको प्राविधिक सहयोगमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाले दैलेखको भैरवी गाउँपालिका वडा नम्बर 1 जलजलीमा पहिलो चरणको ड्रिलिङ र अन्वेषणको काम सम्पन्न गरिसकेको छ। पेट्रोलियम पदार्थको उत्पादन सम्भाव्यता र भण्डारण परिमाणको अध्ययनका लागि गरिएको नमुना परीक्षणले समेत पेट्रोल र प्राकृतिक ग्यासको सम्भावनालाई पुष्टि गरेको विभागले जनाएको छ। यस परियोजनाको सफल कार्यान्वयन हुन सके पेट्रोल र प्राकृतिक ग्यासको आयातमा खर्च भइरहेको ठूलो रकम कटौती हुन गई मुलुकको आर्थिक विकासमा समेत सहयोग पुग्ने यस क्षेत्रका जानकारहरूको भनाइ छ। धान उत्पादन

0: का लागि परिचित झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकबलमा पहिलो पटक व्यावसायिक रूपमा मखना खेती सुरु गरिएको छ। कचनकबल चार केचनाका 39 वर्षीय कृषक चन्द्र राजवंशीले भारतको बिहारबाट प्रविधि सिकेर 20 बिघा क्षेत्रफलमा मखना खेती गर्नुभएको छ। पानीमा फल्ने कमल प्रजातिको पौष्टिक खाद्य वस्तु मखनाको नेपालमै व्यावसायिक खेती हुन थालेपछि स्थानीयको चासोको विषय बनेको छ।
1: अब खेल समाचार। नेपाल मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनौटको सेमी फाइनलमा पराजित भएको छ। मलेसियाको वायुमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग 2 विकेटले पराजित भयो। यस हारसँगै नेपालले एसियन गेम्समा छनौट हुने अवसर गुमाएको छ। अब नेपालले छनौट चरण पार गर्न तेस्रो बन्नुपर्नेछ। तेस्रो स्थानका लागि नेपालले चीनसँग खेल्नेछ। फाइनलमा पुगेको मलेसिया र थाइल्याण्ड छनौट भएको छ। काठमाडौँ महानगरपालिकाले आयोजना गरेको बुद्धिजाल प्रतियोगितामा 5 देशका 226 जना खेलाडी प्रतिस्पर्धामा रहेका छन्। काठमाडौँ महानगरपालिका वडा नम्बर 24 को आयोजनामा नवीन्द्र राज जोशी स्मृति तेस्रो फिडे ऱ्यापिड 1900 मुनि चेस टुर्नामेन्ट सुरु गरेको खेलमा 5 देशका 226 सहभागी रहेका छन्। ओडाले विश्व बुद्धिचाल महासंघ एसियन चेस फेडरेशन र नेपाल चेस फेडरेशनसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा नेपाल भारत अमेरिका बेलायत र फ्रान्सका 1 जना गरी 226 जना खेलाडी सहभागी छन्। पोखरामा आइतबारदेखि गण्डकी प्रदेश स्तरीय पुरुष बास्केटबल प्रतियोगिता सुरु हुने भएको छ। गण्डकी प्रदेश बास्केटबल संघको आयोजनामा र प्रदेश खेलकुद परिषद गण्डकीको विशेष सहयोगमा सञ्चालन हुने दोस्रो संस्करणको पोखरा कप 2083 प्रतियोगिता आइतबारदेखि पोखरा रंगशालामा हुने संघ गण्डकीका अध्यक्ष धोज कुमार गुरुङले बताउनुभयो। प्रतियोगितामा कास्की पर्वत लम्जुङ म्याग्दी तनहु र स्याङ्जा गरी 6 जिल्लाका पुरुष टोलीहरूले सहभागिता जनाउने छन्। प्रतियोगिता 2 दिनसम्म सञ्चालन हुने र लिग कम नकआउटका आधारमा खेलाइने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा विजेताले 50,000 रुपियाँ नगद प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले 30,000 रुपियाँ नगद सहित प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन्। अब मौसम। आज राति लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा र तराई भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ हावाहुरी सहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। साथै लुम्बिनी र कर्णाली प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। आगामी आर्थिक वर्षको बजेट युवा पुस्ताको सुशासन समृद्धि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने गरी आएको विभिन्न क्षेत्रका विज्ञहरूको भनाई। भारतको उत्तर प्रदेश स्थित कुशीनगरबाट उद्धार गरिएका 453 जना नेपालीलाई बेलैया नाका हुँदै स्वदेश ल्याइयो। हिमालय क्षेत्रको संरक्षण विश्वकै साझा दायित्व भएकोमा प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवको जोड र भियतनामले हालै सम्पन्न संसदीय निर्वाचनको अवसरमा विदेशी सहित करिब 10,000 कैदीलाई रिहा गर्ने। हवस्त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। हस्पिटलमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि हातेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा। म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-95-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01-433-1898, मोबाइल 98-512-40-934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो।
6: सम्पर्क 97625-73-099, 98-0-74-46-182 र 98-491-95-225।
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
7: कहाँ गएर के सिप सिकौ भन त। अब
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
7: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
9: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
10: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
9: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
10: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
9: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
10: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
9: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Tenis Spot Shop. Tenis Spot Shop. Suodies FM, Tirana Pithuklu, 2 MHz. Khabar, tapai ko samudai ko, ani tapai ko sarokar ko.
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि
0: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्व
0: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर सोधे

नमस्कार माडिको सर्वाधिक सुनिने तथा विश्वभर करोड़ श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। माडीको बरुवा स्थित स्टार स्पोर्ट्स क्लबको अध्यक्षमा अरविन्द पौडेल चयन हुनु भएको छ। शुक्रबार सम्पन्न क्लबको 31 वार्षिक उत्सव तथा नव अधिवेशन कार्यक्रमबाट पौडेलको अध्यक्षतामा क्लबको 13 सदस्यीय नयाँ कार्य समिति चयन भएको हो। यस्तै उपाध्यक्षमा विकास ढकाल चयन हुँदा सचिवमा सुनिल पौडेल पूर्ण चयन हुनु भएको छ। सचिव सहसचिवहरूमा सबिना लामिछाने अधिक सहसचिवमा सबिना लामिछाने अधिकारी र कोषाध्यक्षमा सोहिता वाग्ले बराल चयन हुनुभएको छ। सदस्यहरूमा पदमराज रेग्मी, सौरभ जयसवाल, देवनारायण लोहार, इन्द्र कुमारी महतो, मेनुका महतो, सन्दीप श्रेष्ठ, राजकुमार विक, विनिता पोखरेल तिमिल सिन्हा चयन हुनुभएको छ। यसबाहेकका मन्त्री सदस्यहरूमा रामचन्द्र महतो र सलिम मिया रहनु भएको छ। क्लबका अध्यक्ष सन्देश बरालको अध्यक्षतामा क्लबका निवर्तमान अध्यक्ष सन्देश ब्रालको अध्यक्षतामा क्लब कार्यालय बरुवामा सम्पन्न वार्षिक उत्सव एवं अधिवेशन कार्यक्रममा माडी एक काउडा अध्यक्ष अमित कुमार लामाको प्रमुख आतिथ्य रहेको थियो। शिक्षासँगै खेलकुद भन्ने नारासहित माडीमा विद्यालय स्तरीय छात्र छात्रा फुटबल प्रतियोगिता शुरू भएको छ। नगर शिक्षा तथा खेलकुद विकास समिति माडी नगरपालिकाद्वारा आयोजित सो खेल प्रतियोगिताको शनिबार दिउँसो माडी नगर प्रमुख तारा कुमारी काजी महतोले रेफ्रीलाई बल हस्तान्तरण गरी समुद्घाटन गर्नुभयो। बसन्तपुर बजार स्थित माडी माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन शुरू भएको प्रतियोगिताको समुद्घाटन खेल जनजीवन माध्यमिक विद्यालय खरकटा र देवाकर स्मृति माध्यमिक विद्यालय बीच भएकोमा 4-2 गोल अन्तरबाट जनजीवन विजयी भएको छ। प्रतियोगिताको ट्राई सिट अनुसार छात्र तर्फ माडीका नौवटे मावि स्कूलको सहभागिता रहँदा छात्रातर्फ भने माडी मावि, जनजीवन मावि, सोमेश्वर मावि, दिवाकर स्मृति मावि र जनकलाड मावि बीच मात्रै प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा छात्र तथा छात्रा दुवै विधामा प्रथम हुने टीमले 15,000 रुपियाँ र उपविजेताले 7,500 रुपियाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताले विद्यार्थीहरूमा खेलप्रतिको रुचि बढाउने, अनुशासन र सहकार्यको भावना विकास गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ। यसैबीच राष्ट्रिय भलिबल स्थापना दिवस 2083 को अवसर पारी माडीको बसन्तपुरमा महिला तथा विद्यालय स्तरीय नकार्ड भलिबल प्रतियोगिता पनि शुरू भएको छ। नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालित सो प्रतियोगिताको पनि माडी नगर प्रमुख तारा कुमारी काजी महतोले रेफ्रीलाई बल हस्तान्तरण गरी समुद्घाटन गर्नुभयो। प्रतियोगितामा माडीका नौवटै वडाबाट छात्रहरू एवं महिलाहरूको टिमको सहभागिता रहेको छ। प्रतियोगिता ज्येष्ठ 24 गतिसम्म सञ्चालन भई मेयर कप फुटबलसँगै एकैसाथ समापन हुने सो खेल प्रतियोगिताका संयोजक नारायण पौडेलले बताउनुभयो। बागमती प्रदेश विकास खेलकुद परिषद बागमती प्रदेशद्वारा आयोजित 16 राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता प्रदेश प्रतियोगिता 2083 माडीका 5 खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्न सफल भएका छन्। गत जेठ 13 15 गतेसम्म सञ्चालित सो प्रतियोगितामा वरदान काफले हाइजम्पतर्फ रजत पदक विजेता बनेका छन् भने अजित बोर्ड 3,000 मिटर दौडमा रजत पदक जित्न सफल भएका छन्। यस्तै गरी 4x400 मिटर रिले दौडमा सहभागी सचिन दराई र विश्वास गुरुङ सम्मिलित टोलीले रजत पदक जितेको छ। यसै गरी 800 मिटर दौडमा सोनम बोर्डले काँस्य पदक हात पारेकी छिन् भने 4x100 मिटर रिले दौडमा सहभागी विश्वास गुरुङले टोली मार्फत काँस्य पदक प्राप्त गरेका छन्। माडीका 11 खेलाडीहरू एथलेटिक्सतर्फ कृष्ण महतो र कान्ति महतोको प्रशिक्षणमा प्रतियोगितामा सहभागी भएका थिए। स्वतन्त्र पार्टी राजसभाका महामन्त्री भूपदेव शाहले पार्टीले गरेको चुनावी वाचापत्रलाई सरकारी प्रतिबद्धता पत्र हुँदै बजेटमा ढालेकाले देश विकास हुनेमा ढुक्क रहन आग्रह गर्नुभएको छ। शनिबार चितवनको भरतपुरमा आयोजित राजसभा भरतपुर महानगर कमिटिको प्रथम अधिवेशनको समुद्घाटन गर्दै महामन्त्री शाहले नियत सफा भए सबै कुरा सम्भव हुने भन्दै जनतालाई गरेको वाचा सरकारले पूरा गर्ने दावी गर्नुभयो। दोस्रो संस्करणको बागमती साहित्य महोत्सव 2083 शुरू भएको छ। नारायणगढ स्थित चेतन उद्योग वाणिज्य संघको सम्हालमा साहित्य कला र संस्कृतिको प्रबन्धन बागमती सभ्यताको सम्वर्धन भन्ने मूल नारासहित शनिबारदेखि साहित्य महोत्सव शुरू भएको हो। बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना तथा भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानको संयोजनमा शुरू भएको महोत्सवको बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले समुद्घाटन गर्नुभयो।
आर्थिक वर्ष 2083-84 का लागि सार्वजनिक गरेको बजेटपछि यहाँका उद्योगी व्यवसायीले बजेट सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्। उद्योगी व्यवसायसँगै पेसाकर्मी पनि बजेटबाट लाभान्वित भएको सरकार भएकाहरूले भन्दै खुसी व्यक्त गरेका छन्। उद्योगलाई लक्षित गरी सरकारले भन्सार दर घटाउने, अन्तशुल्क हटाउने लगायतका नीति लिएसँगै प्रत्यक्ष रूपमा उद्योगी व्यवसाय लाभान्वित भएको उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुमन कुमार श्रेष्ठले बताउनुभयो। राष्ट्रिय खबरहरू कोशी प्रदेश सभामा जेठ 12 गतेदेखि जारी अवरोध दलहरू बीचको सहमतिसँगै अन्त्य भएको छ। प्रदेश सभाको बैठक बस्नु अगाडि शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख र दलका नेताहरूबीच गतिरोध अन्त्य गर्ने सहमति भएको हो। प्रदेश सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम प्रदेश सभाले सर्वसम्मत ढंगले पारित भएको भन्ने सभामुखको घोषणा सचाउने र उक्त सहमति सभामुखले प्रदेश सभाको बैठकमा भाषण गर्ने सहमति भएसँगै गतिरोध अन्त्य भएको हो। मन्त्री धवल शमशेर राणा नयाँ पार्टी गठनको होमवर्कमा जुट्नु भएको छ। उहाँले राप्रपा महामन्त्री परित्यागको घोषणा गरेर पार्टी गठन गर्ने तयारी गर्नुभएको हो। विगत लामो समयदेखि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनको कार्यशैलीप्रति असन्तुष्टि पुग्दै आउनुभएका उहाँले नयाँ पार्टी निर्माणको प्रायोजनका लागि सोमबार राजधानीको येल्लो प्यागोडामा निकटस्थको भेला बोलाउनु भएको छ। उक्त भेलाबाट औपचारिक रूपमा आफूहरूले बाटो तय हुने उहाँ निकटका नेता दमन बस्नेतले बताउनुभयो। नेपाली कंग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह निर्वाचनमा पार्टीबाट उम्मेद्वार हुन लिडरसिप एकाडेमीमा भर्ना भएर कोर्स पूरा गर्नु अनिवार्य हुने बताउनु भएको छ। शनिबार नेपाल थारू संघको प्रथम महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्दै सभापति थापाले लिडरसिप एकाडेमीको कोर्स पूरा नगरेका नेतालाई उम्मेद्वार नबनाइने बताउनु भएको हो। कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामप्रति आशंका व्यक्त गर्नुभएको छ। शनिबार काठमाडौँमा आयोजित अखिल नेपाल महिला संगठनको राष्ट्रिय एकता भेलालाई सम्बोधन गर्दै उहाँले निर्वाचन निष्पक्ष भएकोमा प्रश्न उठाउनु भएको हो। देशस्थित कुशीनगरबाट उद्धार गरिएका 453 जना नेपालीलाई बेल्हिया नाका हुँदै स्वदेश फर्काइएको छ। भारतीय प्रहरीको सहयोगमा लुम्बिनी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय रूपन्देहीको टोलीले कुशीनगर पुगेर उनीहरूको उद्धार गरेको हो। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूमध्ये केही अलपत्र परेको, केही हराएको तथा केहीलाई विभिन्न प्रलोभनमा पारेर नेपालबाट भारत पुर्याई बन्धक बनाएको हुन सक्ने आशंका प्रहरीले गरेको छ। नेपालका अध्यक्ष कुलमान घिसिङले विद्युतको खपत बढाउन प्रोत्साहनमूलक नीति ल्याउनु पर्नेमा सरकारले उठ्ने विद्युत प्रयोगलाई निरुत्साहित गर्ने कदम चालेको आरोप लगाउनु भएको छ। नेपाल विद्युत पहुँच विस्तार भएसँगै खरायसी प्रायोजनमा विद्युतको प्रयोग बढ्दै गएको अवस्थामा खाना पकाउने, पानी तताउने तथा अन्य घरेलु प्रायोजनमा विद्युतको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बेला सरकारले करको अतिरिक्त भार थपेर उपभोक्तालाई दण्डित गर्ने प्रयास गरेको उहाँले बताउनुभयो। का बन्दीहरूलाई तत्काल रिहा गर्न माग गर्दै विभिन्न युवा समूह र अभियन्ताले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्। आन्दोलनका क्रममा पक्राउ परेका सय युवाहरू अझै पनि विभिन्न मुद्दामा थुनामा रहेको विषयप्रति उनीहरूले सरकारको ध्यान आकर्षण गराएका हुन्। विज्ञप्ति अनुसार गत भदौ 23 र 24 गते भएको ऐतिहासिक जेएनजी आन्दोलन सुशासन र लोकतान्त्रिक अधिकारका लागि युवाहरूले उठाएको आवाज थियो, तर सो समयमा राज्यले अत्याधिक बल प्रयोग र दमन गर्दा दर्जनौ प्रदर्शनकारीले ज्यान गुमाएका थिए भने हजारौं घाइते र सयौं पक्राउ परेका थिए। नाफामूलक संस्थाहरूलाई लक्षित गर्दै कर व्यस्तता शुल्क मिनाहाको विशेष व्यवस्था गरेको छ। सरकारले ल्याएको नयाँ आर्थिक विधेयक अनुसार निश्चित शर्त पूरा गर्ने संस्थाहरूले यस्तो सुविधा पाउने भएका हुन्। संस्था दर्ता ऐन 2034 वा अन्य प्रचलित कानून बमोजिम दर्ता भएका र संस्था खारेजी हुँदा बाँकी रहेको सम्पत्ति नेपाल सरकारको हुने गरी विधानमा व्यवस्था गरेका गैर नाफामूलक संस्थाहरूले यो सुविधा उपयोग गर्न पाउनेछन्। दमकमा बोराभित्र एक महिलाको शंकास्पद शव फेला परेको छ। दमक नगरपालिका वडा नम्बर 10 सेतीमाडे स्थित रतुवा खोलाको पुलमुनि बगिरहेको पानीमा एक महिलाको शव फेला परेको जिल्ला प्रहरीकारले झापाले जनाएको छ। बिहान अन्दाज 11 बजेको समयमा स्थानीय खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। फेला परेको शव रातो भेस्ट र जिन्सको प्यान्ट लगाएको अनुमानित 30 देखि 32 वर्ष जस्तो देखिने महिलाको रहेको छ। अफगानिस्तानमा एउटा ट्रक पल्टेर दुर्घटना हुँदा 10 जना बालबालिका सहित 18 जनाको ज्यान गएको छ। 29 जना घाइते भएका छन्। पाकिस्तानबाट फर्केका अफगान परिवारहरू चढेको ट्रक पल्टिएको प्रान्तीय अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। लगमान प्रान्तका गभर्नरका प्रवक्ता अब्दुल मलिक नियाजयका अनुसार 10 जना बालबालिका, 5 महिला र 3 जना पुरुष सहित 18 जनाको ज्यान गएको हो।
विश्वस्त सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु।

0: का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0656 53 63 53 98 55 77 0 61 र 98 55 77 0 53
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 493 440 493 580 र 98 55 26 440
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

0: napoks, napoks, sodejnis poks.
1: Sudis FM, Priano Bintu Club, 2 MHz.

0: निष्पक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।